0: जमीनका वर्गीकरण पुनरावलोकन सम्बन्धी मापदण्ड 2083 समेत बनाएको छ। भूमि व्यवस्था सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका गृह सचिव प्रकाश दाहालले पालिकाहरूलाई अब एकापसमा गाभ्न तथा सिमाना फेरबदल गर्न सक्ने गरी सरकारले बनाएको मापदण्डलाई 77 जिल्ला समन्वय समिति, प्रदेश सरकार र स्थानीय तहमा पठाइएको बताएका छन्। सरकारले बनाएको मापदण्ड अनुसार बैंक, वित्तीय संस्था, विद्यालय जस्तै पालिकाहरू पनि आपसमा गाभिन सक्नेछन्। यो काम स्थानीय तहको आगामी निर्वाचनपछि अघि बढ़ाउने गरी गृह कार्य भइरहेको छ।
1: चाडबाडको मुखमा चीनसँग जोड़िएका प्रमुख व्यापारिक नाका अवरूद्ध भएका छन्। दशैं तिहारको मुखमा बाढ़ी र पैह्रोले चीनसँग जोड़िएका प्रमुख तीनवटै नाकाहरू अवरूद्ध भएका हुन्। गत भदौ 10 गतेको भोटेकोशी बाढ़ीले संघीय राजधानी काठमाडौँबाट सबैभन्दा नजिक पर्ने रसुवागढ़ी नाका ध्वस्त भएको थियो। चीनसँग जोड़िएका प्रमुख तीनवटै नाका अवरूद्ध, यो वर्षको दशैं तिहार निकै महँगो बन्ने शीर्षकमा हिमालय टाइम्समा यो खबर छापिएको हो। यससँगै आपूर्ति प्रभावित हुँदा उपभोक्ताको भान्सा महँगियो उपशीर्षकमा खबर छ। बाढ़ी पैह्रोले देशभरका विभिन्न सड़क अवरूद्ध हुँदा संघीय राजधानी काठमाडौँको आपूर्ति श्रृंखला नै प्रभावित भएको छ। सड़क अवरूद्ध हुँदा राजधानी बाहिरबाट खाद्यान्नदेखि तरकारीसम्म सहज आपूर्ति हुन सकेको छैन। यति मात्रै होइन, यसअघि नै अभाव रहेको खाना पकाउने ग्यास आपूर्तिको समस्या पनि थप बढ़ेको छ। यसको प्रभाव उपभोक्तामा परेको छ।
0: बाढ़ी पहिरोका कारण जल विद्युत आयोजना र प्रसारण संरचनामा क्षति पुगेपछि आगामी हिउँदमा विद्युत आपूर्ति व्यवस्थापनका लागि नेपाल विद्युत प्राधिकरणले करिब 1155 मेगावट विद्युत भारतबाट आयात गर्ने योजना सार्वजनिक गरेको छ। भोटेपछि त्रिशुली बाढ़ी र हालैको वर्षा तथा बाढ़ीबाट क्षतिग्रस्त जल विद्युत परियोजनाबाट आउने विद्युत कटाएर हाल 3739.4 मेगावट विद्युत उत्पादन क्षमता कायम रहेको प्राधिकरणले जनाएको छ। मंगिरसम्म करिब 321 मेगावट थपिने अनुमान छ, तर हिउँदमा उत्पादन क्षमताको 30% मात्र उत्पादन हुने भएकाले यो हिउँदमा 1218 मेगावट मात्र विद्युत स्वदेशमा उपलब्ध हुने प्राधिकरणको अनुमान छ। गत आर्थिक वर्षको हिउँदमा पीक विद्युत माग 2293 मेगावट रहेको सन्दर्भमा सो मागको हारारीमा यस वर्षको हिउँदमा पनि माग कायम राख्ने अनुमानका आधारमा करिब 1155 मेगावट विद्युत आयात गर्ने योजना प्राधिकरणले सोमबार आयोजित पत्रकार सम्मेलनमा सार्वजनिक गरेको हो।
1: गत भदौ 10 गते रसुवा र नुवाकोटमा आएको भीषण बाढ़ी पैह्रोले जनधनसँगै स्थानीय ब्यांकिङ प्रणालीमा समेत ठूलो क्षति पुर्याएको छ। बाढ़ीका कारण दुई जिल्लामा 11 वाणिज्य ब्यांकका 17 शाखा पूर्ण तथा आंशिक रूपमा क्षतिग्रस्त भएका छन्। ती शाखामा रहेको अरबौं रूपियाँको निक्षेप, कर्जा र नगद मौजदात समेत जोखिममा परेको प्रारम्भिक तथ्याङ्कले देखाएको छ। नेपाल ब्यांकर्स संघका अनुसार बाढ़ीबाट प्रभावित 17 शाखामा 78204 खाता मार्फत 4,43,18,00,000 रूपियाँ भन्दा बढ़ी निक्षेप संकलन भएको थियो। यस्तै 2,125 खाता मार्फत 2,42,80,00,000 रूपियाँ भन्दा बढ़ी कर्जा लगानी भएको थियो। अरबौंको निक्षेप र कर्जा जोखिममा शीर्षकमा हिमालय टाइम्समा यो खबर छापिएको हो।

दशैंको मुखमा चीनसँग जोड़िएका नेपालका तीन प्रमुख व्यापारिक नाका एकैपटक अवरूद्ध हुँदा चाडपर्व लक्षित सामानको आयात प्रभावित भएको छ र सगड़ी नाका बाढ़िए तहस नहस भएको तातोपानी नाका महिनोदेखि संचालनमा आउन नसकेको र वैकल्पिक मार्गका रूपमा प्रयोग बढ़ेको कोरोला नाका पनि वर्षा पहिरो र हिमपातका कारण बन्द भएपछि स्वयं मालभाग सवारी सीमानामै रोकिएका छनृ।

यो दसैँ तिहारमा गोदरेजका उत्पादन किन्दा अट्र्याक्टिभ क्यास ब्याक पाउनुहोस्। फ्रन्ट लोड वासिङ मसिन किन्दा 6 केजी सर्फ एक्सेल, टप लोडमा 4 केजी र ट्विन टपमा 2 केजी सर्फ एक्सेल निशुल्क, एसी किन्दा फ्री इन्स्टलेसन अनि 0% ब्याजमा सजिलो किस्ताको सुविधा, साथै वासिङ मसिनमा 4 वर्षको फुल वारेन्टी। गोदरेज सँग मनैदेखि वाउ।

पर्वमा टिसिएल घर भित्राउनुहोस् र पाउनुहोस् रु 1,42,500 क्याशब्याक र उपहारहरू। 85 र 98 इन्च टिभीमा टिसिएल साउन्ड बार, फ्रिजमा सिजी इन्डक्सन कुकटप, वासिङ मेसिनमा 6 किलो सर्फ एक्सेल म्याट्रिक, एसीमा फ्री इन्स्टलेसन र 0% इएमआई नागरिकता भए पुग्छ। शर्तहरू लागू हुनेछन्। ग्लोबल नम्बर 1 गुगल टिभी ब्रान्ड TCL TV Electronics।

0: यो आवाज हो नेपाली रेडियो नेटवर्कको। जो तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
1: नेपाली खबरमा अब भित्री पृष्ठका खबर। पोटेकोसी बाढ़ीबाट प्रभावित क्षेत्रका विद्यालयमा पठन पाठन सामान्य बन्दै गएको छ। बाढ़ीले सबैभन्दा धेरै क्षति पुगेका रसुवा, नुवाकोट र धादिङमा पठन पाठन शुरू भएको छ। बाढ़ीबाट प्रभावित क्षेत्रका बाल बालिकालाई लामो समयसम्म बाहिर राख्दा मानसिक तनाव बढ़न सक्ने चुनौतीलाई ध्यानमा राखेर विद्यालय सञ्चालन गरिएको छ।
2: महोत्तरीको भंगाह नगरपालिकाका नगर प्रमुख संजीव कुमार शाहले सोमबार नगरपालिकाको सम्पूर्ण कामकाज ठप्प गर्दै कार्यालयको चाबी महोत्तरीका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवलाई बुझाएका छन्। लामो समयदेखि नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृत हाजिर नभएपछि कामकाज गर्न असहज भएको भन्दै नगर प्रमुख शाहले प्रमुख जिल्ला अधिकारी यादवलाई नगरपालिका कार्यालयको चाबी बुझाएका हुन्।
1: चामल उद्योगीहरूले 14 दिन पहिले नै सरकार समक्ष चामलको मूल्य घटाउने प्रतिबद्धता गरे पनि उपभोक्ताले अहिलेसम्म घटेको मूल्यमा किन्न पाएका छैनन्। उद्योगीले आफूहरूले गरेको प्रतिबद्धता अनुसार चामलको मूल्य नघटाएकाले उपभोक्ताले घटेको मूल्यमा चामल किन्न नपाएका हुन्।
2: भीषण हावाहुरीसँगै आएको मुसलधारे वर्षाले खेतमा पाकेर भित्राउने बेलाको धानबाली ढालेर सुत्तर त बनाइदिएको छ नै किसानको लगानी समेत डुबेको छ। वर्षभरि खाने अन्नबाली नष्ट भएपछि बाँके बोगटियाका तीर्थराज वर्मा अब के खाने भन्ने चिन्तामा छन्। तर वर्माको चिन्ता खेतमा मात्रै सीमित छैन, गोठमा रहेका गाई भैंसीलाई कसरी खुवाउने भन्ने अर्को पीर थपिएको छ।
1: कर्णाली प्रदेशमा स्पष्ट खाद्यान्न अभाव नहुने भएको छ। अघिल्ला वर्षमा चाडपर्वको मुखैमा हुने खाद्यान्न अभाव यसपटक नहुने भएको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले दशैं तिहार र छठको अवधिमा कुनै पनि खाद्यान्न अभाव हुन नदिने जनाएको छ।
2: सुदूरपश्चिम प्रदेशको स्थायी राजधानी कागजमा सीमित बनेको छ। प्रदेश सभाको दुई तिहाई बहुमतले वन क्षेत्रमा राजधानी तय गरेपछि कार्यान्वयनमा नआई कागजमा सीमित बनेको हो। प्रदेश राजपत्रमा प्रदेशको स्थायी राजधानी छ तर तोकिएको स्थानमा भौतिक रूपमा छैन।
1: सरकारले आगामी मंगसिर एकदेखि उपत्यकामा पशु वधशाला र मासु जाँच ऐन कार्यान्वयनमा ल्याउने भएको छ। लामो समयदेखि निष्ठा प्रभावी बनेको पशु वधशाला र मासु जाँच ऐन 2055 पहिलो चरणमा उपत्यकामा तीन जिल्लाका स्थानीय तहबाट कार्यान्वयनमा आउन लागेको हो।
2: नेपाल उद्योग वाणिज्य महासंघले चालू आर्थिक वर्ष 2083-84 विद्युत महसूलमा लगाइएको मूल्य अभिवृद्धि कर भ्याट फिर्ता लिन सरकारसँग आग्रह गरेको छ। विद्युतमा भ्याट थपिँदा उद्योग तथा व्यवसायको उत्पादन लागत बढ़ेको भन्दै महासंघले यस्तो माग गरेको हो।
1: अब शेयर बजार। अघिल्लो कारोबार दिन बढ़ेको शेयर बजार सोमबार भने घटेको छ। नेपाल स्टक एक्सचेन्ज नेप्सेका अनुसार यो दिन नेप्से परिसूचक 16.47 अङ्क अर्थात 0.62% घटेर 2613.33 अङ्कमा झरेको हो।

0: नेपालको एकमात्र डीटीएच सेवा डिश हो, खुशीको कनेक्शन।
1: एनबीएल सर्वसुलभ आवास कर्जा
2: अब बन्छ सबैको सपनाको घर, किनकि हामीसँग छ सर्वाधिक न्यून ब्याज दर,
1: परिवर्तनीय ब्याज दरमा 4.91% वा स्थिर ब्याज दरमा 5.99%।
2: विशेषताहरू: ₹3 करोडसम्मको कर्जा सुविधा,
1: घर तथा अपार्टमेन्ट खरिद, घर निर्माण तथा मरमत सम्हार गर्न,
2: 25 वर्षसम्मको लचिलो कर्जा अवधि,
1: न्यून सेवा शुल्क, न्यून ब्याज दर,
2: सम्पूर्ण शाखाबाट कर्जा प्रवाह।
1: थप जानकारीको लागि आजै आफ्नो नजिकैको शाखा कार्यालय वा कल सेन्टर 01-597-1222 सम्पर्क गर्नुहोस्। शर्तहरू लागू हुनेछन्।
3: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
4: यो आवाज हो नेपाली रेडियो नेटवर्कको। जो तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
5: नेपाली खबरमा अब विदेशका खबर। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले होर्मुज जलमार्ग पुनः खोल्ने इरानको प्रस्ताव अस्वीकार गरेपछि इरानले लड़ाई फेरि शुरू भए त्यसका लागि आफू पूर्ण रूपमा तयार रहेको बताएको छ। इरानी विदेश मन्त्री अब्यास अराघचुले कूटनीतिक समाधानको बाटो भने अझै खुल्ला रहेको बताएका छन्।
6: अब खेल खबर। जापानमा जारी विश्व एसियाली खेलकुद अन्तर्गत पुरूष क्रिकेटका सोमबार निर्धारित दुवै क्वार्टर फाइनल खेल वर्षाका कारण रद्द भएका छन्। भारत अफगानिस्तान तथा पाकिस्तान हङकङ बीचका क्वार्टर फाइनल खेल लगातार वर्षाका कारण मैदान खेल्न योग्य नभएपछि एक बल पनि नफाली रद्द भएका हुन्।
5: अब विचार विश्लेषण खुशी विज्ञान शीर्षकमा डाक्टर सुभाष पोखरेलको विचार नागरिक दैनिकमा छापिएको छ। एकाघरका दुई दाजुभाइ मध्ये एउटा सानैदेखि खुशी देखिन्छ भने अर्को सधैँ उदासीनतामा किन अल्झन्छ। एकै पारिवारिक वातावरणमा हुर्किएका दुई बच्चामा किन प्रफुल्लताको मात्रा फरक पर्छ। यस प्रश्नको उत्तरका लागि आनुवंशिक तत्व जेनको उत्खनन आवश्यक हुन्छ। हर्षले व्यक्तिको रक्तचाप र मुटुको धड्कनलाई सन्तुलित राखी मुटु रोगबाट जोगाउँछ। प्रसन्नताले प्रतिरक्षा प्रणाली सबलीकरण मार्फत बाह्य संक्रमण अनि आन्तरिक रूपले शरीरमा उत्पन्न हुने क्यान्सर लगायतका लक्षणबाट जोगाएर आयु समेत लम्ब्याउन भूमिका निर्वाह गर्दछ।
6: हवस् त, काठमाडौँमा रेडियो एनआरएन 99.1, देशभर विभिन्न एफएम, संसारभर नेपाली नेटवर्क .com र फेसबुक तथा युट्युबमा नेपाली नेटवर्क मार्फत प्रसारण भइरहेको नेपाली खबर अहिलेलाई यति नै। यसपछि

0: चाहिनो समय सूचक अहिले बिहानको 6 बज्यो 6 AM यति बेला बिहानको 6 बज्यो अब तपाईँले सुन्न सक्नुहुनेछ रेडियो साहिनोबाट साझा खबर।
1: सत्तापक्ष भने मौन, स्वेच्छाचारिता लोकतान्त्रिक शासन प्रणालीले स्वीकार गर्न नसक्ने सर्वोच्चको टिप्पणी।
2: जमीन सर्किएपछि मकवानपुरका 25 घर परिवारलाई सुरक्षित स्थानमा सारियो। नदी किनारका पहरेदार वनपिपल विपदको पूर्व सूचना र प्रतिकार्यमा सहजता ल्याउन कानून आवश्यक।
1: सुखायाममा माघको 49% विद्युत भारतबाट आयात गर्नुपर्ने। तापलेजुङका किसानलाई अलैंची टिप नभ्याई नभ्याई मधेसमा बल्ल बन्यो सार्वजनिक वित्त व्यवस्थापनको खाका।
2: अमेरिकाद्वारा इरानको युद्ध विराम प्रस्ताव अस्वीकार गरेपछि कच्चा तेलको मूल्य फेरि बढ़्यो। अमेरिका र चीन बीच 60 अर्ब डलर बराबरका भन्सार शुल्क घटाउने सहमति। सर्बियाका राष्ट्रपतिद्वारा राजीनामा।
1: र जापानमा जारी विश्व एसियाड क्रिकेटमा नेपालले आज श्रीलंकासँग खेल्दै खेल अहिले केही बेरमा शुरू हुँदै 19 वर्ष मुनिको महिला विश्वकपको तयारी तीव्र।
3: हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क CIN।
1: साझा खबरको सबैभन्दा शुरूमा पूर्व प्रधान न्यायाधीशलाई प्रहरीले नियन्त्रणमा लिएको प्रकरण र संसद अनि सर्वोच्चले गरेको व्याख्या टिप्पणीको प्रसंग।
2: पूर्व प्रधान न्यायाधीश चोलेन्द्र शमशेर जबरा पक्राउ प्रकरणमा सर्वोच्च अदालतले गम्भीर ध्यानकर्षण जनाएको छ। हिजो बसेको सर्वोच्चको आकस्मिकपूर्ण बैठकले यस्ता घटनामा स्वेच्छाचारिताको प्रचुरता हुने र त्यो स्वीकार नहुने निष्कर्ष निकालेको हो। कानूनी प्रक्रिया पूरा नगरी गरिएको नियन्त्रणको घटना लोकतान्त्रिक शासन प्रणालीले स्वीकार गर्न नसक्ने टिप्पणी समेत सर्वोच्चको छ। प्रत्येक नेपाली नागरिकको वैयक्तिक स्वतन्त्रता एवं सम्मानपूर्वक बाँच्न पाउने मौलिक हकको संरक्षणात्मक प्रचलित कानूनले निर्धारण गरेको उचित प्रक्रिया अप्नाएर मात्रै नियन्त्रणमा लिन सकिने प्रत्याभूति गरेको छ सर्वोच्चद्वारा जारी विज्ञप्तिमा भनिएको छ। उक्त कानूनको उचित प्रक्रिया पूरा नगरी गरिएको यो खालको घटनाले गम्भीरता उब्जाएको समेत सर्वोच्चले व्याख्या गरेको छ। यसैबीच पूर्व प्रधान न्यायाधीश चोलेन्द्र शमशेर जबरालाई प्रहरीले मध्यरातमा गैर कानूनी रूपमा नियन्त्रणमा लिएको घटनाको आलोचना गर्दै विपक्षी दलहरूले संसदमा उभिएरै सरकारको प्रष्ट जवाफ माग गरेका छन्। विपक्षी दलका सांसदले पूर्व प्रधान न्यायाधीश पक्राउ गैर कानूनी र विधिको शासन विरूद्धको कदम भएको भन्दै सरकारको चर्को आलोचना गरिरहँदा सत्तापक्षका भनी सबै सांसदहरू मौन बसेका थिए। प्रतिनिधि सभा र राष्ट्रिय सभामा हिजोको बैठकमा कांग्रेस एमाले नेकपा श्रम संस्कृति र राप्रपाका सांसदले जबरा पक्राउप्रति आपत्ति जनाउँदै सरकारबाट गैर कानूनी काम भएकोमा चर्को विरोध समेत गरेका हुन्। उनीहरूले जीएनजीको नाम दुरूपयोग गरेर संविधान र कानून उल्लंघन गरी जबरालाई पक्राउ गरिएको भन्दै विरोध जनाएका थिए।
1: दशैंको मुखमा चीनतर्फका तीनवटै नाका अवरूद्ध हुँदा आयात निर्यात ठप्प बनेको छ भने व्यवसायीमा चिन्ता थपिएको छ। तीन दिनको लगातारको पानीपछि बेनी जोमसोम खण्डमा क्षति पुगेपछि कोरोला सहित तीनै नाका अवरूद्ध भएका हुन्। यसअघि 10 भदौको भोटेको शिवाधीले केरूङ नाका अनिश्चित छ भने तातोपानी नाका लामो समयदेखि नै बन्द थियो। नेपालको 14% व्यापार हुने चीनसँगको सड़क यातायात बन्द भएपछि दशैंका बेला सामानको भाव बढ़ने भन्दै सरोकारवाला निकायले सरकार को ध्यान आकर्षण गराएका छन्। चालू आर्थिक वर्षको 2 महिना साउन भदौमा चीनबाट 76 अर्ब 40 करोड़ रूपियाँ बराबरको सामान आयात र 29 करोड़ 33 लाख रूपियाँ बराबरको निर्यात भएको पाइएको छ। निर्यात न्यून हुने भए पनि इलेक्ट्रोनिक्स लत्ता कपड़ा मेसिनरी र विशेष गरी विद्युतीय सवारी साधन आयातमा चीनतर्फको निर्भरता उच्च भएका कारण व्यापारी र उपभोक्ता दुवै मारमा पर्ने देखिएका हुन्। चीनसँगको नाका अवरूद्ध हुँदा अटो बजार पनि पूर्ण रूपमा प्रभावित बनेको नाडा अटोमोबाइल वाइल्स एसोसिएशनका अध्यक्ष सुरेन्द्र कुमार उप्रेतीले बताउनु भएको छ। यसैबीच विभिन्न राजनैतिक दलका सांसदहरूले भोटेको श्री बाढ़ीपछिको उद्धार तथा प्रतिकार्यको समयमा भएको सिकाईका आधारमा आवश्यक कानून निर्माणका लागि पार्टीभित्र र संसदमा सक्रिय अनि प्रभावकारी भूमिका खेल्ने प्रतिबद्धता जनाएका छन्। सामुदायिक रेडियो प्रसारक संघ कुरार नेपालले यूएनडीपी संसद सहयोग परियोजना संघको सहकार्यमा हिजो काठमाण्डुमा गरेको विपद जोखिम न्यूनीकरण व्यवस्थापन सम्बन्धी कानूनी प्रावधान तथा कार्यान्वयनको अवस्था सम्बन्धी अन्तर्क्रिया कार्यक्रममा सांसद तथा सरकारवाला निकायका प्रतिनिधिले भएका कानून लागू गर्न र नभएका बनाउनका लागि पहल लिने प्रतिबद्धता जनाएका हुन्। छलफलमा सहभागी हुँदै एमाले सांसद पद्मा कुमारी अर्याल,
4: अब शान्ति सुरक्षाको बाटो कसले गर्ने, निर्माणसित जोडिएको काम कसले गर्ने, संरचनासित जोडिएको कसले गर्ने भनेर वान टू गरेर छुट्टै दिन पर्यो होइन भने छुट्टै खालको स्वायत्त अधिकार सम्पन्न जुन हामीले पहिले विपद प्राधिकरण बनाएको थियौँ हो त्यही खालको अधिकार प्रयोग गर्न सक्ने खालको एजेन्सी कुनै पनि नामको एउटा निकाय बनाएर गइयो भने कामले रफ्तार लिन्छ।
1: राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाका सांसद कमल सुवेदीले विपद जोखिम न्यूनीकरणका लागि नेपालको विकासको ढाँचालाई नै पुनरावलोकन गर्नुपर्ने धारणा राख्नुभयो।
5: पहिले जसरी हामीले विकास गर्यौँ नि, जहाँ बस्ती छ त्यहाँ बाटो पुर्याउने, त्यहाँ बाटो पुर्याउन उपयुक्त छ कि छैन, त्यहाँ बस्ती बसाल्न उपयुक्त छ कि छैन भन्ने कुराको चाहिँ हामीले सर्वे गर्नुपर्ने भयो। अब होइन, हामीले हामीसँग भएको रिसोर्सले पुग्छ भने हामीले नेपालभित्रकै विज्ञ राख्न पर्ने होइन भने इन्टरनेसनलले पनि उहाँहरूसँग चाहिँ कुन देशको त्यसमा अलिक बढी विज्ञता छ।
1: राष्ट्रिय स्वतन्त्र पार्टी राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका सांसद सरस्वती लामाले विपदका जोखिम न्यूनीकरणका लागि छिमेकी राष्ट्रहरूसँग पनि समन्वय गर्ने आवश्यक रहेको भए पनि अहिलेको सरकारले त्यस प्रकारको समन्वय प्रभावकारी रूपमा नगरेको टिप्पणी गर्नुभयो।
6: हाम्रो नेपालको मात्रै होइन नि, हाम्रो सीमाहरूसँग जोडिएको राष्ट्रहरूसँग पनि हामीले त्यसको न्यूनीकरणको लागि हामीले के गर्नुपर्छ भनेर हामीले उहाँहरूसँग पनि हामीले कूटनैतिक संवाद चाहिँ हामीले शुरू गर्नुपर्छ। हाम्रो मित्र राष्ट्रहरूसँग, छिमेकी मित्र राष्ट्रहरूसँग मात्रै नभइकन हामीले अन्तर्राष्ट्रियमा पनि हामीले कूटनैतिक चाहिँ पहल चाहिँ हामीले गर्नुपर्छ, संवाद हामीले शुरू गर्नुपर्छ भन्ने मेरो धारणा छ।
1: जलविज्ञान तथा जलस्रोत केन्द्रका उपकार्यकारी निर्देशक डाक्टर राजन भट्टराईले पूर्व सूचना प्रणालीका लागि राष्ट्रिय प्रोटोकल आवश्यक रहेको बताउँदै बाढ़ी पहिरो तथा अन्य विपदको पूर्व सूचनापछि नागरिक स्थानीय प्रशासन र जलविद्युत आयोजनाले गर्नुपर्ने काम स्पष्ट हुने गरी कानूनी रूपमा नै राष्ट्रिय प्रोटोकल बनाउन सुझाव दिनुभयो।
7: यो अर्ली वार्निङ सिस्टमको एउटा नेशनल प्रोटोकल गर्नु पर्यो भनेर चाहिँ भनिरहेको छौँ होइन, एनडीआरआरएमले पनि यसलाई लिड गर्न सक्छ या हामी आफूले लिड गर्न सक्छौँ। नेशनल प्रोटोकल भनेको चाहिँ अर्ली वार्निङको जुन चाहिँ हामीले म्याप जारी गर्छौँ अथवा यहाँ चाहिँ खतराको अवस्था छ, यहाँ चाहिँ वार्निङको अवस्था छ भनेर म्यापिङहरू हुन्छ होइन, अलर्टहरू जारी हुन्छ, त्यसपछि त्यस्तै बाढ़ीको सूचनाहरू जारी हुन्छ र हामी पहिरोको लागि पनि अब सुरु गर्न खोजिरहेछौँ। त्यो जारी भइसकेपछि नागरिकको स्तरमा कसले के गर्ने हो, अनि त्यस्तै यो जलविद्युतहरू जुन सबैभन्दा भनरेबल भएर बसेका जलविद्युतहरूले त्यो अलर्ट जारी भएपछि के गर्ने हो, त्यस्तै लोकल प्रशासनहरूले के गर्ने हो भन्ने चाहिँ एउटा डिफाइन्ड प्रोटोकल चाहिँ अहिलेसम्म स्थापित हुन सकेको छैन।
1: बाढ़ी पूर्वानुमान शाखाका प्रमुख एवं वरिष्ठ जलविद विनोद पराजुले नेपालमा आगामी दिनमा बाढ़ी तथा अन्य विपदको आवृत्ति र परिमाण अझ बढ़न सक्ने भएकाले वर्तमान सूचना प्रणाली पर्याप्त नहुने धारणा पनि राख्नुभयो। नेपाल भारत बीच रहेका पुराना संयन्त्रलाई प्रभावकारी बनाउँदै चीनसँग पनि विपद पूर्व सूचना तथा व्यवस्थापनका लागि थप प्रभावकारी द्विपक्षीय समन्वय र सम्झौता गर्नुपर्ने उहाँको भनाइरहेको छ। राष्ट्रिय कृषक समूह महासंघका अध्यक्ष पञ्चकाजी श्रेष्ठले किसानको खेत र उत्पादनको बीमा गर्नुपर्ने धारणा राख्नुभयो। राष्ट्रिय प्रकोप सञ्जाल डिमाण्डका अध्यक्ष सूर्य बहादुर थापाले गृह मन्त्रालय अन्तर्गत भएको विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले पूरै राज्य शक्तिको परिचालन गर्न नसकेकाले त्यो प्रधानमन्त्री कार्यालयको मातहतमा ल्याउनु पर्ने धारणा राख्नुभयो।
8: गृह मन्त्रालय अन्तर्गत अरू प्राधिकरणको रहेको छ, त्यसले सब इन्स्टिच्युटहरूलाई कोर्डिनेसन गर्न सकिरहेको छैन। प्रधानमन्त्री कार्यालयभित्र रह्यो र त्यससँग चाहिँ त्यो डाइरेक्ट जोडिएर आयो भने त्यसले अरू मन्त्रालयहरूसँगलाई पनि सञ्चालन गर्ने कुरा अझ त्यहाँ चाहिँ हुनु पनि हाम्रो त अझ के भने त्यसको चाहिँ आफ्नो अध्यक्ष चाहिँ प्रधानमन्त्री भइसक्यो भने त्यसको अझ उपाध्यक्ष चाहिँ अलिक पोलिटिकल टाइपको अलिक डाइनामिक टाइपको मान्छे त्यहाँ पोलिटिकल्ली ल्याउनुपर्छ।
2: यसैबीच लगातारको वर्षापछि मकवानपुरको बकैया गाउँपालिका छ तल्लो ज्यामिर स्थित गरगरे बस्तीमा जमीन चिरिन थालेपछि 25 घर परिवारलाई सुरक्षित स्थानमा सारिएको छ। करिब 2 वर्ग किलोमिटर क्षेत्रमा जमीनमा चिरा देखिएको र केही भूभाग तलतिर खसेको र जमीनभित्रबाट अस्वाभाविक आवाज समेत आएको गाउँपालिकाका अध्यक्ष धर्मराज लामिछानेले बताउनु भएको छ। यसैबीच चार दिनको झरी आइतबारबाट थामिएसँगै हिजोदेखि मौसममा केही सुधार आएको छ। हिजो दिउँसो अधिकांश स्थानमा घाम लागेको छ। नेपाल मौसम विज्ञान मौसम पूर्वानुमान महाशाखाका अनुसार भोलिसम्ममा ठूलो वर्षाको सम्भावना छैन। महाशाखाले नियमित रूपमा तीन दिनको मौसम पूर्वानुमान गरेसँगै भोलिसम्म

0: सामुदायिक सूचना नेटवर्क सीआईएन मार्फत देशभरि प्रसारण भइरहेको साझा खबरमा जलविद्युत आयोजनाहरू सुरक्षित बनाउन अपनाउनु पर्ने उपाय,
1: फलामको गेटले आपतकालीन गेटले बन्द हुने सिस्टम हुनु पर्यो र भित्र पावर हाउसको माथिल्लो भागमा जहाँ सुरक्षित हुन्छ त्यहाँ चाहिँ बंकर टाइपको सबै सुविधा सम्पन्न सुरक्षाको सबै खाद्यान्न खाने बस्ने व्यवस्था सहितको रूम बनाउनु पर्यो।
0: सुखैयामा माघको 49% विद्युत भारतबाट आयात गर्नुपर्ने, ताप्लेजुङका किसानलाई अलिचि टिप्न भ्याइने भए मधेसमा बल्ल बन्यो सार्वजनिक वित्त व्यवस्थापनको खाका लगायतका खबर र कार्टुन बाँकी नै छ। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
2: बाढ़ी प्रभावित क्षेत्रमा मरेका पशुको व्यवस्थापन र घाइते पशुको उपचार चुनौतीपूर्ण।

0: कारण तुरन्त बिमा कम्पनीमा जानकारी गराउनुपर्छ।
1: पशुको दाना पानी, पशु पक्षीको लागि सफा पानीको व्यवस्था गर्नुहोस् र आवश्यकता अनुसार प्राविधिकको सल्लाहमा पानीलाई निर्मलीकरण गरी प्रयोग गर्नुहोस्। भिजेको, ओसिलो, ढुसी परेको दाना पराल खुवाउनु हुँदैन। पशु पक्षीलाई एकै पटकमा धेरै दाना नखुवाउनु। दानाहरूको भण्डारण गर्दा सुक्खा ठाउँमा ओस नभएको, हावा खेल्ने र भुइँबाट माथि उठाई मात्र राख्नुपर्छ। पशु पक्षीलाई एकै पटकमा धेरै दाना नखुवाउनुहोस्।
2: पशु स्वास्थ्य, धागुते, चरचरे, लम्पी स्किन, पटके लगायतका संक्रामक रोगहरू फैलन सक्नुहुँदा रोकथामका लागि पशु चिकित्सक वा पशु स्वास्थ्य प्राविधिकको सल्लाहमा खोपको प्रयोग गर्नुपर्छ।
1: नेपाल सरकार, पशु सेवा विभाग, संयुक्त राष्ट्र संघीय खाद्य तथा कृषि संगठन एफएओ तथा अकुराब सीआईएनद्वारा जनहितका लागि जारी सन्देश।
3: ओहो बहिनी, के भयो तपाईँको कुकुरलाई? यो त हिजो अस्तिदेखि धेरै नै भुकिरहेको सुन्छु, हेर्दा आक्रामक देखिन्छ, र्याल पनि काटिरहेको छ।
4: त्यही त दाई, यसले अन्य भिन्न व्यवहार देखाइरहेछ, भुकाई पनि फरक छ, अनि घरकै मान्छेलाई झम्टेला जस्तो गरेको हुँदा मैले खोरमै राखिरहेछु।
3: ए हो र बहिनी, लक्षण हेर्दा त कुकुरलाई रिलिज भएको जस्तो लाग्यो नि, यसलाई खोप लगाउनु भएको थियो?
4: खै दाई, कुकुरलाई पनि खोप लाउनु पर्छ र?
3: पर्छ नि बहिनी, झन्झो रिलिज रोग भनेको त प्राणघातक रोग हो, लक्षण देखिएपछि यसको उपचार छैन र मृत्यु निश्चित छ।
4: कस्तो डर पो लाग्यो त, यो कसरी हुने रहेछ र यसबाट बस्न के गर्नुपर्छ?
0: दाजु बहिनीको गन्धनमा म पनि मिस्छे। यो रोग रोगी कुकुर, बिरालो वा जंगली जनावरको टोकाईबाट मानिस लगायत सबै स्तनधारी जनावरहरूमा सर्न सक्छ। यसबाट बच्न घरपालुवा वा सामुदायिक कुकुर बिरालोलाई पशु स्वास्थ्य कर्मीको सल्लाह बमोजिम नियमित रेबिज विरूद्ध खोप लगाउनु पर्छ। शंका लागेको पशुले टोकिहालेमा 15 मिनटसम्म प्रशस्त साबुन पानीले घाउ सफा गर्नुपर्छ र सम्बन्धित स्वास्थ्य संस्थामा सम्पर्क गर्नुपर्छ।
4: ओहो, म आज पशु सेवा कार्यालयमा सम्पर्क गर्छु र आफ्ना छर छिमेकमा कुकुरलाई रेबिज रोग विरूद्ध खोप लगाउन भन्छु।
2: विश्व रेबिज दिवस 2026, एकतामा शक्ति, रेबिजबाट मुक्ति। नेपाल सरकार, कृषि वन तथा पर्यावरण मन्त्रालय, पशु सेवा विभाग र संयुक्त राष्ट्र संघीय खाद्य तथा कृषि संगठनद्वारा जनहितमा जारी।
5: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
1: तपाईहरूले देशभरिका सामुदायिक रेडियो सीआईएन खबर .com तथा मोबाइल एप सीआईएन र नेपाली पात्रोबाट पनि सीआईएन को साझा खबर सुनिरहनु भएको छ। अब आज काठमाडौँबाट प्रकाशित पत्र पत्रिकाको खबर।
0: आजको नयाँ पत्रिकाको पहिलो पृष्ठमा प्रधानमन्त्री र 16 मन्त्रीका सल्लाहकार र सोखी 128 जना शीर्षकमा खबर प्रकाशित छ। यसलाई सुभाष भट्टले लेख्नु भएको छ। सरकारले मन्त्रालयको संख्या र निजामती कर्मचारीको दरबन्दी कटौती गर्दै राज्यको प्रशासनिक खर्च घटाउने नीति अंगीकार गरे पनि प्रधानमन्त्री र मन्त्रीका सचिवालय भने झन फराकिलो बनाउँदै लगेको छ। प्रधानमन्त्री र 16 मन्त्रीका सचिवालयमा 128 जना सल्लाहकार र सुखिए नियुक्त गरिएको छ। त्यस्तै आज विश्व मुटु दिवस र सुगर र प्रेसरले बिगार्दैछ मुटु शीर्षकमा शिवहरि घिमिरेले लेख्नु भएको खबर पनि प्रकाशित छ। सरकारी तथ्याङ्क अनुसार नेपालमा वर्षेनी 15,000 भन्दा बढ़ी हृदयघातका बिरामीहरू थपिन्छन्। हृदयघातको कारक सुगर, प्रेसर र अन्य रोग हो। स्वास्थ्य सेवा विभागले 2025 गरेको अध्ययनले नेपालमा हरेक वर्ष 15,000 भन्दा बढ़ीमा हृदयघात भएको देखाएको थियो। विभागले यो वर्ष भने अध्ययन गरेको छैन। त्यस्तै भित्रपृष्ठमा वर्षाले तल्लो तहको अधिवेशन प्रभावित भएपछि कांग्रेस महाधिवेशन सर्ने अर्को मिति चाँडै टुंग्याउने शीर्षकमा प्रेम गौतमले लेख्नु भएको खबर छ। 16 र 19 असोजमा घोषणा गरेको महाधिवेशन 19 असोजमा उद्घाटन गर्ने कि दशैं तिहारपछि सार्ने विषयमा छलफल जारी छ। पदाधिकारीमा आकांक्षीको लड्को र कुन पदमा कसको चाहना शीर्षकमा पनि खबर प्रकाशित छ। त्यस्तै स्वास्थ्य सम्बन्धी 4 विधेयक संसदमा शीर्षकमा खबर छ भने 13 दिनदेखि नेशनल मेडिकल कलेजका विद्यार्थी आन्दोलनमा शीर्षकमा वीरगंजको खबर पनि प्रकाशित छ। त्यस्तै भित्रपृष्ठमा मौसमका कारण अवरूद्ध सुकेटार विमानस्थल 3.5 महिनापछि सञ्चालनमा, दशैं तिहारमा सातामा 3 दिन उडान हुने शीर्षकमा पनि अर्को खबर प्रकाशित छ। 3.5 महिनापछि हिजोदेखि सुकेटार विमानस्थलमा नेपाल एयरलाइन्सको जहाजले उडान भरेको छ। चीनतर्फका 3 वटै नाका बन्द शीर्षकमा खबर छ भने मधेसमा बन्द बन्यो सार्वजनिक वित्त व्यवस्थापन सुधारको खाका शीर्षकमा अर्को खबर छ। पेपा प्रतिवेदनको कार्यान्वयनबाट मधेसमा वित्तीय अनुशासन सुदृढ गर्न बजेटको विश्वास

0: विश्वसनीयता बढ़ाउन र सार्वजनिक सेवा प्रवाहमा सुधार गर्न सहयोग मिल्ने अपेक्षा पनि लिएको छ।
1: गोर्खा पत्र दैनिकको भित्री पन्नामा अलैँची टिप्न भ्याइ नभ्याइ शीर्षकमा लेखिएको खबर छ। ताप्लेजुङका किसानलाई यति बेला अलैँची टिप्न भ्याइ नभ्याइ भएको हो। जिल्लाको प्रमुख नगरी बालिका रूपमा रहेको अलैँची थन्क्याउने मौसम शुरू भएसँगै किसानलाई अलैँची टिप्ने चटारो भएको हो। किसान यति बेला अलैँची टिप्न छोडाउन र सुकाउन व्यस्त छन्। असोज र कार्तिक अलैँची थन्क्याउने मुख्य मौसम भएकाले किसान यति बेला व्यस्त भएको खबरमा उल्लेख गरिएको छ। प्रतिबद्धता मूल्य घटाउने व्यवहारमा भने बढ़ेको बढ़े शीर्षकमा सीता शर्माले लेख्नु भएको खबर पनि छापिएको छ। अर्को खबर स्थानीय स्रोत साधन प्रयोग गरेर पहिरो नियन्त्रण शीर्षकमा नारायणगढ़बाट लेखिएको छ। स्थानीय ज्ञान सिप र स्रोत साधन प्रयोग गरी चितवनको इच्छा कामना गाउँपालिका साथ स्याङदीमा गरिएको पहिरो नियन्त्रणको प्रयास प्रभावकारी देखिएको छ। दुई वर्षदेखि निरन्तर पहिरो नियन्त्रणका लागि गाउँले प्रविधि र जैविक इन्जिनियरिङको प्रयोग गरिएपछि पहिरो नियन्त्रण भएको स्थानीय चण्डी थान सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष अमृत गुरूङले जानकारी दिनुभएको छ। निजामती सेवा विधेयकको मस्यौदा मन्त्री परिषदमा शीर्षकमा नगेन्द्र सापकोटाले लेख्नु भएको छ। भूमि व्यवस्था सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले संघीय निजामती सेवा विधेयकको मस्यौदा प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यालयमा पेश गरेको छ। लोक सेवा आयोगले परामर्श सहित विधेयक मन्त्रालयमा फिर्ता पठाएसँगै मन्त्रालयले अध्ययन गरेर विधेयकको मस्यौदा मन्त्री परिषदमा हिजो पठाएको हो। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सचिव मदन भुजेलले विधेयकको मस्यौदा मन्त्री परिषदमा दर्ता भएको जानकारी दिनुभयो। प्रस्तावित प्रावधान कार्यान्वयनमा आए 5,007 जना निजामती कर्मचारी अवकाशमा जानुपर्नेछ। अर्को खबर नदी किनारका पहरेदार बर पीपल शीर्षकमा छापिएको छ। केशवराज पौडेलले लेख्नु भएको हो। नदी किनारका सड़क पुल भवन तथा पर्खाल बगाउँदा पनि कतिपय स्थानमा दशकौं पुराना बर पीपलका रूख जोगिएको दृश्यले यस्तो रूखको संरक्षण तथा विपद जोखिम न्यूनीकरणमा तिनको सम्भावित भूमिकाबारे बहस पनि बढ़ाएको छ। एक महिना अघि भोटेकोशी त्रिशुली क्षेत्रमा आएको विनाश कार्यबारीले सयौं मानिसको ज्यान लियो, हजारौं परिवार विस्थापित बनि भए र रूपैयाँ बराबरका भौतिक संरचनामा क्षति पुग्यो। नदी किनारका सड़क पुल भवन तथा पर्खाल बगाउँदा पनि कतिपय स्थानमा दशकौं पुराना बर पीपलका रूखहरू जोगिएको दृश्यले यस्तो रूखको संरक्षणको बारेमा फेरि बहस अगाडि बढ़ाइएको छ। साताभित्रै खुलाइँदै दशैंका लागि गाडीको अग्रिम टिकट बुकिङ शीर्षकमा कान्तिपुर दैनिकमा विमल खतिवड़ाले लेख्नु भएको छ। मौसम विज्ञान विभाग भन्छ अब पानी पर्ने सम्भावना कम छ। यातायात व्यवसायी भन्छन् पहिला सड़क सहज बनाउ। डिजिटल स्पेसमा फैलिँदै सेल बजार शीर्षकमा प्रकृति दहालले लेख्नु भएको अर्को खबर पनि छापिएको छ। त्यसै गरी अर्को खबर कान्तिपुर दैनिकमै रहेको छ। पहिरो प्रभावित एक महिनादेखि त्रिपालमै शीर्षकमा कृष्ण प्रसाद गौतमले सुर्खेतबाट लेख्नु भएको हो। कहिले बन्ला पुर्के खोलाको पुल शीर्षकमा पोषनाथ अधिकारीले धादिङबाट लेख्नु भएको खबर छापिएको छ। पुल बगेपछि सदरमुकाम धादिङ बेसी सहित 8 पालिका राष्ट्रिय राजमार्गको पहुँचबाट अलगिएका छन्। यसले नियमित आवत जावत गर्नुपर्ने विद्यार्थी, बिरामी र अन्य नागरिक समस्यामा परेका छन् भने त्यस क्षेत्रका बासिन्दाको दैनिकी अझ कष्टकर बनेको छ। हिमलुङ हिम पहिरो मौसमी प्रतिकूलतापछि रोकियो खोजी, हिउँ पग्लिएपछि पुनः अभियान चलाइने शीर्षकमा खबर छापिएको छ। सूरज कुमारले लेख्नु भएको हो। हिम पहिरोले घटनास्थलमा रहेका टेन्ट करिब 14 फीटसम्म पुरिएको पनि उल्लेख गरिएको छ। मुख्यमन्त्री सम्मेलन असोजको तेस्रो साता विराटनगरमा शीर्षकमा पर्वत पोर्तेलले लेख्नु भएको खबर छापिएको छ भने सुक्खा याममा माघको 49% विद्युत भारतबाट आयात गर्नुपर्ने शीर्षकमा जीवन बस्नेतले आर्थिक कारोबार दैनिकमा लेख्नु भएको छ। वर्षाले प्रभावित मध्ये 324.8 मेगावाटका आयोजना तत्काल सञ्चालन नहुने अवस्था रहेको पनि उल्लेख गरिएको छ।
0: ताजा खबरमा अब विदेशका खबर। इरानले प्रस्ताव गरेको 7 दिन युद्ध विराम अमेरिकाले अस्वीकार गरेपछि अन्तर्राष्ट्रिय बजारमा फेरि कच्चा तेलको मूल्य बढ़ेको छ। तेलको मूल्यमा भएको वृद्धिसँगै विश्वव्यापी मुद्रास्फीति पनि बढ़न सक्ने चिन्ता व्यक्त गरिएको छ। अमेरिका र चीनले एकअर्काबाट आयात हुने करिब 60 अर्ब अमेरिकी डलर मूल्य बराबरका विभिन्न वस्तुमा भन्सारको शुल्क घटाउने सहमति गरेका छन्। सहमति अनुसार दुवै देशले 30-30 अर्ब डलर बराबरका गैर संवेदनशील वस्तुमा तुलनात्मक रूपमा सहज भन्सार व्यवस्था गर्न लागेका हुन्। अमेरिकी व्यापार प्रतिनिधिका अनुसार चीनबाट निर्यात हुने अमेरिकी वस्तुमध्ये करिब 30% बजार पहुँचमा सुधार पाउनेछ। चीनले अमेरिकाबाट आयात हुने मकै, गहुँ, ज्वार, मासु, दुग्धजन्य पदार्थ, वनस्पति तेल लगायतका कृषि उत्पादनमा भन्सार घटाउने योजना बनाएको हो। सर्बियाका राष्ट्रपति अलेक्जेन्डर बुसिकले आगामी प्रारम्भिक संसदीय निर्वाचनमा प्रधानमन्त्री पदमा उम्मेद्वार दिने तयारी गर्दै राष्ट्रपतिको पदबाट राजीनामा दिनुभएको छ। अक्टोबर 25 हुने निर्वाचनमा आफ्नो दक्षिणपन्थी पार्टीको नेतृत्व गर्न पद छाडेको उहाँले प्रतिक्रिया दिनुभएको अन्तर्राष्ट्रिय संचार माध्यमले उल्लेख गरेका छन्।
1: साझा खबरमा अब खेल खबर। नेपाली पुरूष राष्ट्रिय क्रिकेट टोलीले विश्व एसियाली खेलको देशी आठको क्वार्टर फाइनलमा आज टेस्ट राष्ट्र श्रीलंकाको सामना गर्दछ। खेल जापानको आइची मिशिन स्थित कोरोगी रंगशालामा बिहान 5:45 शुरू भइसकेको छ। खेल वर्षा शुरू हुनेछ, यद्यपि खेल वर्षाले प्रभावित पार्ने सम्भावना पनि छ। नागोयामा लगातार 4 दिनदेखि मौसम खराब छ। अत्यधिक पानी परेपछि नागोयामा क्रिकेट खेल नै हुन सकिरहेको छैन। तेस्रो क्वार्टर फाइनल खेल हुन नसके श्रीलंका आईसीसी टी20 वरियताका आधारमा सेमी फाइनलमा पुग्नेछ। आईसीसी टी20 आई वरियतामा श्रीलंका 9 र नेपाल 14 स्थानमा छन्। प्रतियोगिता अन्तर्गत आइतबार वर्षाका कारण दुईवटा क्वार्टर फाइनल खेल रद्द भएका थिए। पहिलो क्वार्टर फाइनलमा पाकिस्तानले हङकङको सामना गरेको थियो, तर वर्षाले खेल सम्भव हुन सकेन। यसैबीच जापानमा जारी विश्व एसियन गेम्स अन्तर्गत पुरूष क्रिकेटमा नेपाल र श्रीलंका बीचको तेस्रो क्वार्टर फाइनल खेल वर्षाका कारण रद्द भएको खबर भर्खरै हामीलाई प्राप्त भएको छ। श्रीलंका र नेपाल बीच बिहान 5:45 देखि हुने तय भएको खेल लगातारको वर्षाले रद्द भएको हो। खेल रद्द भएसँगै वरियताका आधारमा श्रीलंका सेमी फाइनलमा प्रवेश गरेको छ। अन्तर्राष्ट्रिय क्रिकेट परिषद आईसीसीले सन् 2027 19 वर्ष मुनिको महिला विश्वकपको सह आयोजक नेपालको तयारीप्रति सन्तुष्टि व्यक्त गरेको छ। आईसीसीका इभेन्ट्स एण्ड अपरेशन्सका महाप्रबन्धक गौरव सक्सेना सहितको टोलीले आइतबार माथिल्लो मुल्पानी र त्रिवी क्रिकेट मैदानको निरीक्षण गरेको थियो। र ओलम्पिक काउन्सिल एसिया ओसीए र दक्षिण एसियाली खेलकुद महासंघका प्रतिनिधि अहिले नागोयामा छन्। ओसीएको रेखदेखमै जापानले 20 संस्करणको एसियाड आयोजना गरिरहेको छ। साका पदाधिकारी पनि विभिन्न भूमिकामा छन्। साका सबै राष्ट्रिय ओलम्पिक कमिटिका पदाधिकारीले एकै स्थानमा विभिन्न भूमिका निर्वाह गरिरहेका छन्।
0: भोटेकोसी बारीपछिको सिकाई र अप्नाउनु पर्ने सावधानी कुराकानी लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
2: जहिले पनि जहाँ पनि प्याक खरिद गर्नुहोस् अनि 20% ग्यास फिर्ता एनसेल एपमा क्लेम गर्नुहोस्। शर्तहरू लागू हुनेछन्। एनसेल नेपालकै लागि।
3: 3 महिना तिर्नुहोस्, 7 महिना चलाउनुहोस्। क्लासिक टेकको 200 MBPS इन्टरनेट 7 महिनाको लागि मात्र ₹5,700। साथै क्यारो टिभी एपमा पाउनुहोस् 200 भन्दा बढी HD र HD टिभी च्यानलहरू, वाइफाई 6 सहितको सुपर फास्ट इन्टरनेट र आइटी टिभी। अब क्लासिक टेकमा आजै जडान गर्नुहोस्। कल गर्नुहोस् 9709184147। शर्तहरू लागू हुनेछन्।
4: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIM।
0: साझा खबरमा अब भोटेकोसी बारी सिकाई र सावधानीको कुरा। भदौ 10 भोटेकोसी बारीका कारण जलविद्युत आयोजनाहरू आधा दर्जन भन्दा बढ़ीमा क्षति पुगेको छ। त्यहाँ कार्यरत कैयौं व्यक्तिले ज्यान गुमाए। भोटेकोसी बारी सिकाई र अप्नाउनु पर्ने सावधानीका बारेमा हामीले सांसद श्रीराम निपानीसँग कुराकानी गरेका छौं।
5: भूकम्प पनि हुन्छ, कोविड पनि विकम्प थियो, एउटा विपद थियो आफैमा, अनि त्यसपछि आगलागी पनि हुन सक्छ, अरू विभिन्न किसिमका विपदहरू हुन सक्छन्। यी सबैलाई समेटेर एउटा कानून बनाउन जरूरी छ। अनुभव गरेको एउटा विषय के हो भने खड्केको विषय आपतकालीन कानून, जसले सबै विद्यमान कानूनलाई सुपरसिड गर्छ, त्यो कानून आवश्यक छ। क्षेत्रीय सहकार्य हो कि आन्तरिक देशभित्रका विभिन्न संयन्त्रहरूको बीचको, विभिन्न तहका सरकारहरूको बीचको समन्वयको कुरा हो कि क्षेत्रीय हो कि अन्तर्राष्ट्रिय हो, त्यसलाई पनि हामीले वर्गीकरण गर्न जरूरी छ।
6: प्रधानमन्त्रीजीले राष्ट्रसंघको सभामा त भन्नुभयो होइन,
1: चीन भारत नेपाल लगायत देशसँग एउटा समन्वय बनाउनु पर्यो. तपाईँले सायद सुन्नुभयो होला कि यो समयमा सूचना नदिएको कारणले यस्तो भयो भनेर कतिपयले आलोचना पनि गरिराखेका छन्. प्रधानमन्त्रीसँग तपाईँले संवाद गरेको अथवा अघि तपाईँले जति पनि यो हुनुपर्छ त्यो हुनुपर्छ भन्नुभयो नि, त्यो बनाउने ठाउँमा त तपाईँ आफै हुनुहुन्छ नि. अहिले
5: तपाईँहरू पनि सम्बन्धित निकायको कन्सर्न निकायमा हुनुहुन्छ र हामी त संसदमा हामीले त आवाजै उठाउँछौ, हामी त नीति निर्माणमा भूमिका नै निर्वाह गर्छौं र त्यसलाई हामी इस्ट्याब्लिसै गर्छौं, त्यसमा कुनै शंकै छैन, प्रतिबद्ध छौं, त्यो गर्छौं. त्यो जोखिमलाई कसरी निराकरण गर्न सकिन्छ, के उपाय अवलम्बन गर्न सकिन्छ, त्यतातिर ध्यान दिने गरी हामीले कानून निर्माण गर्नुपर्छ, नीति निर्माण गर्नुपर्छ. अहिलेको यो भौतिक कोसिनले त्यो एउटा पाठ पनि सिकाएको छ, कानून निर्माण गर्ने अनि प्रविधिको प्रयोग गर्ने, जनशक्तिको दक्षता वृद्धि अभिवृद्धि गर्ने, पछिल्ला मेसिन उपकरणहरूलाई प्रयोग गर्ने, त्यतातिर चाहिँ हामीले कम ध्यान दिएको र कार्यान्वयन पक्ष अलिकति शीतल हुँदै गइरहेको अवस्थामा अब त्यतातिर यो विपदलाई त्यो दिशातिर हामीले अगाडि बढाउन जरूरी छ.
1: बाहिरी अंशले पनि त्यो बन्द हुने अथवा अर्को खबर निस्कने त्यस्तो हुनुपर्ने भएको भए धेरै मान्छेहरू जोगिन्थे भनेर धेरै हामी सुन्छौँ.
5: यो विषयमा
1: हामीले के कुरा सुधार गर्नुपर्छ,
5: माथिल्लो तटीय क्षेत्रमा जलविद्युत आयोजनाको भण्डारण बढ़ेको हुनाले जनपानी त्यो बढ़ी असर गर्यो भन्ने त्यो चाहिँ होइन. के हो भने त्यो रन अफ रिभरै हुन् त्यहाँ भएका सबै आयोजन तलदेखि नदीको कुनै पनि नदीको बेसिनमा यदि सेरिज अफ जलविद्युत आयोजना छन् भने त्यो बाँधले के गर्छ भने चेक ड्यामको काम गर्छ, नदीलाई कटान गर्नबाट जोगाउँछ. जलविद्युत आयोजनामा मैले भनिरहेको छु जहिले पनि नदी बगेको डाइरेक्सन भन्दा अपोजिट डाइरेक्सनमा सुरुङका ओपनिङहरू बनाउनु पर्यो र उकालो चढ्ने खालको हुनु पर्यो, ओह्रालो झर्ने होइन. र अनि त्यसपछि मुख प्रवेशद्वारहरू सबै अटोमेटिक फलामको गेटले आपतकालीन गेटले बन्द हुने सिस्टम हुनु पर्यो र भित्र पावर हाउसको माथिल्लो भागमा जहाँ सुरक्षित हुन्छ त्यहाँ चाहिँ बंकर टाइपको सबै सुविधा सम्पन्न सुरक्षाको सबै खाद्यान्न खाने बस्ने व्यवस्था सहितको रूम बनाउनु पर्यो. र यो आपतकालीन सुरुङ भन्ने कुरो त म त्यसमा विश्वास गर्दिन, त्यो सुरुङ सबै ड्यामेज भएका ठाउँमा आपतकालीन पनि ड्यामेज हुन सक्छ.
1: सांसद श्रीराम न्यौपानीसँगको यो कुराकानीसँगै हामी साझा खबरको अन्त्यमा आइपुगेका छौं. सामुदायिक रेडियो प्रसारक संघद्वारा संचालित सीआईएनको बिहान छ बजेको साझा खबर सक्नु अघि मुख्य मुख्य खबर फेरि एकपटक.
0: पूर्व प्रधान न्यायाधीश जबरा पक्राउ प्रकरणमा विपक्षीले मागे सरकारको जवाब, सत्तापक्ष भने मौन. स्वेच्छाचारिता लोकतान्त्रिक शासन प्रणालीले स्वीकार गर्न नसक्ने सर्वोच्चको टिप्पणी.
1: जमीन चर्किएपछि मकवानपुरका 25 घर परिवारलाई सुरक्षित स्थानमा सारियो. नदी किनारका पहरेदार बर पिपल, विपदको पूर्व सूचना र प्रतिकारमा सहजता ल्याउन कानून आवश्यक.
0: सुखैयाममा माघको 49% विद्युत भारतबाट आयात गर्नुपर्ने. ताप्लेजुङका किसानलाई अलैची टिप्न भ्याइने भाई. मधेसमा बन्न बन्यो सार्वजनिक वित्त व्यवस्थापनको खाका.
1: अमेरिकाद्वारा इरानको युद्ध विराम प्रस्ताव अस्वीकार गरिएपछि कच्चा तेलको मूल्य फेरि बढ़्यो. अमेरिका र चीनबीच 60 अर्ब डलर बराबरका भन्सार शुल्क घटाउने सहमति. सर्बियाका राष्ट्रपतिद्वारा राजीनामा.
0: र जापानमा जारी विश्व एसियाड अन्तर्गत क्रिकेट वर्षाका कारण रद्द. श्रीलंका सेमी फाइनलमा नेपाल भने बाहिरियो.
1: साझा खबरको अन्त्यमा कार्टुन हामीले नागरिक दैनिकमा समाचार सँगै छापिएको कार्टुन लिएका छौं. व्यङ्ग्य गर्न खोजिएको छ नेपालमा सहकारी ठगेर विदेशमा बिन्दास तरिकाले घुमफिर गर्नेको संख्या पनि बढ़दै गएको छ र नेपालमा उठाइएको रकम बाहिर लगिएको र दुरूपयोग गरिएको भन्दै विभिन्न व्यक्तिहरू समूहहरू बेला बेलामा आन्दोलनमा पनि उत्रिने गर्छन्. यहाँ एउटा सहकारी लेखिएको ठूलो भूर्के जस्तो देखिन्छ, जो माटोको भाँडो जस्तो देखिन्छ र एकापट्टिबाट त्यो पूरै फुटेको छ र त्यहाँबाट एउटा सुटकेस निस्किएको छ. त्यो सुटकेस बोकेर एकजना व्यक्ति आकाशमा कावा खाइराखेको जस्तो देखिन्छ, जसको भुँडी ठूलो छ. लेखिएको छ खराब संचालक, तल चाहिँ यस्तो लेखिएको छ. खराब संचालक भए पनि घुमफिर त गर्नै पर्यो नि.
0: हस्त प्राविधिक साथी रवि धितालाई धन्यवाद. अहिलेलाई लील प्रकाशन र सन्तोष अनुभव विदा भयो. तपाईँको आजको दिन शुभ होस्. नमस्कार.

0: जय
1: बोलो सम्पूर्ण मानव चोलाको
0: जय
1: जय हो बोलो राधे राधे
2: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो साइलो 89.8 MHz
3: तरेली संगीत कुञ्ज प्रस्तुत गर्दछ

0: रेडियो साइन 89.8 मेगाहर्ज
1: साहिनो समय सूचक अहिले बिहानको 7 बज्यो इट्स 7 एएम
0: रेडियो साइनो 89.8 मेगाहर्ज तपाईं हाम्रो अटुट साइनो
1: औलो कसरी सर्छ संक्रमित एनोफिलिस सातको पोथी लामखुट्टेले मानिसलाई टोक्दा औलो रोग सर्दछ
2: औलोका लक्षणहरू मुख्य लक्षण काम ज्वरो आउनु हो ज्वरो एक दिन बिराई वा नियमित आउन सक्छ ज्वरो आउँदा प्राय जाडो लाग्ने काप छुट्ने र पसिना आउने हुन्छ टाउको दुख्ने थकान कमजोरी महसुस हुने वाकवाकी लाग्ने बान्ता हुने गम्भीर तथा जटिल औलो भएमा हात जोड्नेहरू दुख्ने बेहोस हुने सास फेर्न गाह्रो हुने आदि औलोका लक्षणहरू हुन्
1: औलोबाट बच्ने उपायहरू लामखुट्टेको टोकाईबाट बस्नु नै औलो रोगबाट बच्ने उत्तम उपाय हो
2: लामखुट्टेको टोकाईबाट कसरी बच्ने झुलको प्रयोग गर्ने कीटनाशक युक्त झुल अझ बढी प्रभावशाली हुने हुनाले उपलब्ध भएसम्म यसको प्रयोग गर्ने घरको झ्यालढोकामा जाली लगाउने औलो सार्ने लामखुट्टेले साँझ र रातिको समयमा बढी टोक्ने हुँदा सकेसम्म साँझ पख घर बाहिर नबस्ने बाहिर जाँदा वन जंगल अथवा खेतीबारीमा लामखुट्टेको टोकाईबाट बच्न पूरा शरीर ढाक्ने लुगा लगाउने वा शरीरको खुल्ला भागमा लामखुट्टे धपाउने मलमको प्रयोग गर्ने
3: लौ चट्याङ पर्ने आटो सबैजना यता आऊ त यता यो ठुलो रुखको फेदमा बसौ
4: हुन्न चट्याङ गर्दा रुखको फेदमा बस्नु हुँदैन त्यहाँ त झन् जोखिम हुन्छ
5: हो र
4: हो नि चट्याङ पर्दा रुख मुनि र बिजुलीको खम्बा वा अग्लो ठाउँमा बस्नु हुँदैन सुक्खा ठाउँ र घरभित्र झ्याल ढोका लगाएर बस्नुपर्छ
5: अनि चट्याङबाट जोगिन अरू के गर्नुपर्छ
4: चट्याङ गर्दा वा पर्ने सम्भावना हुँदा टेलिभिजन फ्रिज कम्प्युटर वासिङ मेसिन माइक्रो ओभन जस्ता विद्युतीय सामग्रीमा जोडेको तारको स्विच बन्द गर्नुपर्छ यदि विद्युत बन्द गरिएन भने चट्याङ पर्न सक्ने सम्भावना उच्च रहन्छ
5: चट्याङ पर्ने जोखिम कुन समयमा बढी हुन्छ त्यो पनि भनिदिनुहोस् न
4: धेरै जस्तो चट्याङ चैतदेखि जेठ महिनामा र सामान्यतय दिउँसो 3 बजेपछि बढी पर्ने सम्भावना हुनाले यो समयमा सचेत रहनुपर्छ
6: नेपाल सरकार विज्ञापन बोर्ड
7: हेर्नु न नानीको बाबा कोठामा छोरी रुँदै बसेकी छ विवाहको समय पनि नजिकै आइसक्यो के कुरामा चित्त बुझिन कुन्नी
8: नानी के भयो किन रोएको विवाहको समय पनि नजिकै आइसक्यो तिम्रो यो अवस्था देखेर हामी धेरै चिन्तित छौ के कुराको चित्त बुझिन छोरी
7: हेर्नु न बाबा विवाहमा खिच्ने भिडियो तथा फोटो त जहाँ पायो त्यही खिचेर कहाँ हुन्छ त
8: ल छोरी के गर्ने त कहाँ छ त तिमीले रोजेको खोजेको जस्तो
7: बाबा हाम्रै पश्चिम स्टोनको साधनगर टाउनमा रहेको मिरर फोटो एन्ड भिडियोग्राफी छ नि
8: ए छोरी भइहाल्छ नि तिम्रो इच्छा नै हाम्रो इच्छा हो तिमी ढुक्क भएर बस तिम्रो विवाहको लागि फोटो सुट र भिडियोग्राफीको लागि मिरर फोटो एन्ड भिडियोग्राफीलाई नै भनिहाल्छु नि हामी कहाँ उच्च स्तरीय क्यामेराबाट अनुभवी फोटोग्राफरद्वारा कुनै पनि शुभ कार्यको भिडियो सुट गरिनुको साथै हरेक साइजका फोटो लेमिनेसन फ्ल्याक्स प्रिन्ट कप प्रिन्ट टी शर्ट प्रिन्ट गर्नुको साथै फोटो सम्बन्धी सम्पूर्ण काम गरिन्छ मिरर फोटो एन्ड भिडियोग्राफी भरतपुर महानगरपालिका वडा नम्बर 19 शारदनगर टाउन चितवन
7: सम्पर्क नम्बर 98 4 50 82 997
9: 98 5 50 10 997
10: के तपाईँ ल्यापटप कम्प्युटरको खोजीमा हुनुहुन्छ
2: विगत 10 वर्षदेखि सम्पूर्ण ब्रान्डका ल्यापटप कम्प्युटर फोटोकपी प्रिन्टर सिसी क्यामेरा पाइने एकमात्र पसल लजिक कम्प्युटर भरतपुर बीच सनौली बजार चितवन प्रोप्राइटर लोकनाथ लामिछाने मोबाइल 98 5 50 52 454 98 4 55 20 454 इमेल lok.logic2@gmail.com
10: पुनश्च हामी कहाँ फायर एन्ड सेक्युरिटी अलार्म सिस्टम इन्टरकम एन्ड एटेन्डेन्ट साथै एएमसीमा पनि काम गरिन्छ लोजिक कम्प्युटर अ कम्प्लिट आईटी सोलुसन
11: होइन यो दिदी, कतै हिँड्नु भयो यस्तो थोत्रो पुरानो डिस्प्ले फुटेको मोबाइल लिएर?
12: मेरो मोबाइल देखेर जहिले डिस्काउँछ यो कान्छाले। अब भनेको जस्तो राम्रो मोबाइल बनाउने ठाउँ हुन परेन हाम्रो चनौली बजारमा।
11: ए दिदी, त्यसै म तपाईँलाई डिस्काउँछु त। ल यता सुन्नुहोस्, हाम्रै चनौली बजारमा रहेको कृष्ण इलेक्ट्रोनिक्स एन्ड मोबाइल हाउसमा डिस्प्ले फुटेका मोबाइलहरू एक्सचेन्ज हुन्छ नि। ल हेर्नुहोस् त, मैले नि पुरानो मोबाइल दिएर नयाँ एक्सचेन्ज गरेर ल्याएको। अनि अर्को कुरा नि दिदी, नयाँ मोबाइल किन्दा राम्रो खालको एयरफोन, मोबाइल कभर, मोबाइल ग्लास, लगभग 1200-1500 पर्ने मोबाइल एसेसोरिज उपहार स्वरूप पाइन्छ नि। साथै घडी, मोबाइलका चार्जर, कभर ग्लास, एयरफोन सँगै इलेक्ट्रोनिक सामान पनि सुपथ मूल्यमा पाइन्छ।
12: ए हो र, त्यसो भए म त हिँडिहाले कृष्ण इलेक्ट्रोनिक्स एन्ड मोबाइल हाउसमा पुरानो मोबाइल दिएर नयाँ मोबाइल ल्याउँछु। हजुर, विगत 20 वर्षदेखि तपाईँ हाम्रै चनौली बजारमा दक्ष एवं अनुभवी जनशक्तिहरूद्वारा सम्पूर्ण मोबाइल घडी मर्मत गरिनुका साथै सुपथ मूल्यमा बिक्री वितरण पनि गरिन्छ। सम्पर्क कृष्ण इलेक्ट्रोनिक्स एन्ड मोबाइल हाउस, भरतपुर बेस चनौली, चौतारा आडैमा। प्रोप्राइटर कृष्ण न्यौपाने। मोबाइल 98452049586।
13: अब तपाईको दैनिक जीवनलाई अझ सहज बनाउँदै नेपाली पात्रो एप्लिकेशन,
14: नेपाली तिथि मिति तथा पञ्चाङ्गको जानकारी,
13: नेपाली चाड पर्व तथा शुभ साइतको विस्तृत विवरण,
14: तपाईको दैनिक, साप्ताहिक, मासिक तथा वार्षिक राशिफल,
13: स्थानीय, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ताजा समाचार,
14: नेपाली एफएम तथा अनलाइन रेडियोहरू,
13: नेपाली विनिमय दर, सुनचाँदीको दर रेट, मौसम तथा सरकारी विधाहरू, साथमा अन्य धेरै सुविधाहरू आजै डाउनलोड गर्नुहोस्। नेपाली पात्रो, हाम्रो समय हाम्रो गौरव।
15: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो साइलो 89.8 मेगा।

फोन गर्न सक्नुहुन्छ। आफ्नो आफन्तको विषयमा, ग्रह दशा र भाग्यको विषयमा जानकारीका लागि 98451 75223 र 98056 75223 नम्बरमा तपाईँले हामीलाई सम्पर्क भन्ने गर्न सक्नुहुन्छ। र कार्यक्रम ज्योतिष वास्तु नेपालका विभिन्न जिल्लाहरूबाट, विभिन्न रेडियो स्टेशनबाट तपाईँले प्रत्यक्ष रूपमा एकैसाथ कार्यक्रम ज्योतिष वास्तुलाई सुन्दै आइराख्नु भएको छ। हाम्रो FM 94 MHz भरतपुर चितवनबाट, चितवनको पहिलो सामुदायिक रेडियो चितवन 94.6 MHz रत्नगर 2 टाँडीबाट, इसकामना FM 102.4 MHz इसकामना कुरिन्टार चितवनबाट, रेडियो साइनो 89.8 MHz चनौली चितवनबाट, हाम्रो राप्ती FM 88.8 MHz भण्डारा चितवनबाट, रेडियो भरतपुर 105.2 MHz भरतपुर चितवनबाट, सामुदायिक रेडियो सुनवल 90.7 MHz सुनवल नवलपरासीबाट, सामुदायिक रेडियो दुधोली FM 97.2 MHz दुधोली सिन्धुलीबाट, रेडियो होलेरी FM 102.5 MHz होलेरी रोल्पाबाट, सामुदायिक रेडियो जलजला 96.4 MHz लिबङ रोल्पाबाट, सामुदायिक रेडियो मकनपुर 101.3 MHz सेठुना मकनपुरबाट, रेडियो वर्षा 91.1 MHz मलङ्गवा नगरपालिका सर्लाहीबाट, नारायणी FM 103.8 MHz वीरगंज पर्साबाट, सामुदायिक रेडियो बिहानी 97.6 MHz नीलकण्ठ 3 धादिङबाट, सामुदायिक रेडियो गोर्खा 92.8 MHz गोर्खा बजारबाट, असल साथी रेडियो 98.9 MHz पोखरा कास्कीबाट पनि कार्यक्रम ज्योतिष वास्तु तपाईँले सुनेर साथ र सहयोग पनि गरिराख्नु भएको छ। भूत वर्तमान अनि भविष्यको विषयमा, ग्रह दशा अनि भाग्यको विषयमा जानकारीका लागि 98451 75223 र 98056 75223 नम्बरमा तपाईँले आफ्नो र आफन्तको विषयमा, ग्रह दशा अनि भाग्यको विषयमा विशेष रूपमा जानकारी भने तपाईँले प्राप्त गर्न सक्नुहुन्छ। कुनै पनि जिज्ञासा रहेका छन् भने तपाईँले हामीलाई सम्पर्क भने गर्न सक्नुहुन्छ, फोन भने गर्न सक्नुहुन्छ। तपाईँले सम्पर्क भने गर्दै गर्नुहोस्, म भने कार्यक्रमलाई अलिकति अगाडि बढाउँछु। आजको तिथि मिति अनि पञ्चाङ्गबाट राजमिति 2083 साल असोज महिनाको आज 13 गते, तदनुसार ईस्वी सन् 2026 सेप्टेम्बर 29 तारिक, सक सम्वत्सर 1948, नेपाल सम्वत् 1146, रोद्र नामक सम्वत्सर, दक्षिणायन शरद ऋतु, आज मंगलबार रहेको छ, आश्विन कृष्ण पक्ष तिथि रहेको छ आज, तृतीया तिथि रहेको छ आज, 31 घडी 41 पला रहेको छ, नक्षत्रमा रहेको छ अश्विनी नक्षत्र रहेको छ 13 घडी 31 पला रहेको छ, योगमा रहेको छ व्याघात योग रहेको छ 8 घडी 29 पला रहेको छ, करणमा रहेको छ विशेष गरी वणिजकरण रहेको छ 3 घडी 44 पला, तदुपरान्त विशेष गरी भद्राकरण रहनेछ। चन्द्रमा आज मेष राशिमा, श्री सूर्यनारायण चाहिँ विशेष गरी कन्या राशिमा, आनन्दादि योगमा आज अमृत योग रहेको छ। आज बिहान सूर्योदय 5:56 भयो भने सरसूर्यास्त 5:51 हुनेछ, र आजको दिनमान घड़ी 11:55 रहनेछ। आज तृतीया श्राद्ध, विशेष गरी गातिला इन्द्रध्वज पातन नानी चाया भनेर पञ्चाङ्गले उल्लेख पनि गरिएको छ। आज स्वर्व श्राद्धको तेस्रो दिन, यानि कि तृतीया श्राद्ध भनेर पञ्चाङ्गले उल्लेख पनि गरिएको छ। यी त भए आजका तिथि मिति पञ्चाङ्ग, यस्तै गरी ग्रह गोचरको विषयमा पनि जानकारी भने म तपाईँहरूलाई विशेष ग्रह गोचरको विषयमा पनि जानकारी भने गराउनेछु। त्योभन्दा पहिला आजको समय, यानि कि आजको शुभ समय, अशुभ समय, लाभ समय, सर्वप्रथम लागौं आजको अशुभ समय, यानि कि राहुकाल, यानि कि कालबेला। र आजको कालबेलाको समय रहेको छ दिउँसोको 1:23:41 दिउँसोको 2:53 20 सेकेण्डसम्म आज कालबेला आजको ढङ्गले उल्लेख भने गरिएको छ। यी त भए आजका तिथि मिति पञ्चाङ्ग, यस्तै गरी ग्रह गोचरको विषयमा पनि जानकारी भने म तपाईँहरूलाई विशेष ग्रह गोचरको विषयमा पनि जानकारी भने गराउनेछु। त्योभन्दा पहिला आजको समय।

पालेर 54 मिनट 2 सेकेन्डसम्म लाभ बेला, आजको शुभ बेला रहेको छ दिउँसोको 2:53 20 सेकेन्डदेखि दिउँसोको 4:22 59 सेकेन्डसम्म शुभ बेला भनेर पञ्चाङ्गले उल्लेख गरिएको छ। यी त भए आजका तिथि मिति पञ्चाङ्ग, यस्तै गरी ग्रह गोचरको विषयमा पनि जानकारी भने तपाईँले प्राप्त गर्न सक्नुहुन्छ। ग्रह गोचरको विषयमा पनि जानकारी भने म तपाईँलाई गराउनेछु। ग्रह गोचरमा आज सूर्य कन्या राशिमा, चन्द्रमा मेष राशिमा, मंगल कर्कट राशिमा, बुध तुला राशिमा, बृहस्पति कर्कट राशिमा, शुक्र तुला राशिमा, शनि मीन राशिमा, राहु कुम्भ राशिमा, यस्तै गरेर केतु सिंह राशिमा विराजमान रहेका छन्। अहिले यतिखेर जन्मिएका शिशुहरूको राशि मेष राशि आउँछ। अश्विनी नक्षत्रको चौथो चरण नाम आउँछ लाबाट, लालुमाया अथवा लाल प्रसाद, लाल बहादुर नाम आउँछ। आद्य नारी देवगण परेको छ भनेर पञ्चाङ्गले उल्लेख गरेको छ। यी त भए आजका तिथिमिति पञ्चाङ्ग, यस्तै गरी ग्रह गोचरको विषयमा पनि जानकारी भने मैले तपाईँलाई गराए र भने पालो रहेको छ। आजका दिन तपाईँहरूको कहाँ कसरी के गरेर व्यतीत रहन्छ मेष आदि 12 राशिफल।

0: राशि
1: मेष राशि उनीहरूको लागि आजको दिन रमाइलो जन्मको बीच स्वादिष्ट भोजनको आनन्द प्राप्त हुनेछ। पहिलेको थप सफलताले थप हौसला जगाउनेछ। नयाँ कामको प्रस्ताव आउँदै जानेछन् भने सहयोगीहरू प्रशस्त मात्रामा भेटिनेछन्। बिछोडीका परिवारजनसँग भेटघाट हुनेछ। पहिलेकै कमजोरी दोहोरिन सक्छ। सुन्दर पहिरनद्वारा व्यक्तित्व निखार्ने अवसर प्राप्त हुनेछ। मनोरञ्जन र अतिथि सत्कारमा खर्च बढ्न सक्ने योग राशि मेषलाई आजको दिन विशेष देखिएको छ। वृष राशि उनीहरूको लागि आजको दिन अवसरको लागि दौड़धुप गर्नु पर्ला। अरूको काममा समय खर्च गर्नु पर्दा आफ्ना काम रोकिन सक्छ। आवश्यक पर्दा सरसपट वा कर्ज मार्फत धन जुट्न जाँदैछन्। लामो यात्रा गर्ने अवसर प्राप्त हुनेछ। आफ्ना बाटो भने टाढिनुपर्ने हुन सक्छ। केही खर्च लागे पनि प्रतिष्ठा प्राप्त हुनेछ। यात्राको प्रक्रिया अघि बढ़न सक्छ। लगानी बढ़ाउनु परे पनि प्रतिष्ठित नतिजाले उत्साह समेत जगाउने खालको योग पनि राशि वृषलाई आजको दिन विशेष देखिएको छ। मिथुन राशि उनीहरूको लागि आजको दिन मेहनतले आमदानी बढ़ाउनेछन्। सानो प्रयत्न गर्दा महत्वपूर्ण काम बन्न सक्छ। श्रमको उच्च मूल्याङ्कन हुनुको साथै दिगो फाइदा हुने काम प्राप्त हुन सक्छ। आयस्रोत बढ़नुको साथै उठ्नु पर्ने रकम हात लागि हुनेछ। कृषि पशुपालन तथा व्यापारमा मनको आर्जन हुनेछन्। सञ्चय धन उपयोग गर्दा पनि फाइदा हुनेछ। पछिको लागि पनि सामान्य लगानी गर्न सकिने योग राशि मिथुनलाई आजको दिन विशेष देखिएको छ। कर्कट राशि उनीहरूका लागि आजको दिन विशेष भेटघाटले काममा उत्साह बढ़ाउला। आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिन्छ। कीर्तिमानी काम गर्ने समय रहेको छ। साथीभाइहरूको सहयोगले हिम्मत दिलाउनेछन्। अरूलाई प्रभावित पारेर काम बनाउने समय रहेको छ। मेहनतले नामदाम इनाम दिलाउन सक्छन्। सामाजिक दायित्व बढ्नेछ। भूमि बाहन र भौतिक सम्पत्तिबाट लाभ मिल्नेछ। व्यापारमा पनि प्रशस्त फाइदै फाइदा हुने योग राशि कर्कटलाई आजको दिन विशेष देखिएको छ। सिंह राशि उनीहरूका लागि आजको दिन सामाजिक उत्तरदायित्व वहन गर्दै फाइदा हुने काममा जिम्मेवारी हात पार्ने मौका मिल्नेछ। तारिफको कामले अरूको मन जित्न सकिन्छ। रोकिया केही काम बन्दै जाँदैछन्। टाढेका साथीभाइ नजिकिनाले हर्ष बन्नेछ। विशेष गरी उपलब्धिको स्रोत पहिचान गर्न सकिन्छ। अरूको काममा जुट्नु परे पनि फाइदा आफैलाई हुनेछ। आध्यात्मिक मनोवृत्ति समाज सेवा प्रवृत्त गराउन सक्ने योग राशि सिंहलाई आजको दिन विशेष देखिएको छ। कन्या राशि उनीहरूका लागि आजको दिन आकस्मिक समस्याले दोधुप गराउन सक्छ। स्वास्थ्य कमजोर रहनाले नयाँ काममा जुट्न नसकेर गरिआएको कामलाई भने निरन्तरता दिन सकिन्छ। आश्वासन दिनेहरूले झुक्याउन सक्छन्। अरूको स्वार्थको लागि उपयुक्त भइला पछि फाइदा दिने काम सम्पादन गर्न सकिन्छ। अप्ठ्यारो पर्दा शुभचिन्तकले साथ दिनेछन्। दोहोऱ्याएर प्रयास गर्दा काम बन्ने योग राशि कन्यालाई आजको दिन विशेष देखिएको छ।
2: के तपाईँ ग्रह दशाको कारणले चिन्तित हुनुहुन्छ? यदि हुनुहुन्छ भने बनारसको विश्वविद्यालयबाट अध्ययन पूरा गर्नुभएका ज्योतिष ज्ञान सम्बन्धी वर्षौं वर्षदेखि अनुभव सङ्गाल्नुभएका ज्योतिषाचार्य पण्डित प्रेम प्रसाद सुवेदीलाई भेट्नुहोस्।
3: हाम्रा सेवाहरू ग्रह दशा हेर्ने, हस्तरेखा हेर्ने

0: कम्प्युटर प्रविधिबाट चिना बनाउने, घर घडेरीको माटो हेर्ने, वास्तु सम्बन्धी परामर्श, विदेश यात्राको समस्या समाधान, वैवाहिक समस्याको निवारण, पढाइ लेखाइमा पर्ने समस्याको निवारण, नानी बाबुको भविष्य, प्रेम मित्रता पछिको दोष निवारण, कालसर्प योग, राष्ट्रिय रत्न, मांगलिक योग, पितृदोष जस्ता समाधान लगायत अन्य विभिन्न कार्यको लागि शुभ साइत तथा शुभ मुहूर्त निकाल्ने कार्यका लागि सम्झने पर्ने नाम
1: ज्योतिष तथा वास्तु परामर्श सेवा भरतपुर चितवन, मोबाइल 9875223, 9805723। पुनश्च फोनबाट पनि ग्रह दशा र भाग्यको बारेमा जानकारी लिन सक्नुहुनेछ।
2: तुला राशि हुनेहरूका लागि आजको दिन विशेष गरी प्रत्यक्ष गरेको उपलब्धि प्राप्त हुनुका साथै मनका धन लाभ हुनेछ। दिन मनोरञ्जन पूर्ण रहनेछ। शोक पूरा हुँदै जानेछन् भने विभिन्न भौतिक साधन प्राप्तिको योग रहेको छ। नयाँ ज्ञानले अध्ययनमा उत्साह जगाउनेछ। व्यवसायका लागि यात्रा सम्भावना रहेको छ। सुमधुर दाम्पत्यले प्रफुल्लित भइनेछ। प्रेम र मित्रको बन्धन पनि कसिलो भएर जानेछ। आतिथ्यपूर्ण सम्मान समेत प्राप्त हुने योग राशि तुलालाई आजको दिन विशेष देखिएको छ। वृश्चिक राशि हुनेहरूका लागि आजको दिन व्यापार लगायत आर्थिक लाभ हुने काममा मनको फाइदा हुनेछ। रोकिया काम बन्नाले नयाँ कामतर्फ अग्रसर भइनेछ। मिहिनेतले राम्रो प्रतिफल दिनाउनेछ। शत्रुहरू किरणा लाग्दै जानेछन् भने प्रतिस्पर्धामा पनि विजयी भइनेछ। चुनौती चिर्दै काम बढाउन सकिन्छ। पहिले ईर्ष्या गर्नेहरूले सहयोग गर्न थाल्नेछन्। तैपनि अप्ठ्यारो योजना गोप्य राखेर अघि बढ्दा नै राशि वृश्चिकलाई आजको दिन विशेष देखिएको छ। धनुराशि हुनेहरूका लागि आजको दिन अध्ययनको लगावले बौद्ध क्षेत्र फराकिलो बन्नेछ। मेहनत गर्दा विशेष अवसर प्राप्त हुनेछ। शुभचिन्तकको सहयोग जुट्दै जाँदैछन् भने मेहनतले पहिलेको स्थिति सुधार ल्याउनेछ। विस्तारै काम बन्दै जाँदैछन्। अर्थ उपार्जनका केही स्रोत पनि फेला पर्दै जाँदैछन्। समाजमा आफ्नो प्रभाव बढ्न सक्छ। पेसा व्यापार व्यवसाय फाइदा हुनेछ। जीवनशैलीमा परिवर्तन ल्याउन पनि सकिने योग राशि धनुलाई आजको दिन विशेष देखिएको छ। मकर राशि हुनेहरूका लागि आजको दिन साझेदारीका समस्या सुल्झाउनले दिगो योजनामा अघि बढ्दा फाइदा उठाउन सकिन्छ। अन्यलमा मान्यजनको सुझाव शिरोधारा गर्दा लाभ हुनेछ। रोकिया काम दोहोऱ्याएर प्रदान गर्नुपर्ला। आर्जित द्रव्य अरूलाई दिने नभए भित्र्याउने समय रहेको छ। दिएको झलमाल पछि आफैलाई आवश्यक पर्न सक्छ। पुरानो सम्झौता नवीकरण हुनाले पछिसम्म फाइदा हुने योग राशि मकरलाई आजको दिन विशेष देखिएको छ। कुम्भ राशि हुनेहरूका लागि आजको दिन प्रयत्न गर्दा राम्रो प्रतिफल प्राप्त हुने समय रहेको छ। साथीभाइले पनि राम्रो सहयोग जुटाउँदैछन्। पछिसम्म लाभ हुने काम प्रारम्भ गर्ने समय रहेको छ। भौतिक साधन जुट्नाले दिगो योजना प्रारम्भ हुन सक्छ। नयाँ तथा रचनात्मक काममा जुट्ने समय रहेको छ। मेहनतले प्रतिस्पर्धा विजित हासिल हुनेछ। रोकिएको काम पुनः शुरू हुन सक्छ। व्यापारमा पनि मनका धन लाभ हुने योग राशि कुम्भलाई आजको दिन विशेष देखिएको छ। मीन राशि हुनेहरूका लागि आजको दिन अध्ययन प्रगति हुनेछ भने ज्ञानलाई निखार्ने अवसर प्राप्त हुनेछ। सुखद समाचारले उत्साह जगाउनेछ। बौद्धिक अभिव्यक्तिको तारिफ हुँदै जाँदैछन्। बोलीको प्रभावले आर्थिक क्रियाकलापमा समेत फाइदा हुनेछ। आमदामीको स्रोत बढ्नुको साथै दिगो फाइदा हुने काममा सम्झौता गर्ने समय रहेको छ। नयाँ काम प्रारम्भ हुनेछ। मेहनतले सम्मानित स्थान समेत दिलाउने योग राशि मीनलाई आजको दिन विशेष देखिएको छ।
3: अहिले तपाईँ सुन्दै हुनुहुन्छ कार्यक्रम ज्योतिष वास्तु। मुलुकभरका विभिन्न एफएम रेडियोहरूबाट एकैसाथ हरेक बिहान 7 बजेदेखि 8 बजेसम्म कार्यक्रम ज्योतिष वास्तु, पञ्चाङ्ग, राशिफल, भूत, वर्तमान र भविष्यको पूरा जानकारीको लागि ज्योतिषाचार्य पण्डित प्रेम प्रसाद सुवेदीको साथमा नेपालभर एकैसाथ प्रसारण हुने कार्यक्रम ज्योतिष वास्तु सुन्न नभुल्नुहोला।

0: के तपाईँ ग्रह दशाको कारणले चिन्तित हुनुहुन्छ? यदि हुनुहुन्छ भने बनारसको विश्वविद्यालयबाट अध्ययन पूरा गर्नुभएका ज्योतिष ज्ञान सम्बन्धी वर्षौं वर्षदेखि अनुभव सङ्गाल्नु भएका ज्योतिषाचार्य पण्डित प्रेम प्रसाद सुवेदीलाई भेट्नुहोस्।
1: हाम्रा सेवाहरू ग्रह दशा हेर्ने, हस्तरेखा हेर्ने, कम्प्युटर प्रविधिबाट चिना बनाउने, घर घडेरीको माटो हेर्ने, वास्तु सम्बन्धी परामर्श, विदेश यात्राको समस्या समाधान, वैवाहिक समस्याको निवारण, पढाइ लेखाइमा पर्ने समस्याको निवारण, नानी बाबुको भविष्य, प्रेम मित्रता पछिको दोष निवारण, काल सर्प योग, राष्ट्रिय रत्न, मांगलिक योग, पितृदोष जस्त समाधान लगायत अन्य विभिन्न कार्यको लागि शुभ साइत तथा शुभ मुहूर्त निकाल्ने कार्यका लागि सम्झने पर्ने नाम।
2: ज्योतिष तथा वास्तु परामर्श सेवा भरतपुर चितवन, मोबाइल 9845572223, 9806575223। पुनश्च फोनबाट पनि ग्रह दशा र भाग्यको बारेमा जानकारी लिन सक्नुहुनेछ। के तपाईँ ग्रह दशाको कारणले चिन्तित हुनुहुन्छ? यदि हुनुहुन्छ भने सुन्नुहोस् कार्यक्रम ज्योतिष वास्तु। बनारसको विश्वविद्यालयबाट अध्ययन पूरा गर्नुभएका, ज्योतिष शास्त्र सम्बन्धी वर्षौं वर्षदेखि अनुभव सङ्गाल्नुभएका, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मानद्वारा विभूषित ख्यातिप्राप्त ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद सुवेदीको साथमा कार्यक्रम ज्योतिष वास्तु नेपालभर एकैसाथ हरेक दिन बिहान 7 बजे सुन्न नभुल्नुहोला। पञ्चाङ्ग, दैनिक राशिफल सहित तपाईँको ग्रह सम्बन्धी जानकारी गराउने फरक कार्यक्रम ज्योतिष वास्तु।
3: के तपाईँ भूत, वर्तमान र भविष्यको बारेमा जानकारी लिन चाहनुहुन्छ?
4: यदि चाहनुहुन्छ भने बनारसको विश्वविद्यालयबाट अध्ययन पूरा गर्नुभएका, ज्योतिष शास्त्र सम्बन्धी वर्षौं वर्षदेखि अनुभव सङ्गाल्नुभएका, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मानद्वारा विभूषित, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ख्याति प्राप्त विभिन्न रेडियो तथा टेलिभिजनमा ज्योतिष वस्तु कार्यक्रम प्रस्तुता ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद त्रिवेदीलाई भेट्नुहोस्।
3: हाम्रा सेवाहरू कम्प्युटर प्रविधिद्वारा चिना टिप्पणी बनाउने, हेराउने,
4: वास्तुशास्त्र सम्बन्धी परामर्श,
3: घर घडेरीको माटो परीक्षण,
4: विदेश यात्राको समस्याको समाधान,
3: वैवाहिक समस्याको निराकरण,
4: व्यापार व्यवसायमा भएका बाधा,
3: निसन्तान सम्बन्धीका समस्याहरू,
4: पढाइ लेखाइमा पर्ने समस्याको निवारण,
3: नानी बाबुको भविष्य, प्रेम मित्रता पछिको दोष निवारण,
4: पितृ उद्धार,
3: ग्रह अनुसार रत्न र कवच धारण,
4: कुण्डलीमा भएका अनिष्ट योग र ग्रह शान्ति एवं धार्मिक अनुष्ठान वैदिक विधिद्वारा गरिन्छ।
3: सम्पर्क ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद सुवेदी ज्योतिष तथा वास्तु परामर्श सेवा भरतपुर चितवन, मोबाइल नम्बर 9845572223 र 9806575223। पुनश्च फोनबाट पनि ग्रह दशा र भाग्यको बारेमा जानकारी लिन सक्नुहुनेछ।
5: आफ्नो अनि आफन्तजनको भूत, भविष्य र वर्तमान जान्ने कार्यक्रम ज्योतिष वास्तु।
6: यो आवाज हो सर्वर रेडियो नेटवर्कको।

0: श्रोत सम्बन्धी पुनः स्वागत छ कार्यक्रम ज्योतिष वास्तुमा र कार्यक्रम ज्योतिष वास्तुमा हामीले जानकारी भने गराइसकेका छौं। आजका तिथिमिति पञ्चाङ्ग मेष आदि बाह्र राशि फलका विषयमा जानकारी भने हामीले तपाईँलाई गराइसकेका छौं र अब भने पालो रहेको छ तपाईँको भूत वर्तमान र भविष्यको विषयमा ग्रह दशा र भाग्यको विषयमा जानकारीका लागि 9845273256 नम्बरमा तपाईँले आफ्नो र आफन्तको बारेमा ग्रह र भाग्यको विषयमा विशेष रूपमा चर्चा अनि परिचर्चा भने हामी तपाईँहरूसँग गर्नेछौ। 9845273256 नम्बरमा सम्पर्क हुने गर्न सक्नुहुन्छ। कोही मित्र आउनु भएको छ कार्यक्रममा, स्वागत गरौं। कहाँबाट को बोल्दै हुनुहुन्छ? नमस्ते। कहाँबाट को बोल्दै हुनुहुन्छ? के अधिकारी? सुरज अधिकारी,
1: शम्भु अधिकारी,
0: शम्भु अधिकारी धादिङबाट, धादिङबाट।
1: हजुर
0: हजुर, कतिको सुन्नुहुन्छ कार्यक्रम ज्योतिष वास्तु?
1: हजुर,
0: कसको विषयमा हेराउन चाहनुहुन्छ आज?
1: छोरीको विषयमा गुरुबा।
0: छोरीको जन्ममिति भन्नुहोस् त कति हो?
1: छोरीको 2057 साल,
0: 2057
1: कार्तिक 9 गते।
0: समय भन्नु?
1: बेलुका 4 बजे।
0: के बार पर्छ?
1: हजुर, बुधबार पर्छ।
0: बुधबार पर्छ। जन्म जिल्ला कुन जिल्ला पर्छ नानीको?
1: हजुर,
0: तपाईँ रेडियोबाट अलिक टाढा जानुहोस् है। रेडियोमा होइन, तपाईँ रेडियोबाट अलिक टाढा जानुहोस् न। रेडियोमा अरू परिवारले सुन्नुहुन्छ नि तपाईँको मेरो कुरा।
1: हजुर भन्नु त गुरुबा।
0: रेडियो अन गर्नु, नमार्नु रेडियोलाई, खोल्नु
1: गुरुबा। मेरो ब्यालेन्स कम छ, भन्दिनु म रेडियो बजार सुन्छु गुरुबा।
0: ल, तपाईँलाई के सोध्न मन लागेको छ भन्नुहोस् त।
1: यो छोरीको भविष्य बारे सुन्नु मन लागेको छ गुरुबा।
0: ए ल, हुन्छ ल, हुन्छ, कार्यक्रम सुन्नुहोस् रेडियोबाट, म भनिदिन्छु है।
1: हजुर
0: ल, श्री गणेश आयनामा 2057 साल कार्तिक कृष्ण पक्षको बुधबार चतुर्दशी तिथिमा जन्म कन्या राशि पर्दो रहेछ नानीको। कन्या राशि आउँछ, राशिमा कन्या राशि हस्ताको दोस्रो चरण नाम आउँछ, पेट चिरो सबाट नाम आउँछ, षष्ठीका भन्ने नाम आउँछ। आदि नानी देवगुण परेको छ नानीको लागि चाहिँ। अब नानीको घातक तिथि भनेको नराम्रो तिथिहरू चाहिँ पञ्चमी दशमी पूर्णिमा घातक छ, शनिबार घातक, नम्बरमा 12 नम्बर घातक, राशिमा मकर भन्ने राशि घातक छ नानीको। दशा भाग्य ग्रह असाध्य राम्रा छन् नानीका, नराम्रो ग्रह दशाहरू छैन, राम्रा राम्रा ग्रह दशाहरू परेको छ। अलिक पेटमा समस्या, पेट दुख्ने समस्याहरू हुन्छ, अनि नानीको सूर्य खराब छ, आँखा टाउको दाँतमा समस्या आउने ग्रहहरू पनि परेको छ। आइतबारको दिन नुन खानु हुँदैन नानीले, आइतबारको दिन नुन नखाने, चोखो खाने, शुद्ध भोजन गर्ने गर्नुपर्छ। पढाइ असाध्य राम्रो हो तर पढाइमा रुचि नहुने भनेर पनि देखाउँछ यहाँबाट हेर्दाखेरि। नानीको विवाहमा दाम्पत्यमा बाधा छ है, एकदम ख्याल गर्नु। विवाहको लागि, दाम्पत्यको लागि, स्वास्थ्यको लागि रत्न कवच लाउनुपर्छ नानीले। विदेश यात्रा राम्रो छ, ठिक छ, ग्रहहरू राम्रा छन्, नराम्रो छैन। उन्नति प्रगति राम्रै हुन्छ नानीको। अहिले तथा नानीलाई उल्का र अर्को बृहस्पति चलिराखेको छ। उल्काले गर्दा काममा कार्यमा रोकावट आउने, बाधा आउने, घर परिवारसँग मनमुटाव हुने दशाहरू पनि नानीको चलेको छ। नानीको ग्रह दशा 29 बिग्रिएको छ, 29 पछि फेरि बिस्तारै बिस्तारै अलिअलि राम्रो हुँदै जाने कुराहरू पनि देखिन्छ नानीको लागि चाहिँ। अरू त्यस्तो नराम्रो छैन। आइतबारको दिन नुन नखाने, आइतबारको दिन माछा मासु अन्डाहरू नखाने, चोखो खाने, शुद्ध भोजन खाने, आइतबारको दिन दाल नखाने, तरकारी र भात खाने, साग भातहरू, यस्तै गरी भान्ताहरू खानु हुँदैन है, मुसुरुको दालहरू खानु हुँदैन, गहतहरू खानु हुँदैन, अरू कुराहरू खाने। र चोखो खाने दिन चाहिँ फेरि घिउ खानुपर्छ, भुटुन हाल्दा, घिउमा घिउको भुटुन हाल्दा तरकारी पकाउनु पर्यो, सब्जी है, यी कुरामा ख्याल गर्नु। अरू त्यस्तो नराम्रो छ नानीको, ठिक छ, राम्रो देखिया छ, उन्नति प्रगति राम्रै हुन्छ, चिन्ता नगर्नु है त। उहाँले फोन गर्नुभएको थियो हामीलाई धादिङबाट। अर्को कोही मित्र आइसक्नु भएको छ, स्वागत गरौं। कहाँबाट को बोल्दै हुनुहुन्छ? हजुर नमस्ते।
2: नमस्ते हजुर, नमस्ते।
0: कहाँबाट को बोल्दै हुनुहुन्छ?
2: म नुवाकोटबाट, रामचन्द्र है।
0: रामचन्द्रजी नुवाकोट जिल्लाबाट?
2: हजुर
0: हजुर, सुन्नुहुन्छ नुवाकोटतिर?
2: म सुन्छु, फोन लिएर आउन खोज्छु, कहिले चाहिँ 2 वर्षमा बल्ल बल्ल
0: बल्ल बल्ल आज लागेको छ होइन।
2: 2 वर्ष ट्राई गरेको होइन, तर रेगुलर गर्नु त भ्याइन होइन।
0: हजुर
2: क्याम्प मिलाएर गर्छु, सुन्छु पनि, रमाइलो पनि लाग्छ, राम्रो पनि लाग्छ।
0: हजुर, कसको विषयमा हेर्न चाहनुहुन्छ? हजुर,
2: मेरो छोरोको विषयमा हेर्न चाहन्छु। अब मेरो चाहिँ कन्क्रिट छ, त्यति राम्रो ज्ञान छैन, थाहा छैन।
0: हजुर, छोराको जन्ममिति भन्नुहोस् त, कति हो?
2: 2076 साल मङ्सिर 12 गते।
0: 2076 मङ्सिरको 12 गते, समय भन्नु
2: बेलुका 10:52 जन्म भएको थियो, थापा थालिने हो।
0: बेलुका 10:52 होइन?
2: हजुर हजुर।
0: ल ठिक छ, सुन्नुहोस् है त, श्री गणेश आयनमा श्रीमती रामानुज आयनमा 2076 साल मङ्सिर शुक्ल पक्षको बिहिबार तृतीय तिथिमा जन्म धनु राशि है। मूलको तेस्रो जना नाम आउँछ, छोराको नाम आउँछ भागीरथ भन्ने नाम आउँछ। के नाम राख्नु भएको छ नरानमा? हजुर हजुर, भबाट नै आउँछ, भागीरथ भनेर आउँछ। आदिनानी राक्षसी गर्न परेको छ है, आदिनानी राक्षसी गर्न परेको छ बाबुको, अनि त्यसपछि अलिक छिटो रिसाउने स्वभावको हुन्छ है। घातकमा तिथिहरू तृतीय अष्टमी त्रयोदशी शुक्रबार घातक, नम्बरमा 9 राशिमा कर्कट भन्ने राशि घातक छ। यो बाबुको ग्रह दशा कालसर्प योग पनि परेछ, गुरु चन्द्र योग, माङ्गलिक योग पनि परेछ। पढाइमा अलिक विशेष ख्याल गर्नुपर्छ। पूर्णिमाको दिन व्रत बस्नुपर्ने देखियो, मंगलबारको दिन चोखो खाने, एकादशीको दिन पनि व्रत अन्न नखाने कुरा देखिया छ, अलि सक्ने भएपछि होइन त्यो कुराहरू गराउनुपर्छ। अहिले ग्रह असाध्यै बिग्रिया रहेछ, शुक्र सिद्धा स्वामी योग चलेको छ, यो स्वामी योगमा पढ्न मन लाग्दैन, भनेको मान्न मन लाग्दैन, टेर्न मन लाग्दैन, अलि जिद्दी हुन मन लाग्छ, खेलकुदमा धेरै बेसी रुचि हुन्छ, पढाइमा भन्दा साथीको सङ्गत अलिक बेसी हुन्छ। ग्रह बिग्रिया रहेछ छोराको त, अहिलेको लागि चोटपटक लाग्न सक्छ, विशेष सावधान रहनु पर्यो है।
2: हजुर हजुर, अनि पछि गएर के होला यो? अब खासै अहिले त ठिकै छ देखिँदाखेरि, तपाईँको भोलि गएर के हुन्छ भन्दा मैले पछिको विषयमा चाहिँ सोध्न खोजेको थिएँ। अलिकति
0: दशाको शान्ति गर्नुपर्ने बेला भएको छ अहिले।
2: हजुर,
0: दशाको शान्तिहरू गराइदिनुहोस्। कालो सर्पयोग परेको मान्छेले आफूले गर्न सकेको कामहरू पनि ग्रहले गर्न दिँदैन, रोकावटहरू मात्रै आइरहन्छ, बाधाहरू मात्रै आइरहन्छ है। अलिक छिटो रिसाउन मन लाग्ने ग्रहहरू पर्छ। माङ्गलिकले विवाह दाम्पत्यमा असर गर्छ बाबुको। अब चन्द्र ग्रहणको योग परेको छ, एउटा चाँदीको सिक्री बनाएर घाँटीमा लगाइदिनुहोस् बाबुलाई। पूर्णिमाको दिन सकिन्छ व्रत, नसके चोखो खाने, शुद्ध भोजन गर्ने, बेलुका चन्द्रमालाई यसो जल चढाउन लगाउने, अर्घ चढाउन लगाउने कामहरू गर्न लगाउनुहोस् है, राम्रो हुन्छ। अहिले त बाबु सानै छन्, तपाईँको कन्ट्रोलमा होलान्, पछि गएर कन्ट्रोलमा रहँदैनन् ठुला भएपछि होइन। अलिकति सावधान रहनुपर्छ। यी बाबुको 13 ग्रह शुक्र सीता स्वामी योग, त्यसपछि 13 पुरा भएर 14 लागेपछि सङ्कटा भन्ने ग्रह चल्छ होइन। 24 ग्रह राम्रो हुँदैन, त्यसपछि सङ्कटा लागेपछि तपाईँको चाहिँ सङ्कटा लागे सुरु गरेपछि 24 ग्रह राम्रो हुँदैन, त्यही भएर अलिकति सावधान रहनुपर्छ। आफै खोजेर आफै रोजेर भनेको प्रेम विवाह गर्ने, घरबार दाम्पत्यमा असफल गराउने दशाहरू पनि परेको देखिन्छ होइन बाबुको लागि चाहिँ। अब मेरो हिसाबमा चाहिँ बाबुले कालो सर्पको रत्न कवच लाउने होइन, त्यसपछि ग्रह शान्ति गर्ने गर्नुपर्छ। तपाईँले सल्लाह गर्नुहोस्, रत्न कवच तपाईँले आवश्यक पर्यो भने बिहानको तली 10 फोन गर्नु, दिउँसो तपाईँले अर्डर गर्नुभयो भने उपलब्ध गराउँला, तपाईँलाई म पठाइदिन्छु, तपाईँले पाइहाल्नुहुन्छ है। अरू त्यस्तो नराम्रो छैन, ग्रह राम्रा छन्। हुन्छ, उहाँले फोन गर्नुभएको थियो हामीलाई, विशेष गरी आफ्नो छोराको विषयमा हेराउनको लागि फोन गर्नुभएको थियो। तपाईँ पनि आफ्नो आफन्तको विषयमा, ग्रह दशा र अनि भाग्यको विषयमा जानकारीका लागि 98451-75223 र 98056-75223 नम्बरमा सम्पर्क तपाईँले पनि गर्नुहोला। कोही मित्र आउनुभएको छ कार्यक्रममा, स्वागत गरौं। कहाँ को बोल्दै हुनुहुन्छ? उहाँको चाहिँ फोन डिस्टर्ब आइरहेछ, उहाँ चाहिँ रेडियोको नजिक हुनुहुन्छ अथवा कुनै इलेक्ट्रोनिक्स आइटमको नजिक हुनुहुन्छ अनि डिस्टर्ब आइरहेको छ। हजुर हजुर, श्रीमानको बारेमा अघि कहाँ हुनुहुन्थ्यो? रेडियो नजिक हुनुहुन्थ्यो कि टिभीको नजिक हुनुहुन्थ्यो? एकदमै डिस्टर्ब आएको थियो त आवाज त। कुन ठाउँबाट बोल्नु भएको? कुन जिल्ला हो पत्रिया भन्ने चाहिँ? ए सिन्धुली जिल्ला। कार्यक्रम कतिको सुन्नुहुन्छ तपाईँको गाउँतिर? दिनदिनै सुन्नुहुन्छ कहिले काहीँ मात्रै? आज श्रीमानको विषयमा हेर्नुहुन्छ। जन्ममिति भन्नुहोस् त कति उहाँको?
3: 2049 चार महिना 8 गते
0: साउनको 8 गते के बार पर्छ?
3: बिहीबार।
0: जन्म समय भन्नु?
3: 7 बजे।
0: हजुर
3: 7 बजे।
0: 7 बजे अनि कहिलेको 7 बजे त? बिहानको कि बेलुकाको?
3: बेलुकाको।
0: बेलुकाको 7 बजे भन्नु पर्यो नि तपाईँले, होइन? सात त बिहान पनि बज्छ। ल सुन्नुहोस् ध्यान दिएर है। श्री गणेश आयनमा श्रीमती रामानुज आयनमा 2049 श्रावण कृष्ण पक्षको बिहिबार 9 तिथिमा जन्म मेष राशि भरणीको दोस्रो चरण नाम आउँछ लुबाट नाम आउँछ। छोरा तपाईँको श्रीमानको लुबाट नाम आएको छ है। लक्ष्मण नाम राख्न मिल्छ, लुबाट नाम राख्न मिल्छ। मध्यनारी नरगण परेको छ श्रीमानजीको चाहिँ। घातकमा तिथिहरू छन् प्रतिपदा षष्ठी एकादशी आइतबार घातक मघा नक्षत्र घातक नम्बरमा 1 नम्बर राशिमा मेष राशि घातक छ। बुढाबुढीको ग्रह मिल्दो रहेछ। तपाईँको श्रीमानको बहुविवाहको योग परेको छ। श्रीमानको सरकारी जागिर असाध्यै राम्रो छ, विदेश पनि राम्रो छ, आर्मी पुलिसमा भर्ती हुनलाई राम्रो ग्रह तसाहरू परेको छ। केमा जाई खानुहुन्छ? सहस्त्रमा। बुढाबुढीको ग्रह मिल्दैन? जन्मति थाहा नभएपछि कसरी हेर्ने ल भन्नुहोस् त अब मैले? भेटेर त मिल्छ भेट्न त। अनि म कहाँ बस्छु, मेरो अफिस कहाँ छ थाहा छ? चितवनमा होइन। तपाईँको म यहीँबाट केही केही कुराहरू भनिदिन्छु। तपाईँ रिसाउनुहुन्छ, तपाईँ घमण्डी हुनुहुन्छ, तपाईँ जित्नै पर्छ, तपाईँ यो झगडा गर्ने धेरै उहाँले भन्दा पनि हो कि नराले भन्नुहोस् अब? तपाईँ न्यू तपाईँले झगडा गर्नुहुन्न, तपाईँ कति धेरै रिसाउनुहुन्छ त्यो कुरो तपाईँले थाहा छैन। तपाईँले सोध्नुहोस् त अरूलाई। तपाईँ एक नम्बरकै घमण्डी हुनुहुन्छ क्या, त्यो भएर यो समस्या भइरहेको छ। चुप लगाएर बस्नु, श्रीमानसँग धर झगडा नगर्नु है। एउटा आगो भए पनि एउटा पानी हुनुपर्छ, पर्छ कि पर्दैन ल भन्नुहोस् त? हो त्यो भएर तपाईँको श्रीमानलाई एउटा रत्न कवच पाउँछ हामीसँग, त्यो रत्न कवच लगाइदिनु। रत्न कवच लगाइदिनु भयो भने श्रीमानको अर्को बिहा पनि हुँदैन, अनि तपाईँसँग मिलनसार हुनुहुन्छ, राम्रो हुन्छ। रत्न कवच लगाउनको लागि चाहिँ 10 बजेपछि फोन गर्नु, म बनाएर तपाईँको त्यहीँ घरै पठाइदिउँला, लगाइदिनुहोस् उहाँलाई। त्यसपछि उहाँलाई राम्रो हुन्छ, समस्याहरू आउँदैन, बाधा रोकावटहरू आउँदैन। तपाईँको श्रीमानलाई पेटमा समस्याहरू हुने दशाहरू छ, पेटको रोगी हुने ग्रह दशाहरू परेको देखिन्छ यहाँबाट हेर्दा। ग्यास्ट्रिक अल्सर हुने, पाइल्सहरू हुने समस्याहरू हुन सक्छ पछि भविष्यमा, अलिक सावधान रहनुहोस्। विदेश यात्रा राम्रो हुन्छ। श्रीमान श्रीमती ग्रह नराम्रो, अरू सबै थोक राम्रो छ त, हो कि होइन र भन्नु ठ्याक्कै? दुखी त बुढासँग झडा पर भने दुखी भइहालिन्छ नि। तपाईँ पनि दुखी, उहाँ पनि दुखी हुनुहुन्छ, हो कि होइन? किन फरक? उहाँलाई रत्न कवच लगाइदिनुहोस् है, नभए उहाँको बहुविवाह हुन्छ, अर्को विवाह हुने ग्रह छ। त्यस्तो ग्रह त साह्रो परेको, एकदम सावधान हुनुपर्छ। तपाईँले केही गर्नु पर्दैन, तपाईँले रत्न कवच उहाँलाई लगाइदिनु
3: है।
0: रत्न कवच लगाइदिनु, 10 बजेपछि फोन गर्नु रत्न कवचको लागि, म बनाएर पठाइदिन्छु। रत्न कवच लगाइदिनुहोस्, तपाईँ कम बोल्नुहोस्, नरिसाउनुहोस्। उहाँ रिसाउनु भयो भने बोल्दै नबोल्नु, तपाईँ पनि उहाँसँग उहाँ रिसाएको बेलामा तपाईँ बोल्नु भयो भने तपाईँलाई ग्रह चढिहाल्छ, फेरि ग्रह लागिहाल्छ, ग्रह
3: लागिदिनु।
0: त्यही भएर भनेको मैले, किन ठुलो झगडा पर्यो त, के कारणले ठुलो झगडा पर्यो त? भन्नुहोस् त ल, एउटा मात्रै बोल्ने हो, उहाँको ग्रह त्यस्तो छ, अलिक छिटो रिसाउने स्वभावको त हुनुहुन्छ उहाँ है, तर तपाईँ पनि छिटो रिसाउनुहुन्छ, तपाईँ पनि कम गीते हुनुहुन्न होइन, तपाईँले सोध्नुहोस् त आफ्नो बुवा आमालाई सोध्नुहोस्, सासु ससुरालाई सोध्नुहोस् होइन, अलि म कतिको रिसाउँछु भनेर सोध्नुहोस् त, आफूले आफूलाई म धेरै रिसाउँछु जस्तो लाग्दैन अरे क्या, त्यो भएर रिसाउनुलाई चाहिँ बन्द गर्नु है, आजबाट नरिसाउनु, रिसाउनु भयो भने तपाईँ घर बिग्रिन्छ, यो तपाईँसँग उहाँको सम्बन्ध सकिन्छ, त्यही भएर नरिसाउनु होला, रिसाउनु हुँदैन है, त्यही भएर तपाईँको चाहिँ के भन्छ भन्दा रहेको र चाहिँ सहेको कहीँ पनि जाँदैन अरे, खेर जाँदैन, रहेको केही कुरा रह्यो भने खेर जाँदैन हो कि होइन, अनि सहेको कुरा पनि खेर जाँदैन क्या, सहन सक्नुपर्छ, सहनशीलता हुनुपर्छ, नारी भनेको त सहनशीलता हुनु पर्यो नि होइन, अब सहनशीलता त पुरुष पनि हुनुपर्छ, तर महिलाहरू धेरै सहनशीलता हुनुपर्छ, किनकि महिला भनेको पृथ्वी हुन् होइन, माता हुन्, आदि शक्ति रूपमा हामीले बुझ्न सकिन्छ, त्यो भएर पृथ्वी धरती भनेको दिशा गरे पनि पिसाब गरे पनि लातारी हाने पनि खने पनि जोते पनि होइन, त्यस्तो छ, अब सम्बन्ध अरूसँग बढाउनु भएन होइन, अरू त्यस्तो नराम्रो, अरू त्यस्तो नराम्रो छैन, ठिकै छ, राम्रै छ, ग्रहहरू तपाईँको श्रीमानको अरूसँग सम्बन्ध छ, त्यो तपाईँको ग्रहले गर्दा त्यस्तो भएको, त्यही मैले भने त बहुविवाहको यो पहिला छ तपाईँको श्रीमानको भनेर, रत्न कवच लगाइदिइहाल्नुहोस् तुरन्तै, ढिला नगरिकन तुरन्तै लगाइदिनुहोस् है, बुढाबुढी लाउनुहोस्, राम्रो हुन्छ, समस्या आउँदैन, दुवै लाउनु पर्यो, एउटा मात्रै ती तपाईँको चाहिँ कम भएर भएर दुइटै कम हुनु परेन, थाहा हुनै पर्दैन, मैले हेरिसकेँ तपाईँको श्रीमानकोबाट, तपाईँ दुवै जाने श्रीमान श्रीमतीले नि दुवै जाने रत्न कवच लगाइहाल्नुहोस् तुरन्तै, उहाँले लगायो भन्दा उहाँले मान्नुहुन्न फेरि लगाउनुलाई है, तपाईँले चाहिँ उहाँको रत्न कवच किनेर उहाँको कपडामा बाँधेर राखिदिनुहोस्, बिस्तारै बिस्तारै ग्रह दशाहरू चाहिँ राम्रो हुँदै जान्छ, अनि जोसँग बोल्नुहुन्छ उहाँसँग सम्बन्ध छुटेपछि ओहो मेरो श्रीमती कति राम्री भन्दै आइहाल्नुहुन्छ क्या फेरि, बुझ्नुभयो, यो कुरा गर्नु, अरू त्यस्तो नराम्रो छैन ग्रहहरू, ठिक छ, विवाहको लागि अरू विवाह र दाम्पत्य नराम्रो छ, अरू सबै थोक राम्रो, मान्छे हेर्छौँ कति राम्रो, तपाईँभन्दा कति धेरै राम्रो हुनुहुन्छ हो कि होइन, हो अनि तपाईँ पनि उहाँको रूप देखेर मक्कै पर्नुभयो पहिला, अनि झगडा गर्नु हुँदैन, फेरि अर्कोले आफ्नो मान्छे अर्कै लगिदियो भने फेरि के गर्ने, हेर हेर हुँदैन त, आजदेखि झगडा गर्ने कि नगर्ने, उहाँ रिसाउनु भयो भने नरिसाउनुहोस् न मेरो बुढा भनेर फकाउनु पर्यो नि त, श्रीमानलाई फकाउनुहोस् न है, अनि उहाँ रिसाएर रिसबाट उहाँको रिस हटिसकेपछि अनि उहाँलाई भन्नुहोस् गर्नुहुन्छ किन नगर्ने, तपाईँको पनि माया बेसकन गर्नुहुन्छ भाइ रिसाको बेलामा, अनि तपाईँ धेरै बोल्नुहुन्छ, तपाईँ बोलिसकेपछि यो यस्तै रहेछ, योसँग जति सम्झाए पनि यो सम्झिन्न भनेर तपाईँसँग वाक्क हुनु भएको हो क्या, बुझ्नुभयो, त्यो भएर तपाईँ नरिसाउनुहोस् है आजदेखि, हस् राधेश्याम, उहाँले फोन गर्नुभएको थियो सिन्धुली जिल्लाबाट, आफ्नो श्रीमानको विषयमा हेराएर गइसक्नु भएको छ, जे आउँछ चिनामा त्यसकै विषयमा जानकारी गराउने गरेको छु मैले, राम्रो भन्यो भनेर मक्क पर्ने, नराम्रो भनेर रिसाउने चाहिँ नगर्नुहोला, किनकि तपाईँहरूको लागि भनेको मैले है, 9845175223 र 9806575223 नम्बरमा सम्पर्क तपाईँले गर्नुहोस्, भूत वर्तमान र भविष्यको विषयमा, ग्रह दशा अनि भाग्यको विषयमा विशेष जानकारी म तपाईँलाई गराउनेछु, कोही मित्र आउनु भएको छ कार्यक्रममा, स्वागत गरौँ, हजुर नमस्ते,
4: नमस्ते,
0: कहाँबाट को बोल्दै हुनुहुन्छ,
4: गोर्खा पालनटारबाट,
0: गोर्खा पालनटारबाट, शुभ नाम तपाईँको भन्नुहोस् त,
4: प्रदीप दवाडी,
0: प्रदीप दवाडी, गोर्खा पालनटार, पालनटारबाट,
4: हजुर,
0: कसको विषयमा हेर्न चाहनुहुन्छ,
4: मेरो छोरीको विषयमा,
0: नानीको जन्ममिति भन्नुहोस् त कति हो,
4: 2073
0: साल
4: असार 20 गते,
0: असार महिना 20 गते,
4: पार चाहिँ मलाई त्यति थाहा भएन,
0: समय भन्नु,
4: राति 12 बजेपछि अनि 21 गते भनौँ न, 12 बजेपछि,
0: 12 बजेपछि कति समय, कति
4: 12 बजेपछि, लगतै 12 बजेपछि, 12:05
0: बाह्र पाँचमा, बाह्र बजेर पाँच मिनटमा एक्काइस गतेको राति होइन, बिस गतेको राति उजालो भएको एक्काइस गते होइन त हजुर, सोमबारको राति उजालो भएको चाहिँ मंगलबार पर्छ, औँसीको दिन पढाइ रहेछ तर तपाईँको छोरीले औँसी चाहिँ परेको छैन है, औँसी कटिसकेको रहेछ है। राशि मिथुन राशि आउँछ, नाम आउँछ केबाट, केशर कुमारी नाम आउँछ नानीको। के नाम राख्नु भएको छ नरानको?
4: त्यो नाम के राखे मलाई थाहा भएन।
0: ल छोरीको बारेमा तपाईँलाई थाहा नभए कसलाई भन्छ ल भन्नुहोस् त अब ठ्याक्कै थाहा हुनु पर्यो नि, परेन केशर कुमारी भन्नु अबदेखि के भन्नुहुन्छ? केशर कुमारी कहिल्यै नबिर्सनु है छोरीको बारेमा, मिथुन राशि पर्छ नानीको, अनि एउटा चिना बनाइदिई हाल्नुपर्छ है। अनि घातक तिथि द्वितीय सप्तमी द्वादशी सोमबार घातक, नम्बरमा चार नम्बर राशिमा धनु राशि घातक छ, माङ्गलिक परेकी छिन् नानी, मंगलबारको दिन चोखो खाने शुद्ध भोजन गर्नुपर्छ, पछि ठुलो भएपछि, अब ठुलो पनि हुन थालिन्, अहिले ग्रह नानीको चलिरहेको छ भद्रिका र शनि, ग्रह त्यति राम्रो देखिया छैन, माङ्गलिक भएर चाहिँ अलिकति सबैले कन्ट्रोल गर्नुपर्छ, छोरीलाई अलिकति विशेष ख्याल गर्नुपर्छ, मोबाइलहरू चलाउन नदिनुहोस् है। माङ्गलिकले के गर्छ भन्दा विवाह बिगार्छ, बुद्धि बिगार्छ, अनि पढ्न मन लाग्दैन, गुरु चान्ना योग परिरहेछ, पढ्दा पढ्दै विवाह हुने, आफै रोजेर आफै खोजेर त्यस्तो ग्रहहरू पर्छ है। त्यो भएर अलिकति सावधान, तपाईँले यो कुरामा के कुरामा सावधान हुनु पर्यो भन्दा विवाहको लागि चाहिँ सावधान हुनुहोस्, अरू त्यस्तो नराम्रो छैन छोरीको, ग्रह दशा भाग्य राम्रो छ, समस्या छैन, माघी विवाह नै गर्नुपर्छ, प्रेम विवाह गरेन भने पछि पछुतो हुन्छ उनलाई पनि तपाईँलाई पनि है। त्योभन्दा पहिला राम्रो उपाय के हुन्छ भन्दा रत्न कवच लगाइदिनु माङ्गलिकको, माङ्गलिकको रत्न कवच लगाइदिनु भयो भने अनि त्यसपछि नानीको ग्रह दशाहरू राम्रो हुन्छ, समस्या हुन्छ, प्रेम हुँदैन, प्रेम विवाह हुँदैन, प्रेम विवाह गर्नुपर्छ भने मनमा ख्याल आउँदैन, साथीको सङ्गत नराम्रो नराम्रो साथीको सङ्गत हुँदैन, मान्छे बिग्रिने मान्छेको सङ्गतले साथीको सङ्गतले हो कि होइन, त्यो भएर साथीको सङ्गत कस्तो गर्छन् के गर्छन् भन्ने कुराहरू चाहिँ छोरीको बारेमा तपाईँले एकदम याद गर्नुपर्छ। तपाईँ घर बस्नुहुन्न भने श्रीमतीलाई भन्नुहोस् ल एकदम ख्याल गर्नु, ग्रह बिग्रिया छ अरे नानीको, नानीको स्वभाव राम्रो भए तापनि मान्छे बिग्रिने साथीको सङ्गतले हो कि होइन ल भन्नुहोस् त, त्यो भएर एकदम ख्याल गर्नुपर्छ। अहिले यो समय नानीको लागि ग्रह राम्रो छैन, बीस वर्षसम्म ग्रह राम्रो छ, उमेर बीससम्म राम्रो छैन, बीस पछि नानीको लागि राम्रो हुन्छ, समस्याहरू आउँदैन, बाधाहरू आउँदैन। अब झन प्रतिदिन ग्रह बिग्रिँदै बिग्रिँदै बिग्रिँदै गएको छ, दलदलमा फस्ने ग्रह दशा चलिरहेको छ, एकदम ख्याल गर्नुहोस् है।
4: मोबाइल चलाउन दिनु भएन,
0: अहिले मोबाइल चलाउने उमेर पनि होइन नानीको होइन, अनि त्यसपछि नानीलाई साथीको घरतिर जान दिनु भएन, जस्तै बेलुका साँझमा घरबाट बाहिर जान दिनु भएन, अलिक कन्ट्रोल गर्नु पर्यो, यो समय भनेको नानीको ग्रह बिग्रिने बेला छ, नानीको उमेर बिग्रिने पनि उमेर छ होइन, शनि भन्ने ग्रह चलाएको छ क्या, शनिले त खतम बनाउँछ मान्छेलाई, फेरि माङ्गलिक परेको छ नानी होइन। अब नानीको स्वभाव कस्तो छ भन्दा छोरी मान्छे भए तापनि छोरा छोरा खालको स्वभाव छ, तपाईँले पनि त्यो महसुस गर्नु भएको होला है, त्यो भएर एकदम ख्याल गर्नुहोस्, अरू त्यस्तो नराम्रो छैन, अरू त स्पेसल छ नानी, ग्रह दशा राम्रा, उन्नति प्रगति राम्रो गर्ने पछि भविष्यमा सरकारी जारी खाने, देश विदेश यात्राहरू राम्रो हुने दशाहरू परेको छ यिनको, पढाइ र विवाहमा राम्रो छैन, अरू सबै थोक राम्रो छ, यिनको लागि चाहिँ माङ्गलिकको रत्न कवच तुरुन्तै बनाएर लगाइदिनुपर्छ, सम्पर्क गर्नुहोस् म बनाएर पठाइदिन्छु, लगाइदिनुहोस्, त्यसपछि चिन्ता गर्नु पर्दैन, ढुक्क हुनुहोस् है त।
4: हुन्छ,
0: अरू केही छ सोध्न मन लागेको कुरा? अरू केही छ तपाईँलाई सोध्न मन लागेको कुरा भनेर सोधेको मैले?
4: हस्
0: उहाँले फोन गर्नुभएको थियो, गोर्खा पालनटारबाट फोन गर्नुभएको थियो, छोरीको विषयमा जानकारी लिएर गइसक्नु भएको छ, तपाईँ पनि आफ्नो र आफन्तको बारेमा ग्रह दशा अनि भाग्यको विषयमा जानकारीका लागि 9845175223 र 9805175223 नम्बरमा सम्पर्क तपाईँले पनि गर्नुहोस्, भूत वर्तमान र भविष्यको विषयमा ग्रह दशा अनि भाग्यको विषयमा विशेष रूपमा जानकारी पनि म तपाईँलाई गराउँदैछु, फोन गर्दा साल महिना गते र समय चाहिँ जानकारी तपाईँले गराउनुहोला, साल महिना गते र समयको आधारमा म भूत वर्तमान र भविष्यको विषयमा ग्रह दशा र भाग्यको विषयमा विशेष रूपमा जानकारी पनि म तपाईँलाई गराउँदैछु भन्दै कार्यक्रम ज्योतिष वास्तुको समय अवधि पनि सकिएको जानकारी मलाई प्राविधिक मित्रबाट इशारा पनि भइराखेको छ, भोलि बिहान ठिक 7 बजे कार्यक्रम लिएर फेरि पनि उपस्थित हुनेछु। तबसम्म लागि प्राविधिक मित्रका साथै म ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद सुवेदीलाई बिदा दिनुहोस्। नमस्कार, शुभ दिन।

0: के तपाईँ भूत वर्तमान र भविष्यको बारेमा जानकारी दिन चाहनुहुन्छ?
1: यदि चाहनुहुन्छ भने बनारसको विश्वविद्यालयबाट अध्ययन पूरा गर्नुभएका ज्योतिषशास्त्र सम्बन्धी वर्षौं वर्षदेखि अनुभव सँगाल्नुभएका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मानद्वारा विभूषित राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ख्याति प्राप्त विभिन्न रेडियो तथा टेलिभिजनमा ज्योतिष वस्तु कार्यक्रम प्रस्तुता ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद त्रिवेदीलाई भेट्नुहोस्।
0: हाम्रा सेवाहरू कम्प्युटर प्रविधिद्वारा चिना टिप्पणी बनाउने
1: वास्तुशास्त्र सम्बन्धी परामर्श,
0: घर घडेरीको माटो परीक्षण,
1: विदेश यात्राको समस्याको समाधान,
0: वैवाहिक समस्याको निराकरण,
1: व्यापार व्यवसायमा भएका बाधा,
0: निसन्तान सम्बन्धीका समस्याहरू,
1: पढाइ लेखाइमा पर्ने समस्याको निवारण,
0: नानी बाबुको भविष्य, प्रेम मित्रता, पछिको दोष निवारण,
1: पितृ उद्धार,
0: ग्रह अनुसार रत्न र कवच धारण,
1: कुण्डलीमा भएका अनिष्ट योग र ग्रह शान्ति एवं धार्मिक अनुष्ठान वैदिक विधिद्वारा गरिन्छ।
0: सम्पर्क ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद त्रिवेदी ज्योतिष तथा वास्तु परामर्श सेवा भरतपुर चितवन। मोबाइल नम्बर 9845175223 र 9806575223। पुनश्च फोनबाट पनि ग्रह दशा र भाग्यको बारेमा जानकारी लिन सक्नुहुनेछ।

0: डेंगु ज्वरो एसिड दाँतको पोथी लामखुट्टेको टोकाईबाट मानिसमा सर्ने सरुवा रोग हो। प्राय घर वरिपरि बस्ने एसिड लामखुट्टेले दिनमा टोक्ने गरेको पाइन्छ। खास गरी बरसातको पानी, प्लास्टिकका भाँडाहरू, टिनका डब्बाहरू, ड्रमहरू, थोत्रा वा पुराना टायर, गमला, कुलरमा जम्मा भएको सफा पानी, खुल्ला पानीको ट्याङ्की आदिमा फूल पार्दछ। यो लामखुट्टेले फूल पारेको एक हप्तापछि लार्वा हुँदै वयस्क लामखुट्टे तयार भई मानिसलाई रोग सार्न सक्दछ। डेंगू ज्वरोको लक्षणहरू। डेंगू ज्वरोको मुख्य लक्षण भनेको एकासी उच्च ज्वरो आउनु हो। यो ज्वरो 5 देखि 7 दिनसम्म रहन सक्छ। ज्वरो साथसाथै निम्न लक्षणहरू पनि देखा पर्दछ। असाध्यै टाउको दुख्ने, आँखाको गेडी तथा आँखाको पछिल्लो भाग दुख्ने, ढाड जोड्ने तथा मांसपेशीहरू दुख्ने, शरीरमा बिमिरा आउने, धेरै ज्वरो आई माथिका लक्षणहरू मध्ये 2 वा 2 भन्दा बढी लक्षण देखा परेको खण्डमा डेंगू ज्वरो भएको शंका गर्न सकिन्छ। वाकवाकी लाग्ने, बान्ता हुने, पेट दुख्ने, नाक वा गिजाबाट रगत बग्ने, रक्तस्राव हुने वा शरीरमा रगत जमेको चक्का देखा पर्ने, बेहोश हुने आदि खतराका लक्षणहरू पनि देखा पर्न सक्छ। डेंगू ज्वरोबाट बच्ने उपायहरू। लामखुट्टेको टोकाईबाट बच्ने, घर आँगन वरिपरि सरसफाई गर्ने र पानी जम्न नदिने, खाली बट्टा, टिन, ड्रम, टायर आदिमा पानी जम्न नदिने, खाने पानीको ट्याङ्की राम्ररी ढक्कन लगाएर राख्ने, गमला फूलदानीमा रहेको पानी हप्तामा 2 पटक फेर्ने र पानी सुक्न दिने, पूरै शरीर ढाक्ने गरी पूरा बाहुला भएको लुगा लगाउने, झ्याल ढोकामा लामखुट्टे नछिर्ने जाली लगाउने, सुद्धा झुल प्रयोग गर्ने, स्थानीय तहको सहभागितामा लामखुट्टेको लार्भा खोज र नष्ट गरी अभियान सञ्चालन गर्ने। यस सम्बन्धी थप जानकारीको लागि नजिकको स्वास्थ्य संस्थामा सम्पर्क गरौं।
1: 3 महिना तिर्नुहोस्, 7 महिना चलाउनुहोस्। क्लासिक टेकको 200 Mbps इन्टरनेट 7 महिनाको लागि मात्र ₹5,700। साथै क्यारो टिभी एपमा पाउनुहोस् 200 भन्दा बढी HD र SD टिभी च्यानलहरू, वाइफाई 6 सहितको सुपर फास्ट इन्टरनेट र IPTV अब क्लासिक टेकमा। आजै जडान गर्नुहोस्, कल गर्नुहोस् 9709184147। शर्तहरू लागू हुनेछन्।
0: जापानिज इन्सेफ्लाइटिस क्युलेक्स दाँतको पोथी लामखुट्टेको टोकाईबाट मानिसमा सर्ने किटजन्य सरुवा रोग हो। यो लामखुट्टे, सुँगुर, बंगुर, हाँस जस्ता पशु पक्षीलाई टोकेपछि मानिसबाट मानिसमा सर्दैन। लक्षणहरू: अचानक उच्च ज्वरो आउनु, बेसरी टाउको दुख्नु, बान्ता हुनु, शरीर काम्नु, घाँटी अर्रो हुनु, बेहोश हुनु। यो रोग लागेपछि पछेघात हुने, अपाङ्ग हुने र अन्त्यमा मृत्यु समेत हुन सक्दछ। त्यसैले यो रोगको कुनै पनि लक्षण देखिन साथ बिरामीलाई जति सक्दो चाँडो नजिकको अस्पतालमा लैजानु पर्दछ।
2: यो रोगबाट बच्ने उपायहरू: लामखुट्टेको टोकाईबाट बच्ने, घर वरिपरि पानी जम्ने खाल्टा खुल्टी पुर्ने, बालबालिकालाई यो रोग विरुद्धको खोप लगाइदिने, सुँगुर, बंगुर, हाँस जस्ता घर पालुवा पशु पक्षीलाई व्यवस्थित तरिकाले घरदेखि टाढा राखी पाल्ने, सम्भव भएसम्म घरको झ्याल ढोकामा मसिनो जाली हाल्ने, बागमती प्रदेश सरकार, स्वास्थ्य मन्त्रालय, स्वास्थ्य निर्देशनालय, जनस्वास्थ्य कार्यालय चितवन।
3: ए लौ न लौ लौ, चट्याङ पर्ने आटो सबैजना यता आऊ त, यता यो ठुलो रुखको फेदमा बसौ।
4: हुन्न हुन्न, चट्याङ पर्दा रुखको फेदमा बस्नु हुँदैन, त्यहाँ त झन् जोखिम हुन्छ।
5: हो र?
4: हो नि, चट्याङ पर्दा रुख मुनि र बिजुलीको खम्बा वा अग्लो ठाउँमा बस्नु हुँदैन, सुक्खा ठाउँ र घरभित्र झ्याल ढोका लगाएर बस्नुपर्छ।
5: अनि चट्याङबाट जोगिन अरू के गर्नुपर्छ?
4: चट्याङ पर्दा वा पर्ने सम्भावना हुँदा टेलिभिजन, फ्रिज, कम्प्युटर, वासिङ मेसिन, माइक्रोओभन जस्ता विद्युतीय सामग्रीमा जोडेको तारको स्विच बन्द गर्नुपर्छ। यदि विद्युत बन्द गरिएन भने चट्याङ पर्न सक्ने सम्भावना उच्च रहन्छ।
5: चट्याङ पर्ने जोखिम कुन कुन समयमा बढी हुन्छ त्यो पनि भनिदिनुहोस् न।
4: धेरै जस्तो चट्याङ चैतदेखि जेठ महिनामा र सामान्यतया दिउँसो 3 बजेपछि बढी पर्ने सम्भावना हुनाले यो समयमा सचेत रहनुपर्छ।
6: नेपाल सरकार, विज्ञापन बोर्ड।
7: हेर्नु न नानीको बाबा, कोठामा छोरी रुँदै बसेकी छ, विवाहको समय पनि नजिकै आइसक्यो, के कुरामा चित्त बुझिन कुन्नी।
8: नानी के भयो, किन रोएको? विवाहको समय पनि नजिकै आइसक्यो, तिम्रो यो अवस्था देखेर हामी धेरै चिन्तित छौ। के कुराको चित्त बुझेन छोरी?
9: हेर्नु न बाबा, विवाहमा खिच्ने भिडियो तथा फोटो त जहाँ पायो त्यही खिचेर कहाँ हुन्छ त?
8: ल छोरी, के गर्ने त, कहाँ छ त तिमीले रोजेको खोजेको जस्तो?
9: बाबा, हाम्रै पसिन्सटोनको साधनगर टाउनमा रहेको मिरर फोटो एन्ड भिडियोग्राफी छ नि छोरी।
8: ए छोरी, भइहाल्छ नि, तिम्रो इच्छा नै हाम्रो इच्छा हो, तिमी ढुक्क भएर बस। तिम्रो विवाहको लागि फोटो सुट र भिडियोग्राफीको लागि मिरर फोटो एन्ड भिडियोग्राफीलाई नै भनिहाल्छु नि। हामी कहाँ उच्च स्तरीय क्यामेराबाट अनुभवी फोटोग्राफरद्वारा कुनै पनि शुभ कार्यको भिडियो सुट गरिनुको साथै हरेक साइजका फोटो, लेमिनेसन, फ्ल्याक्स प्रिन्ट, कप प्रिन्ट, टी शर्ट प्रिन्ट गर्नुको साथै फोटो सम्बन्धी सम्पूर्ण काम गरिन्छ। मिरर फोटो एन्ड भिडियोग्राफी, भरतपुर महानगरपालिका, वडा नम्बर 19, शारदानगर टाउन, चितवन।
9: सम्पर्क नम्बर 9875082997,
7: 9855010997।
10: एसएनपी कम्पनी कार्यालयको अत्यन्त जरुरी सूचना।
11: कम्पनी एन 2063 बमोजिम दर्ता भएका कम्पनीको म्याद भित्र विवरण पेश नगरेको र अध्यावधिक नगरेको कम्पनी प्राली 2083 असोज भित्र आय विवरण पेश गरेमा लाग्ने सम्पूर्ण कर शुल्क दस्तुर जरिवाना मिनाहा हुने व्यवस्था भएको हुँदा समय भित्र आफ्नो व्यवसाय नवीकरण गर्न आउनु हुन एसएनपी कम्पनीको कार्यालयद्वारा सूचना जारी गरिएको छ। पुनश्च लाइसेन्स नभएका बिचौलियासँग काम गरी पछि पछुताउनु भन्दा लाइसेन्स भएका आधिकारिक संस्थासँग मात्र काम गरी ढुक्क हुनुहोस्।
10: एसएनपी कम्पनीको कार्यालय भरतपुर बाइपास रोड आन्तरिक राजस्व कार्यालयबाट 200 मिटर पारी मौलाकालिका अस्पताल सँगै। सम्पर्क नम्बर 0556909959, 9555060359 र 9555067359।
12: आमा, एक गिलास दही खाम न, साह्रै गर्मी हो।
13: आमा, मलाई दुध है।
12: होइन आमा, हाम्रो दुध दही किन यति मिठो हुन्छ?
14: किनभने हामीले रोजेका छौँ शुद्धता र विश्वास।
12: कहाँबाट ल्याउनुहुन्छ यो सबै?
14: भरतपुर 10 सिंचाइ रोडमा रहेको डेरी मार्टबाट, जहाँ पाइन्छ ताजा दुध, दही, घिउ, पनिर र दुग्धजन्य पदार्थ पाइने एकमात्र ठाउँ।
15: तपाईँको परिवारको स्वास्थ्य हाम्रो प्राथमिकता। डेरी मार्ट, शुद्धताको अर्को नाम। डेरी मार्ट भरतपुर 10 दूरसञ्चार रोड, उत्पादक चितवन जिल्ला दुग्ध उत्पादक सहकारी संघ चितवन। हाम्रा शाखाहरू भरतपुर 10 इन्द्रेणी टोल, भरतपुर 3 बेलसोक। नसर्ने रोग रोकथाम तथा नियन्त्रणका उपायहरू: धुम्रपान तथा सुर्तीजन्य पदार्थको सेवन नगर्ने, क्यान्सर, मुटु रोग, दीर्घ श्वास प्रश्वास अवरोध सम्बन्धी रोग, मधुमेह हुने सम्भावना बढाउने प्रमुख कारक तत्व चुरोट, बिडी, गुटका, खैनी, ई सिगरेट, हुक्का जस्ता सुर्तीजन्य पदार्थको सेवन नै हो। अरूले गरेको धुम्रपानको धुवाले धुम्रपान नगर्ने व्यक्तिको स्वास्थ्यमा पनि खराब असर गर्छ। धुम्रपान गर्ने व्यक्तिलाई हृदयघातको लगभग 3 गुणा बढी हुन्छ।
16: मदिराको सेवन नगर्ने, रक्सी, बियर, वाइन, जाँड जस्ता मदिराको सेवन गर्दा हृदयघात, कलेजो सम्बन्धी रोग, पेट वा आन्द्रामा घाउ हुने, क्यान्सर र मानसिक असन्तुलन जस्ता समस्याहरू हुन सक्छन्। मदिराको सेवनले घरेलु हिंसा, अपराध र दुर्घटनालाई बढाउँछ।
15: शारीरिक रूपमा सक्रिय रहने, योग गर्ने, हिडुल गर्ने, दौड़ने, साइकल चलाउने, पौडी खेल्ने आदि पसिना आउने गरी कम से कम 30 मिनट नियमित रूपमा व्यायाम गर्ने, शरीरको तौल बढी भए घटाउने, स्वस्थ तौल कायम गरी तन्दुरुस्त रहने,
16: नुन र चिनीको प्रयोग कम गर्ने, नुनिलो, गुलियो र चिल्लो खानेकुरा खानाले क्यान्सर, मुटु रोग र मधुमेह हुने जोखिमलाई बढाउँछ। खानामा नुनको प्रयोग कम गर्ने, दिनको 5 ग्राम भन्दा कम खाने, गुलियो पेय पदार्थ, मिठाई, चकलेट जस्ता खानेकुराहरू कम खाने, चिया र कफीमा चिनी कम हालेर खाने, शुद्ध र सफा पानी पिउने, एक दिनमा कम्तीमा 2 लिटर पानी पिउने,
0: सन्तुलित खाना खाने, क्यान्सर, मुटु रोग, मधुमेह र दीर्घ श्वास प्रश्वास अवरोध सम्बन्धी रोग लाग्नबाट बच्न अन्न, दाल, गेडागुडी, दुध, दही, माछा, बोसो नभएको मासु, अन्डा, हरियो साग सब्जी र फलफूल सन्तुलित मात्रामा खाने, मौसमी ताजा फलफूल र साग सब्जी दैनिक प्रशस्त 4-5 पटक खाने, खानासँग नुन नहालेको सलाद नियमित खाने,
16: मानसिक तनावको व्यवस्थापन गर्ने, ध्यान तथा योग गर्ने, रिसलाई नियन्त्रण गर्ने, परिवार तथा साथीभाइसँग पर्याप्त मात्रामा समय बिताउने, घर तथा कार्यालयमा तनावमुक्त वातावरण सिर्जना गर्ने, घुमफिर र रमाइलो गर्ने,
0: उच्च रक्तचाप तथा नसर्ने रोगका अन्य जोखिमहरूलाई व्यवस्थापन गर्ने, उच्च रक्तचाप भएमा नियमित जाँच र उपचार गरी नियन्त्रणमा राख्ने, रगतमा चिनीको मात्रा बढेको, मधुमेह भएमा नियमित जाँच र उपचार गरी नियन्त्रणमा राख्ने, रगतमा चिल्लोपना बढेको, उच्च कोलेस्ट्रोल भएमा नियमित जाँच र उपचार गरी नियन्त्रणमा राख्ने, मोटोपना घटाई स्वस्थ तौल, उचाइ अनुसारको तौल कायम गर्ने,
16: आत्महत्या रोकथामका लागि निशुल्क हेल्पलाइन नम्बर 116 चौबिसै घण्टा सेवा उपलब्ध छ।
0: बागमती प्रदेश सरकार, स्वास्थ्य मन्त्रालय, स्वास्थ्य निर्देशनालय हेटौडा, जनस्वास्थ्य कार्यालय चितवन।
13: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो साइलेंस 89.1 मेगाहर्ट्ज।
15: सहकार्यबाट आत्मनिर्भरता, बचतबाट समृद्धि र समुदायबाट विकासको यात्रा, सहकारिता प्रेरक अनुभव, जानकारी र विशेष प्रस्तुति सहित आउँदैछ कार्यक्रम सहकारी दर्पण।
0: बागमती प्रदेश सरकार, स्वास्थ्य मन्त्रालय, स्वास्थ्य निर्देशनालय हेटौडा, जनस्वास्थ्य कार्यालय चितवन।
13: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो साइलेंस।

नमस्कार, स्वागत छ तपाईलाई कार्यक्रम सहकारी दर्पणमा। म कार्यक्रम संचालक पुनम मगर। बागमती प्रदेश सहकारी तथा गरीबी निवारण मन्त्रालयको सहयोग सिर्जना संचार केन्द्रको उत्पादनमा तयार गरिएको रेडियो रिपोर्ट सहकारी दर्पणमा तपाईलाई फेरि पनि स्वागत छ। भरतपुरमा रहेको सामुदायिक रेडियो रेडियो साहिनो, त्यस्तै गरी रेडियो शिवशक्ति सँगै इच्छा कामना गाउँपालिकाको इच्छा कामना एफएम र मकवानपुरमा रहेको रेडियो मकवानपुरबाट तपाईले यो कार्यक्रमलाई प्रत्यक्ष रूपमा सुन्न सक्नुहुन्छ।

0: कार्यक्रम सहकारी दर्पणमा विभिन्न क्षेत्रको सहकारी अभियन्ताहरूसँग संचालकहरूसँग शेयर सदस्यहरूसँग हामी कार्यक्रममा प्रत्यक्ष कुराकानी गर्ने गर्छौं। सँगै सहकारीको पछिल्लो अवस्थाको बारेमा पनि हामी कार्यक्रममा अवगत गराउँछौं नै। कार्यक्रम सहकारी दर्पण तपाईं यति बेला सुनिरहनु भएको छ। सहकारीको प्रेरक अनुभव जानकारीको विशेष प्रस्तुति लिएर हामी आइसकेका छौं। आजको सहकारी दर्पण कार्यक्रममा हामी कुरा गर्दैछौ नेपालकै पहिलो सहकारी संघको बारेमा। यो सहकारीका जन्मदाता बखान सिंह गुरूङ हुनुहुन्छ र पहिलो सहकारी श्री बखान बहुद्देश्य सहकारी संस्था लिमिटेडको विषयमा त हामीले योभन्दा अगाडिको अंकमा कुराकानी गरिसकेका छौ। आज भने हामी कुराकानी गर्दैछौ जिल्लामा रहेका विभिन्न सहकारीको छाता संगठन जिल्ला सहकारी संघको बारेमा। सहकारीहरूलाई एउटै मालामा उन्दै देशकै पहिलो सहकारी बन्न सफल सहकारी हो जिल्ला सहकारी संघ चितवन। यसको स्थापना विक्रम सम्वत 2014 सालमा भएको थियो। स्थापनाका समयमा 17 सहकारी आबद्ध रहेका थिए। यसको विधिवत दर्ता भने विक्रम सम्वत 2017 साल जेठ 24 भएको थियो। दर्ताका बेला शेष सदस्यको संख्या 19 जना रहेको थियो। त्यस क्रममा यसको नाम भने राप्तीदून सहकारी बिक्री तथा ऋण सहकारी संस्था लिमिटेड रहेको थियो। जिल्लामा खुलेका विभिन्न सहकारीहरूलाई यसै सहकारी मार्फत एकीकृत गरी विक्रम सम्वत 2029 सालमा जिल्ला सहकारी संघमा रूपान्तरण गरिएको थियो। त्यसबाट 39 वार्षिक साधारण सभामा जारी वार्षिक प्रतिवेदनमा उल्लेख गरिएको छ। सहकारी संघ मध्ये पनि नमूनाको संघ बन्न सफल यस सहकारीमा हाल 7 विषयगत सहकारी संघहरू आबद्ध रहेका छन्। जसमा चितवन जिल्ला बचत तथा ऋण सहकारी संघ, कृषि सहकारी संघ, दुग्ध उत्पादक सहकारी संघ, ताजा तरकारी तथा फलफूल उत्पादक सहकारी संघ, बहुउद्देश्यीय सहकारी संघ, जडीबुटी उत्पादक सहकारी संघ र सामाजिक उद्यमी महिला सहकारी संघ। यिनै सहकारी संघहरूमा झण्डै 700 भन्दा बढी सहकारीहरू सक्रिय रहेका छन्। यी सहकारीहरू झण्डै 3,25,000 बढी सहकारीमा रहेको पाइन्छ। यस सहकारीले विभिन्न व्यवसायहरू पनि सञ्चालन गर्दै आएको छ। खाने साझा तेल मिल, साझा पेट्रोल पम्प, इन्जी चार्जिङ स्टेशन, त्यस्तै गरी आगामी दिनमा साझा अस्पताल समेत सञ्चालनमा ल्याउने तयारी गरेको छ। यस जिल्ला सहकारी संघ चितवनले गरेका महत्वपूर्ण कार्यहरू, यसका भावी योजना लगायतका विषयमा सुनौ अध्यक्ष शरद कुमार बर्तौलाको भनाई।
1: जिल्ला सहकारी संघ चितवनको विषयमा जुन किसिमको जिज्ञासा यहाँले राख्नुभयो, यो विषयमा अब यो जिल्ला सहकारी संघ

0: सुरुमा सहकारी ऐन अन्तर्गत रहेर जिल्ला साझा सहकारी संघ लिमिटेड हुँदै र 49 सालमा मन्त्री परिषदको निर्णयबाट यसको नाम परिवर्तन भई यो जिल्ला सहकारी संघ लिमिटेड हुन आएको छ र यो संस्था 2014 सालमा स्थापना भएर र आजसम्म यो संस्था यहाँसम्म आइपुगेको म यहाँलाई जानकारी गराउन चाहन्छु। र हाल अहिले यो जिल्ला सहकारी संघले जिल्लाभरि रहेका सबै प्रारम्भिक संस्था विषयगत संघहरूको अभिभावक र छात्र संघको रूपमा यसले आफ्नो सहकारी अभियानहरूलाई अगाडि बढाइराखेको छ र जिल्ला सहकारी संघ अहिले आफ्नो मातहतमा यसको 7 विषयगत संघहरू रहेको छ र यसले आफ्नो पनि आन्तरिक गतिविधिहरू पनि त्यसै गरी अगाडि बढाइराखेको छ र सबैभन्दा पहिला यसको पुरानो एउटा ऐतिहासिक कुरा के छ भने चितवन जिल्ला सहकारी संघले 2017 सालदेखि यसले चाहिँ स्थानीय तोरीलाई किसानसँग किनेर स्थानीय तोरीलाई नै पेलेर शुद्ध खाने तेलको बिक्री वितरण गर्दै आइराखेको छ र उत्पादन गर्दै आइराखेको छ जसले उत्पादनलाई पनि जोड दिँदै आएको कुरा म यहाँलाई राख्न चाहन्छु। र यसको साथसाथै अहिले आएर केही वर्ष यता 7-8 वर्षदेखि चाहिँ अब जिल्ला सहकारी संघले समग्र सहकारीहरूको चाहिँ अभियानमा बस पैरवी मात्रै गरेर पनि पुग्दैन, संघ आफू पनि बाँच्नुपर्छ र यसका मातहतमा रहेका विषयगत संघहरूलाई पनि बचाउनुपर्छ र अभियानलाई नै जोड्दै लिएर जानुपर्छ भन्ने हिसाबले हामीले व्यावसायिक गतिविधिहरूलाई पनि अगाडि बढाएका छौं, व्यावसायिक परियोजनाहरू पनि हामीले सञ्चालन गरेका छौं। त्यसमध्येमा अहिले एउटा रहेको छ साझा तेल उद्योग, यसको इतिहास आफैमा पुरानो छ र दोस्रो अहिले साझा नमूना साझा पेट्रोल पम्प जुन अहिले नेपालमा अत्यधिक पेट्रोल इन्धन बेच्ने पम्पहरू मध्ये पर्छ, यो कहिले पनि टप 10 भित्र 10 स्थानमा परिराखेकै छ र एकपटक त 5 स्थानमा पनि पर्न सफल भएको थियो र यसले आफ्ना सेवाग्राहीहरूलाई चाहिँ पेट्रोल राख्न आउँदा डिजेल पेट्रोल चाहिँ राख्न आउँदाखेरि चाहिँ अन्य पेट्रोल पम्प भन्दा प्रति लिटर 20 पैसाको दरले कममा आफ्नो उपभोक्तालाई र सेवाग्राहीलाई यसले उपलब्ध गराउँदै आएको कुरा पनि म तपाईँहरूको माझमा राख्न चाहन्छु। र गत वर्ष यसको चाहिँ टर्नओभर, यसको आर्थिक कारोबार चाहिँ 1 अर्ब 19 करोडको थियो र अहिले हामीले लक्ष्य लिएका छौँ यसको 1 करोड 30 लाख भन्दा बढी चाहिँ यसको मूल्य अभिवृद्धि कर सहितको चाहिँ हुन जाने हामीले प्रक्षेपण गरेका छौँ र अलिकति समय पनि बाँकी रहेको छ र यो वर्ष जिल्ला सहकारी संघले अब नयाँ किसिमको व्यवसायलाई पनि ध्यान दिनुपर्छ र समयको माग अनुसार पनि जिल्ला सहकारी संघ चल्नुपर्छ भन्ने हिसाबले हामीले अहिले ईभी चार्जिङ मेसिन जडान गरेका छौँ, विद्युतीय सवारी साधनहरूलाई चार्ज गर्नका लागि, विद्युतीय चार्ज गर्नका लागि 4 चाहिँ CCS2 को 4 गन र GPT को चाहिँ 4 गन गरेर चाहिँ यसरी चाहिँ सेवा प्रदान हामीले सुरुवात गरिसकेका छौँ र यसको साथसाथै यो जिल्ला सहकारी संघको आफ्नो पनि अन्य आय आर्जन चाहिँ हुने छ र जस्तो सटर भाडाहरू छन्, सभा हलबाट चाहिँ भाडाहरू आउँछ र यसबाट चाहिँ लगभग यसको आमदानी चाहिँ अब आउने वर्ष चाहिँ यसको चाहिँ 1 करोड 74 लाख प्लस चाहिँ हाम्रो चाहिँ भाडा मात्रै उठ्ने गर्छ र यस कारणले गर्दा यसको चाहिँ आमदानीका चाहिँ स्रोतहरू यो रहेको छ। अब जिल्ला सहकारी संघले चाहिँ के गर्छ त भन्ने कुरा पनि चासोको विषय छ। आफैमा व्यवसाय मात्रै गरेर बस्छ या समग्र सहकारी ऐन नियम कानूनका विषयमा यसले बस पैरवी पनि गर्छ भन्ने विषयमा पनि केही कुराहरू चाहिँ जनमानसमा कुराहरू उठेको छ र यो अभियानमा जिल्ला सहकारी संघले महासंघसँग र सम्बन्धित निकायहरूसँग मन्त्रालयसँग पनि यसले चाहिँ आफ्नो कामहरू बस पैरवीको कामहरू अगाडि बढाइराखेको म तपाईँलाई जानकारी गराउन चाहन्छु र यसको साथसाथै यसले एउटा ड्रिम प्रोजेक्ट पनि अहिले लिएर आएको छ र त्यो ड्रिम प्रोजेक्ट चाहिँ के रहेको छ भन्दाखेरि चितवन जिल्ला आफै एउटा केन्द्र भागमा रहेको र सहकारीको जननी जिल्ला पनि भएको हुँदा यसले सहकारी आवासकै अध्ययन केन्द्र र यसको एउटा स्तर पनि के भन्दा 3-स्टार होटलको लेभलको बराबरको बनाउने सोचमा हामी गइराखेका छौँ र यसको साथसाथै हामी सामाजिक कार्यमा पनि जोडिराखेका छौँ। हरेक सहकारीले आफ्नो स्थापना दिवसको दिन होस् या वार्षिक उत्सव कार्यक्रमको दिन होस् या अन्य कार्यक्रम राखेर उहाँहरूले रक्तदान कार्यक्रम सञ्चालन गर्नुभयो भने हामीले प्रति चाहिँ रक्तदाता बराबर चाहिँ ₹100 दरले हामीले आर्थिक सहयोग पनि गरिराखेका छौँ र यसको साथसाथै र महिला दिदीबहिनीहरूले सञ्चालन गरेका विभिन्न किसिमका चाहिँ सहकारीहरू कृषि सहकारी बचत तथा ऋण सहकारी उद्यमी सहकारी दुग्ध सहकारी र अन्य चाहिँ सहकारीहरूमा जे शुद्ध दिदीबहिनीहरूले मात्र रहेर सञ्चालन गरेको संस्थामा हामीले उहाँहरूको स्वास्थ्य ठिक हुनुपर्छ। उहाँहरू ठिक भए उहाँहरू स्वस्थ भए संस्था पनि स्वस्थ हुन्छ र त्यो संस्थाले राम्रो प्रगति गर्छ भन्ने हेतुले प्रत्येक संस्थालाई आगामी वर्ष चाहिँ स्वास्थ्य शिविर हेल्थ क्याम्प सञ्चालन गर्ने हामीले यो निर्णय पनि गरेका छौँ र अहिले पनि यो वर्ष पनि हामीले 5 चाहिँ हेल्थ क्याम्प चलाइसकेको छ र भर्खरै पनि म एउटा हेल्थ क्याम्प सम्पन्न गरेर अहिले आइपुगेको कुरा म यहाँलाई जानकारी गराउन चाहन्छु। र अब जिल्ला सहकारी संघले आगामी वर्षको लागि चाहिँ आफ्ना नीति तथा कार्यक्रम र प्रस्तावित बजेट पनि लिएर आइसकेको छ र यो प्रस्तावित बजेट चाहिँ अहिले जिल्ला सहकारी संघको चाहिँ 19,55,00,000 यो चाहिँ जिल्ला सहकारी संघ तर्फको र उता चाहिँ साझा पेट्रोल पम्प तर्फ चाहिँ यसको चाहिँ प्रस्तावित यो चाहिँ 1,00,00,000 चाहिँ 34,00,00,000 चाहिँ हामीले प्रस्तावित बजेट पनि लिएर आएका छौँ र यसको साथसाथै अन्य व्यवसायीहरूको चाहिँ जोडेर अरू 1,00,00,000 चाहिँ लिएर आएको छौँ। यो कुरो तपाईँलाई मैले जानकारी गराएँ।
1: सामाजिक उद्यमी सहकारी संघको त्यसै गरी कृषि सहकारीको उहाँहरूले भाडा तिर्नुहुन्छ कि उहाँहरूलाई पनि कसरी बसिरहनु भएको छ त्यो विषयमा अलिकति मेरो जिज्ञासा।
0: अब उहाँहरूलाई हामीले यहाँ हाम्रो परिसरभित्र चाहिँ उहाँहरूलाई दुःखम सुखम हामीले उहाँहरूलाई यहाँ व्यवस्थापन गरेका छौँ। अब भनेको जति हामीले गर्न सकेका छैनौँ त्यो कुरो हामीले महसुस गरेका छौँ। तथापि पनि उहाँहरूलाई हामीले राख्ने व्यवस्थापन गरेका छौँ तर उहाँहरूलाई भाडा भनेर भन्दा पनि उहाँहरूको यो चाहिँ सरसफाई मर्मत यो विद्युत पानीको चाहिँ उहाँहरूले तिर्नुहुन्छ। त्यो बाहेक अरू उहाँहरूलाई अन्य आर्थिक भार हामीले लगाएका छैनौँ र उहाँहरूको उहाँहरूलाई चाहिँ अरू व्यवस्थापन गर्न यति मात्रै नभइकन उहाँहरूलाई विशेष कार्यक्रमहरू गर्न पर्यो भने हामीले सभा हल पनि निशुल्क पनि दिएका छौँ र विषयगत संघहरू पनि कोही अलि सम्पन्न हुनुहुन्छ कोही अलि कमजोर हुनुहुन्छ तर कमजोर संघ पनि माथि उठिराखेको छ। त्यसमाथि पनि दुग्ध सहकारी संघ चितवन जिल्ला दुग्ध उत्पादक सहकारी संघलाई चाहिँ हामीले उसका व्यवसायहरू सञ्चालन गर्नका लागि चाहिँ हामीले हामीसँग हाम्रो स्वामित्वमा रहेको चाहिँ भरतपुर चाहिँ 15 स्थित चाहिँ फुलबारी चोकमा रहेको जग्गा 2 बिघा करिब 2 बिघा जग्गा बराबरमा को जग्गाबाट 2 बिघा 7 गट्ठा जग्गा छ हाम्रो त्यहाँ। त्यसमध्ये चाहिँ हामीले उहाँहरूलाई चाहिँ अहिले 5 गट्ठा चाहिँ एउटा परियोजना बनाउनका लागि उपलब्ध पनि गराएका छौँ। अब अरू संघहरूलाई पनि हामीले व्यवस्थापन गर्दै जाने सोच बनाएका छौँ र उहाँहरूलाई पनि हाम्रो छत्रछायामा राखेरै र हाम्रो हामीले अभिभावकीय भूमिका निर्वाह गरेर उहाँहरूलाई चलायमान बनाएर यो सहकारी अभियानलाई अगाडि बढाउने सोचमा हामी अगाडि बढ़िराखेकै छौँ।

0: हामीले अध्यक्ष बर्तोलाको भनाईबाट पनि यस सहकारी संघको अब्बलता बारे थाहा पाइसकेका छौ र अब यसबाट सेवा लिनुभएका केही सेवाग्राहीहरूको पनि कुरा सुनौ। यसैबीच सहकारीबाट नै तेल किनेर लग्दै गर्नुभएकी भरतपुर 10 सिंचाई रोड निवासी गंगा अधिकारी सहकारी संघले उत्पादन गरेको तोरीको तेलको विषयमा यस्तो बताउनुहुन्छ।
1: मैले सबै सहकारीकै तेल खान्छु किनभने अब अन्त चाहिँ विश्वास लाग्दैन, प्राइभेटको जे पनि मिसावट पनि हुन्छ, सहकारीले चाहिँ त्यस्तो मिसावट गर्दैन भनेर मलाई चाहिँ त्यो विश्वासले नै त्यहाँको तेल लिएर आऊ। हामी चाहिँ अब तेल अब जे होस् म बिहा कार्य जे पर्दा नि मैले तेल ल्याउने त्यहीँबाट हो। सहकारीको त्यहाँ सदस्य होइन, म चाहिँ अब अन्तैको सदस्य हो, तैपनि अब सहकारी नभए पनि भन्थ्यो अन्तको भएर पनि मलाई सहकारीलाई विश्वास लाएर नै हो कि छुट पनि छ। फेरि अब सदस्य हुनेलाई 10% छुट पनि गर्नुभएको छ, किन सदस्यहरूलाई राम्रो भयो। थुप्रै वर्ष भयो त्यहाँ त्यहाँको तेल खान थालेको त।
0: कार्यक्रम सहकारी दर्पण तपाईँ यति बेला सुनिरहनु भएको छ। बागमती प्रदेश सहकारी तथा गरिबी निवारण मन्त्रालयको सहयोगमा तयार पारिएको यो कार्यक्रमलाई सिर्जना संसार केन्द्रले उत्पादन गरेको हो। रेडियो रिपोर्ट कार्यक्रम सहकारी दर्पण तपाईँ यति बेला सुनिरहनु भएको छ। यो कार्यक्रमलाई तपाईँले भरतपुरमा रहेको सामुदायिक रेडियो रेडियो साहिनोबाट पनि सुन्दै आइरहनु भएको छ। त्यस्तै गरी रेडियो शिवशक्तिबाट पनि सुनिरहनु भएको छ भने इच्छा कामना गाउँपालिकामा रहेको इच्छा कामना एफएमबाट पनि तपाईँले यो कार्यक्रमलाई प्रत्यक्ष रूपमा सुन्दै आइरहनु भएको छ भने कार्यक्रम सहकारी दर्पणलाई मकवानपुरमा रहेको रेडियो मकवानपुरबाट पनि तपाईँले सुनिरहनु भएको छ। विभिन्न क्षेत्रको सहकारी अभियन्ताहरू सँगसँगै हामी सहकारीको विषयमा नै कार्यक्रम सहकारी दर्पण अन्तर्गत कुराकानी गर्छौ। कार्यक्रममा विभिन्न सहकारीहरूमा आबद्ध हुनुभएको व्यक्तिहरू संचालकहरू शेयर सदस्यसँग पनि रहेर हामी कुराकानी गर्छौ। कार्यक्रम सहकारी दर्पण तपाईँ बेला सुनिरहनु भएको छ। कार्यक्रम सहकारी दर्पणलाई तपाईँले इन्टरनेटको माध्यमबाट पनि संसारको जुन सुकै कुनाबाट सुन्दै आइरहनु भएको छ, जसको लागि जुन जुन रेडियोबाट यो कार्यक्रम प्रसारण भइरहेका छन् ती रेडियोहरूको अनलाइनबाट तपाईँले यो कार्यक्रमलाई प्रत्यक्ष रूपमा सुन्न पनि सक्नुहुन्छ। कार्यक्रम सहकारी दर्पण तपाईँ यति बेला सुनिरहनु भएको छ। यस संघले अत्यन्तै गुणस्तरीय तेल उत्पादन गरिरहेको छ। भरतपुरकै केन्द्र बाइपास रोडमा नै अवस्थित यस संघ परिसरमा नै तेलको बिक्री कक्ष समेत रहेको छ। पूर्व पश्चिम यात्राका क्रममा धेरैले यहाँबाट नै तेल किनेर लग्ने गर्छन्। शुरूमा बजार क्षेत्र केन्द्रित गरी तेल पेलाउन शुरू गरिएको यस मिल हाल नेपालका धेरै क्षेत्रमा तेल निर्यात गर्ने गरेको छ। सेवाग्राही गंगा अधिकारीले भने जस्तै धेरै यस क्षेत्रका तेल किनेर आफ्ना आफन्तीलाई पठाउने समेत गर्दछन्। सहकारी संघका व्यवस्थापक विनोद खतिवडाका अनुसार संघबाट मासिक 6000 लिटर तोरीको तेल खपत हुँदै आएको छ। त्यसो त केही वर्षदेखि साझा पेट्रोल पम्पले पनि धेरै नै सेवा दिइरहेको छ। अध्यक्ष बर्तोलाले भने जस्तै धेरै सेवाग्राहीले मिलेसम्म यसै पेट्रोल पम्पबाट पेट्रोल डिजल आफ्ना सवारी साधनमा प्रयोग गर्ने गरेका छन्। पछिल्लो समयमा इलेक्ट्रोनिक भेहिकल ईभी गाड़ी धेरैले किनेका छन्। इन्धन मूल्य आकाशीयकाले भने धेरै नेपालीको रोजाईमा ईभी गाड़ी हुने गरेको छ। त्यसैलाई मध्यनजर गर्दै सहकारी संघले आफ्नो कार्यालय परिसरभित्र नै विद्युतीय सवारी साधन ईभी चार्जिङ स्टेशन सञ्चालनमा ल्याएको छ। चारवटा चार्जिङ उपकरणबाट 8 गाड़ी चार्ज गर्ने गरी स्टेशन सञ्चालनमा ल्याएको हो। सहकारी संघकै स्थापनाको दिवस अर्थात जेठ 24 गतेको अवसर पारेर सो इभी गाडी चार्जिङ स्टेशनको समुद्घाटन समेत गरिएको हो। बागमती प्रदेशका सहकारी तथा गरिबी निवारण मन्त्री बिनु रायमाझी पौडेलले इभी चार्जिङ स्टेशनको समुद्घाटन गर्नु भएको थियो। यस संघको स्टेशनबाट चार्जिङ गर्दा सेवाग्राहीले धेरै खाले सुविधा पाउने संघ चितवनका सूचना अधिकारी कृष्ण सुरेशले जानकारी गराउनु भएको छ। यस चार्जिङ स्टेशनमा लहरे गाडी चार्ज गरिरहेका भरतपुरका युवा व्यवसायीले यस स्टेशन खुलेदेखि आफू गाडी चार्ज गर्न सधैँ संघ परिसरमा नै आउने गरेको बताउनुभयो। किन त यही चार्ज गर्न आउनुहुन्छ, अन्यत्र पनि त स्टेशन छ नि भन्दा उहाँ यस्तो बताउनुहुन्छ।
2: मेरो नाम उपेन्द्र ढकाल, भरतपुर छ, गीतानगर। म त चार्जिङ स्टेसन भनेको मेरो हिँड्ने आउँछ चार्ज गर्नलाई चाहिँ। हजुर हजुर, एक रुपियाँ सस्तो पनि छ हजुरको, फास्ट चार्ज पनि छ यहाँको, जस्तो चार्जर अन्त छैन हजुरको।
0: सञ्चालनमा ल्याइएको चार्जिङ स्टेशनको बारेमा हामीले जिल्ला सहकारी संघका सूचना अधिकारी कृष्ण श्रेष्ठसँग रहेर पनि कुरा गरेका छौ। सुन्छौ अबको क्रममा उहाँसँग गरिएको कुराकानी।
3: यो चाहिँ हाम्रो चाहिँ सिसिएस 2 भन्छ यसलाई चाहिँ। सिसिएस 2 मा चाहिँ तपाईँको हाम्रो दुईटा गन हुन्छ, यसमा
4: चारवटा
3: गन छ, चारवटा गन छ, यसलाई सिसिएस 2 भन्छ। र उतापट्टि चाहिँ हाम्रो जीबीडी छ, उतापट्टि चाहिँ दुईटा जीबीडी छ, त्यसको पनि चारवटा गन छ। अहिले चाहिँ हाम्रो चाहिँ अब तत्काल लागि चाहिँ हामीले 14 रुपियाँ राखेका छौँ, प्रति युनिट 14 रुपियाँ हो। अब त्यसपछि गएर चाहिँ अब हामीले चाहिँ एनएको अनुसार चाहिँ 300 छ एनएको रेट चाहिँ, त्यही रेट अनुसारको तपाईँको लो पिक आवर अनि पिक आवर अनि हाई पिक आवर भन्ने हुन्छ, त्यो पिक आवरको अनुसार चाहिँ हामीले अब हाम्रो यो चाहिँ हुने चाहिँ तपाईँको जिल्ला सहकारी सङ्घ चाहिँ चितवन जिल्लाभरि रहेका विभिन्न प्रकृतिका सहकारीहरूद्वारा सञ्चालित त्यो सङ्घ हो। त्यस कारणले गर्दाखेरि यहाँ चाहिँ हामीले उपभोक्ताहरूलाई कस्टमरहरूलाई चाहिँ तपाईँको सुपथ मूल्यमा हामीलाई धेरै फाइदा पनि चाहिँदैन, हामीलाई विशेष गरी हामीलाई चाहिँ तपाईँको प्रति युनिट एनि जति लाग्छ एनिएबाट त्यही अनुसारको हामीले रेट राख्न खोजेका छौँ, र हामीलाई धेरै हाई प्रफिट पनि चाहिएको छैन। त्यसकारण अब अहिले तत्काल लागि हामीले सुरु पनि धेरै भएको छैन, 15 दिन जति भयो सुरु गरेको। यो सुरुवात गर्दाखेरि हामीले अहिले चाहिँ जम्मा चारवटा राखेका छौँ, चारवटामा 8 गन छ। र यसरी हामीले सुविधालाई चाहिँ अझै बढाउन लागि चाहिँ हामीले अझै यहाँ हाम्रो अझै स्पेस छ, यहाँ अगाडिपट्टि स्पेस छ, त्यसमा चाहिँ हामीले अझै सिसिएस 2 चाहिँ अप्ने विचारमा छौँ।
0: यस सहकारी संघमा हाल 4 महिला सहित 19 संचालक सदस्यहरू रहनु भएको छ। 470 भन्दा बढ़ी सहकारीहरू आबद्ध रहेका छन्। चितवन जिल्ला दुग्ध सहकारी संघ, कृषि सहकारी संघ, बचत तथा ऋण सहकारी संघहरूका कार्यालय सहित जिल्ला सहकारी संघकै सभाहाल सहित केही सटरहरू भाडामा पनि रहेका छन्। देशकै नमूना सहकारी बन्न सफल यस जिल्ला सहकारी संघले सहकारी अभियानको छाता संघ बन्न सफल भएको छ। राप्तीदून सहकारी बिक्री तथा ऋण सहकारी संस्था लिमिटेडको नाममा पहिलो पटक दर्ता भएको यो संस्था यसरी हेर्दा जिल्ला सहकारी संघ लिमिटेड चितवनको स्थापना भने विक्रम सम्बत 2017 साल जेठ 24 नै मान्न सकिन्छ। जिल्लामा एकीकृत गरिएका विभिन्न 22 संस्थाहरू विक्रम सम्बत 2029 सालमा जिल्ला सहकारी संघमा रूपान्तरण भएको पनि मानिन्छ, जसको नामहरू यस प्रकार रहेको छ। भगवती साझा संस्था लिमिटेड जुन चाहिँ भण्डारामा रहेको छ, त्यस्तै गरी जनकल्याण साझा संस्था लिमिटेड जुन खैरहनीमा रहेको छ, त्यस्तै जनसेवा साझा संस्था लिमिटेड जुन वीरेन्द्रनगरमा रहेको छ भने प्रगतिशील साझा संस्था लिमिटेड जुन पिठुवामा रहेको छ। जन प्रगति साझा संस्था लिमिटेड चौराहामा रहेको छ भने भीमोदय साझा संस्था लिमिटेड पदमपुरमा रहेको छ। जनजागृत हाम्रो साझा संस्था लिमिटेड रत्ननगरमा रहेको छ भने हाम्रो साझा संस्था लिमिटेड नारायणगढमा रहेको छ। त्यस्तै गरी नारायणगढमा नै नारायणपुर साझा संस्था लिमिटेड पनि रहेको छ भने मंगलपुरमा किसान साझा संस्था लिमिटेड रहेको छ। सर्वोदय साझा संस्था लिमिटेड गीतानगरमा रहेको छ भने शुक्रनगर साझा संस्था लिमिटेड रहेको छ। त्यस्तै यता विभिन्न संस्थाहरू रहेसँगै मेघौलीमा पनि रहेको छ। जुन संस्थाको नाम भने महेन्द्रेश्वर साझा संस्था लिमिटेड रहेको छ भने अमर साझा संस्था लिमिटेड पटिहानीमा रहेको छ। शिवनगरमा उज्जवल साझा संस्था लिमिटेड रहेको छ भने बरुवामा सोमेश्वर साझा संस्था लिमिटेड, त्यस्तै गरी जनहित साझा संस्था लिमिटेड पनि कल्याणपुरमा रहेको छ भने चण्डी भन्ज्याङ साझा संस्था लिमिटेड रहेको छ। इच्छा कामना साझा संस्था लिमिटेड कुरिन्टारमा रहेको छ भने शक्ति खर्मा बालकुमारी साझा संस्था लिमिटेड रहेको छ। आजको कार्यक्रम सहकारी दर्पणबाट विदा लिनुपर्ने बेला भइसकेको छ। सहकारी संघको नारा दिगो सदस्य संघ संस्था सुदृढ तथा सक्षम संघर्षले सार्थकता पाओस्। फेरि अर्को बसाईमा भेटिनेछौ। बागमती प्रदेश सहकारी तथा गरिबी निवारण मन्त्रालयको सहयोग सिर्जना संचार केन्द्रको उत्पादनमा तयार गरिएको रेडियो रिपोर्ट कार्यक्रम सहकारी दर्पण आजको लागि यति नै। सहकारी दर्पण तपाईले रेडियो साहिनो त्यस्तै गरी रेडियो शिवशक्ति इच्छा कामनामा रहेको इच्छा कामना एफएम र मकवानपुरमा रहेको रेडियो मकवानपुरबाट एकसाथ सुन्दै आइरहनु भएको छ। कार्यक्रम सहकारी दर्पणबाट अब विदा माग्नु पर्ने बेला भइसकेको छ। यो समयसम्म कार्यक्रम सुनेर साथ पुर्याउनु हुने तपाईप्रति विशेष आभार व्यक्त गर्दै प्रविधिबाट साथ पुर्याउनु हुने प्राविधिक मित्रलाई विशेष धन्यवाद दिँदै कार्यक्रमबाट विदा हुन्छौ। नमस्कार। तपाईको प्रत्येक पल शुभ रहोस्।
4: रेडियो साइनो 89.8 मेगाहर्ज। तपाई हाम्रो अटुट साइनो।

0: रेडियो साइनम 89.8 मेगाहर्ट्ज।
1: अब तपाईको दैनिक जीवनलाई अझ सहज बनाउँदै नेपाली पात्रो एप्लिकेशन,
2: नेपाली तिथि मिति तथा पञ्चाङ्गको जानकारी,
1: नेपाली चाडपर्व तथा शुभ साइतको विस्तृत विवरण,
2: तपाईको दैनिक साप्ताहिक मासिक तथा वार्षिक राशिफल,
1: स्थानीय राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ताजा समाचार,
2: नेपाली एफएम तथा अनलाइन रेडियोहरू,
1: नेपाली विनिमय दर, सुनचाँदीको दर रेट, मौसम तथा सरकारी विधाहरू, साथमा अन्य धेरै सुविधाहरू आजै डाउनलोड गर्नुहोस्। नेपाली पात्रो, हाम्रो समय हाम्रो गौरव।
3: हेर्नु न नानीको बाबा, कोठामा छोरी रुँदै बसेकी छ। विवाहको समय पनि नजिकै आइसक्यो, कुरामा चित्त बुझिन पनि।
4: नानी के भयो, किन रोएको? विवाहको समय पनि नजिकै आइसक्यो, तिम्रो यो अवस्था देखेर हामी धेरै चिन्तित छौ। के कुराको चित्त बुझिन छोरी?
5: हेर्नु न बाबा, विवाहमा खिच्ने भिडियो तथा फोटो त जहाँ पायो त्यही खिचेर कहाँ हुन्छ त?
4: ल छोरी, के गर्ने त, कहाँ छ त तिमीले रोजेको खोजेको जस्तो?
5: बाबा, हाम्रै पश्चिम चितवनको साधनगर टाउनमा रहेको मिरर फोटो एन्ड भिडियोग्राफी छ नि छोरी।
4: ए छोरी, भइहाल्छ नि, तिम्रो इच्छा नै हाम्रो इच्छा हो, तिमी ढुक्क भएर बस। तिम्रो विवाहको लागि फोटो सुट र भिडियोग्राफीको लागि मिरर फोटो एन्ड भिडियोग्राफीलाई नै भनिहाल्छु नि। हामी कहाँ उच्च स्तरीय क्यामेराबाट अनुभवी फोटोग्राफरद्वारा कुनै पनि शुभ कार्यको भिडियो सुट गरिनुको साथै हरेक साइजका फोटो, लेमिनेसन, फ्ल्याक्स प्रिन्ट, कप प्रिन्ट, टी शर्ट प्रिन्ट गर्नुको साथै फोटो सम्बन्धी सम्पूर्ण काम गरिन्छ। मिरर फोटो एन्ड भिडियोग्राफी, भरतपुर महानगरपालिका, वडा नम्बर 19, शारदनगर टाउन, चितवन।
5: सम्पर्क नम्बर 9875082997,
3: 9855010997।
6: स्क्रब टाइफस रोगका लक्षणहरू: धेरै ज्वरो आउनु, काम ज्वरो समेत आउनु, टाउको धेरै दुख्नु, पसिना धेरै आउनु, आँखा रातो हुनु, झाडा पखाला लाग्नु, माइटलले टोकेको ठाउँमा रातो डावर जस्तो दाग देखिनु र पछि गएर कालो दाग बस्नु। स्क्रब टाइफस रोग लाग्नबाट बच्ने उपायहरू: खेतबारीमा काम गर्दा, वन जंगल झाडीमा जाँदा वा घाँस काट्न जाँदा पूरा शरीर ढाकिने कपडा लगाउने, साथै सम्भव भएसम्म बुट लगाउने, सकेसम्म घाँसबारी वा चौरमा नबस्ने, बस्ने परे गुन्द्री वा दरी ओछ्याएर बस्ने, सम्भव भएसम्म भुइँमा नबस्ने, खाटमा वा अग्लो स्थानमा सुत्ने बस्ने, घर वरपर झाडी घाँस तथा घुर्यान बढ्न नदिने, घर गोठमा मुसा नियन्त्रण गर्ने जस्तै उपयुक्त किसिमले अन्न भण्डारण गर्ने, समयमै उपचार नभएमा कडा खालको श्वास प्रश्वास समस्या जस्तै दम बढ्ने, श्वास फेर्न गाह्रो भई बिरामी चिकित्सक हुने र बिस्तारै शरीरका मुख्य अङ्गहरूले काम गर्न छाड्नुका साथै बिरामीको मृत्यु पनि हुन सक्छ।
7: 3 महिना तिर्नुहोस्, 7 महिना चलाउ
0: रेडियो साइनम 89.8 मेगाहर्ट्ज।
8: साहिनो समय सूचक, अहिले बिहानको 9 बज्यो। एस 9 AM।
9: खरो विषयमा दरो बहस, नेपाली बहस।
10: यस नेपाली बहसका साथमा प्रीति तयारी चल्छ।
11: डिस होम फाइबर नेट,
12: अलाथी ब्याङ्क,
13: डिस होम इन्टरनेट।

आदरणीय श्रोता नमस्कार, आजको नेपाली बहसबाट खेम बम उपस्थित भइसकेको छु। नेपाली बहस देशभरका 350 बढी रेडियो र एफएम स्टेशनहरूबाट एकैसाथ प्रसारण भइरहेको छ। युट्युब च्यानलमा नेपाली नेटवर्क टीभी सर्च गर्नुभयो भने हामी प्रत्यक्ष रूपमा जोड़िएका छौं। फेसबुक पेजमा नेपाली नेटवर्क सर्च गर्नुभयो भने त्यहाँबाट पनि आएका छौं। डिजिटलका विभिन्न प्लेटफर्म मार्फत पनि नेपाली बहस यतिखेर प्रसारण भइरहेको छ। आदरणीय श्रोता, काठमाडौँ उपत्यकामा रेडियो एनआरएन 99.1 मेगाहर्जबाट पनि नेपाली बहस एकसाथ प्रसारण भइरहेको छ। धेरै नेपालीहरूले मन पराउने कार्यक्रम नेपाली बहसमा हामी राजनैतिक, आर्थिक, सामाजिक, कूटनीतिक क्षेत्रका विषयमा छलफल र बहस गर्ने गर्दछौ। आदरणीय श्रोता, नेपाली बहसमा विभिन्न क्षेत्रका विषयवस्तुहरूमा खरो जवाफ र खरो प्रश्न गर्ने गर्दछौ। अहिलेको पछिल्लो परिस्थितिलाई हेर्ने हो भने निकै ठूलो राजनैतिक मुभमेन्टपछि अब देश के हुन्छ भन्ने खालको एउटा जुन चिन्ता छ, त्यो चिन्ताका बीचमा रहेर आज हामी बहस चर्चा गर्दैछौ। सत्ता सम्हालेको राष्ट्रिय स्वतन्त्र पार्टीले 7 महिना बितिसकेको छ। यो अवस्थामा राष्ट्रिय स्वतन्त्र पार्टीको अहिलेको हविगत के छ, अवस्था के छ, सरकारले कसरी काम गरिरहेको छ, चोलेन्द्र प्रकरणमा चाहिँ राष्ट्रिय स्वतन्त्र पार्टीमा नबोल्ने भद्र सहमति भएको छ, किनभने हामीले पनि पटक पटक धेरै नेताहरूलाई वा सांसदहरूलाई आग्रह गर्दा पनि केही एकाध सांसद बाहेक धेरै सांसदहरू बोल्न मानेनन् र बोल्ने विषयमा पनि उहाँहरूले चाहिँ पार्टीमा एक किसिमको छलफल भएको र यस विषयमा धेरै कुरा नबोल्ने भन्ने खालका पनि विषयहरू आए। हामीले प्रत्यक्ष रूपमा सम्पर्क गर्दा, टेलिफोन गर्दा समेत उहाँहरूले चाहिँ जुन किसिमको रेस्पोन्स दिनु भएन, किनभने चोलेन्द्र शमशेर जबरा जब पक्राउ परिसके पछाडि निकै ठूलो चर्को आलोचना यतिखेर सरकार सत्ता र गृहमन्त्रीको भएको थियो र पछि चोलेन्द्र शमशेर जबराले नै आइतबार मात्रै आफूलाई सुरक्षा माग गरेको विषय जुन पत्र सार्वजनिक भयो, यस पत्रका विषयमा पनि निकै ठूला आशंकाहरू यतिखेर पैदा भएका छन्। हुन त अब चोलेन्द्र शमशेर जबरा विवादित पात्र हुन्, उनी आफ्नो कार्यकालमा चाहिँ निर्विवाद रहनै सकेनन्। उनलाई महाभियोग समेत प्रस्ताव दर्ता भएको विषय पनि यतिखेर जगजाहेर पनि छ, तर उनले आफूलाई आफ्नो स्ट्यान्डमा राख्न सकेनन् र उनी किन कमजोर बने र अहिले सुरक्षा किन आवश्यक पर्यो, सुरक्षा दिनका निम्ति घरमै सुरक्षा बढ़ाउनुको साटो उनलाई लगेर किन चाहिँ त्यहाँ राखियो, आन्तरिक रूपमा धरपकड़ भएको हुन सक्ने भन्ने खालका विषयहरू पनि आएका थिए। तर अब चोलेन्द्रले नै मलाई सुरक्षा चाहिन्छ भनिसके पछाडि यसमा धेरै ठूलो विवाद र बहसको विषय पनि रहेन। बालिन पक्षधर नेताहरूले सरकारी काममा प्रश्न नगर्ने नै भए, चोलेन्द्र शमशेर प्रकरणमा बोल्दा सभापति रवि लामिछानेलाई अप्ठ्यारो पर्न सक्ने भए उनी पक्षधरमा पनि रहेको थियो। परिणाममा सांसदहरू संसदमा पनि चुप रहे। यस विषयमा चाहिँ धेरै विषयहरू उठेनन्। मध्यरातमा पूर्व प्रधान न्यायाधीश जबरालाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुमा लगिएको घटनाप्रति सर्वोच्च अदालतले समेत गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। अदालतका सह रजिस्ट्रार एवं प्रवक्ता अर्जुन प्रसाद कोइरालाले प्रेस विज्ञप्ति जारी गर्दै प्रत्येक नेपाली नागरिकको वैयक्तिक स्वतन्त्रता एवं सम्मानपूर्वक बाँच्न पाउने मौलिक हकको संरक्षणार्थ प्रचलित कानूनको उचित प्रक्रिया अपनाएर मात्रै नियन्त्रणमा लिन सकिने प्रत्याभूति गरेको उल्लेख गरेको छ। त्यसैले गर्दाखेरि अब उनको पक्राउको विषयलाई लिएर संसदमा पनि केही आवाजहरू यतिखेर उठेका छन् र पूर्व प्रधान न्यायाधीश पक्राउ प्रकरणमा विपक्षीद्वारा सरकारको चर्को आलोचना पनि भयो। सत्तारूढ़ सांसदहरू चाहिँ मौन रहेको विषय यतिखेर आएको छ। आदरणीय श्रोता, असुरक्षा बढ़ेको भन्दै चोलेन्द्रले नै थप सुरक्षा मागेपछि पूर्व प्रधान न्यायाधीश चोलेन्द्र शमशेर जबराले आफू र आफ्नो परिवारको जीव ज्यानको गम्भीर सुरक्षा चुनौती रहेको भन्दै थप सुरक्षा व्यवस्था मिलाइदिन प्रहरीसँग माग गरेको विषय पनि आएको छ र हामीले स्पष्ट रूपमा भन्दा नेपाली रेडियो नेटवर्ककै तर्फबाट पनि प्रहरी प्रवक्तासँग कुराकानी गर्दाखेरि बुझ्दाखेरि हिजो अबेरसम्म पनि पत्र त्यहाँ नपुगेको र जानकारी प्राप्त नभएको भन्ने विषय आएको थियो, तर पछि केही ठाउँहरूबाट पत्र प्राप्त भइसकेको र सादा पोसाकमा प्रहरी परिचालन गरिसकेको भन्ने विषय आयो। जिल्लालाई बुझ्दा पनि जिल्लामा पनि त्यो पत्र आधिकारिक रूपमा पुगि नसकेको भन्ने खालका विषयहरू पनि आएका थिए। अब यो प्रक्रिया किन यसरी अगाडि बढ़िरहेको छ भन्ने विषयमा चाहिँ निकै ठूलो एउटा कन्फ्युजन, एउटा आशंका यसले पैदा गरेको छ। जनताले जसरी दुई तिहाई नजिकको मत दिएका छन्, कसैलाई कसैको रवाफमा र कसैको दबावमा चाहिँ प्रहरी प्रशासन संयन्त्रलाई कमजोर बनाउने र तुल्याउने काम किन भइरहेको छ त भन्ने खालको विषयहरू पनि आएका छन्। सांसद विरूद्ध अभिव्यक्ति दिँदा दुर्गा प्रसाई पक्राउ परेका छन्। राष्ट्रियता धर्म संस्कृति तथा नागरिक बचाउ अभियानका संयोजक दुर्गा प्रसाद प्रसाई सोमबार पक्राउ परेका छन् र उनी पक्राउ पर्नुको कारण जेन्जी सहितकी आमा
को अर्थात सांसद ने उजुरी दिएको र त्यसका आधारमा पक्राउ परेको भन्ने खालका विषयहरू पनि आएका छन्। स्वतन्त्रता हुन्छ बोल्ने स्वतन्त्रताका विषयहरूलाई पनि सँगसँगै जोडिएर हेरिएको छ। आधुनिक श्रोता, सरकारको छ महिनामा सुशासनमा आस्था, कार्यशैलीमाथि अझै पनि प्रश्नहरू छन्। प्रशासनिक फजुल खर्च कटौतीदेखि मन्त्रालयको संख्या कटौती, राजनैतिक नियुक्ति र दलगत ट्रेड युनियन खारेजीदेखि पूर्व विशिष्टको सम्पत्ति छानबिन, आयोग गठन, सयवटा शासकीय सुधार कार्यसूची सार्वजनिकका विषयहरू छन् र गाली पाएका विषयमा सल्लाहकारको हाली मुहाली र कर्मचारीमा विश्वास, मन्त्रालय घटाए पनि सल्लाहकारका नाममा व्यथिति, राजनैतिक प्रतिशोध र बिना पूर्जी पक्राउ, गिरफ्तारी, संसद संविधान र संवैधानिक निकायको अपेक्षा, अमेरिकी कृषिको उल्लंघन र मर्यादाक्रम बिचिएको नियुक्ति, वैकल्पिक व्यवस्थाविहीन सुकुम्बासी व्यवस्थापन, अर्थतन्त्र कर वृद्धि र कूटनीतिक अपरिपक्वतामा सरकार मायर बनेको विषयहरू पनि आएका छन्। आजको नेपाली बहसमा हामी यिनै विषयमा चर्चा बहस गर्नेछौ र नेपाली कंग्रेसको महाधिवेशनको विषयलाई पनि हामी जोड्नेछौ। छोटो विश्राम लिन्छौ, विश्रामपछि पुनः उपस्थित हुनेछौं।

0: यो दसैँ तिहारमा गोदरेजका उत्पादन किन्दा अट्र्याक्टिभ क्यास ब्याक पाउनुहोस्। फ्रन्ट लोड वासिङ मसिन किन्दा 6 केजी सर्फ एक्सेल, टप लोडमा 4 केजी र ट्विन टपमा 2 केजी सर्फ एक्सेल निशुल्क, एसी किन्दा फ्री इन्स्टलेसन अनि 0% ब्याजमा सजिलो किस्ताको सुविधा, साथै वासिङ मसिनमा 4 वर्षको फुल वारेन्टी। गोदरेज सँग भनेदेखि वाउ।
1: सपना तपाईँको साथ हाम्रो नेपाल बैंक सवारी कर्जा, नेपाल बैंकको बबाल फेस्टिभ अफर, सेवा शुल्क मात्र 0.5%, रु 3 लाखसम्मको निशुल्क लाइफ टाइम क्रेडिट कार्ड सुविधा, कर्जा अवधि 5 वा 7 वर्षसम्म, सरल प्रक्रिया तथा छिटो स्वीकृति, सम्पूर्ण शाखाबाट कर्जा प्रवाह हुने मात्र 4.90%, सर्वाधिक न्यून वार्षिक ब्याज दरमा, सातै दिन 24 घण्टा 01-597-1222 कल गर्नुहुन वा नजिकको नेपाल बैंकको शाखामा सम्पर्क गर्न सक्नुहुनेछ।
2: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।

0: दशैंमा सीजी ब्रान्ड तथा सीजी मेरिडिया का होम अप्लायंसेस र होम एन्टरटेनमेन्ट का सामान किन्दा 1,02,000 रुपैयाँ सम्मको बचत। वाशिंग मशीनमा 6 केजी, टप लोड वाशिंग मशीनमा 4 केजी, सेमी अटोमेटिक वाशिंग मशीनमा 2 केजी सर्फ एक्सेल, माइक्रोवेभमा कुकिङ किट र एसीमा निशुल्क जना, साथै 0% ब्याजमा सजिलो किस्ता। सीजी भरोसा नेपालीको उत्सव दशैं तिहारको एक्सपिरियन्स लाइफ विथ सीजी।
1: खरो विषयमा चारो बहस नेपाली बहस यस नेपाली बहसका साथमा प्रीति तयारी चौचौ ग्लोबल फाइनी बैंक सबैका लागि बैंक डिस होम इन्टरनेट।
2: यतिखेर हाम्रो बेसमा नेकपाका नेता लेखनाथ दाहाल राजन हुनुहुन्छ। दाहालजी, नेपालीहरूले धेरै सुन्ने कार्यक्रम नेपाली बहसमा म यहाँलाई स्वागत गर्न चाहन्छु। नमस्कार, गुड मर्निङ।
3: नमस्कार, गुड मर्निङ, हार्दिक धन्यवाद छ यहाँलाई।
2: अब बिहान बिहानै धेरै नेपालीहरूले सुन्ने कार्यक्रम हो यो देश विदेशमा, होइन? हामी रेडियोमा पनि व्यापक रूपमा आइरहेका छौँ, सामाजिक सञ्जालका डिजिटल प्लेटफर्ममा पनि धेरै नेपालीहरूले सुन्नुहुन्छ। सबैभन्दा पहिला आउने मर्निङ शो हो यो, यसमा धेरै कुराहरू बहसहरू गर्छौं हामी। अहिले पूर्व प्रधान न्यायाधीश चोलेन्द्र शमशेर जबरा पक्राउको विषय निकै तातेको पनि छ। राति बिना पक्राउ पुर्जी उहाँलाई चाहिँ सुरक्षाका नाममा प्रहरीले जसरी पक्राउ गरेर ल्यायो, तर उहाँले आफूले अब हिजो मात्रै एउटा पत्र लेखेर आइतबार मात्रै सुरक्षा फेरि माग गर्नुभएको विषय पनि आयो। यो ट्विस्ट, यो युटर्न, यो सरकारको यो आदेश धरपकड भनौं वा चाहिँ सरकारको यो कार्यशैलीलाई चाहिँ तपाईँले कसरी हेर्नुभएको छ?
3: पहिलो कुरा त बालेन्जीको सरकार बनिसकेपछि ओली लेखकदेखि किशोर श्रेष्ठ भरत दाहाल हुँदै चोलेन्द्र शमशेर जबरासम्मको गिरफ्तारीसम्म आउँदा सबै गिरफ्तारी प्रक्रिया र प्रमाण नपुर्याइकन गैर कानुन ढंगले र गुण्डागर्दीको स्टाइल नगरेर गरेका सबै गिरफ्तारी र अन्तत के छन् साबित भएका छैनन्। हो, आजको दिनसम्म चोलेन्द्र शमशेर जबरासम्म आउँदाखेरि सबै गिरफ्तारीहरू गैर कानुन छन्, असाध्यै स्वेच्छाचारी छन्, निरङ्कुश छन्, लहरको भरमा, त्यो पनि राति गाजा खाएको भरमा दिएका आदेश र त्यो आदेशलाई पालन गर्ने प्रहरी। पछिल्लो समय बालेन सरकार बनिसकेपछि सबभन्दा बढी बदनाम छ भने बालेनजी बदनाम हुनु भएको छैन। बालेनजीको स्वभाव जस्तो छ, बालेनजीको स्वभाव कस्तो छ भन्ने कुरा हामीले महानगरको मेयर हुँदै थाहा पाइसकेका छ। उहाँ बढी राति सक्रिय हुनुहुन्छ, दिनमा सुत्नुहुन्छ, होइन? तर बालेनजीको आदेशलाई निशक्त पालन गर्ने प्रहरी संगठन नै बदनाम भएको अनुभूति गरिएको छ र चोलेन शमशेर जबराको गिरफ्तारी गैर कानुनी छ, प्रक्रिया पुर्याइएको छैन।
2: अब चोलेन्द्र शमशेर जबराले स्वयं मलाई सुरक्षा चाहियो भनेर निवेदन पेश गरिदिनु भयो, हेर्नुहोस्, मध्यराति शनिबार पक्राउ पर्ने
3: गर्ने प्रहरी। पछिल्लो समय बालेन सरकार बनिसकेपछि सबभन्दा बढी बदनाम छ भने बालेनजी बदनाम हुनु भएको छैन। बालेनजीको स्वभाव जस्तो छ, बालेनजीको स्वभाव कस्तो छ भन्ने कुरा हामीले महानगरको मेयर हुँदै थाहा पाइसकेका छ।

0: उहाँ पूर्व प्रधान न्यायाधीश हो, नेपालको सन्दर्भमा संविधानको अन्तिम व्याख्याता भनेको सामान्य सर्वोच्च अदालत हो, सामान्य सर्वोच्च अदालतको चाहिँ पूर्व प्रधान न्यायाधीश भनेको एउटा संस्था नै हो, उहाँको गिरफ्तारीको बारेमा जनताले थाहा पाउनु पर्ने हुन्छ र कानून सम्मत हुनुपर्छ, उहाँ गिरफ्तारीको निम्ति मुद्दा चाहियो, पक्राउ पुर्जी चाहियो हो, उहाँले जो भन्नुभएको छ जेएनजीबाट सुरक्षा चुनौती जसले गरो त्यसलाई गिरफ्तार गर्ने कि सुरक्षा चुनौती भएकै व्यक्तिहरूलाई गिरफ्तार गरेर प्रहरी प्रधान के भन्छ अपराधमा शाखामा लैजाने, यो कुरा मिल्छ? जेएनजीको थ्रेड थियो भनेपछि कसबाट थ्रेड थियो? सुरक्षा त बढाउने कुरा हो नि त, हरेक सचेत नागरिकको हरेक नागरिकको सुरक्षा प्रदान गर्ने दायित्व सरकारको राज्यको हो। यस कुराबाट के बुझिन्छ भने राज्य सुरक्षा दिन चाहिँ सक्षम छैन भन्ने संकेत त उहाँले प्रदर्शन गर्नुभयो नि त हो। जेएनजीहरूको सुरक्षा चुनौतीको कारणले सुरक्षा दिने भनेको त अपराध महाशा अनुसन्धान महाशाखामा लगाएर दिने हो त, गिरफ्तारी गरेर दिने हो त हो। सुरक्षा चुनौती खडा गर्नेहरूलाई गिरफ्तार गर्ने कि सुरक्षा दिनुपर्ने नागरिकलाई गिरफ्तारी गरेर कस्टडीमा राख्ने हिरासतमा राख्ने, त्यो पनि 10 घण्टा हिरासतमा राखिसकेपछि बिना प्रमाण होइन बिना कारण गिरफ्तार गर्ने होइन बिना जवाब फेरि के अरे चाहिँ अब मुक्त गर्ने कुरा नै असाध्यै चाहिँ अब नाजायज छ, नालायक पनि छ।
1: यो नेपालको इतिहासमा अलि विरलै घटनाहरू छन् होइन यस्ता,
0: सायद अब
1: प्रधान न्यायाधीश त पहिलोचोटि नै हो यसरी हिरासत
0: लगाएको, होइन पूर्व प्रधान न्यायाधीश गिरफ्तार त पहिलो पटक नै हो। यो प्रकृतिको सरकार होइन सायद दुनियाँमा कहीँ सञ्चालन भएको छैन होला। राज्य भन्ने बित्तिकै कुनै न कुनै विधि प्रक्रियाबाट प्रणालीबाट चल्छ, कानूनसम्म चल्छ, संविधानको वातावरणमा चल्छ। बालिनको नेतृत्वमा सरकार बनिसकेपछि आजको दिनसम्म उहाँलाई मन लागेको गर्नुहुन्छ, कानूनसम्मत कुनै पनि काम गर्नुभएको छैन। राज्य विहीनताको अवस्था छ अहिले, राज्य यो खालको गुण्डागर्दी स्टाइलमा उहाँले गिरफ्तारी गर्नुहुन्छ। गुण्डागर्दी स्टाइलमा गरेको गिरफ्तारी अहिलेसम्म के भएको छ? प्रमाणित भएको छैन। सामान्य अदालत पनि अब चोलेन संसदद्वारा त अदालत पनि पुर्याउन सक्नु भएन, किन मुद्दा दर्ता अभियोजनै गर्न सक्नु भएन। के कारणले गिरफ्तारी गर्नुभयो, के कारणले फेरि चाहिँ उहाँले छोड्नुभयो भन्ने जवाफ दिनु पर्दैन। राज्य जवाफदेही हुनु पर्दैन, राज्य जनउत्तरदायी हुनु पर्दैन, राज्यले चाहिँ हरेक नागरिकको सुरक्षाको ग्यारेन्टी गर्नु पर्दैन। पूर्व प्रधान न्यायाधीश आफै सुरक्षित हुन नसक्ने, सुरक्षा दिन नसक्ने सरकारले हाम्रो सुरक्षा कसरी दिन सक्छ? हरेक नागरिकको सुरक्षा दिने दायित्वबाट सरकार पन्चिएको सरकार, वञ्चित रहेको सरकार, असक्षम रहेको भन्ने कुरा त उहाँहरूकै अभिव्यक्तिबाट पुष्टि भएको छ नि।
1: तर अहिले अब पछिल्लो समय चाहिँ जति पनि यी घटनाक्रमहरू भइरहेका छन्, यो घटनाक्रममा संसदमा पनि प्रतिपक्षी दलका नेताहरूले आवाज उठाउनु भयो, त्यसपछि पत्र नै सार्वजनिक भयो मलाई सुरक्षा चाहिन्छ भनेर सत्तापक्षका सांसद कोही पनि बोल्नु भएन एकाध बाहेक।
0: होइन यहाँले जे भन्नुभयो अहिले अहिलेसम्म चाहिँ अब चोलेन्द्र शमशेर जवहराजीले मलाई सुरक्षा चाहियो भनेर दिएको निवेदन बाहिर आएको छैन, केही सुरक्षा सुरक्षा अधिकार प्रमुख अधिकारीहरूले अहिलेसम्म हामीलाई जानकारी छैन भन्नुभएको छ। यो गिरफ्तारीहरूको बारेमा नि अब
1: हिजो पुलिस प्रवक्ताले भन्नुभएको थियो होइन, अभिनारायण काफ्लेजीले मैले साँझसम्म फोन गर्दाखेरि, तर यो जिल्लामा पनि जानकारी छैन भन्ने कुरा आएको, तर कुनै
0: जिल्लालाई जानकारी छैन र प्रहरी प्रधान कार्यालयलाई पनि जानकारी छैन एउटा। दोस्रो कुरा के भन्नु, यो गिरफ्तारीको बारेमा प्रहरी प्रधान कार्यालय आफै पनि अब जानकार छैन भन्ने कुरा छ हो। अब उहाँ बालिनजीले मध्यरातमा गाँजा खाएर आदेश दिनुभयो, त्यो आदेशको पालना गर्ने प्रहरी अधिकृतलाई पनि अनुसन्धान दायरामा ल्याउनुपर्छ भनिरहेको छ। प्रहरी अधिकृतहरूले होइन हरेक प्रहरी संगठन हरेक राज्य मात्राका निकायहरू संविधान सम्मत चल्नुपर्छ, संविधान सम्मत आदेशको पालना गर्न उनीहरू बाध्य छन्। गएर चाहिँ अब संवैधानिक असंवैधानिक अलोकतान्त्रिक स्वचिचारी निरङ्कुश आदेश पालना गर्न कुनै पनि राज्यका निकायहरू बाध्य छैनन्। यस अर्थमा उहाँहरू प्रहरी संगठन भनेको राज्यको अधीनस्थ हो, संविधानको अधीनस्थ परिचालित हुनुपर्ने हुन्छ, संविधान सम्मत आदेशहरू पालन गर्नुपर्छ, गैर कानून र गैर न्यायिक आदेशहरूलाई उल्लङ्घन गर्नुपर्छ। त्यो भनेको संविधानको रक्षक पनि हो प्रहरी पनि। यस अर्थमा प्रहरीले जो बालिङजीको ठाडो आदेशमा त्यो पनि प्रहरी त संस्था हो, संस्थागत आदेशलाई स्वीकार्नु पर्ने हुन्छ। प्रहरी प्रधान कार्यालयलाई जानकारी नहुने, आइजिपीलाई जानकारी नहुने होइन, त्यसपछि प्रहरी अपराध अनुसन्धान महाशाखा प्रमुख सन्तोष खड्काजीले गएर गिरफ्तारी गरेर ल्याउन मिल्छ भने यो मामलामा होइन, जसले चोलेन्द्र शमशेर जवहरालाई गिरफ्तार गरो त्यसलाई पनि अनुसन्धान दायरामा ल्याउनुपर्छ भन्ने मेरो मान्यता
1: होइन। त्यो चोलेन्द्र शमशेर जवहरालाई गिरफ्तार त प्रहरीले गर्यो नि त, आदेश आइसके पछाडि आदेश त
0: आदेश होइन भनिन्छ, प्रहरीको संस्था त आदेश चाहियो नि
1: होइन, प्रहरीलाई पक्राउ गरेर पुरको ल्या भनेर चाहिँ गृह मन्त्रालयबाट वा प्रधानमन्त्री कार्यालयबाटै आदेश आउँछ भने त बिचरा भयो नि त प्रहरी भन्नुहोस् त, हाम्रो संरचना त्यस्तो
0: कानूनसम्म त आदेश हो,
1: तपाईँहरूले त्यो संरचना त्यस्तो बनाउनु भएको छ अनि होइन,
0: अदालतको पक्राउ पुरी चाहिँदैन हो, कारण चाहिँदैन, पक्राउ पुरी थमाउनु पर्दैन, के कारणले
1: प्रहरी चुक्यो, प्रहरी पनि चुक्यो, प्रहरी कमजोर भयो त्यसो भए
0: होइन, प्रहरी नै छैन अहिले, प्रहरी भनेको

0: बालनको चाहिँ अब त्यो भिजिलान्टको काम प्रहरीले गराएछ। मैले अघि नै भने ओली लेखकदेखि भरत दाहाल किशोर श्रेष्ठ हुँदै चोलेन्द्र समीक्षासम्म आउँदा प्रहरीले प्रहरी संगठन अन्तर्गत गर्नुपर्ने काम गरेको छैन।
1: दुर्गा प्रसाद गइहाल्नुभयो हिजो पक्राउ पर्नुभयो।
0: हजुर हजुर हो, त्यस कारण गर्दा प्रहरी चाहिँ चुकेको छ। प्रहरीले अहिले कारण सम्मत चाहिँ अब गिरफ्तारी गरेको छैन भन्ने मेरो मान्छ।
1: होइन अब चाहिँ अब के हुन्छ त, शासकीय सुधारका 100 कामहरू चाहिँ सरकारले सार्वजनिक गरेको थियो, 6 महिना पुरा भइ नै सकेका छ। सरकारले त करिब करिब 80% दिएको छ नि त आफ्नो कामहरूमा नम्बर मार्क्स, चाहिँ राम्रै काम भएको छ भनेर
0: फेसबुकमा भएको छ, सामाजिक सञ्जालमा भएको छ। तर अब जनताको नजरबाट हेर्दा होइन, 400 गुणा महँगी बढेको छ, कालाबजारी छ, तस्करी छ, कमिसनको अब हिजोको भन्दा कमिसनको दर बढेको छ, लिलम बराबर तपाईँले देखिहाल्नु, लिलम बराबरमा राजदूत नियुक्ति गर्दा जापानको थाई बसोबासीलाई पनि नियुक्ति गर्नुपर्ने परिस्थिति सिर्जना भएको छ। जनताले मल पाएनन्, अरू सामान्य खाद्यान्नहरू केही पनि पाउँदै छैन, ग्यास नपाएर यो हालत छ। अब यति ठुलो बाढी पीडित भयो, यति ठुलो प्राकृतिक विपद भयो, त्यसको सामना गर्ने सामर्थ्य सरकारले राखेन। सायद बाल्य सरकारले एकद्वार प्रणाली होइन नियन्त्रण र परिचालनको विधि नअपनाइएको हुन्थ्यो भने यति ठुलो क्षति हामीले बेहोर्नु पर्दैन थियो भोटेपछि बाढीमा। सबै घटनाक्रम अन्तर्राष्ट्रिय हिसाबले चाहिँ हाम्रो कूटनैतिक असफलता छ, अन्तर्राष्ट्रिय सम्बन्ध असन्तुलित छ, बिग्रिएको छ, न विकासमा सरकार छ, न विपदमा सरकार छ। अनि हामीले सरकारको नजरबाट के हेर्ने, शासकीय व्यक्तित्व छ, शासकीय अराजकता, सामाजिक अराजकता व्याप्त छ, बालनजी त्यसको नेतृत्व गरिराख्नु भएको छ। अनि यस अर्थबाट हेर्दाखेरि सिङ्गो राज्य विहीनताको अवस्थामा पुर्याउने परिस्थिति बनेको बालन सरकारलाई कहाँबाट हामीले शासकीय सुधारको कुरा, कहाँनिर चाहिँ तपाईँले चाहिँ अब नम्बर दिनुहुन्छ 80% होइन, हामीले त 0.10% पनि दिन नसक्ने परिस्थिति के चाहिँ राम्रो काम गर्छ।
1: जनताले त हाई गरिरहेछन् त सरकारलाई,
0: कहाँ गरिरहेछन् सामाजिक सञ्जाल,
1: अहिलेसम्म केही पनि छैन। गृहमन्त्रीले खाडे आदेश दिएर चाहिँ व्यक्ति पक्राउ पर्दा पनि कसैले पनि आवाज उठाउँदैन, देखिरहनु भएको छ नि त अहिले।
0: होइन सामाजिक सञ्जालमा होइन अब चाहिँ गतिविधि गर्ने सामाजिक सञ्जालमा पुरै चाहिँ अब अल्गोरिदमको दुरुपयोग गरेर बनेको सरकार अझै पनि अल्गोरिदमकै दुरुपयोग गरेर जनतालाई भ्रमित पार्ने कुचेष्टा त गरेको देखिन्छ। तर सत्यको जब उभिएर हामीले वस्तुको सत्यलाई आत्मसात गरेर सहीलाई सही गलतलाई गलत भन्यो भने गलत बाहेक अरू कुनै काम गरेको छैन आजको दिनसम्म।
1: हजुर तपाईँले भन्नुभयो प्रधानमन्त्री चाहिँ राति मात्रै सक्रिय हुन्छन् भनेर, त्यो त्यस्तो खालको के बुटी खान्छन् राति सक्रिय हुनलाई भन्ने आइरहेछ क्या यहाँ।
0: बस चलिया छ, उहाँ राति मात्र सक्रिय हुनुहुन्छ, सबै गिरफ्तारी मध्ये रातमा भएका छन्, दिउँसो छोड्नुपर्ने, राति गिरफ्तार गर्नुपर्ने, र जो राति सक्रिय हुन्छन् तिनीहरूले मात्र बालनजीलाई समर्थन गरेर देख्नुहुन्छ सामाजिक सञ्जालमा पनि। हाम्रा हो जस जो राति सक्रिय हुन्छन् उहाँहरूले मात्र सामाजिक सञ्जालमा बालनजीलाई, बालनजीको सरकारलाई, बालनजीको गतिविधिलाई समर्थन गरेर देखिन्छन्। अन्यथा जसले विवेक प्रयोग गर्छ, जसले अब वस्तुको सच्चाइलाई आत्मसात गर्छ, जसले सही र गलत छुट्याउन सक्छ, तिनीहरूले बालनजीको सरकार, बालनजीको सरकार गतिविधिहरू होइन बालनजीको सरकारबाट गरेका कामहरू कुनै पनि कामहरू ठिक छन् भन्न सक्ने परिस्थिति मैले देख्दिनँ।
1: होइन सुशासनमा राम्रै काम गरेका छन् त होइन, प्रशासनिक फजुल खर्च कटौती भएको छ, मन्त्रालयको संख्या घटाएको छ होइन, पूर्व विशिष्टको सम्पत्ति छानबिन गर्ने भनिया छ, सार्वजनिक सेवा पूर्वाधार राहतमा चाहिँ शुरूआती सक्रियता पनि देखाएको छ नि त होइन सरकारले।
0: मैले अघि नै भने विकासमार्गको दृष्टिकोणबाट विकासमार्ग प्रक्रियामा हेर्दा सरकार छैन, सार्वजनिक सेवा प्रवाहमा सरकार छैन, अन्तर्राष्ट्रिय सम्बन्ध सन्तुलित गर्नमा सरकार छैन। सुशासनको दृष्टिकोणबाट हेर्नुहुन्छ भने सबभन्दा बढी व्यतिथि बालन सरकारमा छ, सबभन्दा बढी सचिव अहिले सिंहदरबार त गुण्डागर्दीको चाहिँ केन्द्र भएको छ, हो गुण्डाराजको केन्द्र, यो उयो हिन्दी फिल्मका हुन्छ नि स्टाइलबाट सिंहदरबारमा सरकार सञ्चालन भएको छ, सचिवालय आतंक छ, सचिवालय दर्जनौंको सचिवालय छ, फजुल खर्च यति धेरै बढेको छ, अरबौंको तादातमा बढेको छ, अब तपाईँले अर्थतन्त्र सुधार भएको छैन, कर उठेको छैन, कमिसनको दर बढेको छ, अनि कहाँबाट तपाईँले सकारात्मक संकेत देख्न सक्नुहुन्छ। सकारात्मक संकेत देख्न त यी कामहरू अगाडि बढ्नु पर्यो, अर्थतन्त्रमा सुधार आउनु पर्यो, विकासमा तीव्रता हुनु पर्यो, सार्वजनिक सेवा प्रवाहमा सुस्थता हुनु पर्यो, अन्तर्राष्ट्रिय सम्बन्ध सन्तुलित हुनु पर्यो, हो हाम्रो अर्थतन्त्र गिर्दै गएको अर्थतन्त्र जो अहिले ब्ल्याकलिस्टतिर जाँदैछ त्यसलाई चाहिँ रोक्ने परिस्थिति सिर्जना हुनु पर्यो। कहीँ पनि आर्थिक दृष्टिबाट, सामाजिक दृष्टिबाट होइन, विकास मार्गको दृष्टिबाट कतैबाट हेर्दा पनि के छ, सरकारले सफलताको संकेत पनि देखाउन सक्दैन, सुरुवात त नभनौ न।
1: तर अहिले चाहिँ अब धेरै कुरा त जादूको छडी त चल्दैन, तर सरकारले सकेको सुशासन केन्द्रित काम गरिरहेको छ भन्नुभएको छ रविजीले पनि।
0: होइन 7 महिना भइसक्यो, संकेत हुनु पर्दैन सुशासन संकेत खोइ त, संस्थागत भ्रष्टाचार फाइल खोलेका छन्, भ्रष्टाचार विरोधी अभियान चलेको छ, लघुवित पीडितले न्याय पाएका छन्, सहकारी पीडितले न्याय पाएका छन्, उहीँबाट हेर्नुहोस् न तपाईँहरू, मिटरराज पीडितले न्याय पाएका छन्। भनेपछि जनताको नजरबाट हेर्दा सरकार छैन, बिचौलियाको नजरबाट, गजेडीको नजरबाट, ट्याटीको नजरबाट हेर्दा सरकार होला, हो वरिपरि उनीहरूको आश्वासीहरूलाई सरकार हो र, तर सरकारको जुन गुन्डा राज छ, सिंह दरबारमा बसेर गुन्डागर्दी स्टाइलमा सरकार गर्ने, सरकार सञ्चालन गर्ने काम चाहिँ अब धेरै दिन टिक्दैन। जनताले पनि जनताले नजिकबाट निहालिरहेको छ, जनस्तरबाटै के हुन्छ यसको प्रतिवाद सुरु हुन्छ, प्रतिवाद र प्रतिरोधको प्रक्रिया जनस्तरबाटै सुरु हुन्छ। सरकार जनताको हो, जनताको निम्ति सरकार नबनेपछि होइन, सरकार जनताले सरकार बनाउने हैसियत बनाइदिए र जनताले सडकमा ल्याउने हैसियत पनि जनताले बनाउँछन् भन्ने विषयमा त बालेन सरकार प्रष्ट हुनुपर्छ।
1: तर अब जुन किसिमले चाहिँ प्रधानमन्त्री सुमित्रा संघको महासभामा आफ्नो प्रस्तुति राख्नुभयो त्यो त उत्कृष्ट भयो नि त विश्वमा होइन त्यो प्रस्तुति।
0: अब मेरो आफ्नै धारणा छ, हाम्रो
1: नेपाल धर्मै हो, विरोध भएको के गर्नु होला र
0: त्यो विरोध होइन, नेपाल सरकारको तर्फबाट सम्मान्य प्रधानमन्त्रीले जो समुदाय संघको 81 महासभामा सम्बोधन गर्नुभयो, भोलि यो दुनियाँमा टेलिप्रम्प्टर उपकरणको सहायता लिएर पनि बोल्ने चलन छ
1: होइन,
0: प्रष्ट छ नि, टेलिप्रम्प्टरको चाहिँ सहायता लिएरै बोल्नुहुन्छ, नत्र हाम्रो संसदमा गएर 2 मिनट बोल्दा 10 गल्ती गर्ने प्रधानमन्त्रीले हर र 12 क्लासको चाहिँ बोर्डिङको विद्यार्थीले, निजी विद्यालयको विद्यार्थीले कण्ठ पारा गएर बोले जस्तो बोल्नु भएको छ, त्यो टेलिप्रम्प्टरको सहायता लिएको कुरा देखेकै छ होइन। अर्को कुरो मेरो के छ भने केही मानेर जस्तो संसदको महासभामा हामीले हाम्रा विषयवस्तुहरू चाहिँ अलिक जोडका साथ दर्ज गर्नुपर्ने, एउटा त यो चाहिँ भर्खरै भोटेपछिको चाहिँ विनाशकारी महाविपत्ति पछिको हाम्रो सम्बोधन, त्यसपछि भोटेको चाहिँ महाविपत्तिबाट सिर्जित जुन खालको परिस्थिति छ त्यसको बारेमा जोड दिनुपर्ने, लस एन्ड ड्यामेज फन्ड छ होइन, हानि नोक्सानी पोस्ट चाहिँ हाम्रो अधिकार हो, यो अधिकार चाहिँ बाँकी हामीले के गर्नु पर्यो प्राप्त गर्नु पर्यो, यो फन्ड चाहिँ यो अहिलेको यहाँ पुनस्थापना पुनर्वास प्रक्रियामा चाहिँ लगानी हुनुपर्छ भनेर जोड गर्नुपर्ने, जोड भएन, विशिष्टकृत गर्नुपर्ने, कयौँ मुद्दाहरू विशिष्टकृत गर्नुपर्ने, एउटा भोटेको चाहिँ बाढीपट्टि पछिको सिर्जित अवस्था यो ग्लोबल क्लाइमेट चेन्जकै कारणले हो, जो हरित ग्यास उत्सर्जन हामी 0.1% गर्छौँ तर जसले बढी कार्बन उत्सर्जन गर्छन् तिनले चाहिँ के गर्नु पर्यो यहाँ लगानी गर्नुपर्छ भनेर जोड गर्नुपर्ने, जोड भएन, स्पेसलाइज भएन, जनरलाइज भयो एउटा विषय। दोस्रो विषय संयुक्त राष्ट्रको 81 महासभामा भर्खरै यो बीचमा यही बीचकै अवधिमा हाम्रा छिमेकी मित्र राष्ट्रहरू भारत र चीनले हाम्रो अनुमति र हामीलाई जानकारी नदिकन हाम्रो भूगोल हाम्रो भूभाग होइन लिपुलेक लिम्पिया दुरा र कालापानी प्रयोग गर्ने जो व्यापारिक प्रयोगजनाथ प्रयोग गर्ने लिखित सहमति गरेका छन् त्यसको प्रतिवाद हामीले संयुक्त राष्ट्र महासभाबाट गर्नु पर्थ्यो, खबरदारी गर्नु पर्थ्यो, यहाँ छिमेकी मित्र राष्ट्रहरू यी छन् उहाँहरूले हाम्रो जमिन मिच्नु भएको छ यो कुनै पनि हालतमा हामी स्वीकार्दैन, त्यो विषयवस्तुहरू हामीले उठान गर्नु पर्थ्यो, त्यो उठान गरेर सुनिएन होइन। तेस्रो तपाईँले चाहिँ अब विश्वव्यापी रूपमा जो एक देशले अर्को देशमाथि आक्रमण गर्ने हत्या हिंसा चाहिँ लुटपाट आगजनी गर्ने त्यसले विश्वव्यापी रूपमा प्रभाव पारेको छ, त्यसको अर्थतन्त्रमा प्रभाव पारेको छ, अमेरिकी दादागिरी छ, अमेरिकी दादागिरी दुनियाँभरि देखिएको छ, यसको बारेमा पनि हामीले दृढतापूर्वक कुरा उठाउनु पर्ने, त्यो पनि उठाइएन। चौथो के देखिन्छ होइन, अब विश्वव्यापी रूपमा के छ नेपालमा अशान्ति छ, असुरक्षा छ भन्ने जो सन्देश गएको छ, नेपालमा शान्ति सुरक्षा ग्यारेन्टी हामी लिन्छौँ, लगानी मैत्री वातावरण बनाउँछौँ, उद्योग मैत्री कानुन बनाउँछौँ, सुरक्षाको ग्यारेन्टी लिइन्छ, तपाईँहरूले बहुराष्ट्रिय कम्पनीहरूले हाम्रो राष्ट्रिय स्वार्थलाई केन्द्रमा राखेर लगानीको निम्ति आह्वान गर्ने र पर्यटकीय हिसाबले पनि विश्वको चाहिँ असाध्यै सुन्दर देश नेपाल भएको हुनाले पर्यटकीय हिसाबले पनि अब पर्यटकको लागि पनि अब चाहिँ हामी शान्ति सुरक्षा ग्यारेन्टी गर्छौँ, सेवा सुविधाको ग्यारेन्टी गर्छौँ, आउनको लागि आग्रह गर्नुपर्ने यो एउटा मञ्च थियो, हाम्रो मूलत हाम्रो राष्ट्रिय हितलाई केन्द्रमा राखेर राष्ट्रिय स्वार्थलाई केन्द्रमा राखेर जोड दिनुपर्ने विषयहरू जोड दिएन। उहाँले जनलाई निजी विद्यालयको विद्यार्थीले भाषण होइन पढेको गरेर हर हर र पढेर आउनु हो, कहाँ जोड दिने त्यहाँ कहाँ ध्यान दिने भन्ने विषय पुगेन। त्यस
1: कारण होइन
0: संयुक्त राष्ट्रको महासभालाई जसरी प्रयोग गर्नुपर्थ्यो त्यसरी परिणाम के त परिणाम सकारात्मक परिणाम दिनु पर्छ, जसरी मैले यहाँलाई अनुरोध गरेँ जसरी तत्कालीन प्रधानमन्त्री कमल प्रचण्डले 78 महासभालाई सम्बोधन गर्दा यो विश्वव्यापी रूपमा लस एन्ड ड्यामेज फन्ड चाहिँ नेपालको अधिकार हो भनेर उहाँले जोड गर्नुभयो, स्थापित गर्नुभयो विश्वव्यापी रूपमा यो ग्लोबल क्लाइमेट चेन्जको चाहिँ प्रभाव सबभन्दा बढी चाहिँ अब नेपाललाई परेको छ भनेर विश्वास दिलाउनुभयो। संयुक्त राष्ट्रको महासचिव एन्टोनियो गुटेरेस नेपाल आउनुभयो, विश्वव्यापी रूपमा चाहिँ यसरी स्थापित गर्न होइन हाम्रो चाहिँ अब यो लस एन्ड ड्यामेज फन्डमाथि हाम्रो अधिकार हो भनेर स्थापित गर्न कमल प्रचण्ड सफल हुनुभएको थियो, त्यही प्रक्रियामा अब क्षतिपूर्ति चाहिँ हामीलाई चाहियो, क्षतिपूर्ति त्यो अब एमाउन्टमा तोक्नु पर्यो किनकि हामीलाई अप्ठ्यारो पर्यो हामीलाई असहज भयो भन्दा जसरी इरानको चाहिँ प्रमुखले लैजानु भएको थियो फोटाहरू क्लिपहरू होइन अमेरिकी चाहिँ अब आतंकको बारेमा, त्यसै गरी हाम्रो भोटेपछि बाढीबाट देखिएका एउटा फोटोहरू क्लिपहरू देखाएर यति ठुलो विपत्ति आएको छ, यो विपत्ति कारण तपाईँहरू हुनुहुन्छ, त्यस कारणले यो विपत्तिपछिको पुनस्थापना पुननिर्माणमा तपाईँहरूको आर्थिक सहयोग चाहिन्छ भनेर जोड गर्नुपर्ने विषय जोड पुगेन भन्न खोजे हो।
1: हस् राजनजी, यहाँको महत्वपूर्ण समय र सुझावका लागि म यहाँलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु। नमस्कार। नेकपाका नेता राजन दाहाल आदरणीय श्रोता नेपाली बहसमा छोटो विश्राम लिन्छु, विश्रामपछि पुनः उपस्थित हुनेछ।
2: भनिन्छ नि, नानीदेखि लागेको बानी मेरो पनि एउटा बानी थियो, जे पनि बचत गरिहाल। बिस्तारै यो बानी स्वभाव बन्दै गयो। बाबालाई पनि ब्याङ्कमा खातै खोलिदिनु पर्ने भयो, अनि त महिनाभरिमा खुत्रुके भरायो, बाबासँग ब्याङ्क गएर जम्मा गरायो। समयसँगै हुर्किँदै गयो, बचत पनि थरी थरी चिन्न लाग्यो। जिन्दगी नहो सधैँ किन एकनास हुन्थ्यो र, तर पनि मन ढुक्क हुन्थ्यो, किनकि मेरो खाता थियो नोबेल ब्याङ्कमा। मेरो बाबादेखि मेरी छोरी सानी सबैलाई सरेको छ मेरो जस्तै बानी।
3: तपाईँको नोबेल ब्याङ्कमा खाता छ कि छैन त?

0: हो अब विदेशबाट पठाएको पैसा सिधै खल्ती वालेटमा
1: नेपालको कुनै पनि बैंक खातामा वा 45,000 भन्दा बढी आईएमई काउन्टर मार्फत
0: आफन्तको हात हातमा पुर्याउन आईएमई गरौं।
1: 25 वर्षदेखि सारा नेपालीको विश्वास
0: आईएमई गरौं।
2: ए भतिस, यो चाड पर्व भन्यो कहिले यता कहिले उता, जहिले माछा मासु कति खानु हो?
3: त्यसैले त राजा च्याउ नै खानुस् भनेको नि काका। माछा मासुको त स्वाद नै बिर्साइदिने, भेजिटेरियनलाई त झन् कायदा, माछा मासुमा भएको सबै तत्त्व पनि पाइने
4: हो नि काका। राजा च्याउ त स्वाद सँगै स्वास्थ्यलाई पनि फाइदाजनक रहेछ नि।
3: हामीले राजा च्याउ त्यसै भनेको हो र।
5: स्वादिलो, पोसिलो र अर्ग्यानिक च्याउ भनेकै राजा च्याउ, एनसी एग्रोटेकको उत्पादन।
6: खरो विषयमा सरो बहस, नेपाली बहस, यस नेपाली बहसका साथमा कृति तयारी चौचौ ग्लोबल आईडी ब्याङ्क, सबैका लागि ब्याङ्क
7: पीस होम इन्टरनेट। यतिखेर हाम्रो बीचमा नेपाली कंग्रेसका सभामन्त्री उदय शमशेर राणा हुनुहुन्छ। राणाजी, नेपालीहरूले धेरै सुन्ने कार्यक्रम नेपाली बहसमा म यहाँलाई स्वागत गर्न चाहन्छु। नमस्कार, गुड मर्निङ।
8: हस्, धन्यवाद।
7: के छ, सन्चै हुनुहुन्छ? मार्गदर्शनको चटारो लाग्यो होला, कतिको थकित हुनुहुन्छ यतिखेर?
8: अब त अहिले बेलुका सुतेर उठेपछि त फ्रेस भइहाल्यो, होइन? तर अहिले सबै नेपाली काँग्रेसका हामी सबै साथीहरू अहिले महाधिवेशनमा घुमेका छौँ।
7: अब तपाईँ त जिल्लातिरै हुनुहुन्थ्यो होला, अब के गर्नुहुन्छ? केन्द्रमा चाहिँ चोलेन्द्र शमशेर राणाजी हिरासतमै जानुपर्ने स्थिति आए, पक्राउ पर्नुभयो। राणाजी आफन्त नै पर्नुहुन्छ होला, होइन?
8: आफन्त भन्दा पनि उहाँहरू एउटै, हामी एउटै गोत्रको पर्यौँ,
7: एउटै गोत्रको पर्नुभयो। हेर्नुहोस् त, अहिले त यो राणाहरूलाई पनि समात्नका निम्ति त चिल्ले चल्ला केपी आस्तो क्र्याबमा त्यो न पक्राउपूर्ति चाहिन्छ न केही चाहिन्छ। ठाडो आदेशमा चाहिँ रातारात सुतेको बेला मध्यराती उठाइदिन थाल्यो नि त सरकारले। यो के भइरहेछ यस्तो देशमा?
8: अब यो राणाहरूलाई मात्र होइन, यो एक किसिमको त्रास हामी सबै नेपालीहरूलाई, व्यापारीदेखि कर्मचारीदेखि सबैलाई एक किसिमको त्रास छ। हामीले भन्दै आएको छौँ यो रूल अफ ल फलो गर्नुपर्छ, रूल बाई ल होइन। अहिले नियम कानून अन्तर्गत, यो नियम कानून मुनि बसेर हामी सबैले काम गर्नुपर्छ। तर अहिलेको सरकारले समय समयमा के देखेको छौ होइन, हामी नै नियम कानून भन्ने किसिमले र नियम कानून आफ्नो हिसाबले व्याख्या गरेर काम गरेको छ। अब कुनै पनि व्यक्ति, अब उसको ब्याकग्राउन्ड जे होस्, राजनीतिक ब्याकग्राउन्ड जे होस् अथवा ब्याकग्राउन्ड जे जे भए तापनि, सिधै गएर राति त्यो माथि, अब हाम्रो डेमोक्रेसीमा भन्छौ थ्री पिलर्स, जुडिसियरी, एक्जिक्युटिभ र लेजिस्लेटर, जुडिसियरीको प्रमुख भइसकेका मान्छेलाई त्यो किसिमको व्यवहार गरे भने साधारण नेपाली जनतासँग के भइरहेछ भन्ने हामीले कल्पना गर्न सक्छौ।
7: अब एउटा कुरा कस्तो आयो भने नि, यो त ट्विस्ट आयो फेरि घटनामा। अघिल्लो रात पक्राउ पर्नुभयो, दोस्रो दिन आइतबार चाहिँ मलाई सुरक्षा चाहियो भन्दै सुरक्षा माग गरेको निवेदन बाहिर आयो फेरि।
8: त्यो विषयमा अब सुरक्षा उहाँले किन माग्नुभयो, कसरी माग्नुभयो त्यो मलाई थाहा भएन होइन। तर सरकारले जुन किसिमले कुनै पनि अब व्यक्ति होस्, त्यो पूर्व कर्मचारी होस् अथवा पूर्व न्यायाधीश अथवा प्रधान न्यायाधीश होस्, व्यापारी होस्, जो होस्, उहाँहरूसँग पनि एउटा व्यवहार चाहिँ गर्न जान्नुपर्छ। त्यत्रो पदमा पुगिसकेका मान्छेलाई त्यो किसिमको व्यवहार चाहिँ गर्न नहुने हो। अब सरकारले किन गरे त्यो हामीलाई थाहा छैन, होइन? हामी सबै अल्मलिएको छौँ, म मात्र होइन, हामी राजनीतिक व्यक्ति मात्र होइन, विशेष गरेर यो जुडिसरी अन्तर्गतका मैले धेरैसँग कुरा गर्न पाएँ र उहाँहरूले पनि यो के भएको भन्ने कुरोमा चाहिँ अति अल्मलेको छ। यो सरकारले चाहिँ अब नियम कानून भन्दा पनि आफ्नै शासन लागू गर्न खोजेको पनि अलिअलि देखिरहेछ। यो किसिम जब राजा ज्ञानेन्द्र सत्तामा हुनुहुन्थ्यो, यो यही किसिमको त्रास हामीले देख्यौँ र अहिले पनि त्यो झलक चाहिँ अहिले देखिन लाग्छ।
7: ठिक छ, खैर अब नेपाली कंग्रेसको आसन्न महाधिवेशन, 15 महाधिवेशन चलिरहेछ, तर यो महाधिवेशनलाई सार्ने किसिमको पनि विषयहरू आइरहेको छन् हो।
8: हजुर अलि सुनेन,
7: निर्धारित समयमै महाधिवेशन हुन्छ, मिटिङमै हुन्छ कि अलिकति सार्ने कुराहरू पनि आइरहेछ क्या, महाधिवेशन अलिकति सार्नुपर्छ भनेर?
8: अलिकति सार्ने कुरामा पनि हाम्रो डिबेट भइरहेछ, तर यो अन्तिम निर्णय लिने भने हाम्रो निर्वाचन आयोग निर्वाचन कमिटीले हो। हजुर, अब व्यावहारिक रूपमा हामीले के बुझ्नुपर्छ भने अहिले धेरै ठाउँमा यो दुई चार दिन वर्षा अत्यन्तै ठूलो वर्षा भएको छ र पहाड़ी जिल्लाहरूमा चाहिँ तपाईँको धेरै ठाउँमा बाटोहरू अवरुद्ध भएको छ। त्यसैले साथीहरू कतिपय साथीहरू अहिले त्यो कार्यक्रम स्थलमा अधिवेशनमा पनि पुग्न नसरेर हामीले चाहिँ 10 गतेसम्म गर्नुपर्ने क्षेत्रीय महाधिवेशनलाई 13-14 गतेसम्म हामीले पुस गरेको छौं र अझै पनि विशेष गरेर मैले हिजो भर्खरै हाम्रो कर्णाली प्रदेशको पूर्व मुख्यमन्त्रीसँग पनि मेरो कुरा भयो, उहाँले कुरा गर्नुभयो, उहाँले हामी कुनै पनि हालत 16 गतेसम्म काठमाडौँ आइपुग्न सक्दैनौं किनभने अब फ्लाइट पनि त्यहाँ हाम्रो 33 जना महाधिवेशन छन्, 33 जनालाई एकै सबैलाई एकैचोटि फ्लाइटमा ल्याउन सक्ने परिस्थिति पनि छैन, फ्लाइट पनि उडिरहेको छैन र हामी बाटोबाटै आउनुपर्छ र गाडीहरू चलेको छैन, त्यसैले हामीले हुम्लादेखि केही ठाउँसम्म हिँड्दै आउनुपर्छ। अहिले हाम्रो त्यहाँका पार्टी सभापति मोहनजी पनि कार्यक्रममा पुग्न सकिरहनु भएको छैन किनभने उहाँ केही दिन अगाडि काठमाडौँबाट हिँड्नु भएर उहाँ पैदल यात्रामा अहिले हुम्लाको सदरमुकाम पुग्नु हुनुहुन्छ। त्यसैले यो कुरालाई पनि किनभने हामीले कुनै पनि जिल्लाका साथीहरूलाई भाग लिनेबाट वञ्चित गर्ने कुरो आउँदैन, त्यसैले अब सबै ठाउँको रिपोर्ट लिएर हामीले यो रिपोर्ट हाम्रो निर्वाचन कमिटीलाई बुझाउँछौ र उहाँहरूले अन्तिम निर्णय लिनुहुन्छ। तर व्यावहारिक रूपमा हामीले सबै जिल्लाका महाधिवेशन प्रतिनिधिलाई यो 15 महाधिवेशनमा भाग लिन लाउने हो भने केही दिन सार्नुपर्ने सिचुएसन चाहिँ म देख्छु, तर मैले मेरो अधिकार ओभरस्टेप गर्न मिल्दैन, यो अधिकार चाहिँ हाम्रो प्रेम खड्गा दाईको कमिटीले चाहिँ यो अन्तिम निर्णय गर्नुपर्छ। उहाँहरूले हिजो राति यो निर्णय गर्ने भन्ने कुरो थियो तर त्यो के भयो मलाई थाहा छैन, तर हामीहरू स्पष्ट छौ हामीले अहिले आउने महाधिवेशनमा प्रत्येक जिल्लाका प्रतिनिधिहरूलाई महाधिवेशनमा स्थलमा ल्याउने परिस्थिति सृजना गर्नुपर्छ। त्यो गर्नको निम्ति केही दिन डेट तलमाथि गरेर पनि पर्यो भने त्यो गर्नुपर्ने परिस्थिति आउँछ।
7: अब अहिले कस्तो रह्यो त महाधिवेशनको रौनक चाहिँ, उत्साह चाहिँ, अलिकति विवाद पनि भयो होइन ठाउँ ठाउँमा?
8: केही ठाउँहरूमा क्रियाशील सदस्यको विवाद भयो, अब यो एउटा कुनै पनि एउटा चलायमान पार्टीमा केही विवादहरू हुनु स्वाभाविक पनि हो, कहीँ पनि विवाद नभएर अत्यन्तै स्मुथली चले भने त यो संगठनमा अलिकति रसाकसी नदेखे भने त संगठनको एउटा क्रियाशीलता पनि देखिन्न, त्यसैले विवाद ठाउँ ठाउँमा हुनु जरुरी त छैन तर यो हुन्छ,
7: स्वाभाविक
8: हुनु पनि स्वाभाविक हो किनभने यो एउटा नेपाली काँग्रेस भने भाइब्रेन्ट पार्टी हो, हामीले ठूलो धक्का पाथ्यौं तर यो अधिवेशनको क्रममा जुन किसिमको उत्साह जुन किसिमको आन्तरिक कम्पिटिसन हामीले देखेका छौं यसले चाहिँ मलाई पनि अलिकति मेरो मन पनि अलिकति जागेको छ। अब मेरै निर्वाचन क्षेत्रमा अधिकांश क्याटेगोरीमा सर्वसम्मत हो तर खुसीको कुरा के भने अन्डर 35 त्यो महिला होस् पुरुष होस् हामीले सर्वसम्मति गर्न खोज्यौं तर हाम्रा युवा साथीहरू चाहिँ कुनै हालत सर्वसम्मति होइन हामी भिडेरै आउँछौ भनेर त्यो निर्वाचनै भयो, अत्यन्तै राम्ररी निर्वाचन हिजो दिउँसो भयो, त्यसैले यो भाइब्रेन्सी चाहिँ अहिलेको 15 महाधिवेशनले चाहिँ जिल्ला क्षेत्रमा ल्याएको छ भन्ने मैले बुझेको छु।
7: अब एउटा कुरा चाहिँ अब किनभने अब अर्को पक्षलाई मिलाउन सकिएन, अलिकति मन खल्लो भएको छैन, अमिलो भएको छैन मन राणाजी?
8: अब अग्लो अर्को पक्षको दुईटा सात बुधे र पाँच बुधे माग थियो, पूर्ण दाईको 5 बुधे माग, शेखर दाईको 7 बुधे माग, अब त्यो मागहरू सबै हामीले पूरा गर्दैछौँ होइन भनिसकेपछि कुनै पनि कम्प्रोमाइजमा गिभ एन्ड टेक हुन्छ र यो कम्प्रोमाइजमा हामीले केही लिएको छैन सबै दिएको छौँ हाम्रो मागहरू जे जे थियो सबै छोडेको छौँ हामीले पुरै हात उठाएर ल तपाईँहरू आउनुहोस् यो पार्टीमा हामी जे पनि गर्न तयार छौँ भनिसकेको छौँ त्यति मात्र होइन हाम्रो अधिवेशनको प्रक्रिया 3 गते शुरू हो र हामीले स्वयं हाम्रो पार्टी सभापतिले हाम्रो केन्द्र कार्य समितिको मिटिङमा मीडियाको अगाडि 15 गतेसम्म पनि कुनै पूर्व निवर्तमान केन्द्रीय सदस्यहरू भाग लिने अधिवेशनमा भाग लिन इच्छुक हुनुहुन्छ भने उहाँहरूलाई अधिवेशनमा समितिमा नियुक्ति गरेर पनि उहाँहरू त्यो प्रक्रियामा आउनु
7: होइन प्रकाश शरण महजीले त भनिसक्नु भएको छ हामी त अब एकदमै असोज 15 गतेबाट खरो रूपमा चाहिँ हाम्रो महाधिवेशन हुँदैछ देशभरिबाट उल्लासमय वातावरणमा चाहिँ हामी महाधिवेशन गर्दैछौँ भन्नुभएको छ क्या उहाँले
8: होइन उहाँहरूलाई पनि अब त्यो उहाँहरूलाई पनि हामी शुभकामना दिन चाहन्छौ उहाँको अधिकारको कुरा हो उहाँहरू गर्नुहोस् तर अब त्यो भनेको पार्टीलाई फुटेर जाने कुरो त आउने एउटा सानो चोक्टा चाहिँ छुट्टिने हो त्यो हामीले चाहेको होइन उहाँहरूले चाहेको उहाँहरूले अहिले मैले बुझेको अनुसार उहाँहरू यो 15 महाधिवेशनमा आएर कम्पिटिसन हामीहरूसँग गर्न सक्ने परिस्थितिमा हुनुहुन्न किनभने धेरै समयदेखि तपाईँको 48 सालदेखि आजको दिनसम्म उहाँहरूले पार्टीभित्र पनि सरकारमा पनि मोज मजा गरेर आउनुभयो र त्यहाँ उहाँहरूले दुःख पनि पक्कै पनि गर्नुभयो तर त्यो जुन पावर उहाँहरूले इन्जोय गर्नुभएको छ सरकारमा पनि पार्टीमा पनि त्यो उहाँहरूको हातबाट बाहिर निस्किन लागिसकेपछि त्यो उहाँहरूले मनभित्रबाटै त्यसलाई स्वीकार्न सक्नु भएको छैन त्यसैले जब हामीले मनभित्र कुनै चिजलाई हामी एक्सेप्ट गर्दैनौ त्यो एक्सेप्ट अब उहाँहरूले यो गगन थापा र हामीहरू पनि एउटा नेतृत्व तहमा पुग्न सक्छ भन्ने उहाँहरूले त्यो कल्पनै गर्न सक्नु भएको छैन त्यसैले त्यो
7: परिस्थिति
8: मलाई इगो भन्दा इगो एउटा हो अर्को चाहिँ एक किसिमको अहम्ता हामीहरू वी आर ग्रेट पिपल हामी जस्तो त कोही छैन हामी गजब मान्छे हो हामी बिना त यो पार्टी नै हुँदैन पार्टी भने हामी भने पार्टी इन्डियामा भन्थ्यो नि इन्डिया इज इन्दिरा इन्दिरा इज इन्डिया भने जस्तै र कतिपय पुराना नेताहरू चाहिँ हामी नै अहिले हो भनेर उहाँहरूको एउटा मनस्थिति बनेको जस्तो लाग्छ त्यो नगरेर अझै पनि उहाँहरू सबैलाई चाहिँ हामी यो पार्टीमा स्वागत गर्न चाहन्छौ इगो नराखौँ आउनुहोस् हात दियौं सबैलाई समेटेर अगाडि जाउँ भन्ने हाम्रो धारणा अधिकांश हामीहरू पुराना केन्द्रीय सदस्यहरू हाम्रो 165 जना हामी कति थियौं त्यो मध्ये झन्डै 130 भन्दा बढी केन्द्रीय सदस्यले पार्टीको यो प्रक्रियामा घुमिसक्नु भएको छ त्यसैले अरू यो नेताहरूलाई पनि सिधै हामीले महासमितिमा नियुक्ति गरेर उहाँहरूलाई सभापतिले मनोनित गरेर इज्जत साथ उहाँहरूलाई हामीले लिएर जान चाहन्छौ तर हामीले के एक्सेप्ट गर्नु पर्यो भने विशेष महाधिवेशन भयो जेएनजी आन्दोलन भयो अब हामीले नयाँ प्रक्रियामा जानुपर्छ र त्यसको निम्ति हामीले अब कसरी जाने नीति तथा कार्यक्रम कसरी बनाउने को नेतृत्व आउने भन्ने कुरो चाहिँ अबको नेपाली काङ्ग्रेसको महाधिवेशनका साथीहरू र कार्यकर्ता साथीहरूले चुन्नुपर्छ टिका लगाएर पनि
7: हस् आउँदै सन्तोष राणाजी यहाँको महत्वपूर्ण समयका लागि धेरै धेरै धन्यवाद नमस्कार
8: धन्यवाद
7: नेपाली कंग्रेसका सभामन्त्री उदय शमशेर राणा आदरणीय श्रोता नेपाली बसमा छोटो विश्राम लिन्छौ विश्रामपछि पुनः उपस्थित हुनेछौं
9: सुरक्षित भविष्यको लागि जीवन बीमा गरौं जीवन बीमाका लागि राष्ट्रिय जीवन बीमा कम्पनी नै रोजौं न्यून बीमा शुल्कमा अधिक बोनस दर रहेको नेपाल सरकारको पूर्ण स्वामित्व प्राप्त एकमात्र जीवन बीमा कम्पनी बीमाको क्षेत्रमा विश्वसनीय नाम राष्ट्रिय जीवन बीमा कम्पनी साबिकको राष्ट्रिय बीमा संस्थान प्रधान कार्यालय रामशाहपथ काठमाडौँ

0: नेपालको एकमात्र डीटीएच सेवा डिस होम
1: डिस होम खुशीको कनेक्शन
2: यो हो नेपाली रेडियो नेटवर्क
3: खरो विषयमा सरो बहस नेपाली बहस यस नेपाली बहसका साथमा प्रीति तयारी चाउचाउ
4: ग्लोबल आईएमई बैंक सबैका लागि बैंक
5: डिस होम इन्टरनेट आजले श्रोता नेपाली बसमा हामी चर्चा गरिरहेका छौं। यतिखेर चाहिँ देशको समग्र राजनीतिक परिस्थितिको विषय, सरकारको पछिल्लो गतिविधिहरूका विषय, न्यायालयको विषय र चोलेन्द्र शमशेर जबरा पक्राउ परिसकेपछि सर्वोच्च अदालतले समेत आपत्ति जनाएको छ, मन परी मनमौजी गर्न मिल्दैन भनेको छ। यतिखेर हामीसँग प्रत्यक्ष रूपमा जोडिनु भएको छ कानून समाजका महासचिव एवं संविधानविद कृष्णमान प्रधान। प्रधानजी, नेपालीहरूले धेरै सुन्ने कार्यक्रम नेपाली बहसमा म यहाँलाई स्वागत गर्न चाहन्छु। नमस्कार, गुड मर्निङ। होइन, चोलेन्द्र शमशेर जबराको प्रकरणले यतिखेर निकै राजनैतिक वृत्तदेखि लिएर चाहिँ आम सर्वसाधारणसम्म पनि यो चाहिँ तातेको छ अहिलेको विषय। उहाँ चाहिँ शनिबार मध्यराती प्रहरीले सुरक्षा थ्रेट भन्दै लगेर गयो, त्यसपछि चाहिँ सुरक्षा थ्रेटै हो भने घरमै प्रहरी चाहिँ बढाउन सकिन्थ्यो, किन चाहिँ हिरासतसम्म वा चाहिँ एसएसपी सन्तोष खड्कासम्मको कार्यकक्षमा पुर्याइयो, अनि अघिल्लो दिन पक्राउ गरिएको हो भने दोस्रो दिन उहाँले सुरक्षा पाऊ भन्दै फेरि निवेदन लेख्नुभयो। घटनामा के खालको ट्विस्ट आएको यो?
6: धन्यवाद। मैले पनि यहाँ चाहिँ संचार माध्यम मार्फत पूर्व प्रधानमन्त्री चोलेन्द्र शमशेर राणाको बारेमा हामीले शनिबार रातिदेखि आइतबार अहिलेसम्म हामी सुनिराखेका छौँ। पहिलो कुरो त के हामीले बुझ्नु पर्यो भन्दा, कुनै पनि व्यक्तिलाई नियन्त्रणमा या पक्राउ गर्नुभन्दा अगाडि कानूनी प्रक्रिया पूरा गर्नको लागि विद्यमान संविधानले कानूनी व्यवस्था गरेको छ। कुनै पनि व्यक्तिलाई, नागरिकलाई मौलिक अन्तर्गत स्वतन्त्र रूपमा बाँच्न पाउने र बोल्न पाउने, बस्न पाउने जुन अहिले मौलिक हकको अधिकार दिएको छ, त्यसको लागि जहाँसम्म यहाँ चोलेन्द्र शमशेर राणाज्यूको हिसाबले हेर्दा हामी दुईटा हेर्छौँ। एउटा उहाँ निजी नागरिक हो, अर्को उहाँ पूर्व प्रधानमन्त्री पनि हो। त्यसैले हामीले के बुझ्नु पर्यो भन्दा, अहिले तीनवटा जुन संविधान निकायहरू छ, सरकार, सदन र न्यायपालिका, एकले सरकारले पनि सबै कानूनी प्रक्रिया पूरा गरेर मात्रै के काम गर्छ, न्यायपालिकाले पनि त्यसरी गर्छ र संसदले पनि त्यसरी नै आफ्नो टोकीको काम गर्छ भने हामीलाई जुन संविधानले व्यवस्था गरेको छ। र जहाँसम्म चोलेन्द्र शमशेर राणाज्यूको हकमा हो भने, अहिले उहाँलाई जुन अब विभिन्न भाषा प्रयोग गरिएको छ, नियन्त्रणमा दिएको या पक्राउ गरिएको भाषा उहाँकै भाषा छ, तर आधिकारिक रूपमा हामीले त्यति बुझ्न पाइरहेको छौँ। कुनै पनि व्यक्तिलाई सरकारको संयुक्त निकाय, सुरक्षा निकायले नियन्त्रणमा पक्राउ गर्नुभन्दा अगाडि त्यो व्यक्तिलाई के को लागि कुन कानून त्यो व्यक्तिले उल्लङ्घन गर्यो र त्यो कानून उल्लङ्घन गरेको हो भने अहिले दुईटा किसिमको, एउटा पक्राउ पुर्जी, जरुरी पक्राउ पुर्जी दिएर त्यो व्यक्तिलाई थाहा पाउनु पर्ने अधिकार छ, मलाई कुन कसुर अनुकर समातिरहेको छ, नियन्त्रण गरेको छ भन्ने विषयमा त्यो व्यक्तिले बुझ्न पाउनु उसको संवैधानिक र मौलिक भाग हो। त्यो विषयमा त्यति प्रश्न भएको हामीले पाइरहेका छैनौँ। त्यसैले म के गर्छु भने, राति 12 बजे जुन चोलेन्द्र शमशेर राणाजीको घरमा प्रहरी पुग्छ, चोलेन्द्र शमशेर राणा एउटा संवैधानिक निकायको अथवा न्यायपालिकाको व्यक्ति र अभिभावक पनि हो। जो व्यक्तिले राज्यले सुरक्षा दिएर राखिरहेको छ, त्यसमा 4-5 जना सशस्त्र प्रहरी र प्रहरीहरू जहाँ बसिरहेको छ, त्यो व्यक्तिको घरमा प्रवेश गर्दा बिना डकुमेन्ट अथवा पक्राउ पुर्जी, जरुरी पक्राउ पुर्जी अब आधार कार्ड बिना उहाँलाई समात
5: नेटवर्कको अलिकति समस्या हो, आवाज अलिकति क्लियर आएको छैन, क्लियर
6: सुनिरहेको
5: छ। अब उहाँलाई पक्राउ गर्ने विषय चाहिँ अहिले किन हो भने, हुन त अब व्यक्तिको कमजोरी छन् भने प्रक्रिया पूरा गर्नुपर्छ भन्ने खालको विषय आयो।
6: पहिलो कुरा त यहाँ के बुझ्नु पर्यो भने, संवैधानिक निकायको प्रमुख भइसकेको, अभिभावक भएको व्यक्तिलाई, राज्यले संरक्षण दिएको व्यक्तिलाई अहिले सुरक्षाको थ्रेटको नाममा उहाँलाई जुन शनिबार राति चेगुमा पुर्याइयो, यो एउटा चाहिँ अलिकति कानून सम्मत भएन कि भन्ने छ। अहिलेको सरकारले कुनै पनि व्यक्तिलाई अथवा संस्थाको प्रमुखलाई, अभिभावकलाई नियन्त्रणमा लिँदाखेरि कानुनी प्रक्रिया पूरा गर्नुपर्छ भनेर जुन संविधानले राज्यलाई जिम्मा दिएको छ, अहिलेको सरकार दुई तिहाईको सरकार हो, यो सरकारलाई हरेक नागरिकले ठूलो विश्वासका साथ हिजो जुन 35 वर्षसम्म धेरै कामहरू भएन अब गर्नुपर्छ, हिजो सुशासन भएन, कानुनको पालना भएन भन्ने कारणले गर्दा यो सरकारले दुई तिहाई जुन पाएको छ, यो सरकारले चाहिँ हामी कुनै पनि छुट छैन, सानो सानो गल्ती गरे पनि छुट छैन, यसले संविधानले दिएको कानुन दिएको अधिकार अन्तर्गत यसले काम गर्छ भन्ने नै हो। यसले के मेसेज दिइरहेको छ भन्दा अहिलेको सरकारले चाहिँ कानुन समुद्रमा काम गर्छ भन्ने जुन जनताको मतदाताको विश्वास छ त्यो विश्वासलाई कसरी पालन गर्ने भन्ने विषयमा हामी अगाडि बढ्नुपर्छ। जहाँसम्म चोरेन संसद राणाको विषयमा छ, उहाँलाई कुन आधार के कसुरमा नियन्त्रणमा लियो, कुन कारण नियन्त्रणमा लियो भन्ने विषय प्रश्न भएको छैन। जहाँसम्म मिडियामा आएको हिसाबमा सुरक्षा थ्रेट भन्ने हो भने सबैभन्दा पहिला त राज्यले के गर्नु पर्यो भन्दा चोरेन संसद राणाको विरुद्धमा कुन कुन अभियोग छ त्यो अध्ययन हुनुपर्थ्यो, त्यो अध्ययन भइसक्यो पछि मात्रै अनि कानुनी प्रक्रिया पूरा गरेर यदि उहाँलाई नियन्त्रणमा लिएको भए चाहे आज यो संसदमा न्यायपालिकाको फुल कोर्टले जजेस सोसाइटीले अनि नेपाल
5: तपाईँको आवाज अड्किएको छ कृष्णमान प्रधानजी, मलाई सुन्नुहुन्छ? तपाईँको आवाज क्लियर भएन, अलिकति आवाज क्लियर भएको ठाउँमा बस्नु पर्यो कृष्णमानजी। अलिकति कटेर आइरहेको छ, अलिक यसो बाहिर अलिक खुल्ला ठाउँमा बोल्नु पर्यो। अनि अर्को कुरा चाहिँ के छ भने नि, जस्तो यो कानुनको प्रोभिजन छ होइन, संविधानले चाहिँ कुनै एउटा व्यक्ति चाहिँ स्वतन्त्र रूपमा बाँच्न पाउने अधिकारको प्रत्यावधि गराएको छ, मौलिक हक अन्तर्गतका धेरै विषयहरू त छन्, तर स्वयं चोलेन्द्र शमशेर राणाले दोस्रो दिन आइतबार चाहिँ एउटा पत्र बाहिर आएको छ होइन, उहाँले चाहिँ मलाई थ्रेट नै हो, मलाई सुरक्षा चाहियो भनेर लेख्नुभयो, यो घटनाको ट्विस्ट भन्ने वा चाहिँ यसलाई कसरी बुझ्ने?
6: अब यसलाई के बुझ्नु पर्यो भन्दा फेरि अहिले पनि मैले यहाँ निवेदन गर्ने थिएँ, अहिले नेपाल सरकारले न्यायपालिकाको प्रमुखलाई पूर्व प्रमुखलाई जुन नियन्त्रणमा लियो त्यो नियन्त्रणमा लिइसकेपछि अहिले बिना कारणमा अहिले उहाँहरूले कुनै पनि जवाफ आधार कारण नपुर्याइकन 10 घण्टा 12 घण्टापछि उहाँलाई जुन अहिले समिति घरमै पुर्यायो भनिएको छ त्यो एउटा बिना कारण, किन समातियो पनि जानकारीमा आएन, किन छोडियो पनि जानकारीमा आएन, त्यसले के अध्ययन देखाउँछ भन्दा हिजो पनि पूर्व प्रधानमन्त्री पूर्व गृहमन्त्रीलाई समातियो, दुई चार दिन छुनियो, तर अहिले आजको मितिसम्म कुनै कारणहरू बाहिर आउन सकिरहेको छैन। यसरी राज्यले प्रमुख व्यक्तिहरूलाई नियन्त्रणमा लिँदाखेरि बिना कारण समातेर दुई चार दिन थुनेर फेरि छोड्ने प्रक्रिया हो भने यो अलिकति राज्यको परिपक्वता र विश्वसनीयता वैधताको बारेमा पनि धेरै प्रश्न उठ्ने देखिन्छ। त्यसैले म के अनुरोध गर्न चाहन्छु भन्दा अबका दिनहरूमा चाहिँ न्यायपालिका संसद र सरकारले काम गर्दाखेरि चाहिँ वैधता रूपमा कसरी काम गर्ने, विश्वसनीय कसरी काम गर्ने भनेर जानुपर्छ भन्ने मलाई लाग्छ।
5: तर अहिले चाहिँ अब नेपालको न्यायालयको विषयमा पनि धेरै प्रश्नहरू उठेका छन्, सर्वोच्च अदालतले पनि यसमा आपत्ति पनि जनाएको छ होइन, मनपरी गर्न मिल्दैन भन्ने खालका विषयहरू पनि आएका छन्। चोलेन्द्र शमशेरजीले किन यो सेक्रिफाइस गर्नुभयो होला, त्यसो भए कम्प्रोमाइज गर्नुभयो?
6: मलाई जहाँसम्म लाग्छ यो अब हामीले जुन पत्र पत्रिका आएको भर मात्रै कुरा गर्नुभन्दा पनि आजको रूपमा उहाँहरूको अब यो विषयमा सायद केही दिनपछि आउँछ होला। अब जहाँसम्म चोरेन्द्र शमशेरजीको हकमा जुन अब नियन्त्रणमा लियो अथवा गिरफ्तारी गरियो त्यो विषयमा उहाँले आधिकारिक रूपमा बाहिरमा आइसक्नु उहाँले बोलिसक्नु भएको छैन। अहिले फुलकोटले सर्वप्रथम फुलकोटले बोलेको जजेस सोसाइटीले बोलेको हेर्दाखेरि चाहिँ उहाँलाई नियन्त्रणमा लिने कुनै पनि आधारहरू देखिएन। जब उहाँलाई नियन्त्रणमा लिएर खेलकुद प्रहरीमा पुर्याइयो र उहाँलाई खाली कोठामा राखियो र कुनै पनि बाटो भएन, कुराकानी भएन, मानव अधिकार आयोगको प्रतिनिधिजनहरूले पनि त्यसमा भेटघाट गर्न दिएन, र फेरि एक्कासी फेरि दिउँसो छोडियो भन्ने हिसाबमा चाहिँ अलिकति यो एउटा अहिले नेपाल सरकारले गरेको कामले न्यायपालिकाप्रतिको जुन जनआस्था विश्वासलाई रास ल्याउनमा यो सरकारले पनि सहयोग गर्यो कि भन्ने अर्थमा अहिले सबैले बुझिरहेको लाग्छ। त्यसैले नेपाल सरकार र न्यायपालिका र संसदको एक अर्काको अन्तर सम्बन्ध गर्नलाई पनि यस्ता कुराहरूमा चाहिँ राज्य धेरै विचार गर्नुपर्छ। आगामी दिनहरूमा चाहिँ एकले अर्कालाई सम्मान गर्यो भने मात्रै यी संविधानका व्यवस्थाहरू कारण हुने, नागरिकको वैधिक स्वतन्त्रता जुन मौलिक हकको परिपालन हुने भन्ने मलाई लाग्छ। त्यसैले अब म के अनुरोध गर्छु भन्दाखेरि चाहिँ तोरेनो सम्पत राणाजीलाई पनि म के अनुरोध गर्न चाहन्छु भन्दा उहाँले पनि एउटा बिजेपी जारी गर्नु पर्यो, उहाँलाई किन नियन्त्रणमा लियो, किन छोडियो र अहिले आजको अवस्थामा कुन अवस्थामा छ भन्ने विषयमा चाहिँ नागरिकलाई पनि जानकारी दिन पनि म छोलेन्द्र शमशेर राणाजीलाई अनुरोध गर्न चाहन्छु।
5: अब एउटा कुरा के बताउनुहोस् भने अब छोलेन्द्र शमशेरजीले चाहिँ अलिकति फरक गतिविधिहरूमा आफू सक्रियता भएको असक्रियता देखाएको सरकारका विरूद्धमा चाहिँ अलिकति लागेको भन्ने खालका कतिपय विषयहरू चाहिँ प्रधानमन्त्री कार्यालयसम्म पुगेका थिए भन्ने अपुष्ट समाचारहरू पनि आयो, पनि हुनसक्छ।
6: हामी कानुनको विद्यार्थी के हो कि अनुमानको भरमा कुरा गर्न मिल्दैन। यदि केही हो भने टोलेन्द्र शमशेर राणाज्यूले जुन तपाईँले भनेकै भाषामा विभिन्न गतिविधिमा संलग्न हो भने त प्रहरीले त्यही रिपोर्टमा लेख्नु पर्यो नि त। अहिले राज्यलाई दियो विभिन्न कानुन थ्रेड भएको हुनाले हामी नियन्त्रणमा लियो भनेर भयो जुन पक्राउ पुर्सी जरुरी पक्राउ पुर्सी लेखिनु पर्यो नि त। त्यो कुरा अहिले प्रहरीबाट पनि कुनै बिजेपी आएको छैन बाहिर, सरकारबाट पनि कुनै बिजेपी आएको छैन बाहिर। त्यस कारणले यदि तपाईँको भाषा यदि सही हो अहिलेको सरकारलाई अहिलेको प्रहरी प्रशासनलाई त्यो लागेको हो भने त्यही कुरो भन्नु पर्यो नि त। त्यसैले भन्ने एउटा गर्ने एउटा गर्नु भन्दा पनि सही तथ्य सूचनाको आधारमा अध्ययन हुनु पर्यो र त्यो अध्ययनलाई भोलि पुष्टि हुने गरेर काम गर्नु पर्यो। राज्यले काम गर्दाखेरि सबै नागरिकले के विश्वास गर्छ भन्दा कानुनी समत्र पूर्ण काम गर्छ र राज्यले गल्ती गर्दैन, गल्ती गर्ने छुट छैन भन्ने जुन मान्यता छ त्यो मान्यतामा पनि अहिलेको प्रशासन र सरकार लाग्नुपर्छ भन्ने मेरो अनुरोध हो।
5: हस् कृष्ण प्रधानजी, यहाँको महत्वपूर्ण समयका लागि धेरै धेरै धन्यवाद, नमस्कार। कानुनका जानकार संविधान भेट कानुन समाजका महासचिव कृष्ण प्रधान, आदरणीय श्रोता, नेपाली बहसको समय सकिएको छ, खेम्बम बिदा चाहन्छु, नमस्कार।

0: हेर्नु न नानीको बाबा, कोठामा छोरी रुँदै बसेकी छ। विवाहको समय पनि नजिकै आइसक्यो, के कुरामा चित्त बुझिन पनि।
1: नानी के भयो, किन रोएको? विवाहको समय पनि नजिकै आइसक्यो, तिम्रो यो अवस्था देखेर हामी धेरै चिन्तित छौ। के कुराको चित्त बुझिन छोरी?
2: हेर्नु न बाबा, विवाहमा खिच्ने भिडियो तथा फोटो त जहाँ पायो त्यही खिचेर कहाँ हुन्छ त?
1: ल छोरी, के गर्ने त, कहाँ छ त तिमीले रोजेको खोजेको जस्तो?
2: बाबा, हाम्रै पश्चिम स्टोनको साधनगर टाउनमा रहेको मिरर फोटो एन्ड भिडियोग्राफी छ नि।
1: ए छोरी, भइहाल्छ नि, तिम्रो इच्छा नै हाम्रो इच्छा हो, तिमी ढुक्क भएर बस। तिम्रो विवाहको लागि फोटो सुट र भिडियोग्राफीको लागि मिरर फोटो एन्ड भिडियोग्राफीलाई नै भनिहाल्छु नि। हामी कहाँ उच्च स्तरीय क्यामेराबाट अनुभवी फोटोग्राफरद्वारा कुनै पनि शुभ कार्यको भिडियो सुट गरिनुको साथै हरेक साइजका फोटो लेमिनेसन, फ्ल्याक्स प्रिन्ट, कप प्रिन्ट, टी शर्ट प्रिन्ट गर्नुको साथै फोटो सम्बन्धी सम्पूर्ण काम गरिन्छ। मिरर फोटो एन्ड भिडियोग्राफी, भरतपुर महानगरपालिका, वडा नम्बर 19, शारदनगर टाउन, चितवन।
2: सम्पर्क नम्बर 98 4 82 997,
0: 98 5 50 10 997।
3: अफिस आउन जान साह्रै गाह्रो भयो, एउटा साधन लिङ्की भनेको विश्वासिलो र भरपर्दो ठाउँ कहाँ होला?
4: लिङ्की मात्र होइन, भदभदे रिकन्डिसन एन्ड ओक्सबाट लिइहाल न, मैले त त्यहीँबाट लिएको, अहिलेसम्म राम्रै चलिरहेछ।
3: ए हो र, म पनि त्यहीँ जानु पर्यो, भाइले पनि बाइक सर्भिसिङ गर्ने भन्दै थियो, एउटै ठाउँमा आउने भयो।
5: हामी कहाँ विभिन्न कम्पनीका मोटरसाइकलहरू मर्मत गरिनुको साथै सुपथ मूल्यमा पार्ट्सहरू र पुराना मोटरसाइकलहरू किनबेच पनि गरिन्छ।
3: प्राइटर अमित परसाई, भटभटे रिकन्डिसन एन्ड वर्कसप, भरतपुर 18, चनौलीबाट भीमनगर जाने बाटो। मोबाइल 98 5 50 82 751।
6: अब तपाईको दैनिक जीवनलाई अझ सहज बनाउँदै नेपाली पासपोर्ट एप्लिकेशन,
7: नेपाली तिथि मिति तथा पञ्चाङ्गको जानकारी,
6: नेपाली चाडपर्व तथा शुभ साइतको विस्तृत विवरण,
7: तपाईको दैनिक साप्ताहिक मासिक तथा वार्षिक राशिफल,
6: स्थानीय राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ताजा समाचार,
7: नेपाली एफएम तथा अनलाइन रेडियोहरू,
6: नेपाली विनिमय दर, सुनचाँदीको दर रेट, मौसम तथा सरकारी विधाहरू, साथमा अन्य धेरै सुविधाहरू आजै डाउनलोड गर्नुहोस्। नेपाली पात्रो, हाम्रो समय हाम्रो गौरव।
8: रेडियो साइनम 89.8 मेगाहर्ज।
9: साहिनो समय सूचक, अहिले मध्याह्नको 12 बज्यो, 8:12 PM।

मन्त्री परिषद बैठक बस्दै 15 महाधिवेशनको नयाँ नीति टुंगो लगाउँदै कांग्रेस प्रधानमन्त्रीको भ्रमणबारे सदनलाई जानकारी नदिएको भन्दै एमालेको आपत्ति गृह मन्त्रालयका सहयोग कर्मचारी सरुवा मनाङको हिम पहिरोमा बेपत्ता 12 जनाको खोजी कार्य जटिल 27 मध्ये 11 जना मात्रै सम्पर्कमा पृथ्वी राजमार्ग एकतर्फी सञ्चालनमा बीपी राजमार्ग आज बेलुकासम्म खुलाउने तयारी बागलुङ पहिरोमा मृतकको संख्या 12 पुग्यो जड़ीबुटी संकलन गर्न गएका हुम्लाका 10 र मुगुका 2

0: अपना सम्पर्क विहीन। म्यानमारमा विद्रोही नियन्त्रित क्षेत्रमा सेनाको हवाई हमला, 49 जनाको मृत्यु। ट्रम्प सी भेटवार्तापछि अमेरिका र चीनद्वारा 30 अर्ब डलरका वस्तुमा भन्सार कटौती। र एसियन गेम्समा वर्षाले खेल रद्द भएपछि श्रीलंका सेमी फाइनलमा, नेपाल बाहिरियो। वरियताका नियमले एसोसिएट टोलीलाई सधैँ निराशा। मदन भण्डारी अन्तर्राष्ट्रिय भलिबलमा आज 4 खेल हुँदै।
1: सुरक्षित कारोबार सँगै ढुक्क रहो हरेक दिन। ग्लोबल स्मार्ट प्लस लाइफको बेस्टमा ब्याङ्किङ, इन्स्टेन्ट स्क्यानिङ अनि पेमेन्ट त्यतिकै।

गिफ्ट यस चाड पर्वमा TCL घर भित्राउनुहोस् र पाउनुहोस् रु 1,42,500 क्याशब्याक र उपहारहरू 85 र 98 इन्चको टिभीमा TCL साउन्ड बार फ्रिजमा सिजी इन्डक्सन कुकटप वासिङ मेसिनमा 6 किलो सर्फ एक्सेल म्याटिक एसीमा फ्री इन्स्टलेसन र 0% EMI नागरिकता भए पुग्छ शर्तहरू लागू हुनेछन् ग्लोबल नम्बर 1 गुगल टिभी ब्रान्ड TCL TV इलेक्ट्रोनिक्स

0: दशैंमा सीजी ब्रान्ड तथा सीजी मेरिडियाका होम अप्लायन्सेस र होम एन्टरटेनमेन्टका सामान किन्दा 1,02,000 रुपियाँसम्मको बचत। वासिङ मसिनमा 6 केजी, टप लोड वासिङ मसिनमा 4 केजी, सेमी अटोमेटिक वासिङ मसिनमा 2 केजी सर्फ एक्सेल, माइक्रोवेभमा कुकिङ किट र एसीमा निशुल्क जडान, साथै 0% ब्याजमा सजिलो किस्ता। सीजी भरोसा नेपालीको उत्सव दशैं तिहारको एक्सपिरियन्स लाइफ विथ सीजी।
1: यो आवाज हो नेपाली रेडियो नेटवर्कको। यो तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
2: काठमाडौँ उपत्यकामा रेडियो एनआरएन 99.1, ठाउँ ठाउँका रेडियो स्टेशनहरू र नेपाली नेटवर्क .com एकैसाथ प्रसारण भइरहेको नेपाली खबर शुरू गरौं। मन्त्री परिषद बैठक सम्बन्धी खबरबाट, मन्त्री परिषद बैठक आज बस्दैछ। बैठक दिउँसो 3 बजे बोलाइएको छ। बैठकमा बाढ़ी पीड़ितहरूको पुनर्स्थापना, कर्मचारी बढ़ुवा सिफारिश, संघीय निजामती सेवा विधेयक लगायतका विषयमा छलफल गर्ने तयारी छ। सरकारी प्रशासनतर्फ र प्राविधिक तर्फका सहसचिवलाई सचिवमा बढ़ुवाको तयारी गरेको समेत जनाइएको छ। यसअघि नै बढ़ुवा समितिले प्रशासनतर्फका सहसचिवहरू आवास श्रेष्ठ कर्ण, चक्रबहादुर बुढा र जय नारायण आचार्यलाई बढ़ुवाका लागि सिफारिश गरिसकेको छ। यसै गरी प्राविधिकतर्फ डाक्टर जगदीश्वर कर्माचार्य, नवीन राज सिंह र मीना श्रेष्ठ पनि सचिव बढ़ुवाका लागि सिफारिश भएका छन्। प्रशासन र प्राविधिक तर्फबाट 1-1 वरिष्ठ सहसचिवलाई सचिवमा बढ़ुवा गर्ने तयारी सरकारले गरेको छ। गृह मन्त्रालयले 100 कर्मचारीहरूको सरूवा एकसाथ गरेको छ। सरूवा हुनेहरूमा अधिकांश नायब सुब्बा वा सोसहराका कर्मचारी छन्। मन्त्रालयले 12 असोजको मितिमा ती कर्मचारीहरूको सरूवा गरेको भने उनीहरू अधिकांशको एउटै जिल्लाभित्र सरूवा भएको जनाइएको छ। सरूवा विवरण हेर्दा जिल्ला प्रशासन कार्यालय, कारागार कार्यालय तथा अध्यागमन कार्यालयमा कार्यरत कर्मचारीहरू हेरफेर भएका छन्। प्रतिनिधि सभा बैठक अहिले जारी छ। प्रतिनिधि सभामा 2 विधेयक पेश भएका छन्। प्रतिनिधि सभाको आज बसेको बैठकमा राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय विधेयक 2083 र डिप्लोमा इन्जिनियरिङ परिषद विधेयक 2083 प्रधानमन्त्री बालेन्द्र शाहको तर्फबाट कानून न्याय तथा संसदीय मामिला मन्त्री सुविता गौतमले राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय विधेयक 2083 पेश गर्नुभएको हो। पूर्वाधार विकास मन्त्री सुनिल लम्सालले डिप्लोमा इन्जिनियरिङ परिषद विधेयक 2083 पेश गर्नुभएको छ भने विधेयक पेश गर्नुअघि दुवै मन्त्रीले पेश गर्न अनुमति माग्ने प्रस्ताव समेत पेश गर्नुभएको थियो। अनुमति माग्ने प्रस्तावमा विरोधका सूचना नआएको भन्दै सभामुख डोल प्रसाद अरियालले दुवै विधेयक पेश गर्न अनुमति दिनुभएको थियो। नेपाली कांग्रेसको 15 महाधिवेशनको पूर्व निर्धारित कार्यतालिका मुलुकभर हालै आएको विरल वर्षा, बाढ़ी र पहिरोको कारण केही दिन पर सार्ने तयारी भइरहेको छ। बाढ़ी पहिरोले देशका विभिन्न भाग प्रभावित भएको र कतिपय क्षेत्रमा क्षेत्रीय तथा जिल्ला अधिवेशनहरू सम्पन्न हुन बाँकी रहेकाले महाधिवेशनको मिति संशोधन गर्न आज शीर्ष नेताहरूको बैठक बस्दैछ। उक्त बैठकले प्रभावित कार्यतालिकालाई कति दिन पर लैजाने भन्नेबारे अन्तिम निर्णय गर्नेछ। केन्द्रीय महाधिवेशन निर्धारित मिति असोज 16 19 गते भन्दा 3 दिनदेखि 1 हप्तासम्म धकेलिन सक्ने नेता बताएका छन्। हाल देशका विभिन्न निर्वाचन क्षेत्रहरूमा क्षेत्रीय प्रतिनिधि र महाधिवेशन प्रतिनिधि छनौटका लागि मनोनयन दर्ता, सर्वसमितिको प्रयास र निर्वाचनका प्रक्रियाहरू चलिरहेका छन्। प्रतिनिधि सभाको बैठकमा प्रधानमन्त्रीको संयुक्त राष्ट्र संघको भ्रमणका विषयमा सरकारले सदनलाई जानकारी नगराएको भन्दै प्रश्न उठाइएको छ। प्रतिनिधि सभाको आजको बैठकमा एमाले सांसद टुका भद्रा हमालले प्रधानमन्त्री विदेश भ्रमणमा जाँदा संसदलाई जानकारी दिने स्थापित संसदीय परम्पराको सरकारले पालना नगरेको भन्दै आपत्ति जनाएकी हुन्। उनले भनिन् प्रधानमन्त्री विदेश भ्रमणमा जाँदा सदनलाई जानकारी दिने परम्परा छ, तर उहाँले भ्रमणमा जाने बेलामा पनि सदनलाई जानकारी दिनु भएन। त्यति मात्र नभएर प्रधानमन्त्री स्वदेश फर्किसकेपछि पनि भ्रमणका क्रममा भएका भेटवार्ता र त्यहाँ राखिएका धारणाबारे सदनलाई कुनै जानकारी नगराइएकोमा पनि उनले असन्तुष्टि व्यक्त गरेकी छन्। उनले प्रधानमन्त्रीको भ्रमण त्यहाँ भएका छलफललाई सार्वजनिक सरकारको विषय भएको भन्दै सदनलाई गुमराहमा नराख्न समेत सरकारलाई आग्रह गरेकी थिइन्। मनाङको नार्फा भूमिको उच्च हिमाली क्षेत्रमा गएको हिमपहिरोमा परेर हराइरहेकाहरूको खोजी कार्य जटिल बनेको छ। 4 शव भेटिएको हिमपहिरोमा अझै 12 हराइरहेका छन्। नार्फा भूमि गाउँपालिका 5 हिमलुङ क्षेत्रमा आइतबार हिमपहिरोमा परेर 4 मृत्यु भएको थियो। हिमपहिरोपछि अझै 12 बेपत्ता रहेको मनाङका सहायक प्रमुख जिल्लाधिकारी कृष्ण प्रसाद पौडेलले जानकारी दिएका छन्। उनीहरू हिमपहिरोमा पुरिएको आशंका गरिएको छ। उच्च हिमाली क्षेत्रमा ठूलो हिमपहिरो गएकाले खोज तथा उद्धार कार्य जटिल बनेको बताइएको छ। हिमपहिरोपछि खोज तलाशको क्रममा आइतबार 2 र सोमबार 2 को शव फेला परेको नेपाल राष्ट्रिय पर्वतीय गाइड संघले जनाएको छ। हिमपहिरोमा परेर ज्यान गुमाउने वीरेन्द्र गुरूङ, घनश्याम राई, छेबी भोटे र पासाङ भोटेको शव भेटिएको हो। बाढ़ी र पहिरोका कारण अवरूद्ध भएको पृथ्वी राजमार्ग एकतर्फी सञ्चालनमा आएसँगै काठमाडौँमा अड्किएका गाड़ीहरू बाहिरिन थालेका छन्। नेपाल प्रहरीका अनुसार पहिरो पछाएपछि यो राजमार्ग एकतर्फी सञ्चालनमा आएको हो। राजमार्ग एकतर्फी खुलेसँगै अहिले बाफल कलंकी ढुङ्गे अट्टा थानकोट क्षेत्रमा सवारी चाप बढ़ेको छ। शुक्रबारदेखि राजमार्ग बन्द भइसकेको कलंकी बल्खु सानिपा सड़क खण्डमा रोकिएका ठूला मालवाहक सवारी पनि गन्तव्यतर्फ लागेका छन्। रिंगरोड क्षेत्रमा पर्ने सड़क खण्डको सर्भिस लेन र सब लेनमा बिहिबार रातिदेखि ठूला मालवाहक सवारी पार्क गरेर राखिएको थियो। गत हप्ता परेको पानीका कारण ठाउँ ठाउँमा राजमार्गहरू अवरूद्ध थिए। हामीसँगको खबर अझै बाँकी छन्। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।
3: भनिन्छ नि, नानीदेखि लागेको बानी मेरो पनि एउटा बानी थियो। जे पनि बचत गरिहाल, बिस्तारै यो बानी स्वभाव बन्दै गयो। बाबालाई पनि ब्याङ्कमा खातै खोलिदिनु पर्ने भयो, अनि त महिनाभरिमा खुत्रुके भरायो, बाबासँग ब्याङ्क गएर जम्मा गरायो, समयसँगै हुर्किँदै गयो, बचत पनि थरी थरी चिन्ह लाइयो। जिन्दगी न हो सधैँ किन एकनास हुन्थ्यो र, तर पनि मन ढुक्क हुन्थ्यो, किनकि मेरो खाता थियो नोबेल ब्याङ्कमा। मेरो बाबादेखि मेरी छोरी सानी सबैलाई सरेको छ मेरो जस्तै बानी।
4: तपाईँको नोबेल ब्याङ्कमा खाता छ कि छैन त?

यो दसैँ तिहारमा गोदरेजका उत्पादन किन्दा अट्र्याक्टिभ क्यास ब्याक पाउनुहोस्। फ्रन्ट लोड वासिङ मसिन किन्दा 6 केजी सर्फ एक्सेल, टप लोडमा 4 केजी र ट्विन टपमा 2 केजी सर्फ एक्सेल निशुल्क। एसी किन्दा फ्री इन्स्टलेसन अनि 0% ब्याजमा सजिलो किस्ताको सुविधा, साथै वासिङ मसिनमा 4 वर्षको फुल वारेन्टी। गोदरेजसँग भनेदेखि वाउ।

0: यो दसैँ तिहारमा गोदरेज का उत्पादन किन्दा अट्र्याक्टिभ क्याश ब्याक पाउनुहोस्। फ्रन्ट लोड वासिङ मसिन किन्दा 6 केजी सर्फ एक्सेल, टप लोडमा 4 केजी र ट्विन टपमा 2 केजी सर्फ एक्सेल निशुल्क, एसी किन्दा फ्री इन्स्टलेसन अनि 0% ब्याजमा सजिलो किस्ताको सुविधा, साथै वासिङ मसिनमा 4 वर्षको फुल वारेन्टी। गोदरेज सँग भनेदेखि वाउ।
1: यो आवाज हो नेपाली रेडियो नेटवर्कको। यो तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
2: अब बाँकी खबर। अविरल वर्षाका कारण 9 असोजदेखि बन्द रहेको बीपी राजमार्ग खुलेको छ। राजमार्ग खुले पनि तत्कालका लागि साना सवारी साधन मात्र सञ्चालनमा आएको छ। सड़क डिभिजन कार्यालय भक्तपुरका प्रमुख सुमन योगेशका अनुसार रोशी खुलामा आएको बाढ़ीले बगाएको स्थानमा डाइभर्सन बनेपछि सवारी साधन सञ्चालनमा आएको जानकारी दिएका छन्। उनका अनुसार बीपी राजमार्गको नमो बुद्ध 6 को चौकी डाँडा, रोशी 7 को घुमाउने, रोशी 11 र 12 को मामतीमा रोशी खुलामा आएको बाढ़ीले अस्थायी डाइभर्सन बगाएको थियो भने नमो बुद्ध 6 को चौकी डाँडा, रोशी 7 को 400 बेसी, रोशी 8 को बिन्दी बेसी र रोशी 11 मामतीमा पहिरो खसेको थियो। सड़क डिभिजन कार्यालय भक्तपुरका अनुसार चौकी डाँडामा खोलाबाट र खोलाभन्दा माथिबाट गरी 2 ठाउँबाट डाइभर्सन बनाइएको छ। अहिले साना सवारी साधन दिउँसोदेखि सबै खाले सवारी साधन पूर्ववत रूपमा सञ्चालनमा आउने जनाइएको छ। 6 चक्के मालभाग सवारी साधन, बस तथा मिनी बसका लागि भने अझै केही घण्टा पर्खनु पर्ने भएको छ। कपिलवस्तुमा गुड़िरहेको बसमाथि ढुंगा खस्दा 4 जना घाइते भएका छन्। आज बिहान करिब 31 बजे कपिलवस्तुको शिवराज नगरपालिका 1 चोर खोला भन्ने स्थानमा सुपप्र 01001-3730 नम्बरको बसमाथि ढुंगा खसेको सशस्त्र प्रहरी बलले जनाएको छ। त्यो बस चितवनबाट बर्दियातर्फ जाँदै थियो। बसमा 30 जना सवार थियो। उनीहरूमध्ये 4 जना घाइते भएको सशस्त्र प्रहरीले जनाएको छ। बसमाथि ढुंगा खस्दा 4 यात्रु सीटमा च्यापिएका थिए। ढुंगा खसेपछि चोर खोलाबाट चालकले बस दाङको भालुवाङ पुर्याएर घटनाबारे प्रहरीलाई जानकारी गराएका थिए। त्यसपछि खटिएको प्रहरी टोलीले घाइतेको उद्धार गरेको थियो। अस्पतालमा उपचाररत घाइतेको अवस्था मध्यम रहेको सशस्त्र प्रहरीले जनाएको छ। घाइते हुनेमा बर्दियाका 37 वर्षीय द्वारिका प्रसाद थारू, बर्दियाकै 35 वर्षीय सुरेशलाल थारू, चितवनकी 20 वर्षीय सलिना सुना र कञ्चनपुरकी 40 वर्षीय भगवती कडेल रहेको सशस्त्र प्रहरीले जनाएको छ। बागलुङमा बाढ़ी पहिरोमा परि मृत्यु हुनेको संख्या 12 पुगेको छ। पछिल्लो 3 दिन यता बागलुङको विभिन्न स्थानमा गएको पहिरोले घर पुरिँदा 12 जनाको मृत्यु भएको छ भने 1 जना अझै बेपत्ता छन्। ताराखोला गाउँपालिका 5 सिटमा पहिरोले घर पुरिँदा 2 जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। घर पुरिँदा 55 वर्षीय दिलबहादुर पुन र उनकी सासू म्याग्दीको मालिका गाउँपालिका 2 किउना 80 वर्षीय नरमाया रोकाको मृत्यु भएको प्रहरी परीक्षक फणिन्द्र प्रसाईले जानकारी दिएका छन्। पहिरोमा परि पुनका श्रीमती, 2 छोरा र बुहारी सामान्य घाइते भएको बताइएको छ। जिल्लामा अविरल वर्षापछि आएको विपदमा परि मृत्यु हुनेको संख्या 12 पुगेको छ भने विपदमा परि 1 जना बेपत्ता भएका छन्। शनिबार तारा खोलामै 1 जनाको मृत्यु भएको थियो भने आइतबार बागलुङको तमान खोला गाउँपालिकामा 4 जनाको मृत्यु, 1 बेपत्ता र निसी खोला गाउँपालिकामा 5 जनाको मृत्यु भएको थियो। जड़ीबुटी संकलन गर्न उच्च हिमाली क्षेत्रमा गएका हुम्लाका 10 र मुगुका 2 गरी 12 जना सर्वसाधारण सम्पर्क विहीन भएका छन्। सिमकोट गाउँपालिका 2 ठेका 10 जना र मुगुका 2 जना उच्च हिमाली वन क्षेत्रबाट सम्पर्क विहीन भएको खबर प्राप्त भएको जिल्ला प्रशासन कार्यालय हुम्लाले जनाएको छ। परिवारका अनुसार उनीहरू खारपुनाथ र चंगेली गाउँपालिकाको सीमामा पर्ने त्रिशुली लुरूपे सामुदायिक वन क्षेत्रमा जड़ीबुटी संकलनका लागि गएका थिए। अत्याधिक हिमपात र खराब मौसमका कारण स्थलमार्गबाट खोजी तथा उद्धार गर्न असम्भव भएपछि जिल्ला सुरक्षा समिति हुम्लाले हवाई उद्धारका लागि पहल समेत शुरू गरेको छ। हामीसँग खबर अझै बाँकी छ। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।
3: सपना तपाईको साथ हाम्रो नेपाल बैंक सवारी कर्जा, नेपाल बैंकको बबाल फेस्टिभ अफर, सेवा शुल्क मात्र 0.5%, रु 3 लाखसम्मको निशुल्क लाइफ टाइम क्रेडिट कार्ड सुविधा, कर्जा अवधि 5 वा 7 वर्षसम्म, सरल प्रक्रिया तथा छिटो स्वीकृति, सम्पूर्ण शाखाबाट कर्जा प्रवाह हुने मात्र 4.90%, सर्वाधिक न्यून वार्षिक ब्याज दरमा, सातै दिन 24 घण्टा 01597

0: हो, अब विदेशबाट पठाएको पैसा सिधै खल्ती वालेटमा,
1: नेपालको कुनै पनि बैंक खातामा वा 45,000 भन्दा बढी आईएमई काउन्टर मार्फत
0: आफन्तको हात हातमा पुर्याउन आईएमई गरौं।
1: 25 वर्षदेखि सारा नेपालीको विश्वास आईएमई गरौं।

0: अहिले सुन्दै हुनुहुन्छ रेडियो साइलो 89.8 मेगाहर्ज।
1: साहिनो समय सूचक अहिले साँझको 7 बज्यो 7 PM।
2: अब तपाईको दैनिक जीवनलाई अझ सहज बनाउँदै नेपाली पात्रो एप्लिकेशन,
3: नेपाली तिथि मिति तथा पञ्चाङ्गको जानकारी,
2: नेपाली चाड पर्व तथा शुभ साहित्यको विस्तृत विवरण,
3: तपाईको दैनिक साप्ताहिक मासिक तथा वार्षिक राशिफल,
2: स्थानीय राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ताजा समाचार,
3: नेपाली एफएम तथा अनलाइन रेडियोहरू,
2: नेपाली विनिमय दर, सुनचाँदीको दर रेट, मौसम तथा सरकारी विधाहरू, साथमा अन्य धेरै सुविधाहरू आजै डाउनलोड गर्नुहोस्। नेपाली पात्रो, हाम्रो समय हाम्रो गौरव।
4: हेर्नु न नानीको बाबा, कोठामा छोरी रुँदै बसेकी छ। विवाहको समय पनि नजिक आइसक्यो, के कुरामा चित्त बुझिन पनि।
5: नानी के भयो, किन रोएको? विवाहको समय पनि नजिकै आइसक्यो, तिम्रो यो अवस्था देखेर हामी धेरै चिन्तित छौ। के कुराको चित्त बुझेन छोरी?
6: हेर्नु न बाबा, विवाहमा खिच्ने भिडियो तथा फोटो त जहाँ पायो त्यही खिचेर कहाँ हुन्छ त?
5: ल छोरी, के गर्ने त, कहाँ छ त तिमीले रोजेको खोजेको जस्तो?
6: बाबा, हाम्रै पश्चिम स्टोनको साधनगर टाउनमा रहेको निरज फोटो एन्ड भिडियोग्राफी छ नि सानी।
5: ए छोरी, भइहाल्छ नि, तिम्रो इच्छा नै हाम्रो इच्छा हो, तिमी ढुक्क भएर बस। तिम्रो विवाहको लागि फोटो सुट र भिडियोग्राफीको लागि मिरर फोटो एन्ड भिडियोग्राफीलाई नै भनिहाल्छु नि। हामी कहाँ उच्च स्तरीय क्यामेराबाट अनुभवी फोटोग्राफरद्वारा कुनै पनि शुभ कार्यको भिडियो सुट गरिनुको साथै हरेक साइजका फोटो लेमिनेसन, फ्ल्याक्स प्रिन्ट, कप प्रिन्ट, टी शर्ट प्रिन्ट गर्नुको साथै फोटो सम्बन्धी सम्पूर्ण काम गरिन्छ। मिरर फोटो एन्ड भिडियोग्राफी, भरतपुर महानगरपालिका, वडा नम्बर 19, शारदनगर टाउन, चितवन।
6: सम्पर्क नम्बर 98450-82997,
4: 98550-10997।
7: 3 महिना तिर्नुहोस्, 7 महिना चलाउनुहोस्। क्लासिक टेकको 200 Mbps इन्टरनेट 7 महिनाको लागि मात्र ₹5,700। साथै क्यारो टिभी एपमा पाउनुहोस् 200 भन्दा बढी HD र SD टिभी च्यानलहरू, वाइफाई 6 सहितको सुपर फास्ट इन्टरनेट र IPTV। अब क्लासिक टेकमा आजै जडान गर्नुहोस्, कल गर्नुहोस् 9709184147। शर्तहरू लागू हुनेछन्।
8: स्क्रब टाइफस रोगका लक्षणहरू: धेरै ज्वरो आउनु, काम ज्वरो समेत आउनु, टाउको धेरै दुख्नु, पसिना धेरै आउनु, आँखा रातो हुनु, झाडा पखाला लाग्नु, माइटलले टोकेको ठाउँमा रातो डावर जस्तो दाग देखिनु र पछि गएर कालो दाग बस्नु। स्क्रब टाइफस रोग लाग्नबाट बच्ने उपायहरू: खेतबारीमा काम गर्दा, वन जंगल झाडीमा जाँदा वा घाँस काट्न जाँदा पूरा शरीर ढाकिने कपडा लगाउने, साथै सम्भव भएसम्म बुट लगाउने, सकेसम्म घाँस बारी वा चौरमा नबस्ने, बस्ने परे गुन्द्री वा दरी ओछ्याएर बस्ने, सम्भव भएसम्म भुइँमा नबस्ने, खाटमा वा अग्लो स्थानमा सुत्ने बस्ने, घर वरपर झाडी घाँस तथा घुर्यान बढ्न नदिने, घर गोठमा मुसा नियन्त्रण गर्ने जस्तै उपयुक्त किसिमले अन्न भण्डारण गर्ने, समयमै उपचार नभएमा कडा खालको श्वास प्रश्वास समस्या जस्तै दम बढ्ने, श्वास लिन गाह्रो भई बिरामी चिकित्सक हुने र बिस्तारै शरीरका मुख्य अङ्गहरूले काम गर्न छाड्नुका साथै बिरामीको मृत्यु पनि हुन सक्छ।
9: अफिस आउन जान साह्रै गाह्रो भयो, एउटा साधन लिङ्की भनेको विश्वासिलो र भरपर्दो ठाउँ कहाँ होला?
10: लिङ्की मात्रै होइन, भदभदे रिकन्डिसन एन्ड ओक्सबाट लिइहाल न, मैले त त्यहीँबाट लिएको, अहिलेसम्म राम्रै चलिरहेछ।
9: ए हो र, म पनि त्यही जानु पर्यो, भाइले पनि बाइक सर्भिसिङ गर्ने भन्दै थियो, एउटै ठाउँमा आउने भयो।
11: हामी कहाँ विभिन्न कम्पनीका मोटरसाइकलहरू मर्मत गरिनुको साथै सुपर मूल्यमा पार्ट्सहरू र पुराना मोटरसाइकलहरू किन्बेच पनि गरिन्छ।
12: प्रोप्राइटर अमित परसाई, भटभटे रिकन्डिसन एन्ड वर्कसप, भरतपुर 18 चनौलीबाट भीमनगर जाने बाटो, मोबाइल 98550-82751।
1: रेडियो साइन 89.8 मेगाहर्ट्ज।

0: रेडियो साइनो 89.8 मेगाहर्ज तपाईँ हाम्रो अटुट साइनो।
1: यति बेला बेलुकीको 7:30 बज्यो। अब तपाईँले सुन्न सक्नुहुनेछ रेडियो साहिनोबाट साझा खबर।

0: सीआईएनको साझा खबरबाट दीपक आचार्यको नमस्कार। साझा खबर देशभरिका सामुदायिक रेडियो सीआईएनको फेसबुक पेज र युट्यूब च्यानलबाट पनि सुन्न सकिन्छ। पूर्वाधार विकास तथा राष्ट्रिय सुरक्षासँग सम्बन्धित संरचना निर्माणका लागि राष्ट्रिय वन क्षेत्र उपयोग गर्न सरकारद्वारा स्वीकृति। पूर्व प्रधान न्यायाधीश जवरालाई प्रहरीले नियन्त्रणमा लिएको विषयमा सरकारको जवाफ। पक्राउ गरिएको नभई सुरक्षा दिएको दावी।
1: उहाँलाई त्यहाँबाट रेस्क्यू गरेर लगेको हो, त्यहाँ नियन्त्रण गर्ने गिरफ्तारी गर्ने भनेको छैन। त्यो कुराको पुष्टि उहाँहरूले नै पछि सुरक्षा माग गरेर जुन पत्र दिनुभएको छ प्रहरी कार्यालयमा त्यसले नै देखाउँछ।
0: एमाले चाडपर्वपछि सरकारको विरोधमा आन्दोलन गर्ने, अनुशासन र निष्ठामा रहन नेता तथा कार्यकर्तालाई अध्यक्ष ओलीको निर्देशन। कांग्रेसको 15 महाधिवेशन दुई दिन पर धकेलियो।
2: असोज 16 र 17 गते महाधिवेशन प्रतिनिधिको नाम दर्ता हुन्छ। 15 महाधिवेशनको उद्घाटन समारोह पिराची असोज 18 गते।
0: पृथ्वी राजमार्ग एकतर्फी सञ्चालन अवरूद्ध। बीपी राजमार्गमा पनि साना गाडी चल्न थाले। असोज 17 गतेदेखि भीषण वर्षा हुन्छ भनी फैलाइएको भ्रामक खबरको पछि नलाग्न मौसमविदको सुझाव।
3: सामाजिक सञ्जालहरूमा वर्षा हुने भन्ने खबरहरू आइरहेको देखिन्छ। यो खबर भन्दा तपाईँहरूले आधिकारिक र पछिल्लो जानकारी चाहिँ लिनुहुन हामी अनुरोध गर्दछौ।
0: र जापानमा जारी 20 एसियन खेलकुद अन्तर्गत पुरूष क्रिकेटमा नेपालको यात्रा क्वार्टर फाइनलमै सीमित। वरियताका आधारमा श्रीलंका सेमी फाइनलमा।
4: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
0: पशुपतिनाथ, मुक्तिनाथ, जानकी मन्दिर र लुम्बिनी जस्ता सम्पदाले नेपाललाई धार्मिक पर्यटनका लागि अद्वितीय सम्भावना प्रदान गरेको छ। यी सम्पदा दक्षिण र पूर्वी एशियाका करोड़ौं हिन्दू तथा बौद्ध धर्मावलम्बीहरूका लागि साझा आस्थाको धरोहर भएकाले नेपालमा सुरक्षित छ र पर्यटकहरूको लागि स्वागत गर्ने वातावरण छ भन्ने सूचना अब दिनु आवश्यक छ। पर्यटकहरूलाई आकर्षित गरेर प्रचार प्रसार गर्न सकिए मात्र नेपालको आर्थिक समृद्धिको आधार पर्यटन बन्न सक्छ। अब खबर सन्तोषी रावलबाट।
5: पूर्व प्रधान न्यायाधीश चोलेन्द्र शमशेर जबरालाई प्रहरीले नियन्त्रणमा लिएको विषयमा सरकारले प्रष्टीकरण दिएको छ। शिक्षा मन्त्री तथा सरकारका प्रवक्ता सस्मित पोखरेलले मन्त्री परिषदका निर्णय सार्वजनिक गर्ने क्रममा पूर्व प्रधान न्यायाधीश जबरालाई पक्राउ गरिएको नभई सुरक्षा लिएको दावी गर्नुभएको छ। संचारकर्मीलाई प्रतिक्रिया दिँदै वहाँले जबरालाई प्रहरीले रेस्क्यू गरेको बताउनुभयो। मन्त्री पोखरेलले सुरुमै थ्रेड आइसकेपछि सुरक्षित स्थानमा लगिएको दावी गर्नुभएको थियो। पत्रकारसँग कुरा गर्दै पोखरेलले भन्नुभयो,
1: पूर्व प्रधान न्यायाधीश चलेन्द्र शमशेरज्यूको प्रश्न सबैतिरबाट आएको छ। स्पष्ट नै भइ नै सकेको छ, उहाँलाई पक्राउ गरिएको पनि होइन, नियन्त्रणमा लिएको पनि होइन। यहाँहरूले देख्नु नै भएको छ, उहाँको आफ्नै परिवारबाट नै उहाँको लागि सुरक्षाको लागि थप सुरक्षा माग गरेर निवेदन पनि प्रहरी कार्यालयमा पठाउनु पनि भएको छ। त्यसले गर्दा यो बिल्कुलै उहाँको सुरक्षामा चाहिँ प्रश्न आइसकेपछि उहाँलाई सुरक्षा प्रदान गर्नको लागि चाहिँ उहाँलाई त्यहाँबाट रेस्क्यू गरेर लगिएको हो, त्यहाँ नियन्त्रण गर्ने गिरफ्तारी गर्ने भनेको छैन। त्यो कुराको पुष्टि उहाँहरूले नै पछि सुरक्षा माग गरेर जुन पत्र दिनुभएको छ प्रहरी कार्यालयमा त्यसले नै देखाउँछ।
5: सरकारले स्वास्थ्य क्षेत्रको सुधारका लागि अमेरिकी सरकारबाट प्राप्त हुने 20.7 मिलियन अमेरिकी डलर बराबरको अनुदान सहायता स्वीकार गर्ने निर्णय गरेको छ। मन्त्री परिषद बैठकले अर्थ मन्त्रालयको प्रस्तावमा उक्त अनुदान स्वीकार गर्ने निर्णय गरेको छ। बैठकले पूर्वाधार विकास तथा राष्ट्रिय सुरक्षासँग सम्बन्धित संरचना निर्माणका लागि राष्ट्रिय वन क्षेत्र उपयोग गर्न स्वीकृति दिएको हो। असोज 17 गतेदेखि 3 दिन भीषण वर्षा हुने भनेर रहेको नेपाल मौसम विज्ञान विभागले जनाएको छ। विभागले आज एक सूचना जारी गर्दै भीषण वर्षा सम्बन्धी यस्ता भ्रामक खबरको पछि नलाग्न र त्यस्ता सामग्री नफैलाउन सर्वसाधारणलाई अनुरोध गरेको छ। साथै सम्पूर्णलाई मौसम पूर्वानुमान महाशाखाको वेबसाइट तथा आधिकारिक सामाजिक सञ्जाल मार्फत अपडेट रहन विभागले अनुरोध समेत गरेको हो। मौसमविद डेभिड ढकालले भन्नुभयो,
3: भोलि पर्सिको दिनमा पनि वर्षाको सम्भावना कतै पनि देखिँदैन। सामाजिक सञ्जालहरूमा वर्षा हुने भन्ने खबरहरू आइरहेको देखिन्छ। यो खबर भन्दा तपाईँहरूले आधिकारिक र पछिल्लो जानकारी चाहिँ लिनुहुन हामी अनुरोध गर्दछौ, जसको लागि नेपाल मौसम विज्ञान विभागको वेबसाइट र सामाजिक सञ्जालहरू हेर्दै गर्नुहोला।
5: ओभिरल वर्षासँगै आएको बाढ़ी पहिरोका कारण चार दिनदेखि अवरूद्ध बीपी राजमार्गमा साना गाड़ी एकतर्फी रूपमा चल्न थालेका छन्। बाढ़ीले सड़क तथा अस्थायी डाइभर्सन बगाएका ठाउँमा अस्थायी डाइभर्सन राखेर र पहिरो पन्छाएपछि गाड़ी एकतर्फी चल्न थालेका हुन्। जिल्ला प्रहरी कार्यालय काभ्रेका अनुसार नमोबुद्ध नगरपालिका छको चौकी डाँडा, रोशी गाउँपालिका सातको कटुञ्जी तथा 400 बेसी, वडा नम्बर 8 को गिम्डी बेसी र वडा नम्बर 11 को माम्ती क्षेत्रमा सड़क अवरूद्ध भएको थियो। चौकी डाँडामा रोशी खोलाको बहाव अझै उच्च रहेकाले तत्काल खोलाको किनारमा डाइभर्सन बनाउन नसकिएपछि खानेपानीको पम्प हाउस रहेको भित्री ट्रकबाट गाड़ी सञ्चालन गरिएको छ। कांग्रेसको 15 महाधिवेशनको उद्घाटन 2 दिनपछि सरेको छ। यसअघि असोज 16 गतेदेखि शुरू हुने भनिएको महाधिवेशन अब असोज 18 गतेदेखि हुने भएको हो। कांग्रेसले महाधिवेशनको उद्घाटन समारोह असोज 18 गते दिउँसो 2 बजे काठमाण्डुको खुला मंचमा गर्ने जनाएको छ। कांग्रेस केन्द्रीय कार्यालयका कार्यवाहक मुख्य सचिव कृष्ण प्रसाद दुलालले सीआईएमसँग बताउनुभयो,
2: नेपाली कंग्रेसको 15 महाधिवेशनको महाधिवेशनको कार्यपालिका 16 असोजदेखि गर्ने भनिएकोमा 16 असोजदेखि नै गर्ने हो। 16 असोजमा हाम्रो नाम दर्ता हुन्छ। असोज 16 र 17 गते महाविष्णु प्रतिनिधिको नाम दर्ता हुन्छ। 15 महाधिवेशनको उद्घाटन समारोह चाहिँ 83 असोज 18 गते 2 बजी खुल्ला मञ्च टुनिसेलमा हुन्छ। यो दुईटालाई हामीले चाहिँ 8 गतेदेखि आएको वर्षाका कारण केही हाम्रो कार्यपालिकालाई थोरै तलमाथि गर्नुपर्ने भएकोले नाम दर्ताको समय 16 गते कायम, 16 र 17 कायम गरी 18 गते उद्घाटन गर्ने कार्यक्रम बनाएका छौं।
5: कांग्रेसका अनुसार 15 महाधिवेशन अन्तर्गत ओडा, गाउँपालिका र नगरपालिका तहका अधिवेशन सम्पन्न भइसकेका छन्। नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले 2 मुख्य कार्यभार र 15 कामलाई कार्यान्वयन गर्न तथा अनुशासन र निष्ठामा रहन निर्देशन दिनुभएको छ। अध्यक्ष ओलीले हालै सम्पन्न पार्टीको तेस्रो पूर्ण केन्द्रीय कमिटी बैठकबाट पार्टीभित्रको सन्देश सकिएको दावी समेत गर्नुभयो। आज कोशी मधेस, बागमती उपत्यका विशेष र सम्पर्क समन्वय प्रदेशका सचिवालय सदस्यहरूलाई भर्चुअल सम्बोधन गर्दै ओलीले यस्तो बताउनु भएको हो। त्यसक्रममा अध्यक्ष ओलीले लोकतन्त्रको पुनर्बहाली र आगामी वैशाखमा हुने स्थानीय निर्वाचनको तयारी पार्टीको मुख्य गन्तव्य रहेको स्पष्ट पार्नुभयो। बैठकका विषयमा जानकारी दिँदै नेता महेश बस्नेत,
6: सदनभित्र अहिले जुन अदालतभित्र चालू रहेको पुरानो संसदको चाहिँ नि विघटनको प्रक्रिया, जो चाहिँ सुशीला कार्की प्रधान न्यायाधीश हुँदै प्रधानमन्त्री भएको असंवैधानिक सरकार र त्यो सरकारले सिफारिस गरेर विघटन गरिएको पुरानो संसदलाई फिर्ता ल्याउने कुरामा पनि अदालतले जति सक्दो छिटो त्यो टुङ्गाउनुपर्छ भनेर हामीले आह्वान गरेका छौं र वर्तमान सरकारको चाहिँ प्रतिशोधी, अधिनायकवादी र जनविरोधी जुन गतिविधि छ त्यसको विरूद्ध दशैं, तिहार र छठ पर्व मनाइसके पछाडि चाहिँ एउटा सशक्त आन्दोलन गर्ने हिसाबले हामी जाने भनेर चाहिँ दृष्टिकोण बनाएका छौं।
5: वैदेशिक रोजगार विभागले मलेसियाको फरेन वर्कर सेन्ट्रलाइजेशन सिस्टममा सूचीकृत 275 वटा मेन पावर कम्पनीलाई आफ्नो नाम फिर्ता लिन निर्देशन दिएको छ। विभागले ती कम्पनीलाई पत्र पठाउँदै एफडब्ल्यूएसएमएसको वेबसाइटमा रहेको आफ्नो आबद्धता 7 दिनभित्र फिर्ता लिने निर्देशन दिएको हो। वैदेशिक रोजगार ऐन 2064 दफा 37 बमोजिम निर्देशन दिएको विभागले जनाएको छ। साथै प्रतिस्पर्धा संचालन गर्ने गतिविधिमा संलग्न नहुन म्यान पावर कम्पनीलाई सचेत गराएको छ। खाद्य सुरक्षा, किसानको आमदानी, पोषण, जलवायु कार्य तथा वातावरणीय दिगोपनासँग प्रत्यक्ष जोड़िएको विषयमा सरकारवाला निकायले लगानी वृद्धि र तथ्यमा आधारित निर्णय प्रक्रियामा जोड़ दिएका छन्। अन्तर्राष्ट्रिय खाद्य नोक्सानी तथा खेर जाने खाद्य वस्तु सचेतना दिवस 2026 को अवसरमा कृषि संचार तथा मानव स्रोत विकास केन्द्र र संयुक्त राष्ट्र संघीय खाद्य तथा कृषि संगठन एफएओ नेपालको सहकार्यमा सम्पन्न कार्यक्रममा कृषि संचार तथा मानव स्रोत विकास केन्द्रकी प्रमुख सवनम शिवाकोटीले नेपालमा खाद्य नोक्सानी तथा खाद्य वस्तु खेर जाने समस्या चिन्ताको विषय बनेको बताउनु भएको छ। त्यस्तै सहायक एफएओ प्रतिनिधि तथा कार्यवाहक प्रमुख अरूण जीसीले खाद्य नोक्सानी र खाद्य खेर जाने प्रवृत्तिलाई खाद्य सुरक्षा, पोषण स्रोतको दक्षता र जलवायु सहनशीलताको बहुआयामिक दृष्टिकोणबाट हेर्नुपर्ने बताउनुभयो। साझा खबरमा अब खेल खबर। जापानमा जारी विश्व एसियन खेलकुद अन्तर्गत पुरूष क्रिकेटमा नेपाल र श्रीलंका बीचको तेस्रो क्वार्टर फाइनल खेल वर्षाका कारण रद्द भएसँगै नेपालको यात्रा क्वार्टर फाइनलमै सकिएको छ। नेपालले समूह चरणमा अफगानिस्तानलाई हराएको थियो भने जापानसँगको खेल नतिजाविहीन भएपछि समूह विजेताका रूपमा क्वार्टर फाइनलमा स्थान बनाएको हो। यसअघि सन् 2010, 2014 र 2022 एसियन गेम्समा पनि क्वार्टर फाइनलबाटै बाहिरिएको नेपाल यसपटक पनि त्यहाँबाट अगाडि बढ़न सकेन। श्रीलंका र नेपाल बीच बिहान पौने 6 बजेदेखि हुने तय भएको खेल लगातारको वर्षाले रद्द भएको थियो। खेल रद्द भएसँगै वरियताका आधारमा श्रीलंका सेमी फाइनलमा पुगेको हो र गण्डकी प्रदेशले पोखरा भ्रमणमा रहेको भूटान क्रिकेट टोलीमाथि सहज जित निकालेको छ। पोखरा रंगशाला स्थित क्रिकेट मैदानमा भूटानले दिएको 97 रनको लक्ष्य गण्डकीले 11 ओभरमा 2 विकेट गुमाएर पूरा गर्यो। त्यसअघि टस हारेर पहिला ब्याटिङ गरेको भूटान 19 ओभर 3 बलमा 96 रन जोड्दै अल आउट भएको थियो।
0: सन्तोषी रावल सड़क खुल्न समय लाग्ने भएपछि रसुवाको गाउँ गाउँमा खाद्य सामग्री राहतको रूपमा पुर्याइरहनु पर्ने अवस्था।
7: केही वडाहरूमा चाहिँ अहिले कनेक्टिभिटी नहुँदासम्म हामीले त्यहाँको माग अनुसार राहत चाहिँ आवश्यक परेको खण्डमा स्थानीय तहले माग गरेको खण्डमा हामी त्यो राहत चाहिँ अब पुर्याउनु नै पर्छ।
0: सूचना र जानकारी सहितको विशेष श्रृंखला मिलीजुली नेपाली अनि हेलो मौसम लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
8: ओहो बहिनी, के भयो तपाईँको कुकुरलाई? यो त हिजो अस्तिदेखि धेरै नै भुकिरहेको सुन्छु। हेर्दा आक्रामक देखिन्छ, र्याल पनि काटिरहेको छ।
9: त्यही त दाई, यसले अलि भिन्न व्यवहार देखाइरहेछ। भुकाई पनि फरक छ, अनि घरकै मान्छेलाई झम्टेला जस्तो गरेको हुँदा मैले खोरमै राखिरहेको छु।
8: ए हो र बहिनी, लक्षण हिजो त कुकुरलाई रेबिज भएको जस्तो लाग्यो नि, यसलाई खोप लगाउनु भएको थियो?
9: खै दाई, कुकुरलाई पनि खोप लाउनु पर्छ र?
8: पर्छ नि बहिनी, झन् यो रेबिज रोग भनेको त प्राणघातक रोग हो। लक्षण देखिएपछि यसको उपचार छैन र मृत्यु निश्चित छ।
9: कस्तो डर पो लाग्यो त, यो कसरी हुने रहेछ र यसबाट बस्न के गर्नुपर्छ?
10: दाजु बहिनीको गन्धनमा म पनि मिस्छे। यो रोग रोगी कुकुर, बिरालो वा जंगली जनावरको टोकाईबाट मानिस लगायत सबै स्तनधारी जनावरहरूमा सर्न सक्छ। यसबाट बस्न घर पालुवा वा सामुदायिक कुकुर बिरालोलाई पशु स्वास्थ्य कर्मीको सल्लाह बमोजिम नियमित रेबिज विरूद्ध खोप लगाउनु पर्छ। शंका लागेको पशुले टोकिहालेमा 15 मिनटसम्म प्रशस्त साबुन पानीले घाउ सफा गर्नुपर्छ र सम्बन्धित स्वास्थ्य संस्थामा सम्पर्क गर्नुपर्छ।
9: ओहो, म आजै पशु सेवा कार्यालयमा सम्पर्क गर्छु र आफ्ना छर छिमेकमा कुकुरलाई रेबिज रोग विरूद्ध खोप लगाउन भन्छु।
11: विश्व रेबिज दिवस 2026, एकतामा शक्ति, रेबिजबाट मुक्ति। नेपाल सरकार, कृषि वन तथा पर्यावरण मन्त्रालय, पशु सेवा विभाग र संयुक्त राष्ट्र संघीय खाद्य तथा कृषि संगठनद्वारा जनहितमा जारी।
12: क्यास्ट फिर्ता लिनुभयो त? एनसेल प्याक किन्नुभयो त? जहिले पनि जहाँ पनि प्याक खरिद गर्नुहोस् अनि 20%सम्म क्यास्ट फिर्ता एनसेल एपमा क्लेम गर्नुहोस्। शर्तहरू लागू हुनेछन्। एनसेल नेपालकै लागि।
13: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
0: तपाई सामुदायिक सूचना नेटवर्क सीआईएनले काठमाण्डुमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। साझा खबरमा अब मिलीजुली नेपाली सुशीला श्रेष्ठबाट।
14: बाढ़ीपछि बन्द रहेका मुख्य सड़क खुल्न समय लाग्ने भएपछि रसुवाको गाउँ गाउँमा खाद्य सामग्री सकिन लागेको गुनासो आउन थालेको छ। अब खाद्य सामग्री कहाँ पाइन्छ? थप राहत पाइन्छ कि पाइँदैन? रसुवाका सीडीओ कमल प्रसाद पाण्डे।
7: सम्पूर्ण जिल्ला नै प्रभावित हो र ती ठाउँहरूमा जहाँ राहत आवश्यक छ त्यो ठाउँमा चाहिँ हामीले राहत पुर्याइसक्यौं र पुर्याउँदै पनि छौं। अहिले पनि हामीले साझेदार संस्थाहरूसँग मिलेर नेपाल सरकारले हाम्रो एकद्वार प्रणालीबाट स्थानीय पालिका मार्फत चाहिँ सम्बन्धित ठाउँमा राहत पुर्याइरहेको अवस्था नै छ। बाटो जोडियो भने जहाँ कनेक्टिभिटी हुन्छ, जहाँ चाहिँ यातायात सवारी साधनहरूको आवागमन चाहिँ हुन्छ, त्यो ठाउँमा चाहिँ हामीले बजारलाई चलायमान गराएर यसलाई पुनः चाहिँ व्यवसायीहरूको पनि मनोबल उकास्ने र बजारलाई चलायमान गराउने प्रयत्न गर्छौं। त्यो हुन्छ नै 10-12 दिनभित्रमा बेत्रावतीमा बेलीबेली जोडिसके पछाडि हाम्रो धुन्चेसम्मको यात्रा चाहिँ हुन्छ। त्यसपछि हाम्रो जस्तो आमा छदिङको गाउँपालिका र गोसाइकुण्डका केही वडाहरू र उत्तर गएको 2-3 वडाहरू गोसाईकुण्डको केही ओडाहरूमा चाहिँ अहिले कनेक्टिभिटी नहुँदासम्म हामीले त्यहाँको माग अनुसार रात चाहिँ आवश्यक परेको खण्डमा स्थानीय तहले माग गरेको खण्डमा हामी त्यो रात चाहिँ अब पुर्याउनु नै पर्छ।
14: रसुवाका सिडिओ कमल प्रसाद पाण्डे बन्द रहेका सड़क खुलाउन र खाद्य अभाव हुन नदिन प्रयास भइरहेको बताउँदै गोसाईकुण्ड गाउँपालिका रसुवाको रसुवा माविले पठन पाठन शुरू गरिसकेको छ। बाढ़ीपछि बन्द रहेको विद्यालयमा पठन पाठन गर्दाको अनुभव सुनाउँदै हुनुहुन्छ प्रधानाध्यापक तेम्बारी साङखले।
15: कहीँ पनि नपठाउने घरमै राखेर पढ्ने वातावरण मिलाइदिनु अथवा घरमै पढ्न बसेर बस्न लगाउनु भनेर हामीले जानकारी पनि गराएँ। यो गोसाईकुण्ड गाउँपालिकाको नीतिहरू छन्। 26 गतिदेखि स्कूल खोलेपछि हामीले सम्पूर्ण अभिभावकलाई नै स्कूल खोलेको जानकारी गराएँ र विद्यार्थीहरूलाई चाहिँ अब हामीले 2-3 दिन चाहिँ मन परामर्श दियौं, काउन्सिलिङ गरौं, यसो आपतिजन पर आफन्त परे पनि तिमीहरू नहट्यौ, बाँकीले हामीले राम्रोसँग पढ्नुपर्छ, आफ्नो जीवन बिगार्नु हुँदैन, आफन्तहरू घुमाए तापनि आफन्तहरूलाई सम्झना मात्रै गर्नु, अब त्यो बिर्सिँदै जानुपर्छ, आफ्नो कर्तव्य के हो, आफ्नो काम कर्तव्य के हो, त्यसमा न हडबडाइकन न डराइकन स्कुलको शान्त वातावरणमा पढ्नुपर्छ है भनेर हामीले काउन्सिलिङ पनि दिएको छौँ शिक्षकहरूबाट। जुन बेला राहत वितरण भयो, वितरणको अवस्थामा पनि विभिन्न संघ संस्थाहरूबाट प्रत्येक दिनमा यहाँ आएर विद्यार्थीहरूलाई काउन्सिलिङ गर्ने काम गरिरहेका छन् र अहिले हाल 1 क्लासदेखि 5 क्लासका बच्चाहरूलाई उनीहरूले चाहिँ रमाइलो खेलाहरू के कुराहरू गरिरहेका छन्।
14: कक्षा कोठाको पढ़ाई नियमित भइरहेको अनि बालबालिकाको इच्छा अनुसार नाच्ने गाउने खेल्ने खेलाउने काम भइरहेको बताउँदै हुनुहुन्थ्यो रसुवा माविका प्रधानाध्यापक तेम्बारी साङखले। तपाईंलाई पनि बाढ़ी तथा विपदबारे आफ्नो कुरा भन्न मन छ भने सीआईएन को फेसबुक पेज कम्युनिटी इन्फर्मेशन नेटवर्क सीआईएन को कमेन्ट बक्समा कमेन्ट र मेसेज बक्समा मेसेज पठाउन सक्नुहुन्छ। आजलाई मिलिजुली नेपाली यति नै, अर्को अंकमा फेरि भेटौंला।
0: तपाई सामुदायिक सूचना नेटवर्क सीआईएन ले काठमाण्डुमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। बाढ़ी प्रभावित क्षेत्रमा घाइते पशुको व्यवस्थापन कसरी गर्ने?
16: त्यही साइड हामीले निरन्तर निगरानीहरू चाहिँ गर्ने कामहरू चाहिँ भइरहेको छ विशेष सरकारी संयन्त्रहरू मार्फत र तयारीको कामहरू पनि भइरहेको छ। विशेष गरेर जुन सम्भावित जोखिममुक्त रोगहरू छ त्यसको लागि खोप कार्यक्रमहरू सञ्चालन गरियो।
0: रोगबाट जोगाउन खोपमा पनि किसानले ध्यान दिनुपर्ने लगायतका सामग्री बाँकी नै छन् सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
17: सीता जाउँ बाहिर पसलमा केही खाएर आइहालौ, अहिले फेरि ढिलो होला नि।
18: रमिला सुन न, म त अब प्याकेटमा राखेका रेडीमेड खानेकुराहरू नखाने। आमाले भन्नुभएको पोषणको हिसाबले यस्ता खानेकुरा त खतरा आउँदो रहेछ नि। यी आमाले घरमै बनाइदिएको खाजा ल्याएकी छु।
17: ओहो, तिमी त घरको खाने भएछौ नि।
19: के को सरसल्लाह हो दुईजनाको?
18: होइन कि सर, रमिलालाई मैले भनेको प्याकेटमा राखेका चिल्लो पिरो चिजहरू स्वास्थ्यका लागि हानिकारक हुन्छन् भनेर।
19: सही भन्यौ शीतल, जंक फूडमा चिनी, नुन र अस्वस्थ चिल्लो धेरै हुन्छ। यसमा भिटामिन, खनिज, फाइबर र प्रोटिन पर्याप्त नहुने भएका कारण शरीरलाई आवश्यक पोषण पुग्दैन। धेरै नुन र अस्वस्थ चिल्लोले रक्तचाप बढाउने डाक्टरहरू पनि बताउँछन्।
17: ए हो र राम सर, म पनि अब बजारिया बनी बनाउ खान छोड्न सक्छु होला र?
19: अवश्य सक्छौ। यसका लागि घरमा पाइने फलफूल, तरकारी, दाल, अण्डा, चिउरा मिसाएर खाजा बनाउन सकिन्छ नि। यसरी घरकै खाजा खाइरह्यो भने बानी परिहाल्छ नि।
20: विद्यालयमा जंक फूडलाई निरुत्साहित गरौं, पोसिलो खाजालाई प्रोत्साहन गरौं, विद्यालय वरिपरि जंक फूड बिक्री हुने गतिविधिको निगरानी गरौं। हाम्रो सानो प्रयासले बालबालिकाको स्वास्थ्य सुरक्षित बनाउन सक्छ। ओल्ड भिजन इन्टरनेशनल नेपाल र अकोराब सीआईएन।
21: महिना तिर्नुहोस्, 7 महिना चलाउनुहोस्। क्लासिक टेकको 200 MBPS इन्टरनेट 7 महिनाको लागि मात्र ₹5,700। साथै क्यारो टिभी एपमा पाउनुहोस् 200+ HD र SD टिभी च्यानलहरू, वाइफाई 6 सहितको सुपर फास्ट इन्टरनेट र IPTV अब क्लासिक टेकमा। आजै जडान गर्नुहोस्, कल गर्नुहोस् 9709184147। शर्तहरू लागू हुनेछन्।
14: बाढ़ी प्रभावित क्षेत्रमा मरेका पशुको व्यवस्थापन र घाइते पशुको उपचार चुनौतीपूर्ण बनेको छ। यस्तो अवस्थामा किसानले के गर्ने?
1: मरेका पशुपन्छीबाट रोग फैलिन सक्ने हुँदा पानीको स्रोत भन्दा केही टाढा गहिरो खाडल खनी गाड्नुपर्छ। यसरी गाड्दा निसंक्रमणका लागि चुनाको प्रयोग गर्नुपर्छ। पशुपन्छी बीमा गरिएको छ भने क्षतिको फोटो तथा भिडियो खिचेर राख्नु पर्दछ र क्षति सम्बन्धी विवरण तुरन्त बीमा कम्पनीमा जानकारी गराउनुपर्छ।
21: पशुको दाना पानी, पशुपन्छीको लागि सफा पानीको व्यवस्था गर्नुहोस् र आवश्यकता अनुसार प्राविधिकको सल्लाहमा पानीलाई निर्मलीकरण गरी प्रयोग गर्नुहोस्। भिजेको, ओसिलो, ढुसी परेको दाना पराल खुवाउनु हुँदैन। पशुपन्छीलाई एकै पटकमा धेरै दाना नखुवाउ। दानाहरूको भण्डारण गर्दा सुक्खा ठाउँमा ओस नभएको, हावा खेल्ने र भुइँबाट माथि उठाई मात्र राख्नुपर्छ। पशुपन्छीलाई एकै पटकमा धेरै दाना नखुवाउनुहोस्।
4: पशु स्वास्थ्य, भागुते, चरचरे, लम्पी स्किन, पटके लगायतका संक्रामक रोगहरू फैलन सक्ने हुँदा रोकथामका लागि पशु चिकित्सक वा पशु स्वास्थ्य प्राविधिकको सल्लाहमा खोपको प्रयोग गर्नुपर्छ।
21: नेपाल सरकार, पशु सेवा विभाग, संयुक्त राष्ट्र संघीय खाद्य तथा कृषि संगठन FAO तथा अकुराब CIN द्वारा जनहितका लागि जारी सन्देश।
13: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN।
0: तपाई सामुदायिक सूचना नेटवर्क CIN ले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। साझा खबरमा अब हेलो मौसम।
1: बाढ़ी प्रभावित क्षेत्रमा घाइते पशुको व्यवस्थापन कसरी गर्ने, दाना पानी र हेरचाहमा किसानले के कसरी ध्यान दिन सक्छन्? नमस्कार, म सन्तोष गन्धर्व। रसुवाको बाढ़ीमा सयौं पशु चौपाएको मृत्यु भयो, कयौं पशु चौपाए घाइते भएका छन्। यस्तो अवस्थामा उनीहरूको व्यवस्थापन कसरी गर्ने? खोला भेटिएका पशु चौपाएको व्यवस्थापनमा चुनौती बन्दै गएका बेलामा हामीले पशु रोग विशेषज्ञ डाक्टर सुरेन्द्र कार्कीसँग कुराकानी गरेका छौं।
16: ठूलो संख्यामा चाहिँ घाइते पशुहरू चाहिँ त्यति देखिएको छैन। अब घाइते त अवश्य पनि हुन्छ नहुने होइन, अनि तर त्यस्ता घाइते पशुहरूलाई इमिडिएट सपोर्ट गर्ने हिसाबबाट हामीले नै पशु विभागसँग मिलेर सुरुमा जुन घाइते हुँदा अथवा त्यसपछि संक्रमणहरू हुनसक्छ त्यसको निम्ति चाहिने औषधिहरू जुन उपयुक्त औषधिहरू हुन्छ, जस्तो कि अब घाइते भइसके पछाडि कहिले कहिले संक्रमणहरू हुनसक्छ त्यसको लागि एन्टिबायोटिक जुन अलिकति त्यस्तो अवस्थामा उपयुक्त हुने खालको एन्टिबायोटिक औषधिहरू विभिन्न खालको मलमहरू होइन, अनि त्यसपछि घाउ सफा गर्ने अब यस्तो आयोडिन जस्ता औषधिहरू यस्ता खालका औषधिहरू र अनि कहिले कहिले चाहिँ अब यो मिनरल मिक्सचरहरू होइन अलिकति परजीवीहरूको समस्याहरू हुनसक्छ, त्यसले गर्दाखेरि चाहिँ यो परजीवी जन्ने एन्थेलमेन्टिक भन्छौँ हामी त्यस्ता खालको औषधिहरूको सप्लाईहरू चाहिँ हामीले पालिकाहरूलाई पशु विभाग मार्फत जिल्ला पशुकार्यालय र केही पालिकाहरूमा चाहिँ उपलब्ध गराएको थियौँ। पशु विभागले अरू विभिन्न खालका हाम्रो औषधि व्यवसायहरूबाट पनि त्यसमा चाहिँ सहयोग भएको थियो नि, बाट पनि त्यसमा सहयोग भएको थियो। यो चाहिँ अब ठूलो स्तरमा चाहिँ भएको हुनाले विभिन्न संस्थाहरूको एउटै संस्थाले मात्रै भन्दा पनि विभिन्न संस्थाहरूको सहकार्य चाहिँ छ यसमा र यसको नेतृत्व चाहिँ पशु विभागले गरेको छ र हामीले पनि विशेष गरी पशु विभाग मार्फतै प्रभावित पालिकाहरूमा चाहिँ यस्ता घाइते पशुहरूको उपचारमा प्रयोग हुने औषधिहरूको चाहिँ व्यवस्थापनमा चाहिँ सहयोग गरेका छौँ।
22: के देख्यो त्यहाँनिर अब घाइतेहरूको उपचारमा चाहिँ अब स्थानीय समुदायले पनि अब स्वयं अब कतिको त पशुको धनीको भन्ने पनि चिन्दैन होइन, चिन्नेको छैन त, कहाँबाट कहाँ पुगिरहेको छ कस्तो छ भन्ने पनि थाहा छैन होइन, उपचार चाहिँ भइरहेको देखियो होइन, यो चाहिँ अलिक भएको रहन्छ भन्ने खालको पनि पाइयो।
16: जति भएको छ पाएकोसम्म चाहिँ गरिरहनु भएको छ, तर ठूलो संख्यामा चाहिँ घाइते पशुहरूको चाहिँ त्यहाँ उपलब्ध थिएन, किनकि त्यो ठूलो बाढी आएको हुनाले धेरै जस्तो बगाएरै लयो अथवा जुन पशुहरू भाग्न सक्यो तिनीहरू चाहिँ अब सुरक्षित ठाउँमा
22: गयो। अब केही देखियो भने जस्तो अब गोठमा छ अब बाँधिएको गाई बस्तु त खोलामा बगिहाल्यो नि त, खोल्न भ्याइएन, खोलिएन, खोलिएको भएदेखि अन्तठाम पुग्ने पनि हुन्थ्यो, बाँच्ने सम्भावना पनि हुन्थ्यो होइन।
16: अहिले मेन समस्या चाहिँ घाइते पशुको ठूलो संख्या भन्दा पनि यो जुन दाना पानीको हामी सुरुमा कुरा गरे जस्तै बाँचेकाहरूलाई चाहिँ अरू सम्भावित पछि त्यसले यो जुन बाढीले गर्दाखेरि ल्याउने वातावरणकोले गर्दाखेरि जुन रोगहरू आउन सक्छ र जुन परजीवी जन्ने समस्याहरू आउन सक्छ र यो खानेकुराहरूको समस्याहरूको समस्या चाहिँ अलिकति बढी जस्तो देखिएको थियो।
22: घाइतेको उपचार भइरहेछ तर जति बाँचेका छन् उनीहरूलाई चाहिँ आउने समयमा झनै धेरै समस्या जस्तो देखियो।
16: उदाहरणको लागि त्यहाँ अस्ति विदुर नगरपालिकामा त अघि हामीले कुरा गरेको लम्पी स्किन भन्ने रोग त्यसको केही संक्रमणहरू चाहिँ प्रारम्भिक चरण देखिसक्यो र 11 पशुमा चाहिँ त्यो संक्रमण देखिएर त्यसपछि तुरन्त विदुर नगरपालिकाले पशु विभागसँग समन्वय गरेर केही संख्यामा चाहिँ भ्याक्सिन खोपहरू लगेर त्यो नदेखिएको रोग देखिसकेपछि हामी लाउनु मिल्दैन, रोग नदेखिएको पशुलाई लाउने हो, त्यो हिसाबबाट त्यो वरिपरिको क्षेत्रलाई कभर गरेर चाहिँ भएको छ भने अहिले हामीले स्वास्थ्य विभाग र त्यहाँको जिल्ला स्थानीय तहसम्म मिलेर चाहिँ अलिकति वाइडर स्केलमा खोप कार्यक्रमहरू सम्पन्न गर्न सक्छौँ कि भनेर हामी एफएबाट पनि त्यो तयारीहरू चाहिँ गरिरहेको छौँ। अहिले सुरु भइसकेको छैन तर त्यसको लागि चाहिने तयारीका कामहरूमा चाहिँ हामी जुटिरहेका छौँ।
22: अब त्यो सँगसँगै लम्पी स्किन देखा परिसक्यो भन्नुभयो, लम्पी स्किनको समयमै त्यो रोकथाम गर्न गरिएन भने त्यसले कति धेरै ठुलो रूप लिन्छ भन्ने कुरा त हामीले दुई वर्ष अघि पनि देखिसकेका छौँ होइन। अब त्यो सँगसँगै अरू रोग पनि यहाँले अघि नाम लिँदै हुन्थ्यो, खोरेको नाम लिँदै हुनुहुन्थ्यो होइन, अरू रोगहरू पनि। अब संक्रमणको जोखिम अथवा देखिन सक्ने सम्भावना चाहिँ के छ?
16: त्यो देखिन सम्भावना चाहिँ वास्तवमा अब यो भनौँ न हामी त्यही भएर पश्चिम विभागसँग छलफल गर्दा पनि अहिले तुरन्त भन्दा एक दुई हप्तापछि यो जुन स्ट्रेसले गर्दा किन आज रोग लाग्यो भने भोलिपल्टै हुन्न नि त, त्यसले गर्दा दुई तिन हप्तापछि पनि सम्भावना चाहिँ एकदम उच्च हुन्छ। त्यसले गर्दाखेरि हामीले निगरानी अहिले गरिरहनुपर्ने हुन्छ। त्यो स्थानीय तहका साथीहरू अनि जिल्लाका साथीहरूसँग बसेर रोगको हामी सर्भिलेन्स भन्ने शब्द प्रयोग गर्छौँ, रोगको निगरानी कामहरू भइरहेको छ। अहिले भने जस्तै त्यही निगरानीकै परिणामस्वरूप लम्पी स्किन चाहिँ सुरुमै प्रारम्भिक चरणमा थाहा पाइयो। तपाईँले थाहा पाउनै ढिलो भयो भने धेरै फैलिने हो कि, अनि त्यसले गर्दाखेरि प्रारम्भिक चरणमै थाहा भएको हुनाले छिटो रोग नियन्त्रण गर्न सहज भयो। त्यो हिसाबबाट अब हामीले अहिले भनेका रोगको नाम चाहिँ सैद्धान्तिक हिसाबबाट यस्तो अवस्थामा अन्त कहाँ कहाँ के भएको थियो भन्ने हिसाबबाट भन्यौँ त त्यहीँ के भइरहेको छ भन्नको निम्ति हामी निरन्तर रूपमा निगरानी गर्नु पर्यो नि त। त्यो हिसाबबाट अहिले चाहिँ निगरानी कामहरू भइरहेको छ र यो हुने सम्भावना चाहिँ हुन्छ। त्यो हिसाबबाट हामीले फेरि भइसकेको पशुलाई चाहिँ धेरै खोप भनेकै नभएकोलाई लाउने हो कि, अनि त्यो कारणले गर्दाखेरि बाहिरबाट पहिलाको कुराबाट लेसन गरेर खोप कार्यक्रमहरू हामीले छिटो सञ्चालन गर्न सक्यौँ भने त्यो सम्भावित जोखिमलाई चाहिँ टार्न सक्छौँ। अब भइसके पछाडि अनि सुरु गर्न थाल्यो भने भएकोले भइहाल्छ, त्यसपछि बाँकी रहेको वरिपरिकोलाई रिङ भ्याक्सिनेसन हुन्छ, त्यो मोडालिटीहरू गर्ने हो। त्यो हिसाबबाट हामीले निरन्तर निगरानीहरू चाहिँ गर्ने कामहरू चाहिँ भइरहेको छ विशेष सरकारी संयन्त्रहरू मार्फत, र तयारीको कामहरू पनि भइरहेको छ विशेष गरेर जुन सम्भावित जोखिमयुक्त रोगहरू छ त्यसको लागि खोप कार्यक्रमहरू सञ्चालन गरिने।
22: अब यसमा आफ्ना पशु वस्तुहरूलाई चाहिँ यी रोगहरूले नसमातोस् नलागोस् भनेर चाहिँ स्वयं पशुधनले चाहिँ के के कुरामा ध्यान दिनुपर्छ यो समयमा जहाँ बाढी प्रभावित क्षेत्रहरूमा चाहिँ?
16: बाढी प्रभावित क्षेत्रमा विशेष गरी उहाँहरूले चाहिँ यो खोपकै कार्यक्रममा, फेरि यो खोप कार्यक्रम चाहिँ नियमित रूपमा हुने कार्यक्रम हो नि त, जस्तो अहिले बागमती सरकारले प्रदेश सरकारले पनि पश्चिम विभागसँगको सहकार्यमा यो नियमित रूपमा हरेक वर्ष खुरेत रोगको भ्याक्सिन लगाउने कार्यक्रमहरू गरिरहेको हुन्छ, सायद यो वर्षको भइसकेको पनि हुनसक्छ। अनि त्यो हिसाबबाट एउटा चाहिँ हामीले खोपमा नै जोड दिने हो, जुन हाम्रो प्रशास्त्र निकाय आउँछन् त्यसमा ध्यान दिने, अनि अर्को चाहिँ रोग कुनै पनि लक्षणहरू देखिएमा हरेक गाउँपालिकामा चाहिँ पशु स्वास्थ्यको पशुको शाखाहरू छन् त्यस्तो शाखामा चाहिँ रोगका केही लक्षणहरू देखिने बित्तिकै खबर गरिदियो भने त्यसले चाहिँ हामीलाई तुरन्त एक्सन लिनलाई चाहिँ सजिलो हुन्छ।
1: यो कुराकानीसँगै आजका लागि हेलो मौसमको निर्धारित समय सकियो, अर्को साता अर्को विषयका साथमा उपस्थित हुनेछौ। नमस्कार।
0: पूर्व प्रधान न्यायाधीश चोलेन्द्र शमशेर जबरालाई प्रहरीले नियन्त्रणमा लिएको नभई परिवारले माग गरेपछि सुरक्षा दिएको सरकारले स्पष्ट पारेको छ। असोज 17 गतेदेखि तीन दिन भीषण वर्षा हुने भनेर गरिएको हल्ला ठिक नभएको मौसम विज्ञान विभागले जनाएको छ। अविरल वर्षासँगै आएको बाढ़ी पहिरोका कारण चार दिनदेखि अवरूद्ध बीपी राजमार्गमा साना गाड़ी एकतर्फी रूपमा चल्न थालेका छन्। कांग्रेसको 15 महाधिवेशनको उद्घाटन दुई दिनपछि सरेको छ। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अनुशासन र निष्ठामा रहन नेता तथा कार्यकर्तालाई निर्देशन दिनुभएको छ। र जापानमा जारी 20 एसियन खेलकुद अन्तर्गत पुरूष क्रिकेटमा नेपाल र श्रीलंका बीचको तेस्रो क्वार्टर फाइनल खेल वर्षाका कारण रद्द भएसँगै नेपालको यात्रा क्वार्टर फाइनलबाटै टुंगिएको छ। हवस् त आजलाई साझा खबरको समय सकियो। प्राविधिक साथी राजेन्द्र रिजाललाई धन्यवाद। भोलि असोज 14 गते बिहान 6 बजेको साझा खबरमा फेरि भेटौंला। अहिलेलाई म दीपक आचार्य पनि विदा हुन्छु। नमस्कार, शुभरात्री।

0: चाहिनो समय सूचक अहिले रातिको 8 बज्यो इट्स 8 पीएम डेंगू ज्वरो एसिड जातको पोथी लामखुट्टेको टोकाईबाट मानिसमा सर्ने सरुवा रोग हो। प्राय घर वरिपरि बस्ने एसिड लामखुट्टेले दिनमा टोक्ने गरेको पाइन्छ। खास गरी बरसातको पानी प्लास्टिकका भाँडाहरू टिनका डब्बाहरू ड्रमहरू थोत्रा वा पुराना टायर गमला कुलरमा जम्मा भएको सफा पानी खुल्ला पानीको ट्याङ्की आदिमा फूल पार्दछ। यो लामखुट्टेले फूल पारेको एक हप्तापछि लार्वा हुँदै वयस्क लामखुट्टे तयार भई मानिसलाई रोग सार्न सक्दछ। डेंगू ज्वरोको लक्षणहरू डेंगू ज्वरोको मुख्य लक्षण भनेको 81 उच्च ज्वरो आउनु हो। यो ज्वरो 5 देखि 7 दिनसम्म रहन सक्छ। ज्वरो साथसाथै निम्न लक्षणहरू पनि देखा पर्दछ। असाध्यै टाउको दुख्ने, आँखाको गेडी तथा आँखाको पछिल्लो भाग दुख्ने, ढाड जोड्ने तथा मांसपेशीहरू दुख्ने, शरीरमा बिमिरा आउने, धेरै ज्वरो आई माथिका लक्षणहरू मध्ये 2 वा 2 भन्दा बढी लक्षण देखा परेको खण्डमा डेंगू ज्वरो भएको शंका गर्न सकिन्छ। वाकवाकी लाग्ने, बान्ता हुने, पेट दुख्ने, नाक वा गिजाबाट रगत बग्ने, रक्तस्राव हुने वा शरीरमा रगत जमेको चक्का देखा पर्ने, बेहोश हुने आदि खतराका लक्षणहरू पनि देखा पर्न सक्छ। डेंगू ज्वरोबाट बच्ने उपायहरू लामखुट्टेको टोकाईबाट बच्ने, घर आँगन वरिपरि सरसफाई गर्ने र पानी जम्न नदिने, खाली बट्टा टिन ड्रम टायर आदिमा पानी जम्न नदिने, खाने पानीको ट्याङ्की राम्ररी ढक्कन लगाएर राख्ने, गमला फुलदानीमा रहेको पानी हप्तामा 2 पटक फेर्ने र पानी सुक्न दिने, पूरै शरीर ढाक्ने गरी पूरा बाहुला भएको लुगा लगाउने, झ्याल ढोकामा लामखुट्टे नछिर्ने जाली लगाउने, शुद्ध झुल प्रयोग गर्ने, स्थानीय तहको सहभागितामा लामखुट्टेको लार्भा खोज र नष्ट गरी अभियान सञ्चालन गर्ने। यस सम्बन्धी थप जानकारीको लागि नजिकको स्वास्थ्य संस्थामा सम्पर्क गरौं।
1: 3 महिना तिर्नुहोस्, 7 महिना चलाउनुहोस्। क्लासिक टेकको 200 Mbps इन्टरनेट 7 महिनाको लागि मात्र ₹5,700। साथै क्यारो टिभी एपमा पाउनुहोस् 200 भन्दा बढी HD र SD टिभी च्यानलहरू, वाइफाई 6 सहितको सुपर फास्ट इन्टरनेट र IPTV अब क्लासिक टेकमा। आजै जडान गर्नुहोस्, कल गर्नुहोस् 9709184147। शर्तहरू लागू हुनेछन्।
2: औलो कसरी सर्छ? संक्रमित एनोफिलिस सातको पोथी लामखुट्टेले मानिसलाई टोक्दा औलो रोग सर्दछ।
0: औलोका लक्षणहरू मुख्य लक्षण काम ज्वरो आउनु हो। ज्वरो एक दिन बिराई वा नियमित आउन सक्छ। ज्वरो आउँदा प्राय जाडो लाग्ने, काप छुट्ने र पसिना आउने हुन्छ। टाउको दुख्ने, थकान कमजोरी महसुस हुने, वाकवाकी लाग्ने, बान्ता हुने, गम्भीर तथा जटिल औलो भएमा हात जोड्नेहरू दुख्ने, बेहोश हुने, सास फेर्न गाह्रो हुने आदि औलोका लक्षणहरू हुन्।
2: औलोबाट बच्ने उपायहरू लामखुट्टेको टोकाईबाट बस्नु नै औलो रोगबाट बच्ने उत्तम उपाय हो।
0: लामखुट्टेको टोकाईबाट कसरी बच्ने? झुलको प्रयोग गर्ने, कीटनाशक युक्त झुल अझ बढी प्रभावशाली हुने हुनाले उपलब्ध भएसम्म यसको प्रयोग गर्ने, घरको झ्यालढोकामा जाली लगाउने। औलो सार्ने लामखुट्टेले साँझ र रातिको समयमा बढी टोक्ने हुँदा सकेसम्म साँझ पख घर बाहिर नबस्ने, बाहिर जाँदा वन जंगल अथवा खेतीबारीमा लामखुट्टेको टोकाईबाट बच्न पूरा शरीर ढाक्ने लुगा लगाउने वा शरीरको खुल्ला भागमा लामखुट्टे धपाउने मलमको प्रयोग गर्ने।
3: ए लौ न लौ लौ, चट्याङ पर्न आटो, सबैजना यता आओ त यता, यो ठुलो रुखको फेदमा बसौ।
4: हुन्न हुन्न, चट्याङ पर्दा रुखको फेदमा बस्नु हुँदैन, त्यहाँ त झन् जोखिम हुन्छ।
5: हो र?
4: हो नि, चट्याङ पर्दा रुख मुनि र बिजुलीको खम्बा वा अग्लो ठाउँमा बस्नु हुँदैन, सुक्खा ठाउँ र घरभित्र झ्याल ढोका लगाएर बस्नुपर्छ।
5: अनि चट्याङबाट जोगिन अरू के गर्नुपर्छ?
4: चट्याङ पर्दा वा पर्ने सम्भावना हुँदा टेलिभिजन, फ्रिज, कम्प्युटर, वासिङ मेसिन, माइक्रोओभन जस्ता विद्युतीय सामग्रीमा जोडेको तारको स्विच बन्द गर्नुपर्छ। यदि विद्युत बन्द गरिएन भने चट्याङ पर्न सक्ने सम्भावना उच्च रहन्छ।
5: चट्याङ पर्ने जोखिम कुन कुन समयमा बढी हुन्छ त्यो पनि भनिदिनुहोस् न।
4: धेरै जस्तो चट्याङ चैतदेखि जेठ महिनामा र सामान्यतय दिउँसो 3 बजेपछि बढी पर्ने सम्भावना हुनाले यो समयमा सचेत रहनुपर्छ।
6: नेपाल सरकार विज्ञापन बोर्ड। होइन यो दिदी, कतै हिँड्नु भयो यस्तो थोत्रो पुरानो डिस्प्ले फुटेको मोबाइल लिएर?
7: मेरो मोबाइल देखेर जहिले डिस्काउँछ यो कान्छाले। अब भनेको जस्तो राम्रो मोबाइल बनाउने ठाउँ हुन पाएला हाम्रो चनौली बजारमा?
6: ए दिदी, त्यसै म तपाईँलाई डिस्काउँछु त। ल यता सुन्नुहोस्, हाम्रै चनौली बजारमा रहेको कृष्ण इलेक्ट्रोनिक्स एन्ड मोबाइल हाउसमा डिस्प्ले फुटेका मोबाइलहरू एक्सचेन्ज हुन्छ नि। ल हेर्नुहोस् त, मैले नि पुरानो मोबाइल दिएर नयाँ एक्सचेन्ज गरेर ल्याएको। अनि अर्को कुरा नि दिदी, नयाँ मोबाइल किन्दा राम्रो खालको एयरफोन, मोबाइल कभर, मोबाइल ग्लास, लगभग 1200-1500 पर्ने मोबाइल एक्सेसोरिज उपहार स्वरूप पाइन्छ नि। साथै घडी, मोबाइलका चार्जर, कभर ग्लास, एयरफोन सँगै इलेक्ट्रोनिक सामान पनि सुपथ मूल्यमा पाइन्छ।
7: ए हो र, त्यसो भए म त हिँडिहाले कृष्ण इलेक्ट्रोनिक्स एन्ड मोबाइल हाउसमा पुरानो मोबाइल दिएर नयाँ मोबाइल ल्याउँछु। हजुर, विगत 20 वर्षदेखि तपाईँ हाम्रै चनौली बजारमा दक्ष एवं अनुभवी जनशक्तिहरूद्वारा सम्पूर्ण मोबाइल घडी मर्मत गरिनुका साथै सुपथ मूल्यमा बिक्री वितरण पनि गरिन्छ। सम्पर्क कृष्ण इलेक्ट्रोनिक्स एन्ड मोबाइल हाउस, भरतपुर बेस चनौली चौतारा आडैमा। प्रोप्राइटर कृष्ण नेपाने। मोबाइल 98452-049-86।
8: हेर्नु न नानीको बाबा, कोठामा छोरी रुँदै बसेकी छ। विवाहको समय पनि नजिक आइसक्यो, के कुरामा चित्त बुझिन कुन्नी।
9: नानी के भयो, किन रोएको? विवाहको समय पनि नजिकै आइसक्यो, तिम्रो यो अवस्था देखेर हामी धेरै चिन्तित छौ। के कुराको चित्त बुझिन छोरी?
10: हेर्नु न बाबा, विवाहमा खिच्ने भिडियो तथा फोटो त जहाँ पायो त्यही खिचेर कहाँ हुन्छ त?
9: ल छोरी, के गर्ने त, कहाँ छ त तिमीले रोजेको खोजेको जस्तो?
10: बाबा, हाम्रै पश्चिम स्टोनको साधनगर टाउनमा रहेको मिरर फोटो एन्ड भिडियोग्राफी छँदैछ नि।
9: ए छोरी, भइहाल्छ नि, तिम्रो इच्छा नै हाम्रो इच्छा हो। तिमी ढुक्क भएर बस, तिम्रो विवाहको लागि फोटो सुट र भिडियोग्राफीको लागि मिरर फोटो एन्ड भिडियोग्राफीलाई नै भनिहाल्छु नि। हामी कहाँ उच्च स्तरीय क्यामेराबाट अनुभवी फोटोग्राफरद्वारा कुनै पनि शुभ कार्यको भिडियो सुट गरिनुको साथै हरेक साइजका फोटो, लेमिनेसन, फ्ल्याक्स प्रिन्ट, कप प्रिन्ट, टी शर्ट प्रिन्ट गर्नुको साथै फोटो सम्बन्धी सम्पूर्ण काम गरिन्छ। मिरर फोटो एन्ड भिडियोग्राफी, भरतपुर महानगरपालिका, वडा नम्बर 19, शारदनगर टाउन, चितवन।
10: सम्पर्क नम्बर 98452-89-97,
8: 98550-10-997।
11: अब तपाईँको दैनिक जीवनलाई अझ सहज बनाउँदै नेपाली पात्रो एप्लिकेशन,
12: नेपाली तिथि मिति तथा पञ्चाङ्गको जानकारी,
11: नेपाली चाड पर्व तथा शुभ साइतको विस्तृत विवरण,
12: तपाईँको दैनिक, साप्ताहिक, मासिक तथा वार्षिक राशिफल,
11: स्थानीय, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ताजा समाचार,
12: नेपाली एफएम तथा अनलाइन रेडियोहरू,
11: नेपाली विनिमय दर, सुनचाँदीको दर रेट, मौसम तथा सरकारी विधाहरू, साथमा अन्य धेरै सुविधाहरू आजै डाउनलोड गर्नुहोस्। नेपाली पात्रो, हाम्रो समय, हाम्रो गौरव।

0: यतिखेर बेलुकाको पौने 9 बजेको छ। अब यहाँले सुन्न सक्नुहुनेछ बीबीसी नेपाली सेवाको समाचार।
1: दसैँ तिहार लक्षितमय सामानहरू हो, किनकि महाकाली सबै ठाउँमा पाउनु पर्ने अब त्यो सम्भावना एकदम न्यून भएर गएको
2: छ। एक रिपोर्ट र वेस्ट ब्याङ्कको एउटा प्यालेस्टिनी गाउँमा इजरायली बस्ती बसाउनेहरूद्वारा आक्रमण। तर सबैभन्दा पहिले आजका प्रमुख विश्व समाचार। समाचार फडिन्द्र दाहालबाट सुन्नुहोस्। आफ्नो घरबाट भाग्न बाध्य भएको एक परिवारको फिर्तीलाई वञ्चित गर्दै इजरायली बस्ती बसाउने 100 भन्दा बढ़ीले अधीनस्थ वेस्ट ब्याङ्कको एउटा प्यालेस्टिनी गाउँमा आक्रमण गरेका छन्। इजरायली सेनाले उनीहरूले ढुङ्गामुढा गरेको, सड़क अवरोध गरेको र जालुदमा घरहरू र सवारी साधनमा आगजनी गरेको बताएको छ। 3 इजरायली सेना अधिकारीहरू घाइते भएका छन्। बस्ती बसाउने समूहको महिनौको दुर्व्यवहार र आक्रमणपछि ती प्यालेस्टिनी परिवार जुलाईमा विस्थापित भएका थिए। जेरुसलेमबाट बीबीसीकी योलान्डा नेल भन्छिन्, यसै महिना इजरायलको उच्च अदालतले उक्त घरका मालिकहरूलाई फर्कन दिनुपर्ने फैसला गरेको थियो। तर बस्ती बसाउनेहरूले उनीहरूको घर र कारमा आगजनी गरेपछि उनीहरू पुनः भाग्नु परेको छ। प्यालेस्टिनीहरूले बस्ती बसाउनेहरूले ढुङ्गा प्रहार गर्दा नजिकैको गाउँसम्म झडपको अवस्था निम्तिएको बताएका छन् बीबीसी संवाददाताको भनाई। इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले उक्त हिंसाको निन्दा गर्दै पुनः एकपटक उनकै शब्दमा दंगाकारीको सानो समूहलाई आरोप लगाएका छन्। आवास संकटसँग जुझ्ने प्रयास गरिरहेको स्पेन सरकारले सन् 2030 घरबाट निष्कासन गर्ने प्रक्रियामा प्रतिबन्ध लगाउने योजनामा सहमति जनाएको छ। घर भाडामा भीषण वृद्धिपछि 87 वर्षीय महिलालाई आफ्नो वासस्थान छाड्न बाध्य बनाइएको घटनाले देशव्यापी प्रदर्शन निम्त्याएपछि यो निर्णय गरिएको हो। अहिले उनी आफू पहिले बसेकै ठाउँमा फर्किएकी छन्। स्पेनकी स्वास्थ्य मन्त्रीले लीजको म्याद थप्ने सहितका व्यवस्थाको नयाँ प्रावधानले 50 लाख मानिसलाई फाइदा पुर्याउने बताएकी छन्। उक्त व्यवस्थालाई सदनले अनुमोदन भने गर्नुपर्नेछ। युक्रेनलाई मानवरहित साधन आपूर्ति गर्ने एउटा रक्षा कम्पनीमा आगजनी गरिएको घटनापछि इस्टोनियाले रूसमाथि जानाजान विध्वंसात्मक गतिविधि गरेको आरोप लगाएको छ। इस्टोनियाका विदेश मन्त्रीले टालिन स्थित रोबोटिक्स फर्ममा भएको आगलागीमा रूसी सुरक्षा निकायको हात रहेको उल्लेख गरेका छन्। क्रेमलिनले आक्रमणमा आफ्नो हात रहेको अस्वीकार गरेको छ। मलेसियाले शरणको खोजी गरिरहेका झण्डै 5,000 व्यक्तिलाई उनीहरूको देश म्यानमार फिर्ता गरेपछि संयुक्त राष्ट्रसंघले चिन्ता व्यक्त गरेको छ। म्यानमारको सैनिक सरकारसँग भएको एउटा विवादास्पद सम्झौतापछि मलेसिया सरकारले उक्त प्रक्रिया थालेको थियो। 1500 व्यक्तिहरूलाई पानी जहाज मार्फत मंगलबार पठाइँदैछ। मलेसियाले उक्त स्वदेश फिर्ती स्वैच्छिक रहेको जनाएको छ। तर संयुक्त राष्ट्रसंघको शरणार्थी सम्बन्धी निकायले आफूलाई फर्कने व्यक्तिहरूसँग भेट्न नदिइएको जनाएको छ। र टोकियोमा 140 वर्ष यता पहिलो पटक लगातार 34 दिनसम्म वर्षा भएको अधिकारीहरूले बताएका छन्। 2 समुद्री आँधीहरूले जापानको राजधानीमा सेप्टेम्बरमा भीषण वर्षा निम्त्याएको थियो र अबको 2 थप वर्षा हुने अपेक्षा गरिएको छ। जापानको मौसम विभागले विश्वभर मौसमी प्रणालीमा ठूलो उतार चढ़ाव निम्ताएको एल निन्योका कारण वर्षा लामो समय भइरहेको उल्लेख गरेको छ। तपाईं बीबीसी नेपाली सेवा सुनिरहनु भएको छ।
3: साझापखमा पुनः स्वागत छ। पूर्व प्रधान न्यायाधीश शोलेन्द्र शमशेर जबरालाई प्रहरीले मध्यरातमा उठाएर लगेका विषयमा सरकारमाथि प्रश्न उठिरहेका बेला सरकारका प्रवक्ताले उनलाई प्रहरीले पक्राउ वा नियन्त्रणमा नलिएको बरू सुरक्षा प्रदान गरेको दावी गरेका छन्। आज पत्रकारहरूसँग कुरा गर्दै प्रवक्ता सस्मित पोखरेलले जबरालाई कुनै अपरिचित समूहबाट धम्की आएको र त्यसबारे प्रहरीले अनुसन्धान गरिरहेको बताएका हुन्। असोज 10 मध्यराती प्रहरी अधिकारीहरूले घरमा सुतिरहेका जबरालाई उठाएर काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुमा लगेका र करिब 10 घण्टापछि परिवारको जिम्मा लगाएका विवरण सार्वजनिक भएका थिए। जबराले अहिलेसम्म यस घटनाबारे औपचारिक प्रतिक्रिया दिएका छैनन्। त्यसयता यस घटनालाई लिएर विभिन्न कोणबाट बहस भइरहेको छ। कतिपयले यसलाई विधिको शासनको पालनासँग जोडेर प्रश्न उठाइरहेका छन्। यसैबीच राष्ट्रिय मानवाधिकार आयोगले जबरा सम्बन्धी घटनाबारे बुझ्न नदिइएको विषयमा आज अपराध अनुसन्धान कार्यालयका प्रहरी प्रमुखलाई बोलाएर सोधपूछ गरेको अधिकारीहरूले बताएका छन्। यसै सन्दर्भमा हामीले यस मामिलासँग सम्बन्धित सोधपूछ कार्यको नेतृत्व गरिरहेका मानवाधिकार आयोगका सदस्य मनोज दुवारीलाई टेलिफोन सम्पर्क गरी यस प्रकरणमा आयोगको अहिलेसम्मको बुझाई के हो भनेर सोधेका छन्।
4: यसमा हामीले खास अनुसन्धान गरिसकेको छैन, पीड़ित पक्षबाट कुनै पनि उजुरी निवेदन हामीका आएको छैन। हामीले यसमा जानकारी दिनलाई तत्काल प्रहरी कार्यालयमा हामी गएको हो, प्रहरी कार्यालयमा हामीलाई प्रवेश दिइएन, नदिएपछि हामीले प्रहरी कार्यालयका अधीक्षकहरूलाई बोलाएर कार्यवाही अगाडि बढाएका छन् हाम्रो कार्यवाहीहरू। र अब अहिले पूर्व प्रधान न्यायाधीशु आफ्नो निवासमै हुनुहुन्छ भन्ने मैले विवाद भएन, उहाँबाट पनि कुनै बाजुर हामीका आएको अवस्था छैन, त्यस कारण हामीले त्यसतर्फ अहिले कुनै अनुसन्धान शुरू गरेका छैनौँ।
3: आयोगले यो घटनाको बारेमा प्रहरी वा सम्बन्धित सरकारी निकायसँग आज जानकारी लिएको भन्ने विवरणहरू आएका छन्। तपाईँले ती निकायसँग चाहिँ के कस्ता कुराहरू बुझ्न खोज्नु भएको र अहिलेसम्म के पाउनु भयो त्यसमा?
4: त्यसमा चाहिँ हामी चाहिँ के भन्दा हाम्रो जाने संविधान र कानूनले दिएको हाम्रो अधिकार जुन छ कारागारमा र हिरासत कक्षहरू हाम्रो जाने भिजिट गर्न सक्ने, हामी त्यहाँ प्रवेश गर्न सक्ने हाम्रो अधिकार जुन छ त्यो अधिकारहरूलाई कसरी किन संरक्षित रहने, त्यो हाम्रो अधिकार किन उल्लङ्घन गरियो भन्ने विषयमा मात्रै हामीले कार्य गरिरहेको।
3: अनि तपाईँले भर्खरै पूर्व प्रधान न्यायाधीशको तर्फबाट अथवा उहाँको परिवारको तर्फबाट कुनै उजुर बाजुर आयोगमा परेको छैन भनेर भन्नुभयो, उहाँको स्वास्थ्य सुरक्षा अथवा यसै भएको हो भन्ने सन्दर्भमा आयोगले चाहिँ किन थप बुझ्ने कोशिश नगरेको त्यसो भयो?
4: हामीले शुरूआत गरेको चाहिँ रुल अफ ल किन भएन, कानुनको शासन विधिको कुराहरूलाई लिएर के कस्ता गर्ने प्रक्रियाहरू अवलम्बन गर्ने के भयो भन्ने हामी सुरुमा प्रहरी कार्यालय गयौँ, तर प्रहरी कार्यालयमा हामीलाई जुन क्षेत्रमा नदिएको कारणले गर्दाखेरि त्यो अवरुद्ध भएको थियो, हामी अहिले त्यसमा लागेको छौँ, आज हामीले त्यो विषयमा कुराकानी गऱ्यौँ। अब यो स्वतन्त्र न्यायपालिकामा जुन किसिमको हस्तक्षेपकारी जीवन भूमिकाहरू शुरू हुनुभयो राज्यको तर्फबाट, त्यसको विषयमा हामी छुट्टै अनुसन्धान गर्छौँ, न्यायपालिकालाई कसरी सुदृढ र स्वतन्त्र बनाउने भन्ने हाम्रो चिन्ता छ त्यसमा छ।
3: केही दिन बितिसक्दा पनि आम सर्वसाधारणले चाहिँ वास्तविक रूपमा यसै भएको हो भन्ने जानकारी प्राप्त गर्न सकेको देखिँदैन। यो आजको दिनसम्म आइपुग्दाखेरि विधिको पालना भए नभएको सन्दर्भमा चाहिँ तपाईँहरूको बुझाइ के रह्यो त्यसो भए?
4: अब हामी पनि अब अनुसन्धान हेर्नुहोस्, यो प्रश्नहरू संसदमा पनि उठेकैछन्, प्रहरीले पनि के भनिरहेका छन् भन्दाखेरि यो पक्राउ होइन, हामीले सुरक्षा देखेको कारणले गर्दाखेरि सुरक्षित बनाउन ल्याएको भनेर विरोधाभासको कुराहरू आइरहेका छन्, यस कारण यसमा चाहिँ अहिले तपाईँले यसै हो भन्न सक्ने अवस्थामा हामी छैनौँ, हामी आफू भन्ने हुनुहुन्छौँ।
3: अब आज प्रहरी अधिकारीसँग बुझ्नुभयो, अब यहाँहरूको आउँदो कदम यो विषयमा के हुन्छ?
4: अब त्यो हामी अध्ययन गर्दैछौँ, अरे प्रहरी अधिकारीको बयान अध्ययन सकिएको छैन, त्यसलाई अध्ययन गरेपछि हाम्रो आयोगको पदाधिकारीहरू बसेर हामी त्यसमा थप निर्णय गर्छौँ, मैले निर्णय गरिसकेको छैन।
3: समग्रमा हेर्दाखेरि यो सिंह प्रकरणमा चाहिँ राष्ट्रिय मानव अधिकार आयोगको मुख्य सरोकार वा चिन्ता यहाँनिर कुन पक्षमा बढ़ी हो? मैले यो प्रश्न किन पनि सोधेको भने, एक त तपाईँहरूले यो सिंगो प्रकरणमा विधिको पालना भयो कि भएन भनेर हेरिरहेको बताउनु भयो, र अर्को सँगसँगै हिरासतमा किन मानव अधिकार आयोगलाई प्रवेश दिइएन भन्ने पक्षमा पनि चासो देखियो।
4: हामी प्रत्येक व्यक्तिको मानव अधिकारको संरक्षणमा हामी लाग्नुपर्ने, विधिको शासनमा हामी लाग्नुपर्ने, स्वतन्त्र न्यायपालिकाको हामी जहिले अडान लिनु गर्ने, यो सबैको क्रियाकलापमा हामी लाग्छौँ। एकजना व्यक्तिको मात्र यो समस्या भएन, यो समस्या भनेको विधिको शासनको समस्या हो, प्रक्रियाको समस्या हो, कुनै पनि व्यक्तिलाई बिना कारण पक्राउ गर्ने, धरपकड गर्ने, त्यो पनि मध्यरातमा गएर धरपकड गर्ने, त्यो पनि के भन्दाखेरि सुरक्षा संयन्त्रको रेखदेखमा भने उहाँको चाहिँ अगाडि पछाडि सुरक्षाका निकायका साथीहरू नै हुनुहुन्छ, उहाँहरूको चाहिँ सुरक्षित हुँदा हुँदै पनि रातमा नै लिएर जानुपर्ने कारण के गर्यो, बिहानसम्म पनि किन पुग्न सकिएन, यो सबै विषयमा हामी विस्तार गर्छौँ, यो विषयमा हामी अनुसन्धान गर्छौँ, हामी यसो चुप्लाएर बस्दैनौँ।
3: उनी थिए राष्ट्रिय मानव अधिकार आयोगका सदस्य मनोज दिवारी। तपाई बीबीसी नेपाली सेवा सुनिरहनु भएको छ। हिजोबाट हामीले भोटे कोशी त्रिशुली नदीको बारीबाट प्रभावितहरूका लागि विपदमा परेका बेला काम लाग्ने जीवन उपयोगी जानकारीहरू सहितको नयाँ रेडियो कार्यक्रम बीबीसी हातेमालो शुरू गरेका छौ। बीबीसी हातेमालो कार्यक्रम अहिले 9 बजे स्वतन्त्र रेडियोहरूको सञ्जाल एकोराब मार्फत प्रभावित क्षेत्रका एफएम स्टेशनहरूबाट सुन्न सकिन्छ। अब अर्को विषय दशैं तिहारका लागि कोरोना नाका हुँदै चीनबाट ल्याइँदै गरेका कपड़ा लगायतका सामान सड़क अवरोधका कारण बाटैमा रोकिएका व्यवसायीहरूले बताएका छन् र सुवागढ़ी नाका बाढ़ीका कारण प्रभावित भएपछि केरूङमा रोकिएका सामान व्यवसायीहरूले वैकल्पिक रूपमा मुस्ताङको कोरोला नाकातर्फ पठाएका थिए तर कोरोला जोड्ने सड़क समेत पहिरो र कटानका कारण अवरूद्ध भएपछि ती सामान दशैं अघि नेपाल आइपुग्ने सम्भावना कमजोर बनेको व्यवसायीहरूले बताएका हुन्। अशोक दाहालको रिपोर्ट।
2: गत भदौमा भोटेकोशी त्रिशुली क्षेत्रमा आएको बाढ़ीले रसुवागढ़ी नाका प्रभावित भएपछि चीनले सिन्धुपाल्चोकको तातोपानी नाकाको सट्टा मुस्ताङको कोरोला नाका प्रयोग गर्न भनेको थियो। अधिकारीहरूले कोरोला नाका जोड्ने सड़क सञ्चालनमा ल्याउन कम्तीमा 10 दिन लाग्ने अनुमान गरेका छन्। उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका प्रवक्ता जितेन्द्र बस्नेतले भने
5: पछिल्लो चरणमा कोरोला नाकाबाट हामीले यताको सामानहरू डाइभर्ट भएर उताबाट ल्याउने गरी गरेको व्यवस्थामा पनि अब भर्खरै गएको निरन्तर वर्षात पछिको बाढ़ीका कारण सड़क अवरूद्ध छ। त्यसकारणले अहिले अब उत्तरी सीमाबाट सड़क मार्ग भएर ढुवानी हुने हाम्रो माल वस्तुहरूलाई प्रत्यक्ष असर परेको छ। यो सन्दर्भमा हामीले खास गरी अहिले अब यो सड़कहरूलाई छिटो सञ्चालन गर्ने अब अहिले बिग्रेको सड़कहरूलाई भन्ने एउटा उपाय हो। त्यसमा पूर्वाधार विकास मन्त्रालयसँग समन्वय भइराखेको छ।
2: कोरोला नाका र सड़क खुले पनि त्यहाँबाट काठमाडौँ सामान आइपुग्न कम्तीमा 3 दिन लाग्ने बताइन्छ। राजधानीबाट देशका विभिन्न जिल्लामा सामान पठाउने व्यवसायीहरूले नाका खुले पनि दशैंका लागि सामान बजारमा पुर्याउन ढिला हुने बताएका छन्। नेपाल हिमालय सीमापार व्यापार संघका अध्यक्ष रामहरि कार्कीले भने
1: आइरा सामानहरू दशैं तिहार लक्षित नै सामानहरू हो। काठमाडौँ आइपुगेर भएन, अब काठमाडौँबाट विभिन्न ठाउँ जानु पर्यो, महाकाली सबै ठाउँमा पुग्नु पर्ने, अब त्यो पुग्ने सम्भावना चाहिँ भएर भएको।
2: चीनसँगको छोटो व्यापारिक मार्ग तातोपानी नाका खुलाउन सरकारले कूटनीतिक पहल गर्नुपर्नेमा कार्की जोड़ दिन्छन्। वाणिज्य मन्त्रालयका प्रवक्ता बस्नेतले तातोपानी नाका सञ्चालनका लागि कूटनीतिक पहल भइरहेको तर चीन तर्फबाट नाका खुलाउने विषयमा अहिलेसम्म कुनै जानकारी नआएको बताए।
5: अब उहाँहरूको साइडमा पनि अलिकति समस्या छ भन्ने कुराहरू आएको थियो, त्यो विषय के हो अब उहाँहरूले अब जानकारी गराउनु भएको छैन।
2: चीनबाट आयात हुने सामान समुद्री मार्ग हुँदै भारतको कोलकातासम्म ल्याएर त्यहाँबाट सड़क मार्फत काठमाडौँ लगायत देशका प्रमुख शहरमा पुर्याउने विकल्प पनि व्यवसायीहरूसँग छ। तर यो मार्ग प्रयोग गर्दा समय र ढुवानी खर्च दुवै बढ़ी पर्ने व्यवसायीहरू बताउँछन्। अशोक दाहाल, बीबीसी काठमाडौँ।
3: अन्त्यमा एउटा अन्तर्राष्ट्रिय प्रसंग। अधीनस्थ वेस्ट ब्याङ्कको एउटा प्यालेस्टिनी गाउँमा इजरायली बस्ती बसाएका 100 भन्दा बढ़ी मानिसहरूले आक्रमण गरेका छन्। उनीहरूले इजरायली सेनाको पहरामा घर फर्किरहेको एउटा परिवारलाई त्यसो गर्नबाट रोकेका हुन्। उक्त स्थानलाई बस्ती बसाउने इजरायलीहरूले केही हप्ता अघि कब्जा गरेका थिए। बीबीसी विवरणमा आधारित रिपोर्ट फनिन्द्र दाहालबाट।
6: दक्षिण नाबलुसको जालुदमा रहेको अल्टुवासी परिवारको दुईवटा घरमा सोमबार आगो लगाइएको थियो। मानवाधिकारवादी समूहहरूले यो घटनाक्रमले इजरायली अधिकारीहरू बस्ती बसाएका मानिसहरूले गरेका हिंसा नियन्त्रणका लागि प्रभावकारी कदम चाल्न विफल रहेको देखाएको उल्लेख गरेका छन्। बीबीसीसँग कुरा गर्दै महम्मद अल टुबासीले एकदमै भयावह अवस्था रहेको र आफू त्यसलाई शब्दमा व्यक्त गर्न नसक्ने बताए। मलाई साँच्चै नै उनीहरूले हामीलाई मारिदिनेछन् जस्तो लागेको थियो। अहिले मृत्युलाई जितेको जस्तो अनुभव गर्दा म खुशी छु, 60 वर्षका अल टुबासीले भने। यसै महिना इजरायलको उच्च अदालतले उनीहरूलाई घर फर्कन दिनुपर्ने आदेश दिएको थियो। इजरायली डिफेन्स फोर्सले एउटा विज्ञप्तिमा 100 भन्दा बढ़ी इजरायली दंगाकारी उक्त गाउँमा रहेको र उनीहरूले सड़कमा अवरोध तेर्स्याएको, टायरहरू बालेको र सुरक्षा निकायमाथि ढुंगा प्रहार गरेको जनाएको छ। इजरायली सेनाले टुवासी परिवार राष्ट्रवादी अपराधको शिकार भएको र हिंसाका कारण घर फर्कन नपाएको उल्लेख गरेको छ।
3: यसका साथै बीबीसी नेपाली सेवाको नियमित समाचारहरूको कार्यक्रम यही समाप्त हुन्छ। अब एकैछिनमा भोटेकोशी त्रिशुली बाढ़ी प्रभावित लक्षित हाम्रो विशेष प्रस्तुति बीबीसी हातेमालो कार्यक्रम कोराप मार्फत प्रभावित क्षेत्रका एफएम स्टेशनहरूबाट सुन्न सक्नुहुन्छ।

0: This is the BBC. There are no programmes on this channel at present. Details of all our services are at bbcworldservice.com.
1: स्वागत लाग्छ हाम्रो विशेष प्रस्तुति बीबीसी हातेमालो कार्यक्रम कोराट मार्फत प्रभावित क्षेत्रका एफएम स्टेशनहरूबाट सुन्न सक्नुहुन्छ. हामीलाई पनि बिदा दिनुहोस्. नमस्कार.

0: कसरी चाहिँ दस्तावेज फेरि बनाउने भन्ने बारे कुराकानी
1: कोही पनि व्यक्तिहरू मेरो डकुमेन्ट मैले प्राप्त गर्न सक्दिनँ कि भन्ने विषयमा चाहिँ उहाँहरू हात्तिनु पर्दैन. यो उपलब्ध गराउने चाहिँ राज्यकै दायित्व हो.
2: र क्षतिग्रस्त घरहरूमा प्रवेश गर्नुहुन्छ कि हुँदैन र गर्दा केमा ध्यान पुर्याउने भन्ने जानकारी तथा अन्य जीवन उपयोगी सामग्री. भेटेपछि त्रिशुली बाढ़ीको एक महिना बित्दा प्रभावित क्षेत्रमा घाउचोटको उपचारसँगै दीर्घकालीन शारीरिक तथा मानसिक स्वास्थ्य समस्या देखिन थालेका छन्. घरबार र आफन्त गुमाएका प्रभावितहरूमा भविष्यको चिन्ता पनि थपिएको छ. ती समस्या र तिनका समाधानका उपाय बारे थप विवरण प्रतीक्षा खनालबाट.
3: बाढ़ीपछि शुरूका दिनमा घाइतेको उपचारमा केन्द्रित प्रभावितहरूको ध्यान अहिले दैनिक जीवन सामान्य बनाउने र भविष्य सुरक्षित गर्ने चिन्तातर्फ गएको छ, जसका कारण घरबार गुमाएका कतिपय प्रभावितमा तनाव र अनिद्रा जस्ता समस्या देखिन थालेको छ.
4: धेरै पानी ठुलो पानी आयो भने पानी चुहिन्छ, समस्या हुन्छ. हावा उडी आयो भने लाग्ला भन्ने डर लाग्छ, राति पनि डर लाग्छ.
3: परिवार आफन्त र सम्पत्ति गुमाएका प्रभावितलाई विभिन्न निकायले मनोसामाजिक परामर्श दिइरहेका छन्. राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार हालसम्म करिब 15,000 जनाले यस्तो सेवा पाएका छन्। त्यस्तो सेवा कसरी लिने? स्वास्थ्य मन्त्रालयका प्रवक्ता समीर कुमार अधिकारी बताउँछन्।
5: त्यही होल्डिङ सेन्टरमा रहनु भएको स्वास्थ्य कर्मीलाई सम्पर्क गर्नु हो भने पहिलो कन्ट्याक्ट पोइन्ट त्यही हुन्छ. त्यसपछि उहाँले कहाँ के कसरी भनेर जोडिदिनुहुन्छ. होल्डिङ सेन्टरमा बसेका छैन भने आफ्नो घर सबै हिसाबले ठिक छ, तर कतैबाट कतै जोडिएको सञ्जाल छैन भने बाटो छैन, फोन छैन, अरू कुरा छैन, आफू मात्रै छ भने पनि त्यहाँ नजिकमा रहेको स्वास्थ्य कर्मीहरू चाहिँ हरेक घरहरू पनि हेर्ने गरी परिचालन हुनुभएको छ. उहाँहरूसँग सम्पर्क गरेर सेवा लिन सकिन्छ. त्यसभन्दा थप अरू गर्नुपर्ने सन्दर्भमा हामीले 1166 नम्बरको हटलाइन नम्बर सञ्चालनमा ल्याएका छौँ. यसमा फोन गरेर जुनसुकै बेला पनि मनोसामाजिक परामर्शहरू, मनोचिकित्सकहरूको सल्लाहहरू लिन सक्छौँ. अर्को बालबालिकाहरूलाई कुनै पनि समस्या पर्यो के भयो भने 1098 नम्बरको हटलाइन नम्बर पनि सञ्चालनमा छ. कुनै पनि स्वास्थ्य समस्या पर्यो भने हामीले 1115 नम्बरको हटलाइन नम्बर छ. यी सबै नम्बरहरूमा फोन गर्दा पैसा लाग्दैन.
3: अस्थायी बसोबासमा स्वच्छ खानेपानी, पोषण र सरसफाईको अभाव तथा लामखुट्टेको टोकाइका कारण सरुवा रोगको जोखिम पनि बढेको छ. त्यसबाट जोगिने उपाय बताउँदै चिकित्सक डाक्टर शेरबहादुर पुन भन्छन्,
6: पानी उमालेर पिउनुपर्ने वा त्यसको हामीले प्रयोग गर्न सक्दछौ वा शौचालयहरू बनाउने जुन कुराहरू हामीले गर्ने गर्छौँ, अब त्यो व्यवहारमा ती ठाउँमा सम्भव छ या छैन त्यो कुराको पनि हामीले हेरेर राख्नुपर्ने हुन्छ. र त्यसको लागि चाहिँ अब सम्बन्धित निकाय अथवा संघ संस्था जुन गैर सरकारी संघ संस्थाहरू हुनुहुन्छ उहाँले जुन एक प्रकारको सहयोग गर्नुपर्छ भन्ने मलाई लाग्दछ. यदि के गरी हामीले यी कुरा जुन मैले अहिले भने त्यसमा विशेष ध्यान दिन सक्यो भने हामीले सम्भावित प्रकोपलाई चाहिँ टार्न सक्यौँ.
3: सरकारले प्रभावित क्षेत्रमा हेल्थ टेक्स मार्फत स्वास्थ्य सेवा, रोग निगरानी र खोप सेवा सञ्चालन गरिरहेको जनाएको छ.
0: भुटेपछि त्रिशुली बाढीमा सयौं घरहरू बढेका छन्। बचेका घरहरू कतिपय हिलोमा गाडिएका छन् त कतिपय घरहरूमा नराम्ररी क्षति पुगेको देखिएको छ. कतिपयले त हिलो पन्छाउँदै घरमा बस्ने प्रखर समेत गरिरहेको देखिएका छन्। यसै सन्दर्भमा हामीले शहरी विकास तथा भवन निर्माण विभाग अन्तर्गत पुननिर्माण पुनर्स्थापना तथा प्रबलीकरण महाशाखाका उप महानिर्देशक प्रकाश अर्यालसँग सम्पर्क गरी सबैभन्दा पहिले बाढ़ीले क्षति पुगेका पुरिएका घरहरूमा जाँदाखेरि के सावधानी अपनाउनु पर्छ भनी सोधेका थियौं.
7: गर्दाखेरि त्यसको जलमा असर परेको हुन्छ. त्यसको चाहिँ स्ट्रक्चरलाई सपोर्ट गर्ने मेन पार्टहरूमा चाहिँ केही क्षति पुगेको हुनसक्छ होइन. त्यसले गर्दाखेरि जुन अहिले कहिलेकाहीँ हामीले राम्रै देखेको घर पनि भित्र हाम्रो मुभमेन्टहरूको कारणले गर्दा अरू क्र्याक हुने, कोल्याप्स हुने सम्भावनाहरू चाहिँ हुन्छ. त्यही भएर अलिकति यो बाढीबाट क्षति पुगेका बाढीको उसमा भित्रेका घरहरू चाहिँ अलिकति प्राविधिक एसेसमेन्ट गरेर मात्रै त्यसको नजिक जाने गर्ने गर्दा चाहिँ बढी उपयुक्त हुन्छ.
2: त्यहाँको घरहरूको अवस्था चाहिँ तपाईँले कस्तो पाइरहनु भएको छ?
7: सरसर्दी हेर्दाखेरि यो दुई तिनवटा पार्टी, एउटा चाहिँ बाढीले कम्प्लिटली असर भएको, एउटा चाहिँ बाढीले चाहिँ अब हाम्रो कारणको क्षतिको पनि पुगेको, आंशिक मात्रै पुगेको टाइपका घरहरू छन्. कतिपय चाहिँ यस्तो बारीले डाइरेक्ट घरहरू चाहिँ नभेटेको, तर त्यसको किराहरू चाहिँ कम्प्लिटली चाहिँ हुक्षेर भएर केही मिटर मात्रै बाँकी बसेका भनेपछि घरलाई चाहिँ इम्प्याक्ट नै छ अहिले हेर्दाखेरि. तर भोलि त्यस्तो ठाउँमा चाहिँ फर्दर पहिरो जाने या खोलाको बाह फेरि फर्केर आउँदाखेरि त्यस्ता घरहरू पनि अलिक जोखिमपूर्ण नै देखिएका छन्।
2: अनि यी कुराहरू बुझ्नको लागि चाहिँ घरधनीहरू कहाँ जाने, कसको सहयोग माग्ने?
7: स्थानीय पालिकाहरूमा पनि प्राविधिक जनशक्ति कोअपरेटिभहरू हुनुहुन्छ, स्थानीय पालिकाले चाहिँ त्यसमा फर्दर सहयोग नहुनु भए पनि सङ्घीय सरकारका निकायहरूले पनि सहयोग गरिहाल्छन्। उहाँहरूको फर्स्ट इन्फर्मेसन पोइन्ट चाहिँ स्थानीय पालिकाहरू नै हुनुहुन्छ त्यसमा।
8: अनि यस्तो पुनर्निर्माण गर्न, मर्मत सुधार गर्ने चाहिँ सरकारले कस्तो योजना बनाएको छ, कहिलेदेखि कार्यान्वयनमा जान्छ होला यस्तो?
7: यसमा चाहिँ विभिन्न छलफल भइरहेको छ। पहिला पनि एउटा रिपोर्टबाट क्षति भएकालाई अनुदान दिने कार्यविधिहरू चाहिँ छन् होइन, अब त्यसमा यो अलिकति फरक हिसाबको भएको भएर यसमा चाहिँ छलफलकै क्रममा छ जस्तो लाग्छ मलाई। छुट्टै निर्णय चाहिँ भइसकेको छैन, तर यसमा समाधान गर्ने प्रक्रिया नै छ जस्तो लाग्छ मलाई।
0: हुने थिए शहरी विकास तथा भवन निर्माण विभाग अन्तर्गत पुनर्निर्माण पुनर्स्थापना तथा प्रबलीकरण महाशाखाका उपमहानिर्देशक प्रकाश अर्याल निरञ्जन राजवंशीसँग कुरा गर्दै।
2: तपाईँ बीबीसी नेपालीद्वारा उत्पादित लाइफलाइन कार्यक्रम बीबीसी हातेमालो सुनिरहनु भएको छ।
0: बाढ़ीले मानिस र घर सँगसँगै थुप्रै कुरा बगायो, तिनका पहिचान जनाउने दस्तावेजहरू समेत बगाए, कसैको नागरिकता त कसैको पासपोर्ट अनि कसैको जग्गाको लालपूर्जा भई बगाएको छ। त्यस्ता प्रभावितहरूलाई पुरानो प्रक्रिया बमोजिम सम्बन्धित ओडाहरूबाट सिफारिश लिएर फेरि ती दस्तावेज बनाइदिने सहजीकरण गरिने सरकारले बताएको छ। प्रभावितहरूको यो समस्या समाधान गर्न गृह मन्त्रालयले के गरिरहेको छ भनेर साथी सागर बुढाथोकीले मन्त्रालयका प्रवक्ता आनन्द काफेलाई सोधेका छन्।
1: त्यो जुन कागज पत्र हराएको विषय छ त्यो उपलब्ध गराउने दायित्व चाहिँ राज्यको पनि हो, र त्यसले गर्दा त्यसलाई व्यवस्थित रूपमा हामी उपलब्ध गराउनलाई चाहिँ मन्त्रालय पनि उत्तिकै सतर्क सचेत छ, र सम्बन्धित मन्त्रालयहरूले पनि यसलाई चाहिँ एकदम संवेदनशील ढंगबाट लिनुहुन्छ। भोलि मान्छे धेरै हुँदाखेरिको पाटोमा उहाँहरू सबै अब एकैचोटि जान लाउनु भयो भने त्यो बेलामा व्यवस्थापकीय पाटोमा हामी उत्तिकै संवेदनशील छौँ।
2: प्रभावितहरू हुनुभएको छ, उहाँहरूको लागि चाहिँ आफ्ना महत्वपूर्ण कागजात लिने पुन प्राप्ति गर्नलाई छुट्टी विशेष व्यवस्था चाहिँ गरिएको छैन।
1: त्यो विषयमा राज्य प्रष्ट छ, मानिससँग हराएको जलेका जुन कागज पत्रहरू बढाएका कागज पत्रहरू छन् ती चाहिँ सम्बन्धित व्यक्तिले प्राप्त गर्नुपर्छ भन्ने विषयमा, तर सँगसँगै हामीले विचार गर्नुपर्ने कुरा चाहिँ के छ भने सम्बन्धित व्यक्तिगत ती विषय हो या होइनन् भन्ने कुराको जुन भेरिफिकेसन त एक तहमा गर्नु त पर्यो नि त। त्यसैले गर्दा कुनै समस्याहरू आए, विशेषज्ञ समस्याहरू आयो भने ती विशेषज्ञ समस्यालाई हामीले सोही अनुसार सम्बोधन गर्दै जान्छौँ, होइन भने अहिलेकै प्रचलित कानूनले पनि त्यो कुरालाई बाटो बन्द गरेको अवस्था छैन कि।
2: जस्तो एउटा अर्को पनि के समस्या छ भने जसको नाममा जग्गाको लालपूर्जा घरको कागजात छ उहाँहरूले बेपत्ता हुनु भएको छ, यस्तो केसमा चाहिँ उहाँहरूको परिवारले त्यो प्राप्ति गर्नको लागि के प्रक्रिया हुन्छ, कुन कुन निकायमा गएर कस्तो सिफारिस लिनुपर्छ?
1: हिजोका दिनमा पनि त हाम्रो कोही मान्छे मृत्यु हुनुभयो भने त्यसको हक हस्तान्तरण त सम्बन्धित हकदारहरूका केसमा हिजोका दिनमा पनि भएको अवस्था छ नि त। अहिले उहाँहरू विपदमा परेको अवस्था भयो, ज्यादै एउटा दुःखको अवस्था भयो, छुट्टै कुरा भयो, तर पनि त्यसले गर्दाखेरि यसमा पनि समस्या पर्दैन। मैले भने होइन खालि उहाँहरूलाई पर्नुपर्ने कुरा के हुनसक्छ भने अब विवरणहरू भेरिफिकेसन गर्नलाई कार्यालय जानुपर्ने, किनभने हाम्रो सिस्टममा प्रणालीमा भएका डाटा तथ्याङ्क देखिन्छ देखिँदैन छैन भन्नलाई चाहिँ अब थोरै त्यसको भेरिफिकेसनको पास गर्नु छुट्टै कुरा भयो। त्यसका लागि व्यवस्थापकीय रूपमा कसरी उहाँलाई सहज बनाउने भन्ने विषय चाहिँ सम्बन्धित मन्त्रालयहरूले एक्सर्साइज गर्ने हो, र पढ्दाखेरि सहजीकरण गर्ने काम छँदैछ।
2: नागरिकता लगायतको पासपोर्टहरू हराएको छ, त्यो पहिले त्यो प्रक्रिया अन्तर्गत जानु पर्यो, जहाँ जहाँबाट सिफारिस दिनुपर्ने त्यहीँबाट जानु पर्यो भन्ने नै हो।
1: के पनि विचार गर्नु पर्यो भने दुरूपयोगको सम्भावना पनि उत्तिकै हुन सक्ने अवस्था हुन्छ नि त। त्यो कुरालाई पनि त राज्यले एउटा चेक एन्ड ब्यालेन्स त गर्नुपर्छ। र अहिले पछिल्लो चरणमा विशेष गरिकन मृत्यु दर्ताको कुराहरू पनि उठेको छ, यसलाई पनि सम्बोधन गर्ने गरेर गृह मन्त्रालयमा एक तहको वर्कआउट भइरहेको छ। कोही पनि व्यक्तिहरू चाहिँ मेरो डकुमेन्ट मैले प्राप्त गर्न सक्दिनँ कि भन्ने विषयमा चाहिँ उहाँहरू आत्तिनु पर्दैन, यो उपलब्ध गराउने चाहिँ राज्यकै दायित्व हो।
2: प्राविधिकहरूले चाहिँ यो प्रक्रिया पूरा हुनलाई चाहिँ के कति समय लाग्ला उहाँहरूलाई?
1: जसलाई अहिले एकदम जरुरी परेको अवस्था छ, त्यो मान्छेलाई केही गरिसक्नु पर्यो भन्ने भयो भने त्यो बेलामा अहिले पनि समस्या छैन त्यो कुराहरू। सम्बन्धित जिल्ला प्रशासन कार्यालय पालिकाहरूले पनि यसलाई उत्तिकै संवेदनशील ढंगबाट लिइरहनु भएको छ कि यो कुराहरूलाई, र केन्द्र सरकारले पनि विशेष गरेर गृह मन्त्रालय पनि यो कुरालाई चाहिँ एकदमै संवेदनशील ढंगबाट लिएको छ। कसैलाई आजकै दिनमा आवश्यक पर्यो भने पनि उहाँहरू जुन प्रक्रियामा जानुपर्ने विषय थियो त्यो प्रक्रियामा उहाँहरू जान सक्नुहुन्छ। अब खालि यो अहिले जुन हराएको मानिसहरूको अवस्थाको बारेमा हामीले कहीँ कतै अब यो कतिपय अवस्थामा यो मृत्युदाताको पाटोहरू पनि छैन, जस्तो कसैले इन्सुरेन्स क्लेम गर्नुपर्ने विषय पनि रहला भने यस्ता कुराहरूलाई चाहिँ सम्बोधन गर्ने सन्दर्भमा हामी कानूनी सुप्रबन्ध गर्नको लागि चाहिँ गृह मन्त्रालयले वर्कआउट गरिरहेको छ। सहज र सरल बनाउने सन्दर्भमा चाहिँ हामी कानुन मन्त्रालयसँग निरन्तर समन्वयमा छ। यो विषयको चाहिँ हामीले गाँठो खुवाउँछौँ।
0: थिए गृह मन्त्रालयका प्रवक्ता आनन्द काफले साथी सागर बुढाथोकीसँग कुरा गर्दै। अब प्रस्तुत छ मानसिक स्वास्थ्यसँग सम्बन्धित विविध विषयमा बीबीसीको ग्लोबल जर्नलिजमले तयार पारेको एक सामग्री। आज हामी शोकको सामना गर्ने विषयबारे कमल परियारबाट सुनौं।
9: जब हामी कसैलाई माया गर्छौ, हामीलाई लाग्छ कि हामी उनीहरूलाई सधैँभरि अन्धानामा बाँधिराख्न चाहन्छौ, उनीहरूलाई कहिल्यै छाड्न सक्दैनौ। तर जब हामीले माया गर्ने व्यक्तिको मृत्यु हुन्छ, हामी हाम्रो एक अंश र हाम्रो विगत कतै विलीन भएको महसुस गर्छौ। तिनीहरू यहाँ थिए तर अब तिनीहरू छैन, र मृत्युले हामी सबैलाई विभिन्न ढंगले असर गर्छ। तपाईँलाई कसैका अगाडि वा एक्लै रुन मन लाग्न सक्छ, तपाईँले अन्य धेरै व्यक्तिहरू पनि रोइरहेको देख्न सक्नुहुन्छ। यो अनुभव शारीरिक दुखाइ जस्तै पीड़ादायी हुन सक्छ। तपाईँको टाउको वा पेट दुख्न सक्छ, तपाईँलाई खान मन नलाग्न सक्छ। मृत्युको पीड़ाले तपाईँको भित्री भाग कुट्टाइरहेको जस्तो महसुस हुन सक्छ। तपाईँलाई महसुस हुन सक्छ कि तपाईँ कहिले आक्रोशित वा दुखी हुन वा बदलाको चाहना गर्न छाड्नुहुन्न। तपाईँ चिच्याउन सक्नुहुन्छ किन तपाईँ र तपाईँको परिवारलाई यस्तो भयो भनेर, यो अन्यायपूर्ण भयो भनेर तपाईँलाई लाग्न सक्छ। तपाईँ आफूले माया गर्ने मानिसहरूमाथि खनिन सक्नुहुन्छ वा उनीहरूलाई आफूबाट टाढा बनाउन सक्नुहुन्छ, तर तपाईँलाई यसको कारण थाहै नहुन सक्छ। तपाईँले महसुस गर्न सक्नुहुन्छ कि त्यो मृत्यु तपाईँले गरेको वा नगरेको कुनै कुराका लागि सजाय थियो र तपाईँ त्यसको भागीदार हुनुभएको छ, तर यो सत्य होइन। आफैलाई दोष दिने प्रयास नगर्नु। मृत्यु सम्बन्धी सोचाइले तपाईँलाई निधार्न पर्न सक्छ, र जब तपाईँ निधाउनुहुन्छ तपाईँले नराम्रा सपना देख्न सक्नुहुन्छ वा तपाईँ सबै कुरा शान्त भएको महसुस गर्न सक्नुहुन्छ। हुनसक्छ तपाईँ कसैसँग बोल्न वा भेट्न चाहनुहुन्न, तपाईँ सकेसम्म समेटिएर त्यहाँबाट भाग्न चाहनुहुन्छ। तपाईँलाई आफू टुक्रिएको महसुस हुन सक्छ, तपाईँले आफन्तजनलाई सम्झिन चाहनुहुन्छ, तर उनीहरूको मृत्युबारे सम्झिँदा तपाईँलाई झनै पीड़ा हुन सक्छ। तर त्यसको सामना गर्न सहयोग पुर्याउन सक्ने केही तरिकाहरू छन्। सर्वप्रथम तपाईँले यो थाहा पाउनुपर्छ कि मानिसहरूका अगाडि तपाईँ दुखी देखिनु स्वाभाविक हो, चाहे मृत्यु भएको जति नै लामो समय भएको किन नहोस्। यो सम्झिनु आवश्यक छ कि पीड़ा पुग्ने कुनै निश्चित समय तालिका हुँदैन। आफूलाई अहिले कस्तो छ भनेर सधैँ तपाईँले महसुस गर्न सक्नुहुन्न। के तपाईँसँग केही प्रश्नहरू छन्? तपाईँले सबै प्रश्नको जवाब पाउन नसक्नुहोला, तर कुराकानी गर्नाले तपाईँलाई सहयोग पुग्न सक्छ। यदि सहयोग भएको छ भने तपाईँले विश्वास गर्न सक्ने कसैलाई खोज्नुपर्छ। विगतको घटना वा भर्खरै बितेका व्यक्तिबारे तपाईँ कुराकानी गर्न सक्नुहुन्छ, अथवा त्योभन्दा पूरा भिन्न विषयमा। यदि मन छ भने अरू मान्छेसँगै बसेर तस्विरहरू हेर्नुहोस् र सुखद क्षणहरूको सङ्कलन गर्नुहोस्। कसैको मृत्युपछि तपाईँले विगतमा गर्ने कुनै काम गर्न मन नलाग्नु स्वाभाविक हो, तर तपाईँले गर्नुपर्ने कामहरू सम्झिनु भने महत्वपूर्ण छ। धेरै मानिसहरू सोच्छन् कि मृत्युपछि पनि तपाईँ कुनै न कुनै रूपमा बाँच्नुहुन्छ। त्यो स्मृतिमा हुन सक्छ वा तपाईँले माया गर्नुहुने कसैमा हुन सक्छ। यसबारे तपाईँ के सोच्नुहुन्छ?
2: आजको लागि बीबीसी हातेमालो कार्यक्रम यति नै। यसमा प्रस्तुत विविध जीवनोपयोगी सामग्री बीबीसी नेपालीको वेबसाइट तथा सामाजिक सञ्जालमा पनि उपलब्ध छन्। हाम्रा कार्यक्रम बारे हामीलाई हाम्रो इमेल ठेगाना nepali.letters@bbc.co.ukमा वा facebook.com/bbcnewsnepalmा सल्लाह सुझाव दिनुहोस्। हामी फेरि भोलि उपस्थित हुन्छौँ। नमस्कार।

0: भेटसँग कहिले गइदिन सक्छौ त किनकि मसँग छ मेरो हेल्थ स्पेन्ट गुड लाइफ डाइजेस्टिङ टेस्ट. ए भतिज, यो चाडपर्व भन्यो कहिले यता कहिले उता, जहिले माछा मासु कति खानु हो? त्यसैले त राजा च्याउले खानुस् भनेको नि काका. माछा मासुको त स्वादले बिर्साइदिने, भेजिटेरियनलाई त झन् काइदा. माछा मासुमा भएको सबै तत्व पनि पाइने
1: हो नि काका. राजा च्याउ त स्वादसँग स्वास्थ्यलाई पनि फाइदाजनक रहेछ नि.
0: हामीले राजा च्याउ राजा च्याउ त्यसै भनेको हो र.
2: स्वादिलो, पोसिलो र अर्ग्यानिक च्याउ भनेकै राजा च्याउ.

0: रंग चार पर्व उपहार उपहार यो दसैँ तिहारमा गोदरेजका उत्पादन किन्दा अट्र्याक्टिभ क्यास ब्याक पाउनुहोस्। वन लोड वासिङ मसिन किन्दा छ केजी सर्फ एक्सेल, टप लोडमा चार केजी र तीन टपमा दुई केजी सर्फ एक्सेल निशुल्क। एसी किन्दा फ्री इन्स्टलेसन अनि 0% ब्याजमा सजिलो किस्ताको सुविधा, साथै वासिङ मसिनमा 4 वर्षको फुल वारेन्टी। गोदरेज सँग भनेदेखि वाउ।
1: नेपाली खबरमा अब पहिलो पृष्ठका खबर। साक्षरता अभियानमा 36 अर्ब खर्च शीर्षकमा नागरिक दैनिक खबर लेख्छ। सरकारले 2065-66 निरक्षरता उन्मूलनका लागि राष्ट्रिय साक्षरता अभियान संचालन गर्दै आएको छ। सरकारले साक्षरता र निरन्तर सिकाईमा हालसम्म 36 अर्ब भन्दा बढ़ी रकम खर्च गरिसके पनि अझै 9 जिल्लाका 112 पालिका साक्षर घोषणा हुन बाँकी रहेको शिक्षा विभागले जनाएको छ। 2076 सालमा साक्षर नेपाल वर्षको अवधारणा सहित 2 वर्षभित्र नेपाललाई साक्षर घोषणा गर्ने लक्ष्य सरकारले लिएको थियो। त्यति बेला निकै तामझामका साथ नेपाललाई 2 वर्षभित्रै साक्षर नेपाल घोषणा गर्ने घोषणा गरिए पनि वर्षौं बित्दा समेत लक्ष्य पुर्याउन सकेको छैन। यसबाट सरकारले कार्यक्रम घोषणा गर्ने तर सिकाई उपलब्धिमा पर्याप्त ध्यान नदिने गरेको प्रष्ट हुन्छ। यसपटक पनि सरकारले आर्थिक वर्ष 2083-84 साक्षर नेपाल घोषणाको लक्ष्य राखेर मधेस लक्षित कार्यक्रम अघि बढ़ाएको विभागले जनाएको छ। नेपालमा 2065-69 सालमा राष्ट्रिय साक्षरता अभियान संचालन गरिएको थियो। आर्थिक वर्ष 2067-68 घरधुरी सर्वेक्षण मार्फत निरक्षरहरूको विवरण संकलन गरिएको थियो। सोही तथ्याङ्कका आधारमा 2072 सालमा सबै जिल्लामा सघन साक्षरता कार्यक्रम संचालन भयो। 2071 सालदेखि 15-60 वर्ष उमेर समूहको जनसंख्या मध्ये 95% साक्षर भए साक्षर जिल्ला घोषणा गर्ने अभ्यास शुरू गरिएको थियो। आर्थिक वर्ष 2071-72 निरक्षरता उन्मूलन वर्षका रूपमा मनाइएको थियो। 76 सालसम्म साक्षरतामा निकै ठूलो लगानी भइसकेको देखिन्छ। विगतमा बजेट पाउने प्रलोभनमा कतिपय पालिकाले फर्जी तथ्याङ्क समेत राखेर साक्षर घोषणा गर्ने विकृति बढ़ेको थियो। त्यसपछि सरकारले कड़ा अनुगमन तथा नियमन अघि बढ़ायो। वर्षमा करिब 2 अर्ब रूपियाँका दरले 18 वर्षमा साक्षरता र निरन्तर सिकाईमा 36 अर्ब भन्दा बढ़ी रकम राज्यले खर्च गरिसकेको छ।
2: नेपाली कांग्रेसले आफ्नो 15 महाधिवेशनको उद्घाटन सत्र 2 दिन पर सारेको छ। कांग्रेस केन्द्रीय कार्यालयका कार्यवाहक मुख्य सचिव कृष्ण प्रसाद दुलालले मंगलबार विज्ञप्ति जारी गरेर देशका विभिन्न स्थानमा अविरल वर्षाका कारण सृजना भएको प्रतिकूल परिस्थितिका कारण महाधिवेशनको उद्घाटन सत्र 2 दिन पर सारिएको जानकारी दिनुभएको हो। यसअघि असो 16 गते नै उद्घाटन शुरू गर्ने भनिएको कांग्रेस महाधिवेशन अब असोज 18 गते दिउँसो 2 बजे काठमाडौँको खुल्ला मञ्चमा उद्घाटन हुने भएको हो। करिब 7,000 महाधिवेशन प्रतिदिन सहभागी हुने नेपाली कांग्रेसको 15 महाधिवेशन 18 असोजमा काठमाडौँको खुल्ला मञ्चमा उद्घाटन हुन लागेको हो। काठमाडौँ आउने महाधिवेशन प्रतिनिधिहरूको नाम दर्ता 16 गतेदेखि नै शुरू हुनेछ। 19 र 20 गतेसम्ममा बन्द 17 तथा 21 र 22 गतेमा निर्वाचन हुने गरी कार्यतालिका बनाइएको जनाइएको छ। यसअघि

0: र असोजबाट महाधिवेशन शुरू गर्ने तयारी भए पनि दुई दिन सारिएको हो। महाधिवेशनको उद्घाटन र बन्द सत्र दुवै खुला मञ्चमा गर्ने तयारी भएको छ। करिब 7,000 प्रतिनिधि सहभागी हुने भएकाले खुला मञ्चमा कम्तीमा 3 बक्स बनाइनेछ। एउटा बक्समा करिब 3,000 प्रतिनिधि अट्ने गरी संरचना तयार पारिनेछ। केन्द्रीय निर्वाचन समितिका सदस्य सचिव राजु कटवालका अनुसार 19 र 20 असोजमा हुने बन्द सत्रमा 7 प्रदेशका छुट्टा छुट्टै समूह बनाएर विभिन्न प्रस्ताव तथा दस्तावेजमाथि छलफल गराउने तयारी भएको छ। यसैबीच कांग्रेसले विशेष महाधिवेशनका बेला गरिएको व्यवस्थालाई आधार मानेर 15 महाधिवेशनका प्रतिनिधिहरूका लागि आवासको व्यवस्था मिलाउनु भएको छ। महाधिवेशनका लागि गठन गरिएको आवास व्यवस्थापन समितिले विशेष महाधिवेशनका बेला गरिएको व्यवस्थालाई आधार मानेर प्रतिनिधिहरूका लागि आवासको व्यवस्था मिलाउनु भएको हो। यस्तै नेपाली कांग्रेसको 15 महाधिवेशन अन्तर्गत भइरहेका महाधिवेशन र अधिवेशनहरूबाट देशभर झण्डै 44,000 युवा नेतृत्वमा उदाएका छन्। पार्टीको नयाँ व्यवस्था अनुसार 35 वर्ष मुनिका झण्डै 44,000 युवाले पार्टीको पदीय जिम्मेवारी पाएको विधान मसौदा समितिका सदस्य सचिव प्रताप पौडेलले जानकारी दिएका छन्। नेपालका कुनै पनि पार्टीमा एकैपटक यति धेरै संख्यामा युवाहरूले पदीय जिम्मेवारी पाएको इतिहासमै पहिलो पटक भएको उनको दावी छ। नयाँ विधानमा हरेक वडामा 35 वर्ष मुनिका एक महिला सहित कम्तीमा 3 युवालाई क्षेत्रीय प्रतिनिधि निर्वाचित गराउनु पर्ने व्यवस्था रहेकाले 6,743 वडाबाट कम्तीमा 3 जनाको दरले 20,229 जना निर्वाचित भएका छन्। तर हरेक वडामा क्रियाशील सदस्य संख्याका आधारमा कम्तीमा 3 जनादेखि बढ़ीमा 7 जनासम्म निर्वाचित हुन सक्ने व्यवस्था छ। त्यस अनुसार औसतमा 5 जना निर्वाचित हुन्छन् भन्ने मान्दा 33,715 जना 35 वर्ष मुनिका युवा क्षेत्रीय प्रतिनिधिका रूपमा निर्वाचित भएका छन्। यसै गरी हरेक गाउँपालिकाको वडामा 1 र नगरपालिकाको वडामा 2 दरले कार्य समिति सदस्यमा निर्वाचित हुने व्यवस्था छ। नेपालमा अहिले गाउँपालिकातर्फ 3,215 वडा रहेका छन् भने नगरपालिकातर्फ 3,528 वडा रहेका छन्। त्यसैले नगरपालिकाको वडामा 3,215 वडा सदस्य निर्वाचित भएका छन् भने नगरपालिका तर्फका वडाहरूमा 3,528 जना 2 दरले 7,056 जना युवाहरू वडा सदस्यमा निर्वाचित भएका छन्। दुई दिन पछि शुरू कांग्रेसको 15 महाधिवेशन असोज 18 गते खुला मञ्चमा उद्घाटन हुने आजको हिमालय टाइम्समा खबर छ।
1: सरकारी कर्मचारीलाई 2 वर्षको कुलिङ पीरियड लगाइने भएको छ। कुलिङ पीरियड भनेको सेवाबाट राजीनामा दिएर वा अवकाशमा गएर बाहिरिएपछि पुनः अर्को सेवामा संलग्न हुन रोक्ने निश्चित अवधि हो। सरकारी सेवाबाट राजीनामा दिएका वा अनिवार्य अवकाशमा गएकाहरूका लागि 2 वर्षको यस्तो कुलिङ पीरियड लाग्ने प्रावधान सहितको संघीय निजामती सेवा विधेयक तयार भएको छ। प्रस्तावित विधेयकमा ऐनमा रूपान्तरित भएपछि सरकारी कर्मचारीले सेवाबाट बाहिरिएपछि कम्तीमा 2 वर्ष संवैधानिक कूटनीतिक वा अन्य सरकारी नियुक्ति लिन पाउने छैनन्। यस्तो प्रावधान सहितको विधेयक संघीय संसदमा पेश गर्न मंगलबार बसेको मन्त्री परिषदको बैठकले भूमि व्यवस्था सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई स्वीकृत दिने निर्णय गरेको छ। यो सँगै विधेयक संसदमा दर्ता हुने बाटो खुल्ला भएको छ। उक्त विधेयकले सरकारी सेवाबाट अवकाश वा राजीनामा लिए लगत्तै संवैधानिक कूटनीतिक वा अन्य सरकारी नियुक्तिमा जाने प्रवृत्ति रोक्ने सरकारको विश्वास छ। सरकारी कर्मचारीका लागि कुलिङ पीरियडको व्यवस्था लागू गर्ने विषय मसौदाको रूपमा पहिलो पटक आएको भने होइन। 2080 सालमा प्रतिनिधि सभामा आएको संघीय निजामती सेवा विधेयकमा पनि यस्तो प्रावधान थियो। प्रतिनिधि सभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिले लामो छलफलपछि 2082 जेठमा 2 वर्षको कुलिङ पीरियड राख्ने निर्णय गरेको थियो। समितिबाट पारित प्रतिवेदनमा निजामती वा अन्य सरकारी सेवाबाट राजीनामा दिएका वा अवकाश भएका कर्मचारीले 2 वर्ष पूरा नभएसम्म संवैधानिक वा सरकारी पदमा नियुक्ति लिन नपाउने व्यवस्था राखिएको थियो। कर्मचारीलाई 2 वर्षको कुलिङ पीरियड शीर्षकमा मध्याह राष्ट्रिय दैनिकमा यो खबर छापिएको हो।
0: हाजिर लगाएर भत्ता सुनिश्चित गर्ने र बैठकबाट बाहिरिने दृश्य संसदमा नयाँ होइन। सांसदहरू सकभर बैठकमै सहभागी नहुने भइहाले पनि हाजिर गरेर चाँडै निस्कने प्रवृत्ति पुरानै हो। यस गत भदौको युवा आन्दोलनपछि चुनिएर आएका युवा र नयाँ सांसदहरूको पारा पनि उस्तै देखिएको छ। संसदमा महत्वपूर्ण विषयमा छलफल हुने कार्यसूची भए पनि सांसदहरू बैठकमै नआउने आए पनि हाजिर गरेर ताप कस्ने प्रवृत्ति प्रत्येक सभा बैठकमा पनि देखिएको छ। पछिल्लो समय संसदमा अझै नयाँ प्रवृत्ति देखिएको छ। सांसदहरू बोल्न नाम टिपाएर बोल्ने समयमा चाहिँ बेपत्ता हुने गरेका छन्। मंगलबारको प्रदेश सभा बैठकमा पनि यस्तै दृश्य देखियो। बैठकको शून्य समयमा सभामुख डोल प्रसाद अर्यालले जगदीश खरेल दोलखालाई बोलाउनु भयो, तर उहाँ उपस्थित हुनुहुन्थेन। सभामुखले तीन पटकसम्म नाम बोलाउँदा पनि नदेखेपछि उहाँ अगाडि बढ्नुभयो। केही सांसदहरूले बोलिसकेपछि धर्मराज केसीको पालो आयो, सभामुख अर्यालले नाम बोलाउनु भयो, फेरि उहाँ पनि देखिनु भएन र उही प्रवृत्ति देखियो। उहाँ सभामा उपस्थित हुनुहुन्थेन। तीन पटक बोलाउँदा पनि नदेखेपछि उहाँ अगाडि बढ्नुभयो। सांसदहरू बोल्दै जाँदा सभामुखले फेरि अर्का सांसदको नाम बोलाउनु भयो, त्यस क्रममा अर्का सांसद पुकार बमको पालो आयो। सभामुखले तीन पटक पुकार बमको नाम बोलाउनु भयो, तर पुकार बम सभाकक्षमा भेटिनु भएन। मंगलबारको प्रतिनिधि सभामा शून्य समयमा बोल्ने भनेर नाम टिपाएर सभाकक्षमा अनुपस्थित रहने सांसद खरेल, केसी र बम तीनैजना सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद हुन्। आजको हिमालय टाइम्समा खबर छ नाम टिपाएर सांसद टाप शीर्षकमा।
1: राज्यको ज्यादती पहिले रवि अहिले दुर्गामाथि शीर्षकमा अन्नपूर्ण पोस्ट खबर लेख्छ। एकजना सत्ताको केन्द्रमा रहिरहन चाहन्छन्, अर्का सत्ता विरूद्ध सड़कमा उभिन रूचाउँछन्। सरकारको नेतृत्व गरिरहेको दलका सभापति हुन् रवि लामिछाने र सरकारका काम कार्यवाहीमाथि निरन्तर प्रश्न उठाउने अभियन्ता हुन् दुर्गा प्रसाई। तर यी दुवैको राजनीतिक बाटो फरक भए पनि उनीहरूलाई पछ्याइरहने निकाय हो अदालत। सत्तारूढ़ राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाका सभापति लामिछाने बालेन्द्र शाह नेतृत्वको सरकारलाई मार्गदर्शन गर्छन्। सरकारको भुवन पार्ने कार्यशैली देखिएमा आफू रफू भर्दै टाल्न खोज्छन्। राष्ट्र राष्ट्रियता धर्म संस्कृति र नागरिक बचाउ अभियानका संयोजक प्रसाई भने सरकारको व्यतिथि र आलोचनामा खरो उत्रन्छन्। सत्तारूढ़ राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति लामिछाने र मेडिकल व्यवसायी दुर्गा प्रसाई फरक पृष्ठभूमिका पात्र हुन्, तर पनि विभिन्न मुद्दा पटक पटकको प्रहरी हिरासत र अदालतको यात्रा उनीहरूको जीवन पर्याय जस्तै बनेको छ। रविलाई सहकारी ठगी र संगठित अपराधको मुद्दामा तीन पटक पक्राउ गरी अदालत पटक पटक न्याय थप्न लगियो, प्रसाई त पक्राउ नै 15 चोटि परिसके। दुर्गा प्रसाईको 15 पटकको पक्राउको तालिका अन्नपूर्ण पोस्टले छापेको छ। 2076 माघ 1 2081 भदौ 28 2081 भदौ 31 2081 मंगसिर 4 विद्युतीय कसुर तथा साइबर अपराधमा, त्यसै गरी 81 मंगसिर 14 2081 चैत 17 81 चैत 17 81 चैत 29 82 वैशाख 4 वैशाख 23 फागुन 5 फागुन 17 83 जेठ 4 साउन 18 र असोज 12। राज्यको ज्यादती पहिले रवि अहिले दुर्गामाथि शीर्षकमा अन्नपूर्ण पोस्टले यो खबर छापेको हो।
0: आजको नागरिक दैनिकमा बेरितका आदेशले सधैं अप्ठ्यारोमा पहरी शीर्षकमा मुख्य खबर छापेको छ। पूर्व प्रधान न्यायाधीश चोलेन्द्र शमशेर जबरालाई शनिबार राति नियन्त्रणमा लिन प्रधानमन्त्रीको सचिवालयबाट आदेश आउँदा प्रहरी महानिरीक्षक दानबहादुर कार्की र गृहमन्त्री सुदन गुरूङ सँगै थिए। निकट स्रोतका अनुसार गृहमन्त्री गुरूङले जबरालाई पक्राउ गर्न महानिरीक्षक कार्कीलाई निर्देशन दिँदा कुनै कानूनी आधार बताउन सकेनन्। कार्कीले पनि कुनै फौजदारी कसुर बिना जबरालाई नियन्त्रणमा लिने अधिकार प्रहरीसँग नभएको अप्ठ्यारो पर्न सक्यो भन्दै गृहमन्त्रीलाई सम्झाउने कोशिश गरे। प्रधानमन्त्री नरेन्द्र शाहले संयुक्त राष्ट्रसंघको महासभामा भाग लिएर अमेरिकाबाट फर्किए लगत्तै पूर्व प्रधान न्यायाधीश जबरालाई पक्राउ गर्न आदेश दिएका थिए। गृहमन्त्री गुरूङले प्रधानमन्त्री शाहको आदेश रोक्न सकेनन्। त्यसपछि शनिबार मध्यरातमा जबरालाई निवासबाटै नियन्त्रणमा लिएर उपत्यका अपराध अनुसन्धान कार्यालय टेकको पुर्याइएको थियो। प्रहरी स्रोतका अनुसार जबरालाई हिरासतमै राख्नुपर्ने जवाब प्रधानमन्त्री सचिवालयको थियो। कुनै उजुरी नै नभएको त्यसमा पनि प्रधान न्यायाधीश जस्ता व्यक्तिलाई हिरासतमा राख्नु घातक हुने देखिएपछि जबरामाथि सुरक्षा चुनौती निम्तिएकाले गृहमन्त्रीसँगको परामर्शमै उपत्यका अपराध अनुसन्धान कार्यालयमा ल्याइएको देखाएर आइतबार दिउँसो परिवारको जिम्मा लगाइयो। प्रहरीले जेएनजी समूहबाट जिस्कटमा जबरामाथि घरमै आक्रमण गर्ने योजना बनाएको सूचनाका आधारमा सुरक्षित स्थानमा सारिएको दावी गरे पनि गृह मन्त्रालयले यसबारे कुनै प्रश्न जवाफ दिएको छैन। मन्त्री परिषदको मंगलबार बसेको बैठकको निर्णय सुनाउने क्रममा पनि सरकारका प्रवक्ता सस्मित पोखरेलले जवाहरलाई सुरक्षाकै कारण सुरक्षित स्थानमा लगिएको दावी गरे, तर ती चुनौती दिने समूहमाथि अनुसन्धान भइरहेको छ कि छैन, पूर्व प्रधान न्यायाधीशलाई धम्की दिने समूह को हो, उनीहरूलाई कार्यवाहीको दायरामा ल्याउन सरकारले प्रहरीसँगलाई कस्तो निर्देशन दिएको छ, यी र यस्ता प्रश्नको जवाफ दिन भने उनले सकेनन्। बेरिटका आदेशले सबै अप्ठ्यारोमा प्रहरी। आजको नागरिक दैनिकमा मुख्य खबर छापिएको छ।
1: नेपालमा मर्निङ वाकबाट फर्केर तरकारी ल्याउनेदेखि घरासी सामान किन्नसम्म प्लास्टिक